0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्य मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख नजीर मियाले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। नेपाली कांग्रेसले आफ्ना यसअघिका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको छ। नवनियुक्त मन्त्री विक्रम सिंह थामीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह सहित सातजना विरूद्ध विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मेयर सिंहले सिन्धुपाल्चोककी रीता भट्टराईकी छोरीलाई आफ्नी छोरी रूबिना श्रेष्ठ कायम गरी गलत विवरण पेश गरेर नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको पुष्टि भएपछि आयोगले आरोप पत्र दायर गरेको हो।
1: कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने प्रक्रिया अन्तर्गत सीमा एकिनको काम शुरू गरिएको छ। स्वास्थ्य मन्त्रालयले वैशाख 30 गते निर्देशनात्मक परिपत्र गर्दै सरकारी अस्पतालको जग्गा जमीन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षण गर्न भनेको थियो। सोही अनुसार कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने प्रयास शुरू भएको हो।
2: सरकारले किसानको जोखिम न्यूनीकरण गर्न आगामी वर्ष करिब 2.25 अर्ब रूपियाँ खर्चिने भएको छ। जलवायु परिवर्तन, प्राकृतिक विपत्ति, रोग व्याधि र बजार जोखिमका कारण कृषि क्षेत्र झन असुरक्षित बन्दै गएका बेला सरकारले कृषि बीमा मार्फत केही राहत दिन लागेको हो।
1: नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रभाव हुने कर्जाको दायरा विस्तार गर्दै लघु साना तथा मझौला व्यवसायलाई अधिकतम 10 लाख रूपियाँसम्म बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले सोमबार विद्युतीय माध्यमबाट प्रभाव हुने कर्जा सम्बन्धी मार्ग निर्देशन 2078 संशोधन गर्दै डिजिटल कर्जाको सीमा बढ़ाएको हो। यसअघि डिजिटल कर्जाको अधिकतम सीमा 5 लाख रूपियाँ रहेकोमा अब व्यावसायिक प्रयोजनका लागि 10 लाख रूपियाँसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ।
2: नेपाल चीन बीचको सीमानाको समग्र अनुगमन र सीमा स्तम्भ रेखदेख गर्ने कार्य भएको छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साको बीओपी टोलीले नियमित रूपमा सीमाना र सीमा स्तम्भको अवस्था जानकारी लिन अनुगमन गर्ने कार्य गरेको हो। हिल्सामा रहेको सशस्त्र प्रहरी बीओपीका सुरक्षाकर्मीले हिल्साबाट पश्चिम दक्षिण क्षेत्रमा स्थापना गरिएको 4 देखि 11 नम्बरका सीमा स्तम्भको रेखदेख तथा समग्र सीमानाको अवस्थाको अनुगमन गर्ने कार्य सम्पन्न भएको सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र बहादुर विकले बताउनुभयो।
1: अब शेयर बजार। सोमबार वित्त समूह बाहेक सबै समूहगत परिसूचकहरू घटेका छन्। यो दिन वित्त समूहको परिसूचक भने 0.26% बढ़ेको हो। परिसूचक वृद्धिलाई हेर्दा समग्र बजार घट्दा वित्त समूहका लगानीकर्ताले भने यो दिन कमाएको बुझ्न सकिन्छ। व्यापार समूहको परिसूचक भने सर्वाधिक 1.77% घटेको हो। समग्र नेप्से परिसूचक भने यस दिन अघिल्लो दिनभन्दा 20.27 अंकले घटेर 2735.14 बिन्दुमा बन्द भएको छ। 2749.32 बिन्दुदेखि खुलेको सोमबारको बजार 2754.58 बिन्दुसम्म पुगेको थियो।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको 7.8 म्याग्निच्युडको भूकम्पमा पनि कम्तीमा 31 जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन्। राष्ट्रिय प्रकोप अधिकारीहरूका अनुसार कम्तीमा 1 दर्जन व्यक्ति अझै हराइरहेका छन् भने 134 जना घाइते भएका छन्। करिब 7,20,000 जनसंख्या रहेको जनरल सान्तोसको दक्षिणमा गएको भूकम्पले कम्तीमा 9 जनाको ज्यान लिएपछि फिलिपिन्सका अधिकारीहरूले प्रभावित तटीय क्षेत्रका मानिसहरूलाई उच्च स्थानमा जान आग्रह गरेका छन्। अमेरिकी भौगोलिक सर्वेक्षण संस्थाका अनुसार भूकम्प गएको करिब 2 घण्टापछि 6.5 म्याग्निच्युडको शक्तिशाली पराकम्प गएको थियो। जनरल सान्तोसमा

0: पत्रकारले सोमबार दिउँसो उत्तर कर्मीहरूले ग्राहकको भीड़भाड भइरहने एक लोकप्रिय किराना पसल फत्किँदा भग्नावशेषमा पुरिएका भनिएका दुई कर्मचारीको मृत शरीरलाई निकाल्ने प्रयास गरेको देखेको बताएका छन्।
1: अब खेल र खेलाड़ीका खबर। वर्षाका कारण प्रभावित भएको एसियन गेम्स क्रिकेट छनौट प्रतियोगिताको फाइनल खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस स्टन डीएलएस पद्धतिबाट 19 रनले पराजित गर्दै उपाधि जितेको छ। सिंगापुर स्थित सिंगा ओभल मैदानमा सम्पन्न खेलमा नेपालले उत्कृष्ट ब्याटिङ र प्रभावशाली बलिङ प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाएको हो।
0: अब कला तथा मनोरञ्जन। नेपाली संगीत क्षेत्रका दुई विशिष्ट साधक वरिष्ठ गायिका मीरा राणा तथा वरिष्ठ संगीतकार सिके रसाइली भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान 2082 सम्मानित हुनुभएको छ। नेपाली संगीतमा दशकौंदेखि पुर्याउनु भएको अतुलनीय योगदानको कदर गर्दै उहाँहरूलाई ललितपुरमा आयोजित एक विशेष समारोहबीच सम्मान अर्पण गरिएको हो।
1: अब विचार विश्लेषणको पालो। म्यारियट इन्टरनेशनल बोर्ड अध्यक्ष डेभिड म्यारियटसँग कान्तिपुर दैनिकले संवाद गरेको छ र संवादका मुख्य मुद्दाहरू यस्ता छन्। जेन्जी पुस्ता प्रयोगत्मक भ्रमण चाहन्छ, उनीहरू विभिन्न गन्तव्यको अनुभव लिन चाहन्छन्, त्यसलाई सहज बनाइदिनुपर्छ, यसको अर्थ सुन्दर होटल र पूर्वाधारको सहज विकास हो। काठमाडौँ कति विश्वसनीय बजार हो त्यो विषयमा चेतना बढ़ाउनु अति आवश्यक छ। मानिस नेपाल र पर्यटनमा पैसा खर्च गर्न चाहन्छन्, यो हाम्रा लागि खुशीको खबर हो। नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना देखेका छौं शीर्षकमा म्यारियट इन्टरनेशनल बोर्ड अध्यक्ष डेभिड म्यारियटसँगको संवाद कान्तिपुर दैनिकले छापेको हो। 146 देशमा 9,900 होटल सञ्चालन गरिरहेको छ म्यारियट इन्टरनेशनलले।
0: खुम्च्याइदै प्रादेशिक मर्म शीर्षकमा सुमद घिमिरेको विचार कान्तिपुर दैनिकमा छापिएको छ। संघ सरकार दिने र प्रदेश सरकार लिने संहिताको अवधारणा होइन, दुवैका आफ्ना स्वायत्तता र विशेषताहरू छन्। ती स्वायत्तता र विशेषताहरूलाई खाली राख्न जरूरी छ। प्रादेशिक विकासको विचार गर्ने मामला उत्पादन र रोजगारीको मामिला, प्राकृतिक स्रोतको उपयोगिताको मामिला, प्रादेशिक र ग्रामीण औद्योगिकरणको मामिलालाई प्रदेशलाई नै विचार गर्न दिनुपर्छ, प्रदेशमा नै बहस गर्न दिनुपर्छ। त्यहीको ढुंगा माटो खोला नाला पाखा पखेरासँग ठोकिएर निस्किएको ज्ञानले प्रादेशिक विकासको ढोका खोल्छ। संघले ज्ञानको निर्यात गर्ने होइन आयात गर्छ, आयात गरेका ज्ञान निर्यात गर्दा धेरै पक्ष लथालिंग हुन्छ।
1: उद्यमशीलताको आधार कृषि शीर्षकमा डाक्टर दीपक राज खनाल गोर्खापत्रमा लेख्नुहुन्छ। सरकारले कृषि क्षेत्रलाई उत्पादन वृद्धि मात्र नभई आय आर्जन, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको माध्यमका रूपमा विकास गर्ने स्पष्ट संकेत दिएको छ। नीति र कार्यक्रमको सफलता बजेट विनियोजन भन्दा बढ़ी प्रभावकारी कार्यान्वयन, पारदर्शिता, अनुगमन तथा वास्तविक किसानसम्म सेवा र सुविधा पुर्याउने क्षमतामा निर्भर रहनेछ। कृषि क्षेत्रको रूपान्तरणका लागि घोषणाभन्दा परिणाममुखी कार्यान्वयन नै अबको प्रमुख परीक्षा हुनेछ।
0: हौस् त काठमाडौँमा रेडियो एनआरई 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-29। सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: अहिले बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
3: आज 2083 साल जेठ 26 गते मंगलबार जुन 9 तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको नवमी तिथि।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
3: दिल्लीबाट फर्किएको साता दिनमै परराष्ट्र मन्त्री खनाल बेजिङ जाँदै संसदको गतिरोध हटाउन सर्वदलीय बैठकमा भएन सहमति। एकीकृत निर्वाचन व्यवस्थापन विधेयकमा एक तहमा चुनाव हारे तत्काल उम्मेद्वार बन्न रोक लगाउने प्रस्ताव।
2: सड़क बत्तीको मात्रै 10 अर्ब बक्यौता, 1/4 लागू औषध संघ सम्बन्धित मुद्दाहरू, प्रदेश र स्थानीय तहलाई 4 खर्ब बढ़ी अनुदान।
3: बाघ गणना सकियो, गैंडाको गणना रोकियो, साना व्यवसायीलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जाको सुविधा, करका दर हेरफेर र बजेट पूर्व सूचना चोहाएको भन्दै छानबिन गर्न माग।
2: फिलिपिन्सको दक्षिण क्षेत्रमा गएको भूकम्पमा 35 जनाको मृत्यु, सयौं घाइते। इरान र इजरायल बीच तत्कालका लागि एकअर्कामाथिको आक्रमण रोक्ने घोषणा। क्युबामाथि अमेरिकी प्रतिबन्धको राष्ट्रसंघद्वारा आलोचना।
3: र एसियन छनौटमा पराजित रहँदै नेपाल च्याम्पियन एन्फा पदाधिकारीहरूलाई विश्वकप हेर्न जान रोक। तेस्रो जय कुमार नाथ शाह स्मृति क्रिकेटमा पुलिस अनि डीएबी फाइनलमा।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: साझा खबरको सबैभन्दा शुरूमा निर्वाचनका लागि व्यवस्थापन विधेयकमा गरिएको प्रस्तावको प्रसंग।
2: निर्वाचन आयोगले संघ, प्रदेश र स्थानीय तहमा उम्मेद्वार भई पराजित भएको व्यक्ति सोही क्षेत्र वा तहको उपनिर्वाचन बाहेक अन्यमा प्रतिस्पर्धा गर्न नपाउने कानूनी व्यवस्था गर्न प्रस्ताव गरेको छ। निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा आयोगले एक तह वा क्षेत्रमा पराजित उम्मेद्वारलाई अन्य निर्वाचनमा प्रतिस्पर्धाबाट बन्देजको प्रस्ताव गरेको हो। विधेयकको मस्यौदा जेठ 19 गते आयोगबाट स्वीकृत भई गृह मन्त्रालय पठाइएको छ। निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानूनमा आयोगले निरन्तर गृह कार्य गरे पनि अघि बढ़न सकेको छैन। एकीकृत कानून तर्जुमा भएमा निर्वाचन सम्बन्धी 8 कानून खारेज संशोधन हुनेछन्। आयोगले मौजूदा कानूनहरूमा रहेको उम्मेद्वारको अयोग्यता सम्बन्धी व्यवस्था परिमार्जन गर्दै प्रतिस्पर्धामा बन्देजको व्यवस्था प्रस्ताव गरेको हो। विधेयक मसुदाको दफा 76 उम्मेद्वार हुन नपाउने सम्बन्धी व्यवस्थामा भनिएको छ संघीय संसद, प्रदेश सभा वा स्थानीय तहको सदस्य पदमा उम्मेद्वार भई पराजित भएको व्यक्ति त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेद्वार हुन सक्ने छैन। तर यस्तो व्यक्ति सोही कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद, तर सोही निर्वाचन क्षेत्र वा तहमा हुने सोही पदको उम्मेद्वार उपनिर्वाचनमा भने उम्मेद्वार हुन सक्ने व्यवस्था गरिनेछ। चुनावमा पराजित व्यक्ति उपनिर्वाचन बाहेक अन्य तहको निर्वाचनमा भाग लिन बन्देज भए पनि प्रतिनिधि सभा वा प्रदेश सभाको समानुपातिक बन्द सूचीमा भने रहने व्यवस्था छ। यसैबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न निर्वाचनलाई व्यवस्थापकीय रूपमा चुस्त बनाउन निर्वाचन व्यवस्थाको एकीकृत कानून अनिवार्य रूपमा अघि बढ़ाइएको समेत बताउनु भएको छ।
3: यसैबीच सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आह्वान गरेको हिजोको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ। संसदको गतिरोध हटाउन राष्ट्रपा सभापति रवि लामिछानेले बैठक बोलाउनु भएको थियो। बैठकमा विपक्षी दलका नेताहरूसँग संसदको अवरोध हटाउने बारे छलफल भए पनि कुनै सहमति हुन नसकेको हो। यद्यपि विपक्षी दलका नेताहरूले बैठकलाई सत्तारूढ़ दलको सकारात्मक पहलका रूपमा व्याख्या गरेका छन्। 18 देखि 22 जेठसम्म 5 दिने भारत भ्रमणबाट फर्किएपछि सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग संवाद गर्नुभएको थियो। त्यसपछि संसदको अवरोध हटाउन उहाँ अग्रसर हुनुभयो। जेठ 17 प्रधानमन्त्री शाहले संसदमा दिएको नेपाल भारत सम्बन्धी विवादास्पद मतवाद अभिव्यक्तिको विपक्षी दलहरूले संसदमा विरोध गर्दै आएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने र आफ्नो भनाई सच्याउनु पर्नेमा जोड़ दिएका छन् र अडान छोडेका छैनन्। सर्वदलीय बैठकमा सहभागी रासोपा सहमहामन्त्री विपिन आचार्यले सत्तारूढ़ दलका नेताको जिम्मेवारी बोध गरेर सर्वदलीय बैठक बोलाइएको बताउनुभयो। भारतबाट फर्किएपछि आइतबार लामिछानेले प्रधानमन्त्री शाहसँग भेट गर्नुभएको थियो। नेकपा सांसद वर्षमान पुनले रासोपा सभापति लामिछानेले सत्तारूढ़ दलका तर्फबाट अन्य राजनैतिक दलसँग गरेको प्रयास राम्रो भएको बताउनुभयो। हिजो बोलाइएको प्रतिनिधि सभा बैठक पनि अगाडि बढ़न सकेन र बैठकमा नेताहरूले अहिले बैठक रोकेर संवाद अगाडि बढ़ाउनु पर्ने माग गरेका थिए। यसैबीच संसदीय समितिलाई प्रभावकारी बनाउन जनता र सरकारवालाको भूमिका महत्वपूर्ण रहेको शिक्षा समितिका सभापति डाक्टर ओजस्वी शेरचन्दले बताउनु भएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डाक्टर ओजस्वी शेरचन्दले समितिको काम कार्यवाहीलाई प्रभावकारी बनाउन योजनाबद्ध रूपमा अघि बढ़न खोजेको बताउनु भएको हो। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल सामुदायिक सूचना नेटवर्क सीआईएनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 को बारेमा सरकारवालासँग गरेको छलफलको प्रतिवेदन बुझ्दै सभापति शेरचन्दले हिजो यस्तो बताउनुभयो। सबैभन्दा धेरै विधेयक आउने समिति शिक्षा स्वास्थ्य तथा सूचना समिति भएको विगतको छलफल र गतिविधिबाट देखिने भन्दै आफू सभापतिको रूपमा आएपछि संसदीय समितिको काम कसरी प्रभावकारी बनाउने भन्ने बारेमा योजनाबद्ध रूपमा लागि परेको उहाँको भनाइ छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 को बारेमा समितिमा छलफल शुरू भएको जानकारी गराउँदै सभापति शेरचन्दले अब विज्ञसहित सांसद बीचमा छलफल चलाउने तयारी भएकाले पनि अकुराब सीआईएनले तयार पारेको प्रतिवेदनले छलफललाई अझ गहिरो र वृहत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
4: अब यो अस्तिको डिस्कसन वाज अल्सो फ्रुटफुल। हामीले धेरै फोरेन्सिक सम्बन्धी विज्ञहरूलाई आफ्नो डिस्कसन गऱ्यौँ। उहाँहरूले दिएको बुदाहरू पनि मैले आफैले पनि टिप्याएको छु। धेरै कुराहरू मैले आफैले त्यो विधेयक रिभ्यू गर्दाखेरि पनि यो दफामा यो उपदफामा चेन्ज गर्नुपर्नेहरू भनेको छु। हाम्रो अरू मानिज्यूहरूले पनि राख्नु भएको छ त्यो कुराहरू। सबैजना डिफ्रेन्ट फिल्डको हुनुहुन्छ त्यहाँ होइन। त्यस्तै गरेर सैद्धान्तिक छलफल एक चरणमा भइसकेको छ। अब चाहिँ नेक्स्ट मिटिङमा चाहिँ बैठकमा चाहिँ हामीले चाहिँ दुई चारजनालाई ह्यान्ड आउट गरिसकेका छौँ कि आएर उहाँहरूले पनि प्रेजेन्ट गर्नुहुन्छ, उहाँको पोइन्ट अफ भ्यूहरू दिनुहुन्छ एक्सपर्ट्सहरूले, अनि त्यसपछि दफावार छलफल हुन्छ। त्यसमा एक्चुअली पनि इम्पोर्ट यसको पनि इम्पोर्टेन्स छ। हजुर,
3: फोरेन्सिक विधेयकको बारेमा समितिमा छलफल शुरू भएको छ। बैठकमा सांसदहरूबाट कुरा आएको, अब विज्ञसहितको बैठक पनि छलफल गर्ने तयारी भएको उहाँले बताउनुभयो। आगामी दिनमा पनि सीआईएनले कानून निर्माणमा जनता र सरकारवालालाई संसद र सांसदसँग जोड्न पुलको भूमिका खेल्दा आफूलाई खुशी लाग्ने सभापति शेरचन्दको भनाई रहेको छ। अकुराब सीआईएनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 को बारेमा सरकारवालाको बीचमा जेठ एघारमा विशेष संवाद श्रृंखला हेलो सांसदमा छलफल गरेको थियो। छलफलमा आएका निष्कर्षहरू संसदीय समितिका सभापति शेरचन्दलाई बुझाइएको हो।
2: क्रियाशील सदस्यता अध्यावधिको विषयले कांग्रेसको गुट विवाद फेरि सतहमा आएको छ। पार्टीले डिजिटल प्रणाली मार्फत सदस्यता अध्यावधिक अभियान संचालन गरिरहँदा सदस्यको संख्यामा ठूलो गिरावट आएपछि यो विवादले कांग्रेसको राजनीतिक तरंगित बनेको हो। क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइलीका अनुसार हिजो साँझसम्म 5,2,381 जनाले डिजिटल अध्यावधि गरिसकेका छन्। उहाँले भन्नुभयो, अघिल्लो साता भन्दा यो साता एकदमै धेरैले अध्यावधि गर्नुभएको छ। यो उत्साहप्रदक नै छ। 15 महाधिवेशनको नेतृत्व संघर्षसँग जोड़िएकाले सदस्यता विवाद थप चर्किने सम्भावना छ। वैशाख 1 गतेदेखि शुरू भएको अभियानको समय सीमा जेठ 28 सम्पन्न हुँदैछ। कांग्रेसको 14 महाधिवेशनमा 8.5 लाख क्रियाशील सदस्यता थिए। तीमध्ये सबैभन्दा बढ़ी बागमती प्रदेशबाट र सबैभन्दा कम कर्णाली प्रदेशबाट थिए। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संचालन गरेको जिल्ला अधिवेशन सम्पन्न गर्दै हाल 56 जिल्लामा अधिवेशन सम्पन्न भएको जनाएको छ। 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको रासोपाले जनाएको छ भने शनिबार र आइतबार गरी दुई चरणमा जिल्ला अधिवेशन आयोजना भएको थियो। शनिबार 38 जिल्लामा अधिवेशन सम्पन्न भएको थियो भने आइतबार शुरू भएका 28 जिल्लामध्ये अधिकांशमा नयाँ कार्य समिति चयन भएका छन्। राजसपाका प्रवक्ता मनिष झाका अनुसार सोही प्रदेशका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र उदयपुरमा निर्वाचनको तयारी भइरहेको र मध्य प्रदेशका महोत्तरी रौतहट सिरा पर्सा र सर्लाईमा निर्वाचन प्रक्रिया अगाडि बढ़ाइएको पनि राजसपाले जनाएको छ। आजदेखि राजसपाले प्रदेश अधिवेशन शुरू हुने बताएको छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा वन कार्यालयहरूमा काठ लगायतका सामग्रीको लिलाममा सजिलो बाटो खोजिँदै
5: रुखो पैसा तिरिसकेपछि यो बीचको जुन लामो प्रक्रिया हुन्छ नि, समय लाग्ने, बीचमा दलाली पार्टी छिर्ने, यो चाहिँ अन्त्य हुन्छ र तपाईँको काठ दाउरा छिटो निस्किनु पनि हाम्रो एजम्सन हो।
2: बाघ गणना सकियो, गैडाको गणना रोकियो, साना व्यवसायलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जाको सुविधा, कर का दरमा हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै छानबिन गर्न माग लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
6: रामी यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सास्तै फेर्न गाह्रो भयो।
7: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
8: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
9: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
7: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
9: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
7: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
10: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
11: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
10: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सड़क बत्तीको मात्रै 10 अर्ब बकेता शीर्षकमा खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। सड़क बत्ती बाले बाफत 355 पालिकाले विद्युत प्राधिकरणलाई झण्डै 10 अर्ब तिरेका छैनन्। 7,94,87,54,000 बक्यौता र त्यसको 25% जरिवाना सहित कुल 9,93,59,43,000 तिर्न बाँकी छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले सड़क बत्ती सहितको बक्यौदा महसुल उठाउन राहतका मातहतका निकायलाई निर्देशन दिएपछि प्राविधिक र स्थानीय तह फेरि आमने सामने हुने देखिएका छन्। प्राधिकरण र स्थानीय सरकार बीच सड़क बत्तीको महसुल विवाद वर्षौंदेखिको पुरानो हो। त्यस्तै 1/4 फौजदारी मुद्दा लागू औषध कसूरका शीर्षकको खबर छ। नेपालमा लागू औषधको कारोबार चिन्ताजनक रूपमा बढ़ेको छ। लागू औषध सम्बन्धी मुद्दाको बढ़दो दरले यसलाई पुष्टि गरेको हो। चालू आर्थिक वर्षको अहिलेसम्म मुलुकका अदालतमा फौजदारी अभियोगसँग सम्बन्धित 20,708 मुद्दा फैसला भएकोमा 5,061 मुद्दा लागू औसत कसुरका छन् जुन कुल फौजदारी मुद्दाको 24.44% हो। त्यस्तै वीरगंजका मेयर सहित सातजना विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा पनि खबर छ भने सुदूरपश्चिममा कांग्रेस संसदीय दलको विवाद मिलाउन मन्त्रीमण्डल फेरबदल शीर्षकमा खबर छ। त्यस्तै भित्री पृष्ठमा मधेस सधैँ आगलागीको जोखिममा 14 जिल्लामा 173 मृत्यु नियन्त्रणको उपाय न्यून शीर्षकमा खबर छ भने ब्रिटिश गोर्खा बाहेक नेपाल गोर्खाबारे नेपाल बेलायत मन्त्री स्तरीय वार्ता शीर्षकमा पनि खबर छ। त्यस्तै मोबाइलको क्षतिपूर्ति माग्दै विद्यार्थीले प्रदर्शन गरेको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ। त्यस्तै सुनकोशी मरिनमा नयाँ टेण्डर शीर्षकमा नयाँ पत्रिकाको भित्रपृष्ठमा खबर प्रकाशित छ।
3: गोर्खापत्र दैनिकको भित्री पन्नामा साना व्यवसायलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जा शीर्षकमा खबर छापिएको छ। नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जाको दायरा विस्तार गर्दै लघु साना तथा मझौला व्यवसायीलाई अधिकतम 10 लाख रूपियाँसम्म बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो। राष्ट्र बैंकले सोमबार हिजो विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्ग निर्देशन 2078 संशोधन गर्दै डिजिटल कर्जाको सीमा बढ़ाएको हो। यसअघि डिजिटल कर्जाका अधिकतम सीमा 5 लाख रूपियाँ रहेकोमा अब व्यावसायिक प्रयोजनका लागि 10 लाख रूपियाँसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ। प्रदेश र स्थानीय निकायलाई 4 खर्ब 24 अर्ब अनुदान दिएको बारेमा अर्को खबर छ। अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण बापत 4 खर्ब 24 अर्ब 27 करोड़ 74 लाख रूपियाँ विनियोजन गरेको हो। आर्थिक वर्ष 2083-84 लागि गरिएको यो विनियोजनमा समानीकरण अनुदानतर्फ 1 खर्ब 51 अर्ब 70 करोड़ सशर्ततर्फ 2 खर्ब 45 अर्ब 81 करोड़ विशेष अनुदानतर्फ 13 अर्ब 22 करोड़ र पूंजीगत प्रकृतिको समपूरक अनुदानतर्फ 13 अर्ब 53 करोड़ रूपियाँ रहेको छ। बक्यौता असुलीमा लाग्न विद्युत प्राधिकरणलाई निर्देशन दिएको बारेमा पनि खबर छापिएको छ। सन्दर्भ विश्व ब्रेन ट्यूमर दिवस बढ़दै ब्रेन ट्यूमरका बिरामी शीर्षकमा सरोज ढुंगेलले लेख्नुभएको खबर छापिएको छ। नेपालमा पछिल्लो वर्षहरूमा ब्रेन ट्यूमरका बिरामीको संख्या बढ़दै गएको तथ्याङ्कले देखाउँछ। नेपालमा गत वर्ष देशभर 3,000 जना ब्रेन ट्यूमरका बिरामीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरिएका बिरामी मध्ये पुरूषको संख्या महिलाभन्दा बढ़िरहेको देखिएको छ। ब्रेन ट्यूमर भएका मानिसमा टाउको अत्यधिक दुख्ने रिंगटा लाग्ने आँखा देख्न कम हुने शरीरको कुनै भागमा कमजोरी महसुस हुने लक्षण देखिने विज्ञहरू बताउँछन्। मदिरा सेवन सुर्तिजन्य पदार्थ सेवनलाई पनि ब्रेन ट्यूमरको कारकका रूपमा लिन सकिने विज्ञहरूको भनाइरहेको छ। बाघ गणना सकियो गैंडाको चाहिँ रोकियो शीर्षकमा नितु घलेले लेख्नुभएको खबर छ। अन्नपूर्ण पोस्ट दैनिकमा यस वर्ष नेपालमा बाघ र गैंडा दुवैको गणना गर्ने योजना रहे पनि आर्थिक स्रोत जनशक्ति अभाव तथा उच्च जोखिमका कारण गैंडा गणना हुन सकेन। गत डिसेम्बरदेखि मार्चसम्म बाघ गणना सम्पन्न भए पनि गैंडाको गणना स्थगित गरिएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले परम्परागत शैलीभन्दा वैज्ञानिक विधि अप्नाएर आगामी गणना गर्ने तयारी भइरहेको बताएको छ। विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलका अनुसार बाघको तुलनामा गैंडा गणना बढ़ी जोखिमपूर्ण रहने गर्दछ। भित्री पन्नामा छापिएको अर्को खबर छ करको हेरफेर गरेको भन्दै अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग शीर्षकमा यो खबर छापिएको छ भने अर्को खबर पनि छ मन्त्रालय गाभिँदा 6 सचिव जगेडा शीर्षकमा सरकारले 25 मन्त्रालयलाई घटाएर 18 कायम गर्दा 6 सचिव अतिरिक्त अर्थात जगेडामा परेका छन् भने केहीको सरूवा गरिएको छ। मन्त्री परिषद बैठकबाट अतिरिक्त समूहमा राखिएकाहरूमा लोकनाथ पौडेल कृष्ण हरिपुष्कर हरिप्रसाद मैनाली डाक्टर गोविन्द प्रसाद शर्मा दिल्लीराम शर्मा र डण्डुराज घिमिरे हुनुहुन्छ। सरकारले कार्य सञ्चालन नियमावली ल्याउँदै मन्त्रालयको संख्या 22 घटाएर 18 बनाएको थियो। अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमा वीर अस्पताल व्यथितीको चाङ शीर्षकमा सकसमा बिरामी छन् अर्जुन पौडेल र विशाल कार्कीले लेख्नुभएको खबर हो। स्वास्थ्य बीमाको औषधिका सम्बन्धमा पहिले भीसी रजिस्ट्रार डाइरेक्टर रेक्टर हुनुहुन्थ्यो समूहमा जुनसुकै निर्णय लिँदा सजिलो हुन्थ्यो अहिले म एक्लैले निर्णय गर्ने अधिकार छैन मैले दैनन्दिनका सेवा नरोकिने गरी काम गर्ने हो कार्यवाहक निर्देशक डाक्टर प्रभा चापागाईले बताउनु भएको छ। चीनबाट फर्किएको साता दिनमै बेजिङ जाँदै परराष्ट्र मन्त्री खनाल शीर्षकमा अनिल गिरीले लेख्नु भएको छ। तीन दिने भारत भ्रमण सकेको एक सातामै परराष्ट्र मन्त्री शिशिर खनाल चीन भ्रमणमा जान लाग्नु भएको हो। मन्त्री खनाल 31 जेठमा चार दिने भ्रमणका लागि चीन जाने तयारी छ। द्विपक्षीय सम्बन्ध, कनेक्टिभिटी र विकास परियोजनाहरूका विषयमा छलफल हुने जानकारी दिइएको छ। भित्री पन्नामा अर्को खबर पनि छापिएको छ। करका दर हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग विपक्षी दलका सांसदहरूले गरेका छन्। नेपाल र भारतबीच डिजिटल रेमिट्यान्स सेवा कार्यान्वयनमा आएको बारेमा खबर छापिएको छ भने दुई वर्षदेखि टहरामै 22 थामी परिवार शीर्षकमा यो खबर छापिएको छ। रामेछापबाट नवराज श्रेष्ठले लेख्नु भएको हो। अनि अर्को खबर नागरिक दैनिकमा छापिएको छ, ताद्दै पृथ्वी नयाँ रेकर्डको आकलन शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको हो। विश्व मौसम संगठनको प्रतिवेदन अनुसार 5 वर्षभित्रै आर्कटिक क्षेत्रमा तापक्रम वृद्धि विश्वव्यापी औसत भन्दा 3 गुणाले बढ़नेछ। नेपाली युवालाई 125 अर्बको चिट्ठा शीर्षकमा अर्को खबर छ। 4 वर्ष अघि सुन्दर भविष्यको खोजीमा नेपालबाट संयुक्त अरब इमिरेट्स यूएई पुगेका 26 वर्षीय तोयब खानले 3 करोड़ दिराम अर्थात 125 अर्ब रूपियाँ बराबरको चिट्ठा जित्नु भएको हो। आबुधाबीमा बसोबास गर्दै आउनुभएका खान यूएई लटरीको लकी डे ड्रको ज्याकपट प्रणाली अन्तर्गत ग्रान्ड पुरस्कार जित्ने पहिलो व्यक्ति बन्नु भएको पनि उल्लेख गरिएको छ। निजामतीमा हलचल आएको अर्को खबर भुवन शर्माले लेख्नु भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्ताव सहित संघीय निजामती सेवा ऐनको मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएपछि कर्मचारी वृत्तमा हलचल मचिएको हो। प्रदेश र स्थानीय तहलाई 4 खर्ब 24 अर्ब वित्तीय हस्तान्तरण भएको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्।
10: साझा खबरमा अब विदेशका खबर। इरान र इजरायलले एकअर्का विरूद्धका सैन्य आक्रमण तत्कालका लागि रोक्ने बताएका छन्। अप्रेलमा भएको युद्धविरामपछि पहिलो पटक दुवै देश बीच प्रत्यक्ष रूपमा मिसाइल तथा हवाई आक्रमण रोक्ने मौखिक सहमति बनेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तत्कालका लागि देशले आक्रमण रोकेको बताउनु भएको हो। तर इरान र हिजबुल्ला विरूद्धको संघर्ष अझै समाप्त नभएको स्पष्ट पार्नु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त वल्कर ट्रकले क्युबामाथि अमेरिकाले हालै लगाएका प्रतिबन्धहरूको आलोचना गर्नुभएको छ। ट्रकले अमेरिकी प्रतिबन्धका कारण क्युबाको अर्थतन्त्रमाथि बढ़दो दबाव परेको र त्यसको प्रत्यक्ष असर जनस्वास्थ्य क्षेत्रमा देखिएको समेत बताउनु भएको हो। विशेष गरी बालबालिका माझ मृत्युदर बढ़ेको सम्बन्धमा आएका प्रतिवेदनप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ र दक्षिण फिलिपिन्सको समुद्री क्षेत्रमा हिजो गएको 7.8 म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा 35 जनाको मृत्यु भएको छ। भूकम्पमा 200 भन्दा बढ़ी घाइते भएका छन्। फिलिपिन्स मा आएको यो सबैभन्दा ठूलो र शक्तिशाली भूकम्प मानिएको छ। त्यसमा कैयौं संरचनाहरू क्षतिग्रस्त भएका छन्। उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा परिचालन गरी उद्धारको काम जारी राखेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
3: साझा खबरमा अब खेल खबर। नेपाली पुरूष क्रिकेट टोली 20 एसियन खेलकुद अन्तर्गत छनौट प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको छ। सिंगापुरमा हिजो भएको फाइनल स्पर्धामा नेपालले चिर परिचित प्रतिद्वन्दी हङकङलाई डकवर्थ लेविस नियम अनुसार 19 रनले हराउँदै च्याम्पियन ट्रफी हात पारेको हो। हङकङले विश्वभरमा 7 विकेट गुमाउँदै 188 रनको बलियो योगफल बनाएको थियो। पहिलो इनिङ्समा हङकङका दुई खेलाड़ीले अर्धशतक बनाएपछि बलियो स्कोर बनाएको हो। 20 एसियन खेलको छनौटमा नेपालका ओपनर कुशल भुर्तेल सर्वोत्कृष्ट खेलाड़ी बन्नु भएको छ। म्यान अफ द सिरिज हुने क्रममा उहाँले 4 खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपाले अखिल नेपाल फुटबल संघ एन्फा पदाधिकारीलाई अमेरिका मेक्सिको र क्यानाडामा हुने फिफा विश्वकप 2026मा सहभागी हुन रोक लगाएको छ। राखेपाले गत वैशाखमा बिना शर्त एन्फामाथिको प्रतिबन्ध फुकुवा गरेको थियो। नेपाल पुलिस स्कूल अनि सुशील केडिया स्कूल जीएबी तेस्रो जयकुमार नाथ शाह स्मृति 16 वर्ष मुनिको इन्टर स्कूल क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज प्रतिस्पर्धा गर्दैछन्।
10: वन क्षेत्रबाट काटिएका वा बरामद गरिएका सामग्री व्यवस्थापनका लागि चालिएका कदम र प्रभाव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: क्लासिक टेकको वाईफाई 6 राउटर डॉक्टर नाम एक घाम अनेक शक्तिशाली चार एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक चेक छोयो कि चल्यो
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
15: साझा खबरमा अब वन क्षेत्रको उत्पादन र व्यवस्थापनको कुरा देशभरका वन कार्यालयमा पुग्ने हो भने जहाँ पनि काठ मोटरसाइकल साइकल लगायतका सवारी साधन वर्षौंदेखि अल्पत्र परेको देखिन्छ यसको कारण र व्यवस्थापनका लागि चालिएका कदमका बारेमा डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यसँग हामीले कुराकानी गरेका छौं
5: करिकरी हामीले 90% सल्भ गरेका छौँ अब तपाईँ चितवन वन कार्यालयभित्र पुराना कुहिएका काठ हाम्रो कम्पाउन्डभित्र छैन
16: तपाईँको पनि होला अरू
5: अरू धेरै धेरै घटेका छ त म धादिङमा त धादिङ जिरो गरेर आएँ म
16: शून्यमा झार्ने नझार्ने भन्ने कुरा त्यो
5: अलिकति पनि पर्छ उहाँको नि पर्छ केही अदालती प्रक्रियामा अड्केका छन् केही आदेश लिनुपर्ने हुन्छ यस कारणले चाहिँ अब हामीसँग कहाँ समस्या छन् भने अब तपाईँ डिभिजन वन कार्यालयभित्र रहेका चाहिँ पुराना गाडी व्यवस्थापन साइकल अहिले अब हामी यो तुरन्त हुँदो रहेछ कसुरजन्य वन यो बरामदी सवारी साधनको ऐन योजना छ वन गृह मन्त्रालयले जुन ऐन ल्याएको छ त्यसको प्रक्रियामा छिरेर अब अहिले तपाईँ चितवन वन कार्यालयभित्रको म उदाहरण लिन्छु सिम्बल तपाईँ एजेन्सन गर्न सक्छ पुराना काठ चाहिँ तपाईँले करिब करिब पाउनुहुन्न एकदम नेग्लिजेबल छ थोरै एक दुई लट बाँकी छ त्यो हामी सक्छौँ चाँडै सक्छौँ यस्तै गरी म मात्रै होइन
16: त्यो अभियान चलाउने सूत्र चाहिँ के रहेछ त
5: त्यो त यसो आफै अब अहिले गएर गए चाहिँ खोजतलास गर्ने डाटा खोज्यो पुरानो फाइल मुद्दा खोलो मुद्दाको प्रक्रिया कहाँ पुगेको छ आदेश के भएको छ अब भन्न कुनै गाडीमा काठ लिएर आएर बरामद भयो गाडी बेल काठ बरामद भयो कार चाहिँ हामीले आजकल चाहिँ के गर्छौँ पछिल्लो पटक के गरेका छौँ भने कार चाहिँ हामी सबभन्दा पहिले लाम गरिदिइहाल्छौँ मुद्दा चल्दै गर्छ मुद्दा र थुन्चेको आदेश भइसकेपछि कार चाहिँ सडीगढी जाले भनेर जाने हुनाले भनेर अहिले म मात्रै होइन सबैसो डिभिजन बनकाले सबैसो अदालतले कार्सलाई लिलामा अब सहमत छ तपाईँको पछिल्लो पटक त्यो देख्नुहुन्न पुराना नउठेका काठहरू छन् त्यसको फेरि छुट्टै पाटो छ त्यो पनि तपाईँको अब अहिले प्रदेश सचिवको नेतृत्वमा अर्को एनले पनि संशोधन गरेका छ जस्तै सालका काठहरू अन्य नरम प्रजाति काठहरूलाई चाहिँ 2 वर्ष 3 वर्ष 4 वर्ष क्याटेगोरी हेरेर त्यो वर्षभित्र पनि पटक पटक सूचना निकाल्दा पनि ननिक्लेमा त्यसले चाहिँ मूल्य नै फरक कायम गरेर जस्तो अहिले 1000 रुपियाँको सालको प्रति सेफ्टी तिर्नुपर्छ भने 500 हो कि 300 कि 200 अथवा शून्य मूल्य कायम के गरियो त्यो चाहिँ एउटा कमिटी छ त्यो कमिटीलाई अथोरिटी दिएर त्यो पनि सफा गर्नुपर्छ भन्ने खालको अभियानमा छौँ अलिकति चाहिँ वन कार्यालयको प्रमुखको टिमको चाहिँ भूमिका प्रमुख मात्र नभनौ त्यहाँको टिमको पनि अलिक महत्वपूर्ण भूमिका त हुन्छ नि तर अहिले म तुरन्त तुलनात्मक आशा
16: तर जस्तो प्रदेश सरकार अथवा संघीय सरकारले काठ त्यस्तो कुनै फेला पर्यो केही सामान घाटगतीमा रह्यो भने त्यसको तत्काल गर्नु भन्ने खालको त्यो निर्देशन खालको दिनु आवश्यक अथवा भइराखेको अभ्यास
5: दिन्छ अभ्यास वन मन्त्रालय संघीय वन मन्त्रालयले प्रदेश वन मन्त्रालयले हरेक मन्त्रालय निर्देशनलाई हामीलाई तालिम गोष्ठी जो हाम्रो त समीक्षा हुन्छ योजनामा हामी गइरहन्छौँ
16: त्यसो भए गाली खाने काम चाहिँ किन गर्छ
5: प्रक्रियामा भइरहेछ मैले तपाईँलाई भने नि एउटा कुरो नियावलीले त्यसले चाहिँ एउटा दिएको छ प्रावधान
16: त्यसमा के छ
5: त्यसमा चाहिँ जस्तो कि घालगतीमा रहेका लामो समयदेखि रहेका काठहरू नबिके नउठेको खण्डमा त्यसलाई चाहिँ प्रदेश सचिवको नेतृत्वमा एउटा कमिटीले मूल्याङ्कन गरेर डिभ्यालुएसन गर्ने सक्ने एउटा अधिकार दिएको छ दोस्रो अहिले खडे लिलाम पहिला अलिक टाइट थियो अहिले खडा लिनुको प्रावधान चाहिँ पहिला चाहिँ नरम काठमा मात्रै भन्ने थियो त अहिले प्रदेश सचिवको नेतृत्वमा उहाँले जिम्मेवार बनाएर चाहिँ खडै रुख लिलाम पनि गर्न सक्ने प्रावधान व्यवस्था भयो अब इम्प्लिमेन्ट गर्न सक्यो भने खडै लिलाम गरिदिन सक्यो भने
16: खडै लिलाम भने कस्तो खालको फेरि
5: जस्तो रुखहरू ठाडो हुन्छ या ढलेका रुखहरू हुन्छ उनीहरूको चाहिँ भ्यालुएसन गर्ने भ्यालुएसन गरेर फिक्स मूल्य
16: गतिमा नराखेर
5: सिधै तपाईँको ठेकदारलाई चाहिँ अहिले चाहिँ हामी के गर्छौँ भने रुखको कटान गर्नुभन्दा अगाडि छपान नाप्ने चेक जाँच गरेर गर्छौँ अनि काट्छौँ काटेपछि घालगतीमा ल्याएर बल्ल धाङदाङ 1000 से 1200 सिएफटी 1000 देखि 1500 सिएफटीको धाङदाङ बनाएर हामी काठ बिक्री गर्छौँ तर यदि खडै लिलाम गरिदिन सकियो भने चाहिँ तपाईँको रुखी खडा लिलाम हुन्छ त्यसपछि उसले सुरुमै कटानभन्दा अगाडि नै रुखको पैसा तिरिसकेपछि यो बीचको जुन लामो प्रक्रिया हुन्छ नि समय लाग्ने बीचमा दलाली पार्टी छिर्ने यो चाहिँ अन्त्य हुन्छ र तपाईँको काठ दाउरा छिटो निस्किन्छ पनि हाम्रो एजम्पसन हो
16: डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्तिममा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
15: दिल्लीबाट फर्किएको साता दिनमै परराष्ट्र मन्त्री खनाल बेजिङ जाँदै संसदको गतिरोध हटाउन सर्वदलीय बैठकमा भएन सहमति एकीकृत निर्वाचन व्यवस्थापन विधेयकमा एक तहमा चुनाव हारे तत्काल उम्मेद्वार बन्न रोक लगाउने प्रस्ताव
16: सड़क बत्तीको मात्रै 10 अर्ब बक्यौता 1/4 लागू औषधसँग सम्बन्धित मुद्दा प्रदेश र स्थानीय तहलाई 4 खर्ब भन्दा बढ़ी अनुदान
10: बाघ गणना सकियो गैडाको गणना रोकियो साना व्यवसायीलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जाको सुविधा करदाता करका दर हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै छानबिन गर्न माग
16: फिलिपिन्सको दक्षिणी क्षेत्रमा गएको भूकम्पमा 35 जनाको मृत्यु सयौं घाइते इरान र इजरायल बीच तत्कालका लागि एक अर्कामाथि आक्रमण रोक्ने घोषणा
10: र एसएन छनौटमा अपराजित रहँदै नेपाल च्याम्पियन इन्फा पदाधिकारीलाई विश्वकप हेर्न जान रोक
16: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो पटकको बैठकमा फेरि सांसदहरूलाई स्वकीय सचिव दिनुपर्ने माग उठेको छ र सरकारले भने दलहरूसँगको अनुरोध र उनीहरूले दिएको सुझावका आधारमा निर्णय गर्ने भनेर केही समय अगाडि हरेक राजनैतिक दलहरूलाई स्वकीय सचिव चाहिन्छ भने निवेदन हाल्नु भनेर भनेको थियो यहाँ दुईजना व्यक्ति सांसद जस्ता देखिन्छन् एउटा घरको भवनको भित्रपट्टि कतै एकअर्काको बीचमा कुराकानी गरिराखेका जस्ता देखिन्छन् र यसै सन्दर्भमा अहिले सांसदहरूले च्याट जीपीटीलाई नै धेरै काम लगाएर पढ़ेको भन्दै आलोचना पनि भइराखेको छ भलै यो च्याट जीपीटीको प्रयोग स्वकीय सचिव नभएर हो या उनीहरूको शोकको सन्दर्भ हो त्यो पनि अर्को विषय बहस भइरहेको छ दुईजना बीच संवाद चलिरहँदा एकजना सांसदको हातमा मोबाइल छ र उनले चाहिँ नजिकै रहेका अर्का सांसदलाई केही भन्दैछन् माथि यस्तो लेखिएको छ च्याट जीपीटीलाई लौ भाइ देश बनाउन बनाऊ त नि आफैले भन्नु पर्या छ स्वकीय सचिव नै छैन भन्या
10: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व बिदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। कार्यक्रम जीवन रक्षामा विशेषत शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी निकाय क्षेत्रबाट भए गरेका काम कारवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि यो कार्यक्रम प्रसारण गर्ने गर्छन्। दिगो विकास तथा अनुसन्धान केन्द्रका महासचिव रोशना सुवेदीसँग सहकर्मी सुशीला श्रेष्ठ कुराकानी गर्दै हुनुहुन्छ।
1: नेचुरल रिसोर्सको हिसाबले त हामी धेरै धनी छौं, तर वातावरण अहिलेको प्रदूषणकै कुरा गर्नुहुन्छ भने चाहिँ नट अ भेरी गुड पोजिसन। अहिले अरूभन्दा पनि यो वर्ष हामीले विश्वभरि क्लाइमेट एक्सनको थिममा मनाइरहँदा वातावरण दिवस क्लाइमेटिक कन्डिसनले चाहिँ हामी धेरै भल्नरेबल छौं भन्ने चाहिँ मेरो बुझाइ हो।
2: यसमा अब जस्तो समाचारमा यहाँले समाचारको कुरा गर्नुभयो, समाचारमा दिनदिनै आउँदा तर्साउने गरी पनि आइरहेछ नि त। एकदमै धेरै खराब छ नेपालको वातावरण, विश्वमै प्रदूषित देशको चाहिँ पहिलो नम्बरमा पर्यो नेपाल भनेर आउँछ। त्यो हदको प्रदूषित पनि हो, डराउनु पर्ने स्थितिसम्म पुगिसकेको हो या होइन? अहिलेसम्मको कन्डिसन चाहिँ हेर्दाखेरि ल यतिको चाहिँ ठिकै छ, अब चाहिँ बिग्रिन सक्छ है भन्ने खालको
1: डराउनै पर्ने नै अवस्थामा छ होइन? अब एकदमै हामी वर्स नै वर्स चाहिँ भन्दिनँ, तर इफ यु सी द प्याटर्न, हरेक वर्ष हामी एक वर्ष अर्को वर्ष गरिकन रेड जोनमै एकदमै एयर पोल्युसनकै कुरा गर्नुभयो भने हामी एकदमै हाई रिस्कवाला पोजिसनमा पुगेका छौँ। हामी मात्रै होइन, नेपाल मात्रै होइन, छिमेकी मुलुकहरूमा पनि अझ हेर्नुभयो भने दिल्ली उत्तिकै छ, अहिले तपाईँ
2: त्यस्तै छ,
1: सबै रिजनली नै। र अब यो प्रदूषणको कुरा नेचर बााउन्ड्री हुँदैन, नेपाल इन्डिया चाइना भन्ने जस्तो हुँदैन, सो इम्प्याक्ट सबैलाई पर्ने हो, तर त्यसको भल्नरेबिलिटी चाहिँ देशको आफ्नो सक्षमताको अनुसार हामी कसरी कोप गर्ने, अडाप्ट गर्ने भन्ने कुराले हामीलाई कति भल्नरेबल बनाउँछ भन्ने कुरा चाहिँ हो। तर डराउनु चाहिँ पर्छ किनभने यसले हाम्रो
2: डराउनु पर्ने देखिन्छ अहिले।
1: म आफै पनि यो वायु प्रदूषणमा चाहिँ म अलिकति धेरै चिन्तित छु, म आफै पनि यसको भोगी हुँ होइन। केही वर्ष अगाडि मलाई एकदमै धेरै रेस्पिरेटरी इस्यू भएर नराम्रै अवस्था भएको थियो, अहिले पनि थोरै अलिकति तलमाथि हुने बत्तिकै मलाई त्यो
2: न्युज पेपरको
1: आर्टिकल चाहिँदैन, स्वास्थ्य अलिक बिग्रियो भने ओके एयर पोल्युसन अलिक नराम्रो भयो कि भन्ने चाहिँ मलाई त्यो आफै आउँछ कि। नट जस्ट एयर पोल्युसन, तपाईँको वेस्टको कुरा हेर्नुहुन्छ भने होइन, त्यतिकै इस्यु छ। हाम्रो कन्जम्सन प्याटर्नै चेन्ज भइसक्यो, पहिला अब थुङ्गामा साग लिएर आउन पनि अब बानेकै राम्रो चिटिक्कै बानेको साग पनि अब एउटा प्लास्टिकै झोलामा हाल्नुपर्ने, त्यो हाल्नै पर्ने चाहिँ होइन, तर दिमागमै नै त्यस्तो कोड भइसक्यो कि ओके इभर बाई हाल्नै पर्यो भन्ने खालको कि बिहेभियर
2: मागेर भए पनि प्लास्टिकको झोलामा कोचेर लिएर आउनै
1: पर्यो। अब बाढीको कुरा त अब हेर्दै हुनुहुन्छ होइन, पोहोर साल अहिले पनि अतिवृष्टि, अल्पवृष्टि, अनावृष्टि, पानीको प्याटर्न नै प्रेडिक्ट गर्न सक्दैन। पहिला मेरो हजुरआमा इफ आई रिमेम्बर घरमा त्यो जाडो या गर्मी छल्नको लागि चाहिँ काठमाडौँ आउनुहुन्थ्यो कि, तर अब त इट्स अनप्रेडिक्टेबल। हामी नै यहीँ बस्दा अस्ति यही विन्टरमा मैले सबै विन्टरको लुगा राखिसकेका थिएँ, अब
2: मैले पनि
1: होइन लिटरली दुई तीन चोटि नै निकाल्नु पर्यो क्या। मेरो दुईजना बच्चा हुनुहुन्छ उहाँहरूको, सो हाम्रो सबै कुरा एकदमै अनप्रेडिक्टेबल भइसकेको छ। यो चाहिँ अब केही एकदमै नयाँ कुरा चाहिँ भन्दिनँ म,
2: परम्परागत रूपमा जसरी मौसमको पूर्वानुमान गर्न सकिन्थ्यो अहिले त्यो छैन,
1: छ फोरकास्ट हुन्छ तर कति इन्टेन्सिटीमा भन्ने हामी नै अलिकति एट टाइम्स इम्प्याक्ट चाहिँ अलिकति गडबड भइजान्छ होइन। सो यो र त्यसको सबै फेरि हाम्रो असर हाम्रै दिनचर्यामा, हामी जीव जन्तु होइन, प्रकृति, पानी, खोला, नाला, यहाँ त धेरै कुरा छन्, सबैलाई असर परिरहेको भएर चाहिँ हाम्रो स्वास्थ्यमा, जीवनशैलीमा, हाम्रो एभ्रीडे कुरामा चाहिँ
2: नेपाल त अझ कृषि प्रधान देश होइन, कृषिमै प्रत्यक्ष रूपमा कति धेरै असर परिरहेको छ,
1: ड्राउटले कति धेरै बाली नालीमा पानी नभएर होइन, त्यो पहिला असार 15 तपाईँहरूको हामीहरू दही चिउरा खान्छौँ नि त, अब दही चिउरा चाहिँ खान्छौँ तर बाली नै लाउँदैन के,
2: बाँकी नै हुन्छ।
1: सो रुटिन वाइज ओके दही चिउरा खानुपर्छ भने दही चिउरा केरा सबै खाइन्छ, तर त्यसको त लजिक थियो नि त त्यतिखेर होइन, त्यो
2: लजिकको कुरा गर्दाखेरि असार 15 अब धान रोपिसकेर
1: नयाँ बाली निकालेर अब त्यो सेलिब्रेट गर्ने खालको, नयाँ अन्न सेलिब्रेट गर्ने हो नि त, तर त्यो सबै प्याटर्नै सबै चेन्ज भइसकिसक्यो।
2: अहिले त अब भदौसम्म पनि रोपाई चलिरहेको हुन्छ.
1: अब त फेरि अब अहिले अचेल त बिउहरू पनि विभिन्न जातको भएको भएर ओभर द इयर्स नै विभिन्न टाइममा अन्नबालीहरू सर्कुलर रोटेसनमा लगाउने गरिन्छ. जो पहिलाको लाइफ स्टाइलमा अब हजुरआमाहरूसँग हामी सँगै बसेर चाहिँ बहस गर्ने हो भने तालमेल मिल्दैन क्या कुरामा.
2: जस्तो अब मान्छेको भूमिका वातावरण बिगार्नको लागि प्रत्यक्ष रूपमा छ भनेर त कुरा भइरहेको छ. कस्तो कस्तो खालको भूमिकाले चाहिँ यति धेरै छिटो हामीले सोचे भन्दा बढी चाहिँ वातावरण बिग्रिरहेछ नेपालको.
1: म हिजोको अलपुरमा थिएँ. हाम्रो एउटा परेशीको भ्यालिडेसन मिटिङ थियो अनि एकजना वडा सदस्य हुनुहुन्थ्यो अलपुरको एउटा वार्डको अलिक एज हुनुहुन्थ्यो अनि मैले उहाँलाई सोधेँ मतलब यो हेर्दा के लाग्छ मलाई कुरै छोडिदिनुहोस् भन्नुभयो कि. सो मतलब कुरै पनि गर्यो भने फेर्न टुप्पोको जस्तो कुरा प्र्याक्टिसै एकदमै चेन्ज भइसकेको छ नि त. अब मै पनि जब सानो थिएँ मेरो घर अगाडि सबै खालको एक वर्षलाई हुने अन्न बाली लसुन प्याज खुर्सानी सबै कुरा चाहिँ फल्थ्यो क्या. त्यतिखेर त्यसको भ्यालु लाग्थेन, अब यो ग्रान्टेड हुने जस्तो लाग्थ्यो नि त. सबै घरमा जन्मेपछि खेत हुन्छ होला, बाली हुन्छ होला, प्रशस्तै हुन्छ होला भनेर भ्याल्यु थिएन. बदाम हुन्छ नि यस्तो सबै कुरा हुन्थ्यो कि. अहिले मतलब हरेक कुरा किन्नलाई बाहिर पसल जानु पर्यो, पसल
2: सँगसँगै
1: धनियाँको मुठा पनि अनि त्यो दाम सुन्दाखेरि फेरि यति टेन्सन भएर आउँछ. टेस्ट पनि आउँदैन त्यो होइन, पहिलाको लोकल धनियाँको टेस्ट.
2: अहिलेको त हाइब्रिडले यति गर्दा पनि बाँच्न छैन.
1: अनि यो सब अब खान त खाइयो तर के खाइयो, खानेकुरामा न्युट्रियन्स पर्याप्त छ कि छैन. भात खाइन्छ, भात खाएकोलाई पेट भर्न खाएको हो कि एक्चुअल एनर्जीको लागि खाएको हो. पहिला त्यो धान बाली लाउनेहरू खेतालामा जो जानुहुन्थ्यो, म जब सानो छँदा म चाहिँ झापाको होइन, त्यतिखेर त्यो हली जो गर्नुहुन्थ्यो उहाँहरूले भात थोरै साइडमा नुन खुर्सानी जस्तो थोरै साइडमा तरकारी त्यति खाँदा पनि उहाँहरूको त्यो इम्युन सिस्टम के. अहिले त हामी ब्यालेन्स डाइटको कुरा गर्छौँ, हुन चाहिँ पेटभरि ब्यालेन्स डाइट हुन्छ तर आर वी इटिङ अर जस्ट लाइक ताकतको लागि खाएको कि खानलाई खाएको भन्ने.
2: आफैले उत्पादन गरेर खानु र बजारबाट किनेर ल्याएर खानु
1: यो चाहिँ कहाँ कनेक्ट गर्छ इन्भाइरोमेन्टमा भन्दाखेरि, किनभने पोषण आउने त त्यही हावा त्यही पानी त्यही माटोबाट त हो नि. सो त्यो सबैको आफ्नो अस्तित्व हराइरहेको भन्ने चाहिँ यो इन्डिकेसन हो.
2: सो अस्तित्व हराउनुको पछाडिको कारण चाहिँ
1: अब त्यही हो, विथ द पपुलेसन बढिरहेछ होइन, जनशक्ति बढ्ने अनुसार जनशक्तिलाई पुग्ने ल्याउनु पर्यो भण्डारण होइन,
2: खेतीपाती गर्ने मान्छेको संख्या
1: घट्ने. अब विथ पपुलेसन अब मोडर्नाइजेसन भनौँ होइन, नयाँ नयाँ कुरा आउँछ, नयाँ नयाँ चिज बिज आउँछ, टिभी आयो, रेडियो आयो, विभिन्न चिज आयो, त्यसलाई चाहिँ उपभोग गर्नलाई फेरि पैसा चाहियो. त्यो पैसा फेरि केबाट लिएर आउने त त्यही हाम्रो गुजारा बिजनेसबाट. सो खेतबारीमा हामी मल हाल्न थाल्यौँ होला, अझ बेसी कसरी फलाउन सक्ने. सो क्वालिटी अफ लाइफलाई नै हाम्रो लाइफको डिफ्रेन्ट क्वालिटिज अफ लाइफलाई पूर्ति गर्ने चक्करमा चाहिँ वान मेजर क्वालिटी जुन हेल्थको कुरा छ त्यो चाहिँ कम्प्रोमाइज भइरहेको भन्ने चाहिँ
2: हामीले हाम्रो वातावरणलाई चाहिँ अलिक ख्याल गरेन.
1: हजुर हजुर, अब फरेस्ट एरिया इन्क्रोच गरेर ल्यान्ड इन्क्रोच गरेर घर त बनाउँला नाइस क्वालिटी अफ लाइफ, बट इज द्याट अ क्वालिटी अफ लाइफ भन्ने कुरा चाहिँ अलिक सोच्नु.
2: वनको कुरा गर्दाखेरि अब नेपालमा यति धेरै वन छ विश्वको तुलनामा, नेपाल त अगाडि नै आउँछ नि त, वन पनि छ पानीको हिसाबले पनि ब्राजिल पछि दोस्रो धनी देश भनेर नेपाल भनिन्छ होइन. अनि गाउँ ग्रामीण भेग धेरै भएको ठाउँ पनि हो र पनि नेपालको वातावरण चाहिँ बिग्रिँदै गइरहेको भनेर हामी बारम्बार कुरा गरिरहेका छौँ. यसको कारण चाहिँ के त के मान्ने?
1: अब यस्तो त्यही अघि हामीले छलफल गरे जस्तो बााउन्ड्री हुँदैन. फरेस्टको हाम्रो कभर राम्रो छ, 45-46% कभर छ, विच इज अ भेरी गुड आफैमा त्यो प्रोग्रेसको हिसाबले हेर्नुहुन्छ भने. बट द्याट इन आफैमा मात्रै इनफ छैन होइन, जुन हिसाबले ग्लोबल वार्मिङ भइरहेछ त्यही अघि भनिँदैन मैले, जुन हिसाबले चाहिँ नराम्रो बिग्रिरहेछ त्योभन्दा ट्रिपल फोल्ड्स फोर फोल्ड्स फाइभ फोल्ड्समा चाहिँ हामीले आफ्नो सहीवाला इम्प्लिमेन्टिङ कुराहरू चाहिँ गर्नुपर्ने छ के.
2: कस्तो सही वाला
1: इम्प्लिमेन्ट हामीले प्लास्टिकका सामानहरू अहिले प्रयोग गरिरहेछौँ भने ग्रीन कुराहरू के अप्सन के हुन सक्छ, प्लास्टिकको झोला प्रयोग गरिरहेछौँ भने ग्रीन अल्टरनेटिभ के हुन सक्छ, कुनै बिजनेसै गरिरहेछौँ बिकज एकताका थियो जब अन्टरप्राइज भनेर गरियो प्रफिटेबल अन्टरप्राइज हो चाहिँ आफैमा पनि राम्रो कुरा हो त्यो अन्टरप्राइज चलाउनु, तर कतै हामीले ग्रीनवाला कुरा छोडेको भएर बाटो अन्टरप्राइज अगाडि बढ्यो तर कतिको सस्टेनेबल थियो भन्ने कुरा फेरि डिस्कोर्समा आएर अहिले ग्रीन अन्टरप्राइजतिर जानु भएको छ नि. सो यस्तो यस्तो कुरा अब अहिले इलेक्ट्रिक कुरा बजेटमा पनि हाम्रो धेरै कुरा छलफल भएको छ होइन. ग्रीन बिजनेस, ग्रीन अन्टरप्राइज र ग्रीन इनिसिएटिभ्सलाई चाहिँ कसरी हामीले मूलधारमा लिएर आउँछौँ भन्ने कुरा चाहिँ एकदमै गहन विषय छ र इन प्यारेलल पोलिसीको कुराहरू पनि छ.
2: थुप्रै नीतिहरू पनि लिएको छ नि त, कहिले हिमालको काखमा बसेर छलफल चलाउँछ, कहिले तराईको गर्मी ठाउँमा गएर छलफल गरिरहेको हुन्छ. त्यो पर्याप्त छ
1: होइन, छलफल पनि जरुरी छ, पर्याप्त चाहिँ नहुन छलफल आफैमा. तर अब हामीले देख्ने पब्लिकली त त्यही छलफल देख्छौँ, उहाँहरूले आफ्नो लेभलमा गरेको सबै मिटिङ कोअर्डिनेसन त देखिँदैन नि त एज अ नर्मल मान्छे हामी जनता भएर देखिँदैन. उहाँहरूले पनि कोअर्डिनेसन कोलाबोरेसनको लागि इफोर्ट लगाइरहनु भएको छ, नलगाएकै भन्ने होइन, तर अलिकति स्ट्रेटेजिक अलाइनमेन्टमा चाहिँ सबैले, किनभने एउटै खालको काम तपाईँले पनि मैले पनि गरिसकेको हुन सक्छ.
2: सरकारको तर्फबाट जति हुन पर्ने हो त्यो छलफलको विषय चाहिँ आम सर्वसाधारणसम्म पुग्दैन भन्दै गर्दाखेरि कतिपय विषयहरू प्लास्टिकै प्रयोगको कुरा पनि त पटक पटक त्यो चाहिँ सरकारले रोक लगाइसक्यो. 40 MM भन्दा तलको प्लास्टिक चाहिँ प्रयोग नगरौं भन्दा भन्दै पनि हामी पब्लिकले चाहिँ बोकेर हिँड्छौँ त्यो प्लास्टिक नदिउन्जेलसम्म सामान ओर त सामान छोड्दै हिँड्ने, त्यो प्लास्टिकको झोला दिएपछि मात्रै सामान बोकेर पनि हिँड्ने गर्छौँ नि कतिपय. त्यसलाई चाहिँ के भन्ने, हामी आफै पनि जिम्मेवार भएनौ र वातावरण बिगारिरहेका छौँ या सरकारले त्यो जिम्मेवार तरिकाले काम गर्न नसकेको, के भन्ने त्यसलाई?
1: अब यो प्लास्टिक झोलाकै सुरु गर्नु पर्यो भने मैले कुरा होइन, यो सिङ्गल युज प्लास्टिक ब्याग नै तपाईँको 40 माइक्रोन भन्दा तल अहिले बन्द छ नि त. अनि यो अहिले मात्रै होइन, तपाईँको भूकम्पको अगाडि पनि बन्द थियो र त्यतिखेर म पनि एक
2: चारचोटि लागेको थिएँ, चारचोटि त बन्द गरेको समाचार मैले पढेको
1: छु. त्यतिखेर हामीले पब्लिकसँग मेरो आफ्नो पर्सनल ओपिनियन कुरा गरिरहँदा चाहिँ ब्यान त भयो तर अब यो ब्यानलाई चाहिँ सफल बनाउन 2-3 तहबाट मात्रै सम्भव हुन्छ कि, सबै मात्रै सबैजनाले सबैतिरबाट पुस गर्नुभयो भने मात्रै. फर्स्ट त अभियसली प्रोड्युसर्सले चाहिँ त्यो म्यान्डेट भन्दा म्यान्डेटमा रहेर चाहिँ तल नगरिकन मापदण्डमा रहेर प्रड्युस गर्नुभयो भने एक त समाधान तिनै
2: प्रयोग हुने भयो.
1: दोस्रो, सरकारले कुनै नीति नियम बनाएको छ भने किन बनाएको छ भनेर सर्वसाधारणले बुझ्न पनि जरुरी छ. राइटको कुरा गर्छौँ भने हाम्रो ड्युटिजको कुरा पनि इक्वली इम्पोर्टेन्ट छ होइन. हामी राइट्सवाला कुरामा चाहिँ
2: यसमा अलिकति लाग्ने, हरेक बच्चालाई पनि स्कुलमा पनि सिकाइन्छ, बच्चाले पनि भन्छ प्लास्टिकको झोला चाहिँ प्रयोग गर्नु हुँदैन, यो त डढ्दैन, यसले त पल्युसन गर्छ, हाम्रो वातावरण बिगार्छ भनेर थाहा छ. ठुलो मान्छेलाई थाहा नहुने अपवाद बाहेक धेरैलाई थाहा छ र पनि हामी प्रयोग गर्छौँ नि त.
1: त्यही बिहेभियरल चेन्जको कुरा भनेको कस्तो रहेछ, के मतलब थाहा हुँदा हुँदै पनि एकदम सेट भइसक्यो,
2: सुरुट रक्सी खानु हुँदैन भनेर थाहा छ र पनि
1: खाइन्छ होइन, त्यही लेखा हुँदैन डेन्जरस पिक्चर लगाएर. प्लास्टिकको पनि त्यही हो, तर इम्प्लिमेन्टेसन कानुन बनिरहँदा इम्प्लिमेन्टेसनमा पनि अलिकति तीव्रता स्ट्रिक्ट मोनिटरिङ देखायो भने चाहिँ मान्छे पनि अलिक त्रसित हुन्छ, किनभने व्यवहार परिवर्तन गर्न टाइम लाग्छ भनेरै पोलिसीको कुराहरू आएको हो नि त इन प्लेस. सो इम्प्लिमेन्टेसन पार्ट चाहिँ यता मोनिटरिङकै साइडबाट 40 तल निकाल्न नदियो भइहाल्यो त, प्रयोग गर्न पाइँदैन भनेपछि त निकाल्न नि त नपाइने हो नि त
2: होइन,
1: होइन. सो त्यो पार्टमा एउटा रोक्ने, अर्को चाहिँ पब्लिकले पनि गभर्मेन्टलाई सपोर्ट गरिदिनु पर्यो होइन. यदि छ हुन त उहाँहरूले 40 माइक्रोन हो कि 50 माइक्रोन त दिनु
2: हुँदैन,
1: उहाँहरूले झोला भने चाहिँ झोला भयो. तर हामीले जति पनि यो पातुलो सिङ्गल युज झोलाहरू भेट्छौँ त्यो चाहिँ एकदमै रिसाइकल गर्न गाह्रो हुन्छ, किन मोटो चाहिँ युज गर्ने, किन पातलो नयुज गर्ने भनेर चाहिँ एनी अदर पब्लिकले डिबेट गर्नु होला. तर जति धेरै पातलो भयो त्यसलाई रिसाइकल गर्न गाह्रो हुन्छ होइन, त्यही भएर चाहिँ र यो जताततै पानीमा बग्ने, हावाले सरेर बग्ने होइन, तपाईँको बारीको तल निकाल्नु भयो भने आलुको दाना भन्दा प्लास्टिकको दाना भेट्नु हुन सक्नुहुन्छ. सो त्यही भएर चाहिँ सेन्सिटिभिटीको हिसाबले पनि हामीले जनचेतना पनि अलिकति क्रिएटिभ वेमा गर्न सकिन्छ कि होइन, रेडियोको थ्रु टिभीको थ्रु बुझ्ने भाषामा. अब 40 माइक्रोन भनेको त कस्तो कतिको चाहिँ 40 माइक्रोन हो भन्ने पिक्टोरियल वेमा देखाइदियो भने बा बुझ्नुहुन्छ कि
2: कस्तो खालको हुन्छ 40 माइक्रोन भन्दा तल.
1: यो त टेक्निकको कुरा भयो नि त, म एज एन इन्भाइरोमेन्ट पढेको मान्छे या त्यो विधामा लागेको मान्छेले बुझ्न सकौँला, तर सबैले त बुझ्नुहुन्न. मेरै मम्मी बुवालाई नै राम्ररी भन्यो भने उहाँले अब कुनमा 40 कुन 50 नै कुरा आउँछ. त्यही भएर चाहिँ यो अलिक क्रिएटिभ वेमा मान्छेहरूलाई तिम्रो समस्या हो, हामी सबैको साझा समस्या हो भन्ने हिसाबले बुझाउन सक्यो भने सायद बुझ्नुहुन्छ होला.
2: जबसम्म मान्छेलाई त्यो समस्या आफूलाई पर्दैन तबसम्म चाहिँ उसले चेप्दैन भोग्दैन र व्यवहार परिवर्तन गर्न चाहिँ एकदमै धेरै मुस्किल छ भन्ने कुरा.
1: प्लास्टिकले यदि कसैको घरको अगाडि नाला ऊ जाम भयो भने चाहिँ नेक्स्ट टाइम यहाँ प्लास्टिक जाम हुन्छ भन्ने चाहिँ बुझ्छ, तर त्यो बाटो अगाडिको ठुलो सिवेज पनि त हाम्रै सिवेज हो नि त, खोला पनि हाम्रै हो, बारी पनि हाम्रै हो. त्यसरी त्यही भएर हामी चाहिँ हाम्रो बााउन्ड्री सिक्योर गर्नेमा छौँ कि, मेरो रूम मेरो घर होइन, त्यसरी नै मेरो पृथ्वी भनेर चाहिँ बुझ्नुपर्छ भन्ने जस्तो लाग्छ.
2: एउटा विषय चाहिँ क्लियर हुन पर्ने विषय भनेको चाहिँ त्यो प्लास्टिक हामीले घर लगेर थुपार्दै गर्दा प्रयोग गर्दै गर्दाखेरि चाहिँ मलाई आफैलाई चाहिँ के हानि हुन सक्छ त?
1: थुपार्दैमा त हानि नहोला, तपाईँले एक ठाउँ थुपार्नुभयो कहाँ थुपार्नु हो भन्ने कुरा इम्पोर्टेन्ट. अब गएर लगेर तपाईँले ड्रयरमा राख्नु होला, म चाहिँ फाल्दिनँ है बाहिर भन्नु. तर अब कति तपाईँले हरेक प्रयोग गर्दा चाहिँ प्रकृतिको रिसोर्स प्रयोग गरिरहेको छ भन्ने चाहिँ पहिला प्रथम बुझ्नु पर्यो. मैले लगाउने कपडा, मैले लगाउने एनी अदर आइटम होइन, खाने कुरा सबै कुरा प्रकृतिको हो नि त. सो म चाहिँ फाल्दिनँ है भनेर मात्रै तपाईँ चाहिँ पन्छिन पाउनुहुन्न. प्रयोग गरेपछि त हामी सबैजना एउटा दोषी भइसक्यौँ. अब तर दिनचर्यामा त हाम्रो कति सामान हुन्छ जुन म गर्दिनँ भन्न मिल्दैन. तपाईँ अब चस्मैको कुरा गरौँ, ल्यापटप होइन, मेडिकल इक्विपमेन्ट्स कति धेरै हुन्छ. सो अत्यावश्यक भन्दा अरू सामानहरू जस्तै सिङ्गल युज प्लास्टिक ब्याग त ठुलो झोला लिएर गयो भने त ल्याउन सक्यो नि त, त्यहाँ ज्यानकै समस्या त आउने कुरा होइन नि त. त्यही भएर चाहिँ हामीले अलिकति यसरी बुझाए, स्टोरी टेलिङको थ्रु मान्छेहरूलाई बुझाउन सक्यो भने चाहिँ बुझ्नुहुन्छ कि जस्तो लाग्छ. म आफै पनि यो प्लास्टिक झोलाको ब्यानमा सक्रिय भएर लागेको थिएँ यो भुइँचालो अगाडि होइन, हुन्छ नि मतलब मासु.
2: मैले एउटा प्लास्टिक लगेर घरमा राख्दैमा प्रयोग गर्दैमा अथवा जलाउँदैमा के नै असर गर्ला र भन्ने सोचाइले पनि हो कि.
1: तर तपाईँ एक एकजनाले नै हाम्रो ठुलो झोला लिएर गयो भने त ल्याउन सक्यो नि त, त्यहाँ ज्यानकै समस्या त आउने कुरा होइन नि त. त्यही भएर चाहिँ हामीले अलिकति यसरी बुझाए, स्टोरी टेलिङको थ्रु मान्छेहरूलाई बुझाउन सक्यो भने चाहिँ बुझ्नुहुन्छ.

0: तर क्युमुलेटिभ रूपमा गर्नुभयो भने त त्यो त एकदमै हानिकारक कुरा हो. ओपन बर्निङ तपाईँको एकदमै नेपालमा समस्या छ. प्लास्टिक वेस्टकै कुरा गर्नुभयो भने सोलिड वेस्ट म्यानेजमेन्टमा यो ओपन बर्निङ तपाईँ काठमाडौँमै अस्ति अलि अगाडिसम्म धेरै न्युजहरू आउने गर्थ्यो. अहिले अलिकति यो इम्प्लिमेन्टेसन अलिक स्ट्रङ भयो.
1: अब नदी किनार हिँड्दै गर्दाखेरि पहिला जस्तो प्लास्टिकै प्लास्टिक देखिँदैन. पहिला जस्तो त्यस्तो धेरै डङडङ्गे गनाउने गरी त्यो पनि आउँदैन. अलिक अलिकति व्यवस्थापन भएको त जस्तो देखिन्छ. र पनि नेपाल चाहिँ प्लास्टिक
0: तपाईँको डम्पिङ साइटमा थुप्रेको छ कि भन्ने पनि अर्को
1: प्रश्न छ.
0: हामीले चाहिँ अलिक दूरदृष्टि भएर हेर्नु पर्यो. मेरो आँखा अगाडि छैन मतलब छैन होइन, मैले देख्दिनँ एयर पोल्युसन मतलब छैन होइन, छ. हामीले चेक गर्यो भने हामी सबैलाई थोरै अब धेरै पर्सेन्टेजमा सबैलाई रेस्पिरेटरी इस्यु होला कि. अहिले मलाई नै त्यो इन्हेलर दिइसक्नु भएको थियो कि डक्टरले, तर होइन बानी लाग्यो भने फेरि यही बानी लाग्छ भनेर मैले आफूलाई कोप गरेँ होइन. तर सोच्नुहोस् त जो अलिक वृद्ध हुनुहुन्छ, सो बच्चा हुनुहुन्छ, उहाँहरूले कोप गर्ने भन्ने त प्रोसेस हुँदैन नि त. दे आर लाइक चाहियो या चाहिएन होइन. त्यही भएर चाहिँ आफूले देख्दा राम्रो मतलबमा राम्रो होइन, पानी पनि हेर्दा त राम्रै छ, तर अहिले कति धेरै टेस्टिङ्सहरू आउँछ जहाँ चाहिँ
1: जारको पानी
0: सुन्छ, धेरै समस्या छ नि त. तपाईँको प्लास्टिकको त अझै हेर्नुहुन्छ भने यो माइक्रो प्लास्टिकको इस्यु एकदमै अबको नेक्स्ट अहिले त प्लास्टिक प्लास्टिक भनेर हामी त्यसलाई ठुलो समस्या. यो त ठुलो प्लास्टिक क्या हेर्दै देखिन्छ. सोच्नुहोस् त्यो माइक्रो प्लास्टिक जुन एकदमै नानो पार्टिकलमा छ त्यसलाई त त्यो त नेक्स्ट लेभल अफ च्यालेन्ज हो नि त. त्यही भएर चाहिँ हामीले अहिले नै एकदमै एकदम सोच विचार गरेर यो समस्यालाई निर्मूल गर्न जरुरी छ कि.
1: वायु यो वातावरण प्रदूषण भन्दै गर्दाखेरि हामीले ठ्याक्कै सोच्ने भनेको हावाको प्रदूषण कि. प्रदूषित हावा मात्रै दिमागमा आउँछ होइन, तर त्यसभित्र त धेरै कुरा हुन्छ. त्यसको असर हाम्रो खानेकुरामा शुद्ध पर्ने रहेछ नि त. अरू के छन्
0: वायु प्रदूषणले? अब धेरै कुरा मेन त
1: वातावरण प्रदूषण,
0: वातावरण प्रदूषणले त धेरै धेरै इस्युज छ. तपाईँको अब वातावरण प्रदूषण भनेपछि खोलाको पोल्युसन भयो, तपाईँको बायोडाइभर्सिटी खोलामा कति धेरै जलचरहरू हुनु,
1: पहिला माछा कति धेरै भेटिन्थ्यो,
0: हामी समुदायसँग काम गरिरहँदा पहिला माछा भेटिन्थ्यो, अहिले प्लास्टिक भेटिन्छन्, बोतलहरू भेटिन्छन् भन्नुहुन्छ कि. कतिले त्यसैलाई अपर्च्युनिटिजको रूपमा पनि हुन्छ नि, अहिले बोतल कलेक्सन गरेर त्यसरी पनि गर्दै हुनुहुन्छ. तर खोलाको कुरा त्यो भयो, जमिनमा तपाईँको यही मलहरूको प्रयोगले विषादी मलहरूको प्रयोग गर्दा उत्पादन शक्ति नै घटाएको छ. अब त्यसलाई म पहिलाकै अवस्थामा ल्याउँछु, म अहिले गर्दिनँ, म फर्टिलाइजर हाल्छु भनेर हुँदैन कि. त्यसलाई त्यो रिजेनेरेटिभ गर्नको लागि इट टेक्स लट अफ टाइम. त्यो लट अफ टाइम त पेसेन्स छैन नि त. मलाई त कमाउनु पनि छ, घर पनि परिवार पनि चलाउनु छ. त्यही भएर चाहिँ हामीले गरेको हरेक व्यवहार एकदमै कहाली लाग्दो छ. जस्तो अहिले ग्लोभको इन्सिडेन्टले तलको समुदायहरूलाई कति असर गराएको छ होइन. अब त्यो समुदाय फेरि एक ठाउँबाट अर्को ठाउँ सिफ्ट हुनुहोला, अब सिफ्ट भएको ठाउँमा फेरि पानी राम्रो छ कि छैन, त्यहाँ उब्जनी छ कि छैन होइन. सो त्यहाँको त पुरै बायोडाइभर्सिटी नै चेन्ज हुने भयो नि त कुनै पनि इन्सिडेन्टले गर्दाखेरि. खोलाहरू तपाईँको काटेर बाँध काटेर या विभिन्न इन्फ्रास्ट्रक्चर बनाएर सानो सानो भइसकेको छ. त्यही नै भोलिको दिनमा किनभने प्रकृतिले त आफ्नो बाटो खोजिहाल्छ,
1: बेला बेलामा देखाए पनि
0: तराईमै पनि होइन, धेरै धेरै जग्गा भएको तराईकै फाटहरूमा पनि के गरेर हुन्छ नि खोलालाई सानो बनाइसक्यो कि. मेरै घरको खोला मलाई याद छ, सानोमा हामी त्यसमा नुहाउँथ्यौँ त्यो जम्प गरेर. अहिले खोलै छैन कि,
1: त्यसको कथा भयो
0: एकै बिच लिटरली छैन कि. अब कसैलाई मैले मेरो छोरालाई लगाएर मलाई पौडी खेल्थ्यो भने त्यसले विश्वास गर्छ नि, गर्दैन नि त बाबुले त. त्यही भएर त्यो एक्काइसको कथै भइसक्यो. म अर्को एउटा इन्ट्रेस्टिङ कुरा, म सानोमा झापामा हुँदाखेरि हाम्रो काठको घर, अहिले पनि मेरो काठको घर एकदमै राम्रो काठको घर छ, पहिला हाम्रो काठको घरसँगै ग्वाली थियो, अनि वरिपरि अरू मेरो अरू हजुरबाहरूको पनि साइड साइडमा. पहिला चाहिँ कसरी बस्ने गर्ने चलन थियो भने एक आपसमा घर बस्ने, ताकि चोरी डकैती भयो भने हामी एकअर्काको सपोर्ट बन्न सक्छौँ. ठुलो माइला साइला कान्छा यसरी मिलेर बस्ने गर्थे कि. हाम्रो कल्चर एक्चुअलमा भेरी रिच छ, हाम्रो प्र्याक्टिसेसहरू लजिकल छ क्या पहिलाको. अनि त्यतिखेर साँप के जहाँ तपाईँ सर्प रूपी कराएको सुन्नुहुन्छ, बाहिर हेर्नु भने 100% साँप. मैले यति प्रोक्सिमिटीमा साँपहरू छ के गोबनहरू. अनि म एकचोटि मेरै सिटिङ रुममै पढिरहेको थिएँ, स्कुल लाइफकै कुरा, साँप यहीँसम्म आइसक्यो.

0: त्यसो साँप तपाईँको कार्पेटमा हिँड्यो भने चाहिँ प्लास्टिक सरर गरे जस्तो कराउँछ कि त्यतिखेर होइन. अब त्यो अहिले मैले भने त गएको एक दुई वर्ष अगाडि म यो विभिन्न देशमा गएको थिएँ कि, अनि मैले यो स्टोरी सुनाए हाम्रो कल्चरल कुरा कस्तो भयो, ऊ कल्चरल होइन हाम्रो लाइफै कस्तो भइसक्यो, हाम्रो बिहेभियरले अरू जीव जन्तुको पनि असर गर्यो. अहिले अब साँप भेटिँदैन क्या, तपाईँ जानुभयो भने त्यति नम्बरमा साँप देख्नुहुन्न तपाईँले
1: पहिलाको.
0: तपाईँको कस्तो अनुभव छ, मेरो छ कि अब त्यो मैले कहानी मेरो बच्चा होइन ठुलो मान्छेलाई सुनायो भने पनि झापाको गफ दिने होला, साँप त के आउँछ र छेउछाउमा हुन्छ नि, पत्याउँदैन क्या मान्छेले. तर त्यो फ्याक्ट हो, किनभने जहाँ तपाईँको राम्रो थ्राइभिङ बायोडाइभर्सिटी छ, राम्रो खालको सबै राम्रो छ, त्यहाँ नै फर्स्ट आउने हो नि त जीव जन्तु. र साँप हुनु भनेको त राम्रो इन्डिकेटर हो हेल्दी इको सिस्टमको, जुन छैन अब साँप आएन भनेर रिस्क फ्री हामी त एकदमै ढुक्क भयौँ नि त, थ्रेट थियो साँप गयो तर होइन. गाडी तपाईँ राति चलाउँदाखेरि पहिला पहिला किरा कति आउँथ्यो नि, त्यतिखेर किरा आयो डिस्ट्राक्सन हुन्थ्यो होला, तर अहिले किरा नहुनु चाहिँ नराम्रो हो कि,
1: किनभने उनीहरूको लागि बाँच्नको लागि उपयुक्त वातावरण.
0: सो त्यो यो चाहिँ हामीले अलिक बुझ्न जरुरी छ. सो हामीले पर्यावरणको कुरा मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि, म धेरै जस्तो युवाहरूसँग मेरो बच्चाहरूसँग पनि वेन आई ट्राई टु अन्डरस्ट्यान्ड मेक देम अन्डरस्ट्यान्ड इन्भाइरोमेन्टल कुरा, आई ट्राई टु कनेक्ट देम विथ स्टोरी. मेरो त्यति धेरै लामो स्टोरी त छैन मेरो उमेरको हिसाबले, तर यो 300-350 वर्षमा धेरै कुरा एकदम फास्ट पेसमा चेन्ज भएको छ कि, अनि हामीले चाहिँ सानो सानो कुरा गहन गर्न जरुरी छ. बोट बिरुवाहरू तपाईँ पहिला पिपलको बरको रुखहरू त हाम्रो एकदमै ट्रेडिसनल कल्चरली बिलिभ
1: बुझ्दै गर्ने,
0: केही नचिने पनि कुनै रुख नचिने पनि बर पिपल चिन्छ कि मान्छेले. तर काठमाडौँमा अहिले राम्ररी खोज्नुभयो भने भेट्नुहुन्न तपाईँले, एकदमै पर्याप्त रूपमा भेट्नुहुन्न कि, छ तर कहीँ बर होला कहीँ पिपल होला, पहिला हाम्रो बर पिपल सँगै रोप्ने. सो यो सबै कुराहरू, र यदि कुनै संरक्षित छ भने पनि त्यो डरले छ कि, मन्दिर छ छेउमा काट्यो भने पाप लाग्ने हो कि भन्नेवाला छ नि त. तर त्यो पाप र पुण्य भन्दा पनि हामीले पर्यावरणलाई देखाउने रिस्पेक्टमा चाहिँ कमी हो भन्ने म बुझ्छु कि. बर पिपल मात्रै होइन, अरू कुनै पनि प्रकारका बोट बिरुवाहरू छन् भने हामीले अलिकति बोट बिरुवा अरू जीव जन्तु मानव को एक्जिस्टेन्स एकअर्काको परिपूरक हो, र हामीले सबैलाई बुझ्दै हाम्रो स्वास्थ्य भनेको सबै नेचरको स्वास्थ्य हो भन्ने चाहिँ बुझ्नुपर्छ जस्तो लाग्छ.
1: अहिले अब वातावरणकै कुरा गर्दाखेरि नेपालमा मात्र होइन विश्वभरि नै पनि बाढी पहिरो चट्याङ दुर्बानको कुराहरू सोचेको समयमा जुन पहिलाको ट्रेडिसनल समय थियो त्योभन्दा फरक समयमा आइदिरा पनि रहेछ. यो पनि वातावरणसँग प्रत्यक्ष जोडिएको विषय
0: हो. यो अहिले अल इफेक्टको कुराहरू सुन्दै हुनुहुन्छ हजुरले, त्यो वेभ्सको कारणले गर्दा एकदमै अनप्रेडिक्ट अझ त्यसलाई ट्रिगर गर्ने खालको.
1: अहिले तापक्रमको कुरा गर्दाखेरि झन् बढ्दै बढ्ने गएको छ हरेक वर्ष जस्तो होइन, आ तराईमा 3 दिन त तातो हावा चल्ने भनेर
0: हिजो अब 45 डिग्री थियो उता, म यता 26 डिग्री होइन, त्यो 45 डिग्रीमा सोच्नु न मान्छे सधैँ मान्छे पनि इरिटेसन हुन्छ कि, कसरी काम गर्ने भन्ने कुरा. अब त्यही भएर उहाँहरूलाई यस्तो भल्नरेबल ग्रुपहरूको ठाउँमा चाहिँ अब हिट वेभ्सको ठाउँहरूमा कसरी हामीले बोट बिरुवा, अब त्यहीँ जहाँ हिट छ त्यहीँ मैले अरू मान्छे पनि भेटेँ जसले चाहिँ रुखहरू रोप्नु भएको छ रोड साइडमा होइन, दे आर भेरी ह्याप्पीली एक्सप्रेसिङ मी म्याम मैले यस्तो यस्तो रूप रोपेको, कसैले गरेन भने पनि एटलिस्ट हामीले अलिअलि आफ्नो साइडबाट कन्ट्रिब्युसन गर्यो भने त थोरै बहुत इम्प्याक्ट त हुन्छ नि. त्यही भएर मान्छेहरूले गरिरहेको योगदान थोरै धेरै जति सक्छ त्यसलाई पनि हामीले बुझ्दै सम्मान गर्दै लग्यो भने पोसिबल चाहिँ छ यो प्रकृतिको कुराहरूलाई हामीले राम्ररी ढङ्गले अगाडि लाउन. अ लिटल रिसर्च डेटा र सरकारले ब्याक गर्नुभयो भने चाहिँ यस विधामा लागेर काम गर्ने धेरै युवाहरू हुनुहुन्छ, स्टुडेन्ट्सहरू पनि एकदमै इन्ट्रेस्टेड हुनुहुन्छ, र यो डिरेक्टली मान्छेको स्वास्थ्य लाइफसँग कनेक्ट हुने भएको कुराले मान्छेलाई यदि बुझाउन सक्यो भने चाहिँ बुझ्नुहुन्छ.
1: वातावरण जोगाउनु भनेको चाहिँ सरकारको लागि काम गर्दा हो हामीले भनेर नसोचेर, यो चाहिँ हामीसँग जोड्ने विषय हो, हरेक चिजमा जोड्ने विषय
0: एकदमै
1: व्यक्ति स्वयं आफैले बुझ्न जरुरी छ.
0: हजुर, एकदमै बुझ्न जरुरी छ. यो कसैको लागि गरे होइन
1: के गर्न सक्छन् त व्यक्ति स्वयं आफैले चाहिँ.
0: व्यक्ति आफैले त पहिला त्यही हामीले ग्रीन चोइसेस गर्नु पर्यो, ग्रीन चोइसेस भनेको हजुर बुझाउनु पर्यो भने मैले यदि कुनै सामान किनिरहेको छु भने यो कतिको वातावरण मैत्री हो भन्ने कुरा बुझ्नु पर्यो. अहिले अब पेट्रोल डिजेलको ठाउँमा हामीले यो इलेक्ट्रिक कुराहरू पनि हुन त इलेक्ट्रिक कुरामा पनि धेरै डिस्कर्सहरू चलिरहेछ तर कम्पेरिटिभली बेस्ट नहोला तर गुड अमाउन्ट लाइक हुन्छ नि राम्रो रिन्युएबल प्रडक्ट्सहरूतिर लानु पर्यो हाम्रो हाइड्रोमा हामी धेरै राम्रो छौँ नेपाल होइन सो त्यसलाई चाहिँ क्यास गर्ने खालको कुराहरूतिर हामी जान सक्यो भने राम्रो हुन्छ अनि एभ्री डेको बेसिसमा चाहिँ अब घरमा पनि फोहोरको वर्गीकरणको कुराहरू भयो होइन वेस्टलाई चिन्ने फास्ट फेसनको कुराहरू एकदमै धेरै छ त्यसलाई पनि बुझ्दै गर्दा र आफ्नो आफ्नो स्तरमा समुदायसँग मिलेर यदि कोही आफू जनचेतनाको हिसाबले अलिक माथि अब्बल हुनुहुन्छ भने अरूलाई पनि सिकाउने होइन के सुन्ला र के बुझ्ला र भन्दा पनि अलिकति मेहनत गर्यो भने बुझ्न नखोजे पनि घर गएर एकचोटि सोध्छ होला नि त
1: यसमा अब अलिकति भूमिका छुट्याएर कुरा गर्नु जस्तो लाग्यो मलाई जस्तो गृहिणीले के गर्न सक्छन् वातावरण जोगाउनको लागि
0: गृहिणी त एकदमै सबसे हिजो म ठ्याक्कै यही एकजना महिलाले गोलपुरमा दिदीले यस्तै भन्नुहुँदै थियो म्याम यो त हामीसँग सबसे कनेक्टेड कुरा हो खानामा म खाना पकाउँछु फाल्ने कहाँ फाल्ने अब मेरो श्रीमानले त फाल्ने होइन नि त मैले फाल्ने हो त्यही भएर महिलाहरूलाई चाहिँ यसको जनचेतना
2: अहिले बिहानको 7 बजे
3: हजुरको रेडियो 102.1 मेगा
4: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने
5: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उप प्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ
4: निरूपण गर्ने प्रकृतिका विवादहरू
5: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद
4: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद
5: चरण घाँस दाउरा सम्बन्धी विवाद
4: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद
5: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद
4: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद
5: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद
4: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद
5: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद
4: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद
5: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानुन बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद
4: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो वस्तुभाव निकाल्ने निकास वस्तुभाव चराउने चौर कुलो नहर पोखरी पाटी पौवा अन्त्येष्टि स्थल धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद
5: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
4: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद
5: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद
4: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद
5: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद
4: गाली बेइज्जती सम्बन्धी विवाद
5: लुटपिट सम्बन्धी विवाद
4: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद
5: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद
4: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद
5: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद
4: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद
5: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
7: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
8: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98142896010
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: हजुरको रेडियो 102.1 मेगा।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98407793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
7: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
6: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
7: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
8: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
8: हाम्रा विशेषताहरू,
6: 40% मात्रै डाउन पेमेन्ट,
8: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
8: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
6: आवश्यक कागजातहरू,
8: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9859043230, 9767065249।
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: ढुङ्गे छाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
2: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गे छाप चनौटेमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
4: सम्पर्क नम्बर 9841443165, 9841443190।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
5: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
5: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
5: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603332, 9851216, 9843-3691-94।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौ अघि बढौ।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
7: के जिस्के किने? सुगजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ

0: रुनी विशेषज्ञ डाक्टर द्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
3: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
4: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
3: सम्पर्क नम्बर 0475904662 98692965998।
5: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
6: हो र होइन होला त्यस्तो त।
7: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
8: केही भएन मिस,
7: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ मिस।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: निर्भर छन्। श्रम सर्वेक्षण 2075 अनुसार देशका 84.6% श्रमिक अनौपचारिक क्षेत्रमा आबद्ध छन्। तर सामाजिक सुरक्षा, श्रम अधिकार, न्यूनतम पारिश्रमिक र रोजगारीको स्थायित्वको सुनिश्चितता छैन। कृषि, निर्माण, व्यापार तथा यातायात जस्ता क्षेत्रमा लाखौं श्रमिक दैनिक जीविकोपार्जनका लागि खटिए पनि उनीहरू अझै औपचारिक श्रम प्रणाली र सामाजिक सुरक्षा संरचना भन्दा बाहिर छन्। दुर्घटना, बीमा वा वृद्धावस्था जस्ता अवस्थामा उनीहरू अझ जोखिममा पर्ने गरेका छन्। अनौपचारिक श्रमको उच्च दरले श्रमिकको जीवनस्तर मात्र होइन, देशको उत्पादकत्व, आर्थिक वृद्धि र समावेशी विकासमा समेत प्रभाव पारिरहेको छ। राज्यले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरे पनि अनौपचारिक क्षेत्रका श्रमिकको सहभागिता अपेक्षाकृत न्यून छ। आजको देश परदेशमा हामी अनौपचारिक श्रम क्षेत्रको अवस्था, श्रमिकले भोगिरहेका चुनौती, सामाजिक सुरक्षा, श्रम अधिकार, सिप विकास, सरकारी नीति तथा सम्भावित समाधानका विषयमा केन्द्रित रहेर अनौपचारिक श्रम विज्ञ चाँदनी राणासँग कुराकानी गर्दैछौ।
3: हामीले पटक पटक यो नेपालमा पनि श्रम बजारको अवस्था कस्तो छ भन्ने कुरामा धेरै कुराकानी गरिरहेका छौँ र विभिन्न माध्यमहरूमा पनि त्यसको कुराहरू पटक पटक उठाइन्छ पनि। विशेष गरी आजको विषयमा चाहिँ हामी अनौपचारिक क्षेत्रका श्रमिकहरूको बारेमा मात्रै केन्द्रित रहन्छौँ र विशेष गरी नेपालमा चाहिँ श्रम बजारको झन्डै 84% चाहिँ हिस्सा अनौपचारिक क्षेत्रका श्रमिकहरूले ओगटेको भनेर तथ्याङ्कहरू पाइन्छ। यदि धेरै अनौपचारिक क्षेत्रहरूको भनौँ श्रमिकहरू हुनुहुँदो रहेछ, यति धेरै संख्या उहाँहरूको हुनुको कारण चाहिँ के हो?
4: यो चाहिँ कस्तो हो भने सबभन्दा ठुलो कुरा कमाएर खानु पर्यो, होइन, खानको लागि कमाउनु पर्यो, कमाउनको लागि बाटो चाहियो, बाटोको लागि रोजगार चाहियो, रोजगारलाई औपचारिक रोजगार सबै ठाउँमा खुल्ला छैन, सजिलो छैन, र त्यसमाथि फेरि हाम्रो देश कृषि प्रधान देश हो अनि यहाँ चाहिँ बढी हामी सबै हाम्रो चाहिँ रोजगारहरूको रूपमा हेर्दाखेरि सबै श्रमिकहरू श्रम चाहिँ कृषिमा गर्छन्। त्यो कारणले गर्दाखेरि यहाँ चाहिँ त्यो क्षेत्र नै के त अनौपचारिक छ, होइन, त्यहाँ चाहिँ बढी हाम्रो चाहिँ सबैजना श्रमहरू चाहिँ त्यहाँ चाहिँ श्रमिकहरू त्यहाँ चाहिँ डिपेन्ड छन्। त्यसले गर्दाखेरि लगभग अहिले कति 59% चाहिँ हाम्रो चाहिँ कृषिमा डिपेन्ड छौँ भन्छौँ हामी, होइन, त्यसमा डिपेन्ड भएको हुनाले एउटा त्यो पनि क्षेत्र चाहिँ अझै पनि हाम्रो देशमा अनौपचारिक छ। हुन त नेपाल एउटा चाहिँ कृषि प्रधान देश भनेर चाहिँ हामी फुल लगाउँछौँ, तर त्यहाँ चाहिँ अझै पनि अनौपचारिक क्षेत्र भनेर चाहिँ हामी अझै पनि सुन्नु पर्दाखेरि दुःख लाग्ने कुरा नै छ। अर्को कुरा अब माइग्रेसन पनि एउटा इस्यु छ कि, त्यो पनि चाहिँ अनौपचारिकमा चाहिँ बढी त्यहाँको मानिसहरू पनि इन्भल्भ हुन्छ। जस्तै एउटा गाउँबाट सहर आउँदाखेरि कहाँ जाने त, सिधै उसले त औपचारिक जागिर पाउँदैन, उसले के गर्छ भने होटेल, रेस्टुरेन्ट, यातायातमा काम गर्छन्, अनि सजिलोसँग आउने एउटा बाटो भनेको त्यो पनि भयो एउटा। त्यसले गर्दा पनि मानिसहरू चाहिँ बढी चाहिँ अनौपचारिक क्षेत्रमा चाहिँ काम गर्छन् भने, अर्को कुरा हाम्रो चाहिँ यो अनि आफ्नो लगानी कम गरेर चाहिँ काम गर्ने कुरा भनेको यो सानो तिनो दोकान छ नि, किराना दोकानहरू, फुटपाथमा खोल्ने दोकानहरू, सजिलो दोकानहरू, त्यहाँ चाहिँ लगानी कम गर्यो भने कमाइ गरेर खाना बिहान बेलुका खाना छाक पुर्याउन सकिन्छ, होइन, त्यो कारणले पनि भयो। अर्को कुरा चाहिँ हाम्रो देशमा चाहिँ नियम छ, ऐन छ, होइन, श्रमिकहरू छ, तर त्यो फितोलो छ कि, त्यसले गर्दाखेरि पनि चाहिँ यो चाहिँ क्षेत्रलाई चाहिँ अलिक प्रसार के भन्छ अगाडि बढावा भएको हो जस्तो लाग्छ मलाई चाहिँ, होइन। अनि अर्को कुरा हाम्रो चाहिँ श्रमिकहरूसँग चाहिँ प्राय सिप छैन, बच्ची सिप नभइसकेपछि औपचारिक कामको लागि चाहिँ त्यो चाहिँ योग्य हुँदैन, होइन, त्यसले गर्दाखेरि पनि प्राय चाहिँ सबै यो अनौपचारिक यो रोजगारमा चाहिँ बढी इन्भल्भ हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
3: सरकारले यो औपचारिक र अनौपचारिक श्रमिकहरू भनेर वर्गीकरण गरेको छ र कतिलाई यो अनौपचारिक क्षेत्र भनेको के हो भन्ने कुरा थाहा पनि नहुन सक्छ। अब यसकै विषयमा केन्द्रित रहँदाखेरि अनौपचारिक श्रम क्षेत्रलाई चाहिँ तपाईँले कसरी परिभाषित गर्नुहुन्छ? अलिकति भर्खरै पनि तपाईँले जोड्नुभयो, होइन, के के क्षेत्रहरू छन् भनेर, यसको दायरा, अनौपचारिक श्रम बजारको दायरा चाहिँ कति ठुलो छ?
4: अब यो पहिला सबभन्दा पहिला त अनौपचारिक क्षेत्र भनेको साथ के हो भन्नु बुझिन्छ भने यो रोजगारको नाम त रोजगारै हो, यसमा चाहिँ आर्थिक गतिविधि नै हुन्छ, होइन, यसमा चाहिँ हुन्छ त्यसमा, तर त्यो चाहिँ त्यो श्रमिकहरू चाहिँ तर यो राज्यको कानुन, होइन, र त्यसपछि यो संस्थागतको त्यो के भन्छ स्ट्रक्चर उसमा चाहिँ श्रम सुरक्षाको कुराहरू गर्दा त्यसभित्र चाहिँ पर्दैन होइन. त्यो कारणले गर्दाखेरि उनीहरूको चाहिँ विभिन्न कुराहरू छ नि राज्यले दिएको विभिन्न किसिमको, जस्तै अब सामाजिक सुरक्षा कुराहरू छ, बिमा छ, पेन्सन छ. अब सामाजिक सुरक्षाले लागू गर्दैछ अन्तर्गत बिमा पेन्सनहरू थुप्रै कुराहरू छ, वृद्ध भत्ताहरूको कुराहरू छ होइन. तर अनि श्रम अधिकारको कुराहरू छ, त्यसको चाहिँ सीमित मात्रामा पाउँछ कसै कसैको भए पनि, तर प्रायःको चाहिँ यो चाहिँ के त्यसमा एब्सेन्टै छ. अनि यी कुराहरूलाई चाहिँ अनौपचारिक क्षेत्र हामीले भन्छौँ. अब औपचारिक क्षेत्र त अब त्यो स्वतः यी कुराहरू राज्यले दिएको सामाजिक सुरक्षाभित्र अन्तर्गत पर्ने सम्पूर्ण कुरा चाहिँ यसमा भित्र पर्न आउँछ. उसको चाहिँ बिमा, स्वास्थ्य सुविधा, वृद्ध भत्ता होइन, अन्य कुरा सबै कुराहरू, स्वास्थ्य सबै कुराहरू चाहिँ औपचारिक भित्र पर्न आउँछ. अब दायराको कुरा गर्दाखेरि अघि पनि मैले भने दायरा एकदम ठुलो छ. अघि पनि तपाईँले डाटा भनिसक्नु भएको छ होइन, यति ठुलो मात्र छ भने हो. अहिलेको यो कामदारको जुन उमेर छ नि, जस्तो एक्टिभ उमेर भन्छ नि युथहरू छन् अहिले चाहिँ, तिनीहरूको युथ अनुसारको कुरा गर्दाखेरि तपाईँले चाहिँ अहिले 86% भन्नुभयो होइन, सर 84% भन्नुभयो. यत्रो ठुलो दायरा यसमा छ, यसमा चाहिँ अब कुरा गर्ने यसमा सबभन्दा बढी चाहिँ अनुपचारिक क्षेत्रमा छ भने त्यसमा पनि क्याटेगोराइज गरेको छ. अझै त्यसमा पनि ग्रुपहरू छुट्याएको छ. ग्रुप गर्दाखेरि पनि हाम्रो चाहिँ कस्तो छ भने त्यसमा सबभन्दा बढी चाहिँ श्रम यो के अरे घरेलु काममा बढी लागेको छ होइन. अब घरेलु कम घरेलु चाहिँ क्षेत्रमा काम गर्ने कुरा गर्दाखेरि तपाईँले चाहिँ कुरा हामीले अब त्यसमा बढी चाहिँ कसको हुन्छ नि त, बढी महिला नै हुन्छन् त्यसमा होइन. अहिले यो टोटल पपुलेसनको जुन एक्टिभ ग्रुप भन्छौँ नि हामीले होइन, 15 वर्ष माथि 60 वर्षभन्दा कम भएको पपुलेसनको कुरा गर्दा लगभग हाम्रो नेपालमा 17 लाख 71 लाख जति हाम्रो चाहिँ पपुलेसन छ, त्यो एक्टिभ पपुलेसन. त्यसमध्येको तपाईँले चाहिँ यो के अरे 84% कुराहरू गर्नुभएको छ, जुन चाहिँ लगभग 59 लाख पपुलेसन पर्न आउँछ होइन. त्यसमा चाहिँ बढी मात्रामा चाहिँ कृषि क्षेत्रमा बढी छ यो मानिसहरू चाहिँ बढी. अघि मैले भने हामीले 59.63% चाहिँ, सरी 59.65% कति भनेको छ पपुलेसनै कृषि क्षेत्रमा छ भनेपछि त्यसले नै हामीलाई बताउँछ सबभन्दा बढी कृषिमा छ भनेर होइन. त्यसपछि यो होटेल यातायात हामीले चाहिँ अहिले बाटोमा हामीले देख्छौँ भने हामी हिँडिरहेछौँ, हिँडिरहेको यातायातमा हेर्नुहोस् त त्यहाँ चाहिँ काम गर्ने कामदारहरू छन्, ड्राइभर छन्, खलासी छन् होइन. अनि अब टेम्पोहरू चलिरहेको छ, हामीले त्यहाँ देखिरहेको छौँ दिनरात. होटेलमा जान्छौँ, होटेलमा रेस्टुरेन्टमा काम गरिरहेको छ, अहिले पार्टी प्यालेसहरूमा काम गरेको हामीले देखिरहेका छौँ. त्यो जुन चाहिँ सिजनल कामदारहरू नि तिनीहरूलाई हामी देख्न सक्छौँ. त्यसले गर्दा पनि होटेल यातायातको कुरा अनि खुद्रा व्यापारहरू गर्छ नि, जहाँ चाहिँ त्यहाँ चाहिँ थुप्रै कामदारहरू पनि रहेका हुन्छन् र स्वयं त्यो आफ्नो पारिवारिक काम पनि हुन्छ कि. त्यो चाहिँ कृषि पनि पारिवारिक काम हुन्छ, त्यहाँ चाहिँ बाबाले पनि गर्छन्, आमाले पनि गर्छन्, छोराछोरीले पनि गर्छन्, तर त्यसको भ्यालु के त भन्ने कुरा पनि छ. को त कामदार भन्ने कुरा क्वेसन छ, त्यो कामदारको श्रम कहाँ छ त होइन. त्यो कुराहरू छ, यसरी त्यहाँ पनि आयो. र विशेष गरेर अझै यो सानो सानो उद्यमी क्षेत्रहरूमा चाहिँ बढी चाहिँ मैले यसमा देख्छु. त्यसकारण यो एकदम ठुलो फराकिलो एरियामा चाहिँ वास्तवमा अनौपचारिक क्षेत्रको क्षेत्रमा रोजगारहरू बढी छन् होइन, रोजगार भएका श्रमिकहरू छन्. यसलाई चाहिँ यो सिधै सिधै चाहिँ राज्यले लिनुपर्छ, तपाईँ हामी सबैले लिनुपर्छ. यसमा हामी विशेष गरेर काम पनि गर्नुपर्छ, देशभरि काम गर्नुपर्ने अवस्था छ.
5: सजिलो तरिकाले बुझ्दाखेरि जो व्यक्तिले काम गर्नुहुन्छ र त्यो कामको चाहिँ कुनै निश्चित भनौँ न मालिक छैन, र अझै सजिलो तरिकाले भन्दाखेरि तपाईँले प्रश्न पनि पार्नुभयो, देशभरिमा जति पनि यातायात गाडीहरू सञ्चालन भइरहेका छन् त्यो गाडी चलाउने चालक र सहचालकको कुरा गर्नुभयो, जति पनि होटेल व्यवसायहरू सञ्चालन भएका छन् ती होटेलमा काम गर्ने श्रमिकहरूको कुराकानी गर्नुभयो, पकाउने मान्छे होला होइन, अरू काम गर्ने मान्छेहरू होला, सबैलाई जसको चाहिँ सरकारले सामाजिक सुरक्षामा आबद्ध गरेको छैन, जसको मालिक छैन, जसको रोजगारीको ठ्याक्कै ग्यारेन्टी दिने अवस्था छैन, ती व्यक्तिहरूलाई चाहिँ अनौपचारिक भनेर बुझ्न सकिन्छ भन्ने तपाईँले प्रश्न पार्नुभयो. र अर्को भनेको चाहिँ आर्थिक पाटोको कुरा पनि गरौँ. यो अनौपचारिक क्षेत्रमा लागेका व्यक्तिहरूले श्रमिकहरूले चाहिँ देशको अर्थतन्त्रमा चाहिँ कतिको ठुलो योगदान गर्नुभएको छ जस्तो लाग्छ यहाँलाई?
4: अब यसमा हामी पनि आवाज उठाइरहेका छौँ कि यो अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरूको चाहिँ कामदारहरूले चाहिँ आर्थिक उसमा चाहिँ हाम्रो देशको आर्थिक मेरुदण्डमा ठुलो सहयोग पुर्याएको छ, तर त्यसको चाहिँ मेजरमेन्ट छैन, डाटा छैन होइन. त्यो चाहिँ त्यो कारणले गर्दाखेरि पनि यो ग्रुपलाई पनि चाहिँ अब अघि हामीले त्यो डाटाको कुरा गरिसकेका छौँ, 84% चाहिँ हामीले कुरा गरिसकेका छौँ डाटामा बताएको छ भने हामी यसमा चाहिँ सोध्नुपर्ने छ यसमा कतिको असर पर्दो रहेछ त. सानातिना दोकानहरू छन्, तिनीहरूले कर तिर्दैनन् होइन. तपाईँको चाहिँ अब अघि मैले भने ड्राइभरको काम गर्छन्, खलासीको काम गर्छन्, कृषिमा काम गर्छन्, कृषिमा काम गरेका व्यक्तिहरूले पनि यदि उनीहरूको रोजगार औपचारिक हुने हो भने तिनीहरू पनि ट्याक्स दिन्थे राज्यलाई, राज्यको सपोर्ट हुन्थ्यो होला। उत्पादनको कुरा गर्छ, उत्पादनबाट इन्डाइरेक्ट गएको हुन्छ तर डाइरेक्ट रूपमा गएको हुँदैन होइन। थुप्रै कुराहरू छ कि यसमा, जस्तै अब यो मेन चाहिँ गरेर यो कारण चाहिँ के हो भने हाम्रो कन्ट्र्याक्ट पेपर हुँदैन तिनीहरूसँग होइन। अब अनौपचारिक भन्न साथै हामीले बुझ्छौँ, कन्ट्र्याक्ट पेपर नभएपछि उसको कामको ड्युटी आवर नभएपछि उसले कति काम गर्ने भन्ने पनि थाहा छैन नि त। कति काम गर्ने, बिहानदेखि बेलुकासम्म काम गर्ने कि 8 घन्टा काम गर्ने कि 6 घन्टा काम गर्ने कि, त्यो पनि उसलाई थाहा छैन, निश्चित छैन होइन। त्यसपछि आएर उसको चाहिँ अब भोलि पर्सि त्यहाँ काम गर्ने क्रममा चाहिँ रिस्क हुन्छ ठाउँ चाहिँ, त्यो हुनसक्छ। त्यति बेला चाहिँ घटना घट्यो भने उसलाई चाहिँ स्वास्थ्य सम्बन्धी कहिले समय के अरे ऊ गर्ने होइन। त्यसपछि विभिन्न किसिमको घटनाहरू गर्दा बिमाको कुरा आउँछ, त्यो बिमा भइदिएको भए राम्रो हुन्थ्यो नि त होइन। र अनि सुनिश्चित तरिकाले उसले काम गर्न सक्छ, उत्पादन उसको राम्रो हुन सक्थ्यो, औपचारिकमा गएको भए उत्पादन राम्रो भएको भए के भन्छ राज्यलाई फाइदा हुने होइन, ट्याक्स पनि आउने, उसले पनि औपचारिक रूपमा काम पनि पाउने हुन्छ र इन्स्योर हुन्छ उत्पादनको लागि चाहिँ तलमाथि हुँदैन, दुवैलाई फाइदा छ कि। रोजगारलाई पनि फाइदा, रोजगारदातालाई पनि फाइदा छ, राज्यलाई पनि फाइदा छ, प्लस कामदारलाई पनि फाइदा छ कि। त्यसकारण चाहिँ यो चाहिँ उत्पादन यो राज्यको चाहिँ यदि राज्यको चाहिँ आर्थिक उसको लागि बलियो गर्नुपर्ने छ भने, अर्थिक मन्त्रालय बलियो गर्नुपर्ने छ भने औपचारिक क्षेत्रलाई चाहिँ होइन, मैले औपचारिक क्षेत्र डक्टर बन्द गर्ने भनेको होइन, औपचारिक क्षेत्रलाई चाहिँ के गर्नु पर्यो, सुनिश्चित गर्नु पर्यो र सामी सुरक्षामा चाहिँ बाँधिनु पर्यो। हजुर यसरी अनौपचारिक समूहलाई चाहिँ के गर्नु पर्यो भने औपचारिक क्षेत्रमै लानुपर्छ भन्ने चाहिँ मेरो पनि भनाइ छैन, किन त्यो लान सक्ने सम्भावना नै कम छ, किन त्यत्रो डाटा देखेको छ। तर यसलाई चाहिँ के गर्नु पर्यो, सुनिश्चित गर्नु पर्यो यो समूहलाई, सँगसँगै लास्टमा यसलाई के गर्नु पर्यो, सुनिश्चित के अरे यो सामाजिक सुरक्षाको व्यवस्था पनि गरिदिनु पर्छ। यसलाई यति गर्न सक्यो भने अझै यसलाई बिस्तारै बिस्तारै हामी कम गर्दै लान सक्छौँ होइन।
3: हामी यति बेला कार्यक्रम देश परदेशमा छौँ र आजको विशेष कार्यक्रममा हामी देशभित्रको अनौपचारिक श्रमिकको अवस्था र सँगसँगै अनौपचारिक क्षेत्रमा श्रमिकहरूले भोग्नु परेका चुनौती र त्यसको समाधानको विषयमा श्रम विज्ञ चाँदनी राणासँग कुराकानी गरिरहेका छौँ। हामीले प्रारम्भिक कुराकानीहरूमा अलिकति यो चुनौतीको बारेमा पनि कुराकानी गरेका छौँ, अलिकति आर्थिक अवस्था, यसलाई चाहिँ अनौपचारिक श्रमिकहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, व्यवस्थित गर्नुपर्छ भन्ने कुरा तपाईँले थोरै पनि जोड्नु भएको छ। यो अनौपचारिक क्षेत्रमा काम गर्दाखेरि विशेष गरी यो श्रमिकले चाहिँ दैनिक रूपमा भोग्ने मुख्य समस्याहरू अलिकति उहाँहरूकै व्यक्तिगत पाटोले पोट्याउँदाखेरि के छन्?
4: अब यो इस्यु कुरा गर्दाखेरि दैनिक रूपमा त अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरू त एभ्रिडे उनीहरू चाहिँ ठुलो समस्यामा भोगिरहेका छन्। त्यो सँगसँगै कामदार मात्र होइन, रोजगारदाता पनि हुनसक्छ, राज्य पनि छ, एकदमै यो चाहिँ दुई तिनटैमा समस्या छ देखिन्छ कि। अझै ठुलो राज्यलाई नै ठुलो चाहिँ समस्या चुनौती छ। त्यस कारण चाहिँ अब उसको समस्या के हो त, हाम्रो अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारको समस्या के हो भन्दाखेरि चाहिँ सबभन्दा पहिला त रोजगार सुनिश्चित छैन, असुविधा छ उसको चाहिँ, कामको निश्चितता छैन होइन। कुनै पनि बेला ऊ काम गुमाउन सक्छ, उसलाई काम मन पर्यो, कामदारलाई मन पर्यो राख्छ, कामदारलाई मन पर्यो राख्छ। जस्तो हामीले घरमा घराइसे कामदार राख्दाखेरि उसले काम साम बिगाऱ्यो भने जा भोलि आउनु पर्दैन भनेर पठाइदिन्छ, ऊ स्योर छैन। किन हामी जागिर खाने मान्छेहरूले चाहिँ कस्तो हुन्छ भने रोजगार भएको जो चाहिँ रोजगार औपचारिक छ उसको त 10 to 5 अथवा कुनै एउटा टाइमको कामको निश्चितता हुन्छ, अनि त्यसपछि आएर उसलाई चाहिँ स्यालेरी फिक्स हुन्छ, यति बेला आउने यति हुन्छ भने फिक्स हुन्छ होइन। र उसको चाहिँ विभिन्न किसिमको सुरक्षाहरूको लागि चाहिँ बिमाहरू हुन्छन्, त्यसले गर्दाखेरि उसले चाहिँ के गर्छ भने म चाहिँ यो यो गर्छु यो गर्छु, उसको वेल प्लानिङ हुन्छ, उसको भविष्य पनि राम्रो हुन्छ, बचत हुन्छ होइन। अब त्यसपछि उसको आमदानी चाहिँ कस्तो हुन्छ भने निश्चित हुँदैन, रोज औपचारिक जस्तोको चाहिँ निश्चित हुँदैन, यसको चाहिँ के हुन्छ एकदमै, अनि आमदानी पनि एकदम न्यून हुन्छ, जति मन लाग्छ त्यति दिन्छ। मेरो घर अगाडि अहिले कन्स्ट्रक्सन काम चलिरहेको छ, त्यो महिलाहरू बिचरा बिहान पुरुषहरू 6 बजीदेखि बाहिर काम गर्छ कि, अनि बेलुका कति बजीसम्म 7-8 बजीसम्म काम गराएको हुन्छ होइन। कहिले यति हेभी काम हुन्छ, ढलानको बेलामा यति हेभी काम हुन्छ उनीहरूको कि, त्यो भ्यालुएसन कसले गर्ने हेर्नुहोस् त। त्यति बेला लडेर चोटपट घाउ लाग्यो भने कसले हेर्ने, कसले स्वास्थ्य सुविधा दिने उसलाई होइन, कसले चाहिँ उसको लागि हातखुट्टा भाँच्यो भने उसको परिवारलाई खानपिन कसले गरेर दिने। भोलि उसको काम भएन भने हातखुट्टा भाँचेर एक दिनलाई चाहिँ उसलाई ट्रिटमेन्ट गरिदिएला ठेकदारले के गरिदिएला होइन, तर उसको भविष्य बच्चाहरूलाई कसले हेरिदिने, बच्चाको एजुकेसनलाई कसले सपोर्ट गरिदिने, आज दिनभरि कमाइ गरेर बेलुका खानु छ होइन, अनि उसको सेविङको कुरा त छँदै छैन यहाँ भनेपछि त भोलि त भारतको त राज्यलाई हो नि त। त्यसपछि त्यो बच्चालाई खुवाउनु पर्यो, अनि अहिले हामी के अरे चोरी डकैतीको कुरा गर्छौँ, हिंसाको कुरा गर्छौँ, किन भइरहेको छ, एउटा यो पनि कारण हो कि औपचारिक क्षेत्रकोले गर्दाखेरि पनि यो चाहिँ यो समस्याहरू आइरहेको छ। यो यस्ता कुराहरू सामाजिक सुरक्षाको अभाव पनि छन् होइन। अब म ढुक्क भयो भने पो मलाई सजिलो हुन्छ जे काम गर्नको लागि, तलमाथि भयो भने मेरो बच्चाको लागि चाहिँ मेरो लागि चिन्ता गर्नु पर्दैन, बच्चाको लागि चिन्ता गर्नु पर्दैन, राज्यले हेरिदिन्छ, मसँग यो सुविधा छ, यो युज गर्छु, राज्यको यो सुविधा युज गर्छु भन्ने छ। हो राज्यले अहिले चाहिँ सामाजिक सुरक्षा केही चाहिँ सम्पूर्ण जनतालाई दिएको छ, तर त्यो एउटा सीमित छ एकदम कि, जुन चाहिँ त्यो कार्यान्वयनसँग भएको पनि छैन। त्यसले गर्दाखेरि अनि काम गर्ने ठाउँ पनि हेर्नुहोस्, मैले भर्खरै उदाहरण दिएँ, कन्स्ट्रक्सन मेरो घर अगाडि कन्स्ट्रक्सन भइरहेको छ, तिन तला घर बन्दैछ कि, डम्म लड्यो भने तिन तलाबाट कुचिनु गरे, यसको सुरक्षा कसले गरिदिने? काम कार्यस्थल पनि सुरक्षित छैन कामदार रह्यो। अनि अरू त कुरै गर्नु, जो जोखिमपूर्ण काम गर्छन्, जसले चाहिँ सिसाहरूको बनाउने कामहरू गर्छन् नि, तिनीहरूको जीवन कसले भनिदिने? इँटाभट्टाको हेर्नुहोस् तपाईँले घटना, होइन त्यहाँ इँटाभट्टामा यति डरलाग्दो रात हुन्छ, दिनभरि घाममा त्यो इँटाभट्टामा, अहिले सिजन ठ्याक्कै गर्मी, यो वैशाखसम्म वैशाख जेठको अन्तिमसम्म सिजन हो भने चाहिँ यति गर्मीमा तराईमा त्यो उत्पादन गर्नुपर्छ, बाहिर बसेर घामको आगोको रातमा तलमाथि भयो भने कोहीले गर्ने? उसको कार्यस्थली सुरक्षित छैन सबभन्दा ठुलो। अनि घन्टा कामको घन्टा हेर्नुहोस्, उसलाई चाहिँ पैसाको त्यो इँटाको दरले पैसा दिन्छ, मैले उदाहरण मात्रै दिएँ, इँटाको दरले पैसा दिने भएको उसले के गर्छ, जति इँटा उत्पादन गर्न सके उसले छ महिना काम गर्नु नि त्यो बिचरा, ऊ जति सके उत्पादन गर्न सके मैले त्यति नै पैसा पाउँछु भन्ने उसलाई छ कि, अनि त्यसले उसले त्यो उत्पादन गर्नको लागि उसले छोराछोरी बिहान बेलुका इसिटी सेन्टर छ, दिनभरि जान्छ, बिहान बेलुका बच्चालाई लगाउँछ, श्रीमतीलाई लगाउँछ, आफ्नो लागेर त्यो इँटाको पिसलाई उत्पादन गर्नुपर्छ कि सर। त्यसले गर्दाखेरि पनि के हुन्छ भने कामको घन्टाको दर पनि छैन, त्यही रिक्स आएको छ उसलाई, मतलब चाहिँ हाम्रो आयलको नियमअनुसार आठ घन्टा काम गर्ने होइन, आठ घन्टा बिचमा पाँच घन्टा रेस्ट, बिचमा पाँच घन्टा पछि रेस्ट गर्ने भनेर नियमहरू छ नि त, अनि आठ घन्टा आठ आठ एट एट एट थ्री एटको कुराहरू पनि छ, खोइ त त्यो कहाँ छ, त्यो अनुपय क्षेत्रमा त सधैँ छैन नि त सर। यसले गर्दाखेरि पनि यहाँ चाहिँ सिधा हामी देख्न सक्छौँ यहाँ समस्या छ, ठुलो समस्या हुँदैछ, यसले गर्दा भोलि चाहिँ राज्यले नै यी समस्याहरूको चाहिँ रिजल्ट भोग्नुपर्ने हुन्छ, तर यसमा सोध्नुपर्ने कुरा चाहिँ छ होइन। अनि अब श्रमको अधिकारको भन्ने कुरा पनि एक त होइन, अनौपचारिक क्षेत्रमा काम गर्ने काम तलाई थाहै छैन कि, के हो मेरो त अधिकार भन्ने कुरा पनि थाहा छैन, अहिले सायद तिनीहरू थाहा भएको भए सायद अलिकति बोल्थ्यो होला, तर उनीहरूलाई बोल्ने फुर्सद पनि कहाँ छ, बिहान दिनभरि कमाएर बेलुका खानु छ होइन, काम पनि ऊ पनि भयो, समस्या पनि छ त्यहाँ। अनि अर्को गरेर अझै विशेष गरेर जेन्डरको कुरा गर्छु, अब महिला भएको कारणले गर्दा जेन्डरको कुरा गर्दाखेरि चाहिँ महिलालाई अझै विशेष गरेर तपाईँको चाहिँ समस्या छ कि, त्यहाँ अब सुत्केरी भन्न पाइँदैन होइन, अब सुत्केरी भएर बसे पनि त खानु त पर्यो, काम त गर्नै पर्यो, सुत्केरी भएर बस्न पाइँदैन, उसलाई रेस्ट पाउँदैन त्यहाँ छैन, अनि बच्चा भनेर बच्चा लिएर बोकेर हिँड्नुपर्ने अवस्था छ, बच्चा राख्ने कहाँ छ, बच्चा बोकेर हिँड्यो भने काममा दिँदैन, त्यो बच्चालाई ढोका छुनेर राख्नुपर्ने अवस्था छ, कति ठाउँमा त घटनै छ, कोठामा छुनेर बच्चालाई राख्ने, दिनभरि काम गर्न जाने घरबेटले निकालिदिएको छ, किनभने बच्चा दिनभरि रोयो कोठामा, तलमाथि भयो भने हामी जिउमा त निक्लेर जा, उठा समेत नपर्ने अवस्था छ कि। न अनौपचारिक क्षेत्रमा काम गर्ने यदि बच्चाहरूलाई सुरक्षित ठाउँमा राख्ने केयर सेन्टर बनाइदिएको भए, यदि औपचारिक क्षेत्रको मान्छेले त्यो सुविधा छ नि, दुध खुवाउने सम्बन्ध बच्चालाई आमाले दुध खुवाउने टाइम दिन सक्छ, बच्चालाई केयर सेन्टरमा राख्न सकिन्छ, त्यो राज्यले सुविधा दिएको छ होइन, त्यो छैन नि त, पाउँदैन त, महिलालाई झन् डबल भार्छ कि। अनि त्यसपछि आएर पैसाको पारिश्रमिकको कुरा गर्दा पनि हेर्नुहोस् न, त्यहाँ अब सँगसँगै त्यो इँटाको भारी बोक्छ उसले डोकोमा चुइँचुरा तिन तला माथि पुऱ्याउँछ चाहिँ, त्यहाँ माथि प्लास्टर गरेर बसिरहेको हुन्छ माथि चाहिँ, त्यो के भन्छ हेड मिस्त्री, उसले चाहिँ खालि त्यो सिमेन्ट राख्छ, इँटा ठाक्क राख्छ सिमेन्ट, उसले पैसा लान्छ बढी 1700-1800-2000 लाँदो रहेछ, त्यो महिलाले 1000 रुपियाँ पाउँदो रहेछ, काम त परिश्रम त कसको बढी छ त त्यहाँ महिलाको छ। हो यो चाहिँ यस्ता कुराहरूले पनि के गर्छ समस्या भोगिरहेका छन्, अब ती आमाहरूले अझै महिलाले धेरै समस्या, अब त्यति मात्र होइन यौन दुर्व्यवहार पनि गर्नुपर्छ, त्यहाँ जिस्किँदै गर्दा काम गर्ने क्रममा केटा मान्छे केटी मान्छे थुप्रै हुन्छ, काम गर्ने क्रममा महिलाहरूलाई देख्न साथै हाम्रो चाहिँ यो प्रतिष्ठात्मक सोच के छ भने महिला भनेको के हो भन्ने कुरा हाम्रो सोच चाहिँ अलिक फरक छ, महिलालाई हेर्ने सोच फरक छ, अनि त्यस्तो ठाउँमा गएर त्यस्तो ठाउँमा कामदार गर्न आउँ ठाउँमा केटा सरसर काम गर्न आउँ ठाउँमा चाहिँ केटीलाई हेर्ने सोच नै फरक हुन्छ, अनि उसलाई यौन दुर्व्यवहार हुन सक्ने सम्भावना धेरै छ कि। हो यस्ता कुराहरू समस्या चाहिँ हाम्रा अनौपचारिक क्षेत्रमा काम गर्ने मान्छेहरूको चाहिँ कामदारहरूको समस्या छ। अर्को कुरा त सिपै छैन, हेर्नुहोस् न हाम्रो राज्यले सिप सिकाएको छ र कम्तीमा 5 कक्षा 6 कक्षा पढ्ने त होला नि त्यो कामदारहरू, गाउँमा त कमसेकम सरकारले 5 कक्षा चाहिँ फ्री गरेको छ एजुकेसन फर अल भनेर होइन, तर ती 5 कक्षासम्म पढ्ने मान्छे पढिसकेपछि पछि माथि 6 कक्षा 7 कक्षा कोही कोही पढ्यो होला, कोही 10 कक्षा पढेको होला, कहाँ छ त हाम्रो शिक्षाले कहाँ चाहिँ दिन्छ कि, व्यवसाय शिक्षाको कुरा कहाँ गर्छ, गर्दैन नि। मलाई लाग्छ म 5-7 कक्षा पढ्दाखेरि होला मेरो स्कुल आज व्यवसाय शिक्षा थियो कि छैछ, त्यहाँ फर्निचरहरू बनाउने होइन त्यस्तो कामहरू देखा त्यहाँ चाहिँ तालिमहरू दिन्थ्यो, त्यो तालिम कमसेकम त्यो प्रडक्ट त्यो पास उसले एसएलसी 10 क्लास पास गरिसकेपछि एसएलसी पास गरोस् नगरोस् हातमा सिक्नु सिक्यो नि त होइन, के व्यवसाय शिक्षा भन्दोरहेछ त्यसलाई, हो त्यति बेला थियो त्यति बेला के गरेको होला, यो पनि पढ्नु पर्छ ए हो र हामीलाई किन ठुलो हुँदै गएपछि हामीलाई त्यस्तो पढाएन, कमसे त्यति बेला पढाइ हो त्यस्तो चाहिँ शिक्षामा सानोदेखि नै प्राइमेरी लेभलदेखि सेकेन्डरी लेभलसम्ममा उनी सिप सिक्ने एउटा व्यवसाय तालिमहरू दिन सक्यो भने उसले पढ्नले एजुकेसन पढ्नले पढ्दै जान्छ, जो चाहिँ एकाडेमिक साइड जान्छ त्यो लाइनमा जाँदै गर्छ, जो चाहिँ एकाडेमिक साइडमा जान सक्दैन त्यहीँ स्टप गर्नुपर्ने अवस्था आउँछ, कमसे त्यो स्किल त हुन्छ नि, त्यो स्किलले काम गर्छ नि त। तर यी स्किल नभएर पनि हाम्रो चाहिँ अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरूले चाहिँ जोखिम बिहोर्नु परिरहेको छ, जस्तो सुकै काम पनि गर्नु परिरहेको छ। तपाईँ डान्सरमा काम गर्ने दिदीबहिनी हेर्नुहोस्, दोरी अलि दोरी साँझमा काम गर्ने दिदीबहिनीहरू हेर्नुहोस् होइन, उहाँले काम गर्छ, थुप्रो अनौपचारिक नै हो त्यो सबै, कुनै तपाईँलाई कन्ट्याक्ट पेपर दिँदैन, काम टेबल तपाईँको चाहिँ टाइम फिक्स हुँदैन होइन, कुनै तपाईँलाई चाहिँ सामाजिक सुरक्षा सम्बन्धी उनीहरू कुनै पनि सुविधाहरू दिएको हुँदैन। अब उसको अब तपाईँ फिल्म हेर्ने हिरोनी हिरो हिरोइनहरू हुन्छ होइन, त्यो हिरोनीले चाहिँ 3 घण्टाको फिल्म पर्दा खेल्दाखेरि त्यो हिरोनी कहीँ गएर ड्यासमा गएर एउटा गीत गाउँदा बाबा गरेर कति सम्मान गर्छ, फिल्म त इन्टरटेन दिएको हो नि त हामीलाई होइन, मनोरञ्जन दिएकै हो नि। तर त्यो के अरे बारमा गएर के अरे दोरी साँझमा गाउने गीत गाउने एउटा सिङ्गरले चाहिँ उसले पनि त इन्टरटेन दिएको हो नि, उसले पनि रमाइलो दिएको हो नि, तर किन उसलाई सम्मान छैन त? यहाँ चाहिँ यस्तो त्यो चाहिँ अब फिल्म सेक्टरमा त तपाईँ अनुबन्धित हुनु पर्यो, कन्ट्र्याक्ट हुनु पर्यो, ब्ला ब्ला ब्ला छ होइन त्यो चाहिँ, तर यहाँ चाहिँ तपाईँको दोरी साझा गर्ने मान्छेको त केही पनि हुँदैन, त्यो अनौपचारिक क्षेत्र भनेर अहिले इन्फर्मल सेक्टर भनेर अलरेडी तोकिएको छ, त्यो तोकिन साथै त्यहाँ चाहिँ त्यो महिलाले हेर्ने फरक भयो कि, त्यो महिलाले एभ्रिडे काम गर्दा जोखिम भोगिरहेको छ कि, यौन दुर्व्यवहार गर्नु त अहिले हेर्ने तरिका, एक्लै हिँड्दा बाटोमा हिँड्ने हेर्ने तरिका भन्ने तरिका, अब यस्तो किसिमको चाहिँ विभिन्न किसिमको समस्याहरू भोगिरहेको छ। अर्को कुरा तपाईँले म के गर्छु भनेर चाहिँ अलिकति ब्याङ्कमा लोन लिने जाउँ कहीँ जाउँ कसरी पाउनुहुन्छ, तपाईँले पाउनुहुन्न, त्यहाँ पनि त तपाईँलाई विश्वासै गर्दैन के को आधारमा दिने होइन, त्यो त्यहाँ पनि एउटा चाहिँ उसले काम गर्नु खोज्यो भन्दा पनि त्यहाँ पनि एउटा उसको चाहिँ पहुँचै हुँदैन, कुनै पनि वित्तीय क्षेत्रमा उसको पहुँच हुँदैन। यस्तै गरेर अब कुनै समस्या पर्यो के पर्यो गाह्रो साह्रो पर्यो भने कसले सपोर्ट गर्ने तपाईँलाई, कहाँ चाहिन्छ छैन नि त कुन ठाउँमा क्षेत्र, तर औपचारिक फर्मल सेक्टरमा काम गर्ने मान्छेहरूलाई चाहिँ समस्या पर्यो भने उसको जो मेकानिजम छ त्यो क्षेत्रमा जान्छ, यो गर्ने त्यो गर्ने भन्ने छ, तर इन्फर्मल सेक्टरमा काम गर्नेहरूको समस्या मात्रै समस्या छ कि।
5: सामाजिक सुरक्षा कोषमा आबद्ध हुने औपचारिक श्रमिकहरूको तथ्याङ्क चाहिँ 4 लाखभन्दा माथिको छ, अनि अनौपचारिक श्रमिकहरूको संख्या चाहिँ 100 को मात्रै तथ्याङ्क, उहाँहरू चाहिँ सामाजिक सुरक्षा कोषमा आबद्ध हुनु भएको छ
4: है,
5: अनि यो चाहिँ कतिको चिन्ताजनक विषय,
4: यो चाहिँ एकदमै चिन्ताजनक कुरा हो, किनभने यो सुरक्षा सामाजिक सुरक्षा भन्न साथै अहिले हाम्रो फन्डामेन्टल राइट्सको कुरा हामी कुरा गर्छौँ यसलाई पनि, तर यो लागू चाहिँ हुन सकिरहेको छैन, एकदम कम मात्रामा ठुलो सुरु जब लागू भयो 2 वर्ष अगाडि एउटा ठुलो विवाद आएको थियो त्यति बेला, कसले गर्ने कसले नगर्ने, गर्ने पर्यो भने अनिवार्य गर्दा यो चाहिँ हामीलाई एकदम ठुलो ठुलो भारी टाउको बोका जस्तो फिल भएको थियो, किन भन्दा हामीलाई बुझाइ थिएन त्यो बारेमा, जानकारी कसले दिए, राज्यले दिँदा पनि जानकारी अस्पष्ट जानकारी दिएको थियो कि, प्रष्ट जानकारी नदिएको, यसले गर्दा के फाइदा हुन्छ, ए 60 वर्षको निकाल्न पाउँदैन रहेछ त्यो पैसा, 60 वर्षमा निकाल्न पाएन भने यस्तो हुन्छ त्यस्तो, अनि त्यत्रो पैसा हामीले के गर्ने, अनि जो चाहिँ कन्ट्याक्ट बेसमा काम गर्ने मान्छेहरूको समस्या होइन, चाहिँ फुल टाइम काम गर्नेहरू जो चाहिँ कन्ट्याक्ट बेसमा काम गर्दैन, जस्तो सरकारी निकायमा काम गर्नेहरूलाई त ढुक्क उसको त रिटायरमेन्ट भयो सक्यो, जसको रिटायरमेन्ट खालको काम पाउँछ उसले होइन, 30 वर्षको अवधिमा काम गर्ने 60 वर्षको उमेरसम्म काम गर्न पाउने अवधि हुन्छ, त्यसलाई त प्रब्लम भएन सरकारी निकायमा, अन्य क्षेत्रमा जहाँ चाहिँ सर्ट टर्ममा काम गर्नुहुन्छ विभिन्न किसिमको परियोजनामा होस् कम्पनीमा होस् त्यो के गर्ने भन्ने क्वेसनहरू थियो, जस्तो ब्याङ्क निकायमा धेरैले गरे पनि ब्याङ्क निकायमा अझै स्ट्रेन्थ हुन सकिरहेको छैन नि त, किनभने अझै पनि बुझाइ कम छ त्यसमा चाहिँ, र यो यसले गर्दा कि इन्स्योर हुन्छ भन्ने कुरा चाहिँ कसैलाई पनि थाहा छैन कि राम्रोसँग प्रष्ट, बिस्तारै अहिले 2 वर्षभित्र अहिले बल्ल राज्यले पनि स्ट्राटेजी अलिअलि चेन्ज गरेर चाहिँ कुरा गर्दैछ, त पनि अझै पनि यो गाउँघरमा पुग्न सकिरहेको छैन, ग्रामीण क्षेत्रमा हो नि त बढी मात्रामा, अझै पनि पुग्न सकिरहेको, सहरी क्षेत्रमा पनि अझै पुगे तापनि यसको चाहिँ स्पष्ट अझै पनि यो के हो त्यसले के फाइदा हुन्छ भन्ने कुरा अझै राम्रोसँग, अब 60 वर्ष भइसकेपछि रिटायरमेन्ट पाउँछ, बुढेसकालमा जसले पेन्सन दिन्छ होइन, अनि बिमा हुन्छ, तलमाथि भन्ने सुरक्षित गराउँछ, स्वास्थ्य समितिको बिमा हुन्छ भन्ने कुरा, त्यो जुन किसिमको छ त्यसमा दिएको डिटेल त त्यो कुरा अझै पनि कसैलाई थाहा नै छैन, राखेको पैसा अनि यति पैसा जहिले पनि राख्न पाइन्छ भन्ने छ, तर हामी के कन्फ्युजन अझै छौँ भने मानिलिउँ यसलाई त बेसिक एउटा चाहिँ स्यालेरीमा राखेको छ नि त होइन, यो के अरे अहिले चाहिँ अब सामाजिक सुरक्षा भन्दा स्पेसली अझै चाहिँ हामी चाहिँ यो चाहिँ SSF को कुरा हामी गर्छौँ फोकस गर्छौँ कि, सोसियल सेक्युरिटी फन्डमा विशेष फोकस गर्छौँ अझै, त्यसमा त्यो सोसियल सेक्युरिटी फन्डको कुरा गर्दाखेरि तपाईँलाई एउटा बेसिक स्यालेरी राखेको छ अहिले 22,000 कति छ होइन, 19,000 कति छ अहिले, 22,000 जान्छ कति 25,000 कति तिर्नुपर्छ पर मन्थ, तपाईँको 1 लाख तलब खाने मान्छेको पनि त्यही त्यो पैसा त्यसरी उसको उसको आधारमा जाने भयो, त्यसमा त पर्सेन्टेज छ नि, त्यो आधारमा चाहिँ एसएसएमा जाने भयो पैसा। तर काम चाहिँ के भन्छ, बेसिक सर्भिस चाहिँ सेम एउटै छ क्या सबैलाई। मैमा फर इक्जाम्पल मैले चाहिँ महिनाको 22 तिर्छु भने हजुरले 1.5 लाख रुपियाँ तिर्नु होला महिनाको, होइन अब तपाईँको स्यालेरी हुन्छ तपाईँले त्यति तिर्नु होला, अन्त 60,000 तिर्नु पर्ला, अनि सर्भिस तपाईँको मेरो सेम त्यो होइन नि, सर्भिस त त्यो अनुसारको हुनु पर्यो, अनि मान्छेमा इन्करेज हुन्छ, यो सबभन्दा कुरा एवेरनेसै छैन। अर्को कुरा गाउँघरको लागि जानको लागि चाहिँ सुविधा पनि छैन, कसरी दिने त यो पैसा, मैले कसरी पे गर्ने, मैले पे गर्ने भने कसरी दिने भन्ने कुरा पनि आधार छैन कि तपाईँ। अब हामी सबै फ्रेन्डली हुनु पर्यो, डिजिटल फ्रेन्डली हुनु पर्यो नि त, त्यसको लागि हाम्रो देशमा डिजिटल फ्रेन्डली हुनलाई के गर्नुपर्छ भने त हामीले ठुलो एक्सर्साइज गर्नुपर्छ कि, गाउँमा गएर हामीले चाहिँ डिजिटलको त्यो प्लेटफर्महरू कसरी डिजिटल युज गर्ने, कसरी चाहिँ अब मोबाइलहरू युज गर्ने भन्ने कुरा सिकाउनुपर्छ ग्रामीण लेभलमा। स्थानीय सरकारले त्यो काम गर्न सक्नु पर्यो कि, त्यो गर्न सक्यो भने स्थानीय सरकार सङ्घीय त्यसपछि प्रदेश तिनटै मिलेर चाहिँ यो एउटा राम्रोसँग एक्सर्साइज नगरेसम्म लङ टर्म एक्सर्साइज नगरेसम्म यो चाहिँ पोसिबल छैन सबैमा 100% लागू हुनुको लागि चाहिँ। त्यसमा चाहिँ सजिलो तरिका पनि हुनु पर्यो, एकदम कम्प्लिकेटेड छ, हेर्नुहोस् है, हुन त अहिले चाहिँ राज्यले बिस्तार लास्ट टाइम भन्दा अहिले चाहिँ कुरा के गर्यो भने जो चाहिँ वैदेश रोजगार जाँदाखेरि अनिवार्य रूपमा चाहिँ एसएसएफमा पैसा हालेर जानै पर्छ, नत्र तपाईँले वर्क पर्मिट पाउँदैन भनेको छ। वर्क पर्मिटलाई भए पनि उसले चाहिँ त्यो रिक्रुट एजेन्सीले फर्स्ट टाइम बनाएर पठाइदिन्छ, सेकेन्ड टाइम तिर्नुपर्छ भने उसलाई थाहै छैन कि, त तिर्नु पनि कसरी त भन्दाखेरि अहिले चाहिँ राज्यले के भनेको छ, होइन हामीले चाहिँ अब ब्याङ्क मार्फत पनि तिर्न लगाउन सकेका छौँ, एउटा दिएको छौँ, घरको परिवारले पनि यहाँ दिन सक्छ भन्ने कुरा छ कि, अनि के त्यो सबैले सक्नु पोसिबल छ त। मेरो म अनुभव क्षेत्रमा काम गर्ने मान्छे, मेरो के अरे म चाहिँ इन्फर्मल सेक्टरमा काम गर्ने, मेरो न्यून तलब छ, न्यून तलब छ, मैले त्यो न्यून तलबले चाहिँ म कसरी त्यहाँ तिर्न सक्छु त, मलाई त अलिकति सब्सिडाइज दिनु पर्यो नि, होइन दाजुले त त्यसको सब्सिडाइज हुनु पर्यो। यस्तो यस्तो कुरा थुप्रै कारणले गर्दाखेरि सानसानो लुपहरूले गर्दाखेरि यो सक्सेस हुन सकिरहेको छैन सर अझै पनि, यसको लागि अझै चाहिँ सचेतना चाहियो, ट्रेनिङहरू चाहियो, त्यहाँको सब्सिडाइजको चाहिँ डाटा चाहियो, होइन कति छ के छ कसो कुकुर के अरे हाम्रो कामदारहरू कतिजना छन्, अनौपचारिक क्षेत्रमा काम गर्ने कति छ, औपचारिक क्षेत्रमा काम गर्ने, त्यसको डाटा डिटेलमा चाहियो, विशेष गरेर अझै इन्फर्मल सेक्टरमा काम गर्ने कामदारहरूको चाहिँ डाटा चाहियो क्या सर। यहाँ त्यो डाटा भइसकेपछि बल्ल उसलाई प्लानिङ गर्न सजिलो हुन्छ नि त, उसलाई चाहिँ उसको एजुकेसन उसको प्रोफाइल लिइसकेपछि उसलाई चाहिँ डिजिटलको सम्बन्धी ट्रेनिङ दिनु हो कि, उसलाई चाहिँ अर्को एवेरनेस दिनु, उसलाई सब्सिडाइज दिनुपर्ने हो कि, सबै त्यो कुरा गर्न सकिन्छ। सबभन्दा पहिला हाम्रो ल्याकिङ तथ्याङ्क पनि छ, यो कारणले पनि चाहिँ यो दुवै क्षेत्रमा चाहिँ इन्फर्मल फर्मल सेक्टरमा त्यो पनि नभएको, पढे लेखा मान्छेले पनि यो कामहरू गरिरहेका छैनन्, बुझेका मान्छेले पनि गरिरहेका छैनन्, किन बुझाइ अधुरो छ। त्यही भएर
2: कार्यक्रम देश परदेशमा हामी अनौपचारिक श्रम क्षेत्रको अवस्था, श्रमिकले भोगिरहेका चुनौती, सामाजिक सुरक्षा, श्रम अधिकार, सिप विकास, सरकारी नीति तथा सम्भावित समाधानका विषयमा केन्द्रित रहेर अनौपचारिक श्रम विज्ञ चाँदनी राणासँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
6: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
7: के तपाईँ झाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू
8: ओपिडी सेवा,
7: विशेषज्ञ ओपिडी सेवा,
8: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
8: पूर्वकर्म पञ्चकर्म सेवा,
7: छार सूत्र सेवा,
8: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6096, 98514-2463।

0: श्री धाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। हामी आज अनौपचारिक श्रम क्षेत्रको अवस्था, श्रमिकले भोगिरहेका चुनौती, सामाजिक सुरक्षा, श्रम अधिकार, सिप विकास, सरकारी नीति तथा सम्भावित समाधानका विषयमा केन्द्रित रहेर अनौपचारिक श्रम विज्ञ चाँदनी राणासँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौ।
2: अनौपचारिक क्षेत्रका श्रमिकहरूले चाहिँ आफ्नो चेतनाकै कमीले गर्दाखेरि सिप नलिनु भएको हो कि वञ्चित गराइएको हो कि, खासमा के हो त्यो कुरा छ?
3: यो इन्फर्मल सेक्टरको अघि पनि मैले भने सिपको कमी छ भन्ने कुरा सबभन्दा पहिला उहाँलाई थाहै छैन कि कहाँ सिप सिकाउँछ भन्ने कुरा, त्यो चेतनै छैन। मलाई यो ठाउँमा सिप मैले गयो भने सिप सिक्न पाउँछु भन्ने कुरा थाहा छैन। एक अर्को कुरा, सिप सिक्ने समय पनि हुनु पर्यो नि तपाईँलाई। मैले बिहान बेलुका धेरै बिहान दिनभरि कमाएर बेलुका खानु छ भने तपाईँ सिप सिक्न गएपछि, मैले अब एउटा प्रोग्राममै मलाई चाहिँ एकजनाले अफोर्ड गरेको थियो, ल दिदी तपाईँले 20 जति हाम्रो दिदी बहिनी हामी मिसन तालिम दिन्छौँ दिदी बहिनीहरूलाई, अब महिलाहरू पनि अलिक फरक काममा गर्नु पर्यो, राइट, एकदम राम्रो, म पनि तात्ने, म पनि एकछिन त पुरा नबुझिकन भन्नु ल म 20 त म गाउँमा ल्याउन सक्छु दिदी बहिनी ल्याउन सक्छु भने म पनि तात्ने कि, तातेर 20 दिदी बहिनी सब गर्नु पर्यो, सबैलाई सङ्कलन गर्नु पर्यो, इन्फर्म गर्नुहोस् ल 3 तालिम हो अरे, खाजा खाने व्यवस्था दिन्छ, खाजा खाना दिन्छ भनेपछि ए हुन्छ भन्ने कुरा हो। मैले भन्ने जो बहिनीलाई पनि ल हुन्छ दिदी हामी काम गरौँ गरौँ भन्यो होइन, हामी तात्यौँ अनि फिल्डमा गएर दिदी बहिनीसँग कुरा गर्न पठायौँ, के भन्यो भने भत्ता कति दिन्छ भनेर सोधेँ कि, त्यो बेलुका त बच्चालाई खुवाउनु छ नि त सर, खुवाउनु परेन, अनि तालिम 3 तालिम फ्रीमा छ, दिनको खाजा पनि खान्छ, उसले मात्रै खाएर त भएन नि त, घरको बच्चालाई खुवाउनु छ, घरबाट तिर्नुपर्छ, बच्चाको घरमा शर्मा आएको छ भने घरबाट तिर्नु पर्यो, बत्तीको पैसा तिर्नु पर्यो, पानीको पैसा तिर्नु पर्यो, बच्चाको फी तिर्नु पर्यो होइन, त्यसको लागि पनि उसले चाहिँ के गर्नु पर्यो, यो तालिम त दिने भनेको छ, राज्यले बनाएको छ सी तालिम दिएर दिने गर्ने के भनेको छ, त्यो तालिम दिएपछि त ऊ पनि औपचारिक क्षेत्रको लागि त लायक भयो नि त होइन, जान सक्ने भयो, तर त्यो पाउँ त उसले पाउनै सकेन कि, त्यो लिन देखि पनि छोड्नु परेको छ कि, त्यो अकबर र बिरबलको खिचडीको कथा जस्तो छ यो चाहिँ, त्यस्तो भएको छ यो चाहिँ, त्यस कारणले गर्दा पनि यो चाहिँ उनीहरू तालिम लिन सकिरहेको छैन। ठिक, अर्को कुरा चाहिँ मार्केट अनुसारको सिप तालिम पनि हुनु पर्यो नि, मार्केटमा डिमान्ड के छ त, राज्यले अनुसन्धान गरेको छ, रिसर्च गरेको छ, त्यसको लागि मार्केट अनुसार हुनु पर्यो, मार्केटमा यो डिमान्ड छ भने त्यो अनुसारको तालिम दिनु पर्यो। तपाईँले गाउँघरमा जानुहोस्, दिदी बहिनीहरूले विभिन्न संस्थाले दिएको थान थान सर्टिफिकेट छ, ठुलो टोटो बनाएको सर्टिफिकेट छ, म यही संस्थामा काम गर्छु, मलाई कति म क्षेत्रमा जाँदा 1-1.5 तालिम हामीले पनि दिएको छौँ, त्यो देखेर पनि ओहो अब त यो तालिम गर्नुभन्दा अगाडि पहिला सोच्नुपर्छ है, के दिने, यसको चाहिँ सस्टेनेबिलिटी के छ भने सोचेर मात्र हामी गर्छौँ आजकल होइन। अब जस्तै ई रिक्साको तालिमहरू दियौँ, उहाँले ई रिक्साको दिन सक्यौँ, किनभने मार्केट त्यो डिमान्ड छ नि त, हो त्यो डिमान्ड चाहिँ राज्यले पहिला क्रिएट गर्नु पर्यो कि, अनि त्यसको सिप तालिम, सिप तालिम दिएर मार्केटको लिङ्कै छैन, यसले गर्दा त्यो फाइदा पनि छैन, यस्तो कुराहरू छन् होइन। अनि त्यसपछि आएर जानकारी पनि छैन, यो तालिम लिइसकेपछि म रोजगार औपचारिक क्षेत्रमा जान्छु, मैले यो सब सुविधा पाउँछु भन्ने कुरा पनि छैन, उसलाई त खालि कसरी आफ्नो व्यवहार गर्नु छ, दिनरात परिवार पाल्नु छ, आफ्नो समस्या समाधान गर्नु छ, यी यस्ता कुराहरू चाहिँ मेन चाहिँ अनौपचारिक क्षेत्रका इन्फर्मल सेक्टरका चाहिँ कामदारहरूको चाहिँ सिपसँगको पछाडि पर्नु कारण चाहिँ लाग्छ मलाई।
2: सरकारले त फेरि सबै पालिकामा देशभरि नै तालिम सञ्चालन गरिरहेको छ होइन, अब प्रधानमन्त्री रोजगार कार्यक्रम पनि चलाइरहेको छ, थुप्रै छन् कार्यक्रम
3: हजुर, हो यो चाहिँ ट्रेन्डमा जान्छ कि, अनुसन्धानको कुरा गर्दा मैले अनुसन्धान भन्दा डिमान्ड के छ त, तपाईँलाई अब म यो क्षेत्रमा यो वैदेशिक रोजगार क्षेत्रमा काम गर्नुभएको हुनाले हाम्रो कामदारहरूले पनि धेरै चाहिँ फर्केर आएपछि भन्नुहुन्छ कि, मैले यहाँ सिप तालिम सिकेर गएँ, त्यहाँ गएर कुनै काम लागेन, फेरि सिक्नु पर्यो, त्यसको स्ट्यान्डर्डै मिठो हुँदैन कि सरकार तालिम दिन्छ, त्यो सामान्य मिल्दैन तपाईँको, अहिले तपाईँको अब पुरा ट्र्याक आउँदा अर्को ट्र्याकमा गएँ, के अरे यो अहिले टेलिमेडिसिनको कुराहरू आउँछ नि सर, वैदेश रोजगार गएका व्यक्तिहरूलाई चाहिँ टेलिमेडिसिनबाट हामी यहाँ चाहिँ काउन्सिलिङ गर्छौँ, ट्रिटमेन्ट गर्छौँ भन्छौँ, यहाँको औषधि त्यहाँ औषधिको ट्रेनै फरक हुन्छ, यहाँ औषधि त्यहाँ औषधि, यहाँ रिफर गरेको औषधि त्यहाँ पाउँदैन, त्यहाँको औषधिको बारे यहाँ टिपेर कहिले हामीले भनिहाल्छ क्वेसन त्यहाँ पनि छ, किन त टेलिमेडिसिन फेल खायो त भन्ने कुरा पनि छ होइन। हो यसरी चाहिँ सिप चाहिँ सिकाउने हो, महिलाको लागि त एकदम उपयुक्त छ, पहिला चाहिँ यो चाहिँ लाइफ स्किल सम्बन्धी एउटा पार्ट हो चाहिँ सिलाइ बुनाइ, महिलाले खालि सिलाइ बुनाइ मात्र काम गर्ने हो, ब्युटी पार्लर मात्र काम गर्ने हो, अरू काम गर्न सक्दैनन्, त्यो अलिक परबाट सोध्नु पर्यो कि हामी सधैँ एउटा चाहिँ एकदमै ब्ल्याङ्केट एप्रोचबाट काम गर्छौँ सर, सबैले एउटै तरिकाले सोच्छौँ। तपाईँले चाहिँ अब मिडियामा काम गर्नुहुन्छ भने तपाईँलाई मिडिया मात्र काम आउँछ नि त, अरू त तपाईँलाई इन्ट्रेस्ट छैन नि। तपाईँलाई अरू काम गरायो भने तपाईँलाई त करले गर्नुपर्छ, इन्ट्रेस्टले गर्ने र करले गर्ने काम फरक हुन्छ। मसँग सिप के छ त, मेरो सिप पहिला फाइन आउट गर्नु पर्यो नि त, मेरो चाहिँ निड्सहरू पहिला पत्ता लगाउनु पर्यो कि। यो चाहिँ अहिले राज्यले गरिरहेको छ एकदम राम्रो छ, प्लानिङ एकदम राम्रो छ, प्लानिङ जहिले पनि अलवेज राम्रो हुन्छ। प्लानिङले इम्प्लिमेन्ट कसरी गर्ने कुरा कि हाम्रो राज्यको पोलिसी राम्रो छैन र कति राम्रो छ, श्रम ऐन छ, अहिले सामाजिक सुरक्षा ऐन छ, होइन सुरक्षा ऐनको 75 ऐन छ, हेर्नुहोस् त कति राम्रो छ कि, त्यो लागू भएको छ त छैन नि, राम्रोसँग कार्यान्वयन हुन सकेको छैन, त्यसलाई मोनिटर गर्न सकेको छैन, त्यसलाई रेगुलेसन गर्न सकिरहेको छैन, किन भन्ने कुरा क्वेसन यहीमा सिप तालिमको पनि आउँछ सर।
2: जति पनि यो अनौपचारिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्न के गर्नुपर्छ होला, सरकारले के कस्ता प्रयासहरू यसमा ल्याउनुपर्छ होला?
3: सबभन्दा पहिला अवेरनेसको कुरा आयो, जनचेतनाको कुरा आयो, जानकारी दिनु पर्यो सबैलाई, होइन सिप तालिमहरूको कुराहरू बारेमा जानकारी दिनु पर्यो, यो यस्तो यस्तो तालिमहरू हुँदैछ, यो ठाउँमा चाहिँ यो तालिम गर्नुभयो भने यसको फाइदा यस्तो छ, यो ठाउँमा चाहिँ रोजगार चाहिँ क्रिएट हुँदैछ, तपाईँहरू यति ताल मेन गरेर अझै विशेष के भन्छौँ भने जब रिप्लेसमेन्ट ट्रेनिङहरू हुनुपर्छ कि सर, तपाईँलाई तालिम दिइसकेपछि तुरन्त इन्स्योर होस् कि मैले यो तालिममा चाहिँ म जागिर पाउँछु भनेर, होइन त्यस्तो भयो भने चाहिँ एकदम राम्रो हुन्छ। तर सिलाइ बुनाइ गरेर सिलाइ बुनाइ तालिम दिइसकेपछि मैले यो ठाउँमा चाहिँ काम पाउँछु, यति सिट मैले तपाईँले दिन्छ राज्यले यो काम गर्नुको लागि, खोल्नुको लागि, यो ठाउँमा तपाईँलाई एकदम उपयुक्त हुन्छ भनेर चाहिँ राज्यले त्यो बाटो देखाइदिने भने तालिम पनि त्यसको सस्टेन हुन्छ कि। नत्र अब तालिम दिने तालिम दिएमा नाम मात्रको तालिम हुन्छ यहाँ जे पनि जहिले पनि। अब अहिले डिमान्ड के छ भन्ने कुराहरूमा पनि हामीले सोध्नुपर्छ, राज्यले त्यो सोध्नुपर्छ, डिमान्ड के छ त, कहाँ के छ, कसरी गर्न सकिन्छ। अहिले मोडर्नाइजेसन छ, ग्लोबलाइजेसन छ संसार, होइन सबैको हातमा संसार छ, सबैलाई सबै कुरा थाहा भइरहेको छ, होइन कसैले फल्स इन्फर्मेसन पाइरहेको छ, राइट इन्फर्मेसन पाइरहेको छ, अब त्यसको लागि के गर्ने भन्ने कुरामा राज्यले चाहिँ यो ठाउँमा चाहिँ यो तालिमहरू दिनु बेस हुन्छ भन्ने कुराहरू चाहिँ, र यसलाई यो गर्दा हुन्छ, जस्तै तपाईँ इलाममा तपाईँले कस्तो खालको तालिम दिने, त्यो इलामको दिने तालिम र विराटनगर तालिम दिने तरिका एउटै हुन्छ, सब्जेक्ट त फरक फरक हुन्छ नि। इलाममा तपाईँले चाहिँ जुन किसिमको 5 अको उत्पादनको लागि प्रगति फोकस गर्नुपर्छ, त्यहाँ तपाईँले धान रोप्ने कुरा गर्नु भएन, त्यो त अब डाँडाको कुरा भयो, धान रोप्ने त विराटनगर धानको कुरा गर्नु पर्यो, होइन फरक फरक अनुसार तपाईँको अब विराटनगर इन्डियाको बोर्डर नजिक छ भने त्यही किसिमको खालको व्यवहार खालको त्यो तालिमहरूको व्यवस्था गर्न सक्नु पर्यो, होइन तपाईँ काठमाडौँमा आउनुहुन्छ भने सहरी क्षेत्रमा आउनुहुन्छ, सहरी क्षेत्रमा आउने तपाईँ विराटनगरको बजारमा दिने तालिम र गाउँमा दिने तालिम फरक हुन्छ। गाउँमा तपाईँले सहरमा छ भने अहिले खाना क्याटरिङको एकदम चाहिँ ठुलो डिमान्ड छ बजारमा, अहिले जहाँ पनि बिहा पार्टी पालिस भन्ने पार्टी यो पालिसको कुरा थुप्रै छ, त्यसको लागि काम गर्नको लागि चाहिँ सिप त्यस्तो खालको तालिमहरू दिनु पर्यो, ताकि त्यो क्याटरिङ उसमा चाहिँ गरे सर्ट टर्म काम पनि त्यहाँ पाओस् न उसले, हो त्यस्तो खालको सिपहरू दिनु पर्यो। सिप भएपछि जसको डिमान्ड छ अब भन्छ, यहाँ मात्रै विदेशमा पनि कुरा आउँछ, ऊ चाहिँ नेपालमा नै काम गर्न सक्छ, विदेशमा गएर सजिलैसँग काम गर्न सक्छ, जहाँ पनि उसले इन्कम गर्न सक्छ। म नेपालले बसेर काम गर्छ नेपालमा पायो, विदेशमा गएर विदेशमा पायो, यसको लागि चाहिँ राज्यले यस्तो खालको चाहिँ एउटा सूची बनाउनु पर्यो कि त्यो काम जुन क्याटेगोराइज उसले छुट्याएको छ, यो तालिमहरू दिने भनेर सुटाएको छ नि, त्यसलाई चाहिँ लिङ्क गर्नु पर्यो मार्केटसँग, कुन कुन कस्टमर कस्तो कस्तो डिमान्ड छ त्यो अनुसारको चाहिँ दिनु पर्यो। तर बाजुराको दिने तालिम र काठमाडौँ दिने तालिम, तपाईँको झापामा दिने तालिम फरक छ, होइन सर? त्यस कारण चाहिँ यस्तो किसिमको चाहिँ राज्यको त्यो नभएको कारणले गर्दाखेरि अब म चाहिँ यसलाई चाहिँ के भन्छ, देखाउनेमा देखाउने मात्र हो, प्लानिङमा प्लानिङ मात्र हो, अझै पनि हामीसँग केही बिग्रिएको छैन। अब अहिले नयाँ सरकार छ, नयाँ प्लानिङ छ, नयाँ आयोजना छ, पक्कै पनि यसरी किसिमले काम गर्यो, अनुसन्धान गरेर काम गर्न सक्यो भने चाहिँ यत्रो गरिसकेपछि अलिकति दुःख गरौँ न, त्यति त अनुसन्धान गरौँ, क्याटेगोराइज गरौँ, यो काम हामी तालिम दिन लाग्छ भने कुन कुन ओडालाई, कुन कुन नगरपालिकाले कुन कुन काम दिने त, तिनीहरूको लोकल रिसोर्सेस के छ त, त्यसको चाहिँ मार्केट कस्तो छ, नेसनल लेभलमा, लोकल लेभलमा, इन्टरनेसनल लेभलमा ब्रान्ड कसरी गर्ने भन्ने कुरा तिनीहरूले त्यस्तो गर्न सक्यो। जस्तै अब सानसानो व्यवसाय गरिरहेको मान्छेहरू छ भने तिनीहरूको व्यवसायलाई चाहिँ अलिकति लगानी सिड मनी दिने र तिमीहरू राम्रो क्वालिटी काम गराउने, कम्पिटिसन गराउने, जो राम्रो आउँछ त्यसलाई सिड मनी दिने, उदाहरण देखाएर अनि उसलाई चाहिँ दर्ता सर्ता गर्न लगाउने, यसरी औपचारिक क्षेत्र लान सकिन्छ। अब कामदारको कुरा, अब होटेल व्यवसाय सानसानो काम गरिरहेछ भने, होटेल व्यवसाय छ भने त्यसलाई तिनीहरूलाई पनि त्यसरी सिप दिउँ, उनीहरूलाई पनि इन्टरप्रेनर बनाऊ न, होइन उनीहरूलाई पनि उद्यमी बनाऊ, त्यतातिर लगाउँ, त्यसरी पनि उनीहरूलाई हामी अपेक्षा क्षेत्रमा लान सक्छ। थुप्रै उयो आउटहरू छ कि सर, यसमा काम चाहिँ तालिम दिने मात्र होइन कि, राज्यले त्यसरी छुट्याउने त्यसलाई दिँदाखेरि चाहिँ कस्तो ग्रुपलाई दिने त, मैले कृषि क्षेत्रको मान्छेलाई काम दिनु पर्यो, तालिम दिनु पर्यो भने कृषि क्षेत्रकै मान्छेलाई चाहिँ फोकस गरेर खालको दिनु पर्यो कि, त्यसमा साइकल हेर्नु पर्यो, पूर्ण साइकल के गर्ने त्यो के दिने त्यसले गर्दा कहाँ मार्केटिङ लिङ्क हुन्छ, यसमा त राज्यले के सपोर्ट गर्न सकिन्छ, यसलाई ब्रान्डिङ कसरी गर्न सकिन्छ, तिनीहरू कसरी चाहिँ औपचारिक क्षेत्रमा आउन सकिन्छ। त तपाईँले भोलि धानको खेती गर्छ त्यो प्लट भने तपाईँले त्यो धानको खेतीको मान्छेलाई लाइन पुलिङ गरेर धान खेती गर्न लगाएर धान प्रडक्सन गरेपछि त्यसको उत्पादन राम्रो हुन्छ, तालिम कसरी त धान उत्पादन बढी हुन सक्छ, त कुन मल लगाउने, कसरी चाहिँ त्यसलाई चाहिँ विभिन्न किसिमको चाहिँ अहिलेको मोडर्नाइजेसन गर्ने त्यो खेती गर्न सकिन्छ भनेर कुरा गर्ने, अहिले क्लाइमेट चेन्जको अब समस्याहरू छ त्यसलाई चाहिँ अहिले कसरी यो चाहिँ स्मार्ट क्लाइमेट स्मार्ट एग्रिकल्चर कसरी गर्ने, त्यस्तो खासको तालिमहरू दिएर अनि प्रडक्सन गर्न सकेर इन्कम बढिसकेपछि तिमीहरू चाहिँ यसरी राज्यसँग चाहिँ दर्ता गर्यो भने राज्यसँग तिमीहरू चाहिँ औपचारिक क्षेत्रमा आयो भने तिम्रो त्यो धानको प्रडक्सन तलमाथि भयो भने हामी बिमा गर्छौँ, हामी पे गरिदिन्छौँ तिमीहरूको पैसा, होइन त्यसरी तिमीहरू पिल गर्नु पर्दैन, यसरी गर औपचारिक क्षेत्रमा आऊ, तिमीले कमाएको यति पर्सेन्ट यति महिनाको तिमीले पे गर, भोलि तिम्रो अब अहिले श्रम हुँदासम्म बल हुँदासम्म काम गर्छौ होइन, भोलि सकिसकेपछि गाह्रो भएपछि हामी तिमीहरूलाई दिन्छौँ, अहिले राज्यलाई तिमीहरूले दिउ उत्पादन गरेर तिमीहरूलाई हामी तिमीले पछि गर्न नसकेपछि हामी गर्छौ भनेर ती किसानलाई इन्स्योर हुनु पर्यो क्या, सुरक्षाको ग्यारेन्टी हुनु पर्यो एकदमै हो। यस्तो किसिमले चाहिँ औपचारिक क्षेत्रमा लान सकिन्छ, तपाईँको सानो व्यवसाय गर्ने त्यो नाङ्लो व्यवसाय गरेर हुन्छ त्यो व्यवसाय गर्नेहरूलाई तालिम दिउन, कसरी चाहिँ व्यवसाय गर्न सकिन्छ अझै राम्रो गर्न सकिन्छ, सानसानो तालिम त्यही बसी बसी उनीहरूलाई त्यही डेली आउने ग्राहकसँग कसरी डिल गर्ने भन्ने कुरा तालिमहरू दिउँ, त्यसपछि तिमीहरूलाई फाइदा के हुन्छ, तलमाथि भयो भने अस्ति तपाईँको त्यत्रो हाम्रो भुइँचालो गयो, अस्ति कोरोनाको त्यत्रो काण्ड भयो, कसलाई समस्या पर्यो, तपाईँ हामीलाई थोरै पर्यो सम्बन्ध बढी त्यही अनौपचारिक क्षेत्रमा काम गर्ने जो इन्फर्मेसन सेक्टरमा काम गर्ने तिनीहरूलाई समस्या पर्यो, राज्यलाई पनि गाह्रो पर्यो नि त, त्यत्रो दायित्व व्यवहार गर्नु पर्यो नि त राज्यले पनि त्यो इन्फर्मेसन सेक्टरको काम गर्ने कामदारहरूले दिन, कति ठाउँले गर्दा राज्य पनि फेल भयो यो कुराहरूमा होइन, गाह्रो पनि भयो किन अगाडि प्रिपेरेसन थिएन राज्यको पनि हो, यो कारण चाहिँ के हो भने इन्फर्मेसन सेक्टरले गर्दाखेरि यदि इन्फर्मेसन सेक्टरमा पनि त सुरक्षा ग्यारेन्टी भइदिएको भए हिजोको समस्या त्यस्तो भोग्नु पर्दैन थियो, तर औपचारिक क्षेत्रमा लानको लागि चाहिँ तालिम सँगसँगै तिनीहरूलाई इन्करेज गर्नु पर्यो, सिचुएसन हेर्नु पर्यो, अनि त्यसो भने चाहिँ बचत गर्ने बानीलाई प्रोत्साहन गर्नु पर्यो होइन कुराहरू, अनि सिप सँगसँगै तिनीहरूको एवेरनेस पनि बढाउनु पर्यो कि राज्यलाई, व्यक्ति आफैलाई नै सेल्फ के भन्छ कन्फिडेन्ट बनाउने डिपेन्डेन्ट भन्दा पनि सेल्फ डिपेन्ड बनाउनु पर्यो कि, मतलब चाहिँ सेल्फ भन्छ इन्डिपेन्ड भन्छ इन्डिपेन्डेन्ट कि, ऊ आफैमा सेल्फ चाहिँ डिपेन्ड होस्, आफै आफैमा अर्कोसँग नपरोस्, इन्डिपेन्डेन्ट भएर चाहिँ काम गर्न सक्ने कोही चाहिँ राज्यले गर्नु सक्यो भने, र अनि त्यसपछि उनको उत्पादन गरेको सामानलाई राज्यले इन्स्योर गरिदिनु पर्यो, दुध खाले आस्ता खानु नपरोस् होइन, उत्पादन हामी त कति कुरामा त अहिले चाहिँ सेल्फ सस्टेन छौँ नि, दुध दुधमा माछामा होइन अन्डामा मासुमा हामी सेल्फ डिपेन्ड छौँ सेल्फ डिपेन्ड छौँ अहिले भने आत्मनिर्भर छौँ भने, अब अहिले चाहिँ हामीले सोच्नुपर्ने अवस्था के छ भने यी आत्मनिर्भर हुने कुराहरूलाई चाहिँ माछा खेती गरेको मान्छेहरूलाई चाहिँ अब इन्स्योर भएपछि अब हामी इन्स्योर छौँ, उनीहरू तलमाथि भए पनि राज्यले बिमा गरिदिन्छ सबै थोक गरिदिन्छ नि, तर त्यहाँ कामदारको अझै पनि के छ कामदारको अझै पनि अभाव औपचारिक रूपमै इन्फर्मेसनमै काम गरिरहेको छ, त्यो जब दर्ता गर्ने बेला पनि यसलाई इन्स्योर होस् कि गर्दा नि त्यो के भन्छ इन्फर्मल सेक्टरमा जो सत्ताले उसले दर्ता गर्छ नि त्यति बेला सबै फर्मल सेक्टरको लागि चाहिँ दर्ता गर्छ, कामदारको लागि सबै काम दर्ता गरिदियोस् कि, त्यो भए पनि राम्रो पनि हुनसक्छ, त्यसको लागि के हुने इन्कमलाई इन्स्योर हुनु पर्यो, यो तेरो काम उत्पादन भएकोलाई इन्स्योर गराइदिनु सक्नु पर्छ, अनि बजेट भाषण पहिलाको ट्रेन्ड भएको हुनाले मलाई लाग्छ जति भनाइ छ बजेट भाषणमा डिटेल चाहिँ पढ्न भ्याएको छैन, तर डिटेल सुनेको अनुसार न्युज अनुसार चाहिँ अब ट्रेन पहिलाकै ट्रेनमा छ बजेट भाषण, मलाई लाग्छ अहिले राज्यले पहिला सुशासनमा फोकस गरे होला त्यही ट्रेन पहिलाकै फलो गरे होला, नेक्स्ट इयरमा सायद मलाई आशा छ अर्को नेक्स्ट बजेटमा चाहिँ यी कुराहरूलाई पनि समावेश गर्छ होला, किन यत्रो डाटाले बताइरहेको छ कि इन्फर्मेसन सेक्टरमा यत्रो कामदारहरू छन् यिनीहरूकोलाई हामी फोकस गर्नुपर्छ भनेर, अब यी कुरामा यति कामदारहरू छन् अब अहिले ट्रेड युनियन हटाउने भने ट्रेड युनियन हटाउनु तर पोलिटिकली हटाउनु पर्छ, ट्रेड युनियन चाहिँ हटाउनु मिल्दैन किनभने ट्रेड युनियनले पनि के गर्छ कलेक्टिभ बार्गेन लाई काम गर्छ यहाँ चाहिँ होइन, त्यो भएको हुनाले अब यसमा चाहिँ अब तालिमहरू दिने भन्ने कुरा त गरेको छ नगरे होइन बजेटले त तालिम दिने कुराहरू गरेको छ सिप सिकाउने कुराहरू गरेको छ, त्यही आधारमा अहिले अब पुटुङ पुटुङ भाषा लाग्छ क्या मलाई तालिम दिने अहिले नै राज्यले चाहिँ स्थानीय सरकारहरूले प्लानिङ गरिसक्यो अलरेडी तर बजेट भर्खर आएको छ, त्यो त अस्ति नै तालिम अस्तिको पुसभन्दा अगाडिको सबै भइसकेको छ तालिम यहाँ अहिले चाहिँ बजेट भाषा नआएको छ, त्यो तारतम्य कतिको मिल्छ थाहा छैन मलाई त्यो पनि होइन त्यो म अलिकति त्यसमा चाहिँ बिग्रियो पनि होइन अर्थतन्त्रको उसमा चाहिँ, तर आज सामाजिक क्षेत्र कुरा गर्दाखेरि त्यति फोकस गरे जस्तो मलाई चाहिँ लाग्दैन। यसमा चाहिँ अब राज्यले चाहिँ विचार चाहिँ गर्नुपर्छ। तर खुसी चाहिँ के लागेको छ, अलिकति थोरै खुसी के लागेको छ, महिला मन्त्रालयले चाहिँ थोरै चाहिँ के बजेट बढाइदिएको हुनाले चाहिँ महिलाको फोकसमा के काम गर्न सकिन्छ कि भन्ने चाहिँ मलाई कता कता लागेको छ। अनि अरू बजेटमा यो अनौपचारिक इन्फर्मल सेक्टरको कामदारको कुराहरू गर्दाखेरि चाहिँ उहाँको लागि चाहिँ मैले त्यस्तो केही देखिनँ, किनभने हामीले बारम्बार उठाइरहेको छ इटाभट्टाको केसहरू उठाइरहेको छौँ, त्यहाँ ट्राफिक भइरहेको छ, हुमन ट्राफिक भइरहेको छ, त्यहाँ संशोधन भइरहेको छ, त्यो क्षेत्रलाई सोध्नुपर्छ भन्दाखेरि शान्तिपूर्ण काम गरेर एसिडी खोलिदिएर स्कुलसँग बच्चाहरूलाई लिङ्क गरिदिएर चाइल्ड लेबरको कुरालाई फर्स्ट लेभलमा मात्रै अलिकति फोकस गरेर अरू केही गरेका छैन कि, भनेपछि स्टिल त्यो कुरालाई राज्यले केही बोलेको छैन। भनेपछि मैले यहाँ के देखेको छु भने अनुपस्थित यो इन्फर्मल सेक्टरलाई चाहिँ कुनै काम गरे जस्तो मलाई लागिरहेको छैन। म आफै अनुभवी हो कि थाहा छैन, मलाई त्यस्तो लागिरहेको छ। त्यो चाहिँ अब आशा गरौँ, अब अहिलेको भनाइ अनुसार अस्तिको अर्थमन्त्रीले भनाइ अनुसार हाम्रो प्रधानमन्त्रीले यसपालि चाहिँ यो साल चाहिँ हामी गभर्मेन्ट्सको लागि मात्र हामी काम गर्नेछौँ भन्ने हुनाले सायद यो साल चाहिँ पहिलाको ट्रेनको बजेट आएको होला। अब नेक्स्ट इयरमा हामी आशा गरौँ पक्कै पनि यो क्षेत्रलाई पनि हेर्छ होला भन्ने आशा गरेको छ।
2: अघि हामीले तथ्य तथ्याङ्कको कुराकानी गर्दाखेरि श्रमिकहरूको यकिन तथ्याङ्क कति छ भन्ने चाहिँ निश्चित छैन, तपाईँको तथ्याङ्क कार्यालयसँग पनि ठ्याक्कै यति छ भन्ने छैन। हुन त तथ्याङ्क कार्यालयकै विवरण कुराकानी गर्दाखेरि कसरी गरियो, सही ढङ्गले गरियो कि गरिएन भन्ने पनि पटक पटक प्रश्नहरू उठिरहेको हुन्छ। यो श्रमिकको दर्ता र तथ्याङ्क व्यवस्थापन चाहिँ किन महत्वपूर्ण छ?
3: सबभन्दा ठुलो कुरो चाहिँ श्रमिकको तथ्याङ्क दर्ता गर्नु आवश्यकता एकदमै छ। यसले के गर्छ भने योजना बनाउन नीति बनाउनको लागि ठुलो काम गर्छ। तपाईँ तथ्याङ्क भएन भने तपाईँले चाहिँ यतिजना चाहिँ इन्फर्मल सेक्टरमा काम गर्छन् है भन्ने कुरा थाहा भएन भने फर्मल सेक्टरमा यति गर्छन्, इन्फर्मल सेक्टरमा यति गर्छन्, यो क्षेत्रमा हामीले इन्टरभ्युसन यसरी गर्नुपर्छ, यो अहिलेको चाहिँ एसएसएफको कुराहरू गर्दा पनि यो ठाउँमा चाहिँ हामीले बढ्दा फोकस गर्नुपर्छ, यो क्षेत्रमा गर्नुपर्छ भन्ने कुरा चाहिँ यसले चाहिँ ठुलो काम गराउँछ। यो भएन भने केही पनि गर्न सक्दैनौ होइन। र यति गरिसकेपछि राज्यले आफ्नो अर्थतन्त्रमा पनि यति गर्न सक्यो भने यति चाहिँ अर्थतन्त्रमा सपोर्ट हुनसक्छ है भनेर एउटा प्लानिङ पनि योजना बनाउनु पनि सक्छ, भविष्यको लागि काम पनि लाग्छ, योजना आउने योजनालाई बनाउन सजिलो हुन्छ। कन्ट्रिब्युसन त त्यहाँ त छ त, इकोनोमिक कन्ट्रिब्युसन त कामदारले गरिरहेको छ नि होइन, फर्मल सेक्टर र इन्फर्मल सेक्टर दुवै गरिरहेको छ। फर्मल सेक्टरको तपाईँ डाइरेक्टले देखिरहनु भएको छ, इन्फर्मल सेक्टरको देखिरहनु भएको छैन, तर कति कुरा आउनु पनि सकिरहेको छैन कि, त्यो इन्फर्मल सेक्टरमा भएको कन्ट्रिब्युसन चाहिँ डाइरेक्टली चाहिँ राज्यमा देखिरहेको पनि छैन, र कति कुरा त्यो त्यहाँ चाहिँ पुगे पनि छैन, राज्यको दायित्व राज्यको ढुकुटीमा पुगे पनि छैन। त्यसले गर्दाखेरि त्यो काम पनि यसले गर्न सहयोग गर्छ।
2: जुन अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई औपचारिक क्षेत्रमा ल्याउनको लागि चाहिँ यो अरू देशहरूमा अलिकति विकसित देशहरूमा चाहिँ कस्तो अभ्यास भएको पाइन्छ, त्यसको केही अलिकति फरक पद्धति हाम्रोभन्दा छ कि उस्तै उस्तै नै हो?
3: एउटा दुईवटा मैले यसो हेर्दाखेरि एक दुईवटा देशमा जस्तै इन्डियाकै कुरा गर्दाखेरि ई श्रम पोर्टल भन्ने रहेछ होइन, त्यसले चाहिँ के गर्छ भने दर्ता गर्न सजिलो पाउँदो रहेछ कि, त्यो त्यसले चाहिँ जति पनि श्रमिकहरू छन् ती श्रमिकको सबैको त्यहाँ दर्ता गराउँदो रहेछ, दर्ता गर्न सजिलो सङ्गठित भने कति चाहिँ हाम्रो देशमा चाहिँ यो इन्फर्मल सेक्टरमा काम गर्ने श्रमिकहरू रहेछ भन्ने कुरा ई पोर्टल त्यो ई श्रम पोर्टलले चाहिँ देखाउँदो रहेछ। त्यस्तो दर्ता कामले पनि त्यो चाहिँ जहाँ गयो त्यहाँबाट गर्न पायो नि त, उसले इन्ट्री गर्न पायो नि त मोबाइलबाट, म चाहिँ कामदार हो भनेर ठ्याक्कुले चाहिँ त्यहाँबाट त्यो पोस्ट गर्न पायो। अनि त्यो भएपछि यतिजना त दसौँ करोडको त्यहाँ करोडौँ मान्छेहरूको त्यो दर्ता भइसकेको छ कि इन्डियामा, भने त्यो एउटा पनि हाम्रो नजिक छिमेकी भएको हुनाले त्यो एउटा पनि हामीलाई चाहिँ यो डिजिटलको चाहिँ इन्ट्री गर्ने पनि एउटा राम्रो हुन्छ। अनि यसले गर्दाखेरि हाम्रो प्लानिङ गर्न, राज्यलाई प्लानिङ गर्न, इम्प्लोइमेन्ट क्रिएट गर्नको लागि होइन, र सिप तालिम दिनको लागि यी सम्पूर्ण कुरालाई यसले सहयोग गर्छ जस्तो लाग्छ। जस्तै अर्को यो अफ्रिकन एउटा कन्ट्रीमा चाहिँ आइलोको एउटा दक्षिण अफ्रिका पनि एउटा छ, सहकारीको एउटा चाहिँ कमिटी बनाएर चाहिँ तिनीहरूले हुन त हाम्रो नेपालबाट नै हाम्रो चाहिँ सहकारीको चाहिँ कमिटी बनाउने एउटा नियम त बनाएको छ, सहकारीको एउटा कमिटी बनाएर 25 जनाको कतिजनाको एउटै क्षेत्रको आफ्नै क्षेत्रको एरियाको महिला पुरुषहरू, तर प्रोफेसनलको कुराहरू पनि गर्नु पर्यो कि। हाम्रो नेपालमा चाहिँ हामी के गर्छौँ भने त्यो एरियाको मात्रलाई हामीले फोकस गरिरहेको छौँ सहकारीको लागि चाहिँ, तर होइन, अब श्रमिकहरूको मात्र सहकारी पनि हुन सकिन्छ कि, त्यो पनि गर्न सकिन्छ भन्ने एउटा चाहिँ हाम्रो नेपाललाई चाहिँ एउटा हामीले गरिरहेको प्र्याक्टिस हो, तर अलिक फरक चाहिँ के सोच पनि फरक हुनु पर्यो। हाम्रो नेपालमा चाहिँ हामी ट्रेन के गरिरहेछौँ भने महिलाको छ भने त्यही एरियाको महिला, पुरुषहरू छ भने त्यही महिला एरियाको मात्रलाई यतिजना भन्छौँ होइन, अब त्यसमा त प्रोफेसनल पनि कुरा गर्नुपर्छ भन्ने जस्तो लाग्छ। जस्तै अब श्रमिकहरूको छ भने श्रमिकको मात्रै सहकारीले बनाएर पनि यसरी चाहिँ दर्ता गर्न सकिन्छ अनि इजिली त्यहाँ पनि इन्फर्मेसन होस्, तालिम होस्, अन्य कुनै राज्यको प्रोग्राम होस्, प्लानिङ होस्, फेरि सामी सुरक्षाको जानकारी होस् त सजिलोसँग दिन सकिन्छ, एउटा वे हुन्छ जस्तो लाग्छ।
2: अनि यो औपचारिक क्षेत्रमा रहेका जति पनि लाखौं श्रमिकहरू हुनुहुन्छ उहाँहरूको जीवनस्तर सुधार्न सबैभन्दा ठूलो नीतिगत हस्तक्षेप सरकारले के गर्नुपर्छ?
3: मेन त सबभन्दा ठूलो कुरो चाहिँ अनिवार्य श्रमिक दर्ता गर्नु पर्यो होइन, दर्ता गर्न अब हामीले त्यत्रो कुरा गर्छ, दर्ता गर्नु पर्यो, त्यो दर्ता अनिवार्य स्थानीय तहबाट हुनु पर्यो, जो माथि नेसनल लेभलमा मात्र होइन स्थानीय वडादेखि नै भयो भने जो वडाको मान्छेलाई थाहा हुन्छ नि मेरो मान्छे यो घरको ढोका कहाँ गयो, घरको ढोका कहाँ छ भन्ने थाहा हुन्छ, यो मान्छे भन्ने थाहा हुन्छ सबै वडादेखि, यो स्थानीय रूपमा चाहिँ दर्ता हुनु पर्यो। र अनि यो एप्सहरू मोबाइलको एप्सहरू चलाउन सिकाउनु पर्यो, त्यस्तो त्यो गर्न सक्यो भने त्यसबाट दर्ता गर्न सिकाउनु पर्यो कि, त्यो दर्ता गर्न सिकाएपछि जो जुन स्थानमा हुन्छ नि उसले त्यहाँबाट दर्ता गर्छ, त्यो भयो अर्को कुरा। अनि त्यसपछि अनि स्वतः त्यो दर्ता भएपछि स्वतः त्यसलाई चाहिँ सामाजिक सुरक्षासँग लिङ्क गरिदिनु पर्यो क्या, त्यसलाई त्यो गर्न सक्यो भने पनि एउटा चाहिँ प्रभावकारी हुन्छ। अनि त्यसपछि आएर सब्सिडाइज दिनु पर्यो क्या, अलिकति उसलाई चाहिँ अनुदानहरू दिनु पर्यो, अलिकति अनुदान दिनु सक्यो भने पनि त त्यसले पनि हामीलाई त्यो राम्रो हुन्छ जस्तो लाग्छ, जस्तै अब हुनु पर्यो। र अनि यो एप्सहरू मोबाइलको एप्सहरू चलाउन सिकाउनु पर्यो, त्यस्तो त्यो गर्न सक्यो भने त्यसबाट दर्ता गर्न सिकाउनु पर्यो कि, त्यो दर्ता गर्न सिकाएपछि जो जुन स्थानमा हुन्छ नि उसले त्यहाँबाट दर्ता गर्छ, त्यो भयो अर्को कुरा। अनि त्यसपछि

0: बराबर छैन, जसको एकदम न्यून न्यून हुन्छ योगदान तलब हुन्छ, तिनीहरूलाई चाहिँ अलिकति आंशिक तल रूपमा चाहिँ सहयोग गरिदिनु पर्यो राज्यले होइन। अनि त्यसपछि आएर स्वास्थ्य बिमा दुर्घटनाहरू चाहिँ क्षतिपूर्ति पेन्सनहरू त्यसको पनि उसलाई चाहिँ सुविधाहरू तत्कालले दिनु पर्यो। र त्यसपछि यही हो म चाहिँ अब तिमीहरू पनि हाम्रो देशका कामदार हो भन्ने विश्वास चाहिँ दिलाउन सक्नु पर्यो।
1: अन्तिममा चाहिँ विशेष गरी अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूदेखि लिएर अब यो भनौ न नीति निर्माताहरूलाई चाहिँ तपाईँले के सन्देश दिन चाहनुहुन्छ?
0: अब कामदारको लागि चाहिँ अब हामी आफै नै कामदार सबैजना सचेत हुनुपर्छ हामी सबै, किनभने कहाँ मेरो चाहिँ अधिकार छ, के हो मेरो अधिकार, सचेत हुनु पर्यो। अनि मैले चाहिँ औपचारिक क्षेत्रमा काम गर्नुपर्छ, अनौपचारिक क्षेत्रमा होइन गरे पनि मैले के सुविधा लिन सक्नुपर्छ भन्ने आवाज उठाउन सक्नुपर्छ जस्तो लाग्छ। त्यो भयो, आफ्नो जिम्मेवारी पनि बुझ्नुपर्छ इन्फर्मल सेक्टरमा काम गर्नेहरू चाहिँ, अनि ट्रेड युनियन जस्तोसँग आबद्ध हुनु पर्यो आफ्नो चाहिँ आवाज उठाउनको लागि होइन। अब किनभने एक्लैको भोइस त हुँदैन नि, त्यसलाई ट्रेड युनियन जस्तोमा लाग्नु पर्यो। अनि यो कारण यदि यस्ता भएन भने त हामी विभिन्न किसिमको ठगिनुमा पर्न सक्छौँ होइन। त्यो ठगिनुमा नपरोस्, वैदेश रोजगार जानु पर्यो भने पनि ठगिनु नपरोस्, यहाँ काम नपारे त वैदेश रोजगार जानुपर्ने हो नि त होइन। अब त्यो जाँदा पनि त्यहाँ ठगिन्छ क्या, अनि त्यस्ता कुराहरूमा चाहिँ हामी सबै सचेत हुनु पर्यो, आफै सचेत हुन सिक्नु पर्यो, खोज्नु पर्यो सचेत हुने ठाउँ कहाँ छ भनेर खोज्नु पर्यो र एक आपसमा जानकारी लिन सक्नु पनि हामी चाहिँ कोसिस चाहिँ गर्नुपर्छ हामीले पनि। र अनि अब नीतिको कुरा गर्दा, नीति निर्माताको कुरा गर्दाखेरि हामीले चाहिँ सबभन्दा पहिला चाहिँ यो अनौपचारिक क्षेत्रहरूको चाहिँ जति काम गर्छ त्यसको तथ्याङ्क चाहिँ डिटेलमा लिनु पर्यो, एकदमै लिनु पर्यो र त्यसलाई एकीकृत गर्नु पर्यो। अनि त्यसपछि त्यसलाई अनि हामीले चाहिँ के गर्नु पर्यो भने त्यो अनुसारको चाहिँ सामाजिक सुरक्षाको चाहिँ प्लानिङ योजना बनाउन सक्नुपर्छ। अनि कसरी हामीले चाहिँ यसलाई चाहिँ त्यो अनुसारको चाहिँ हामीले योजना बनाउनु पर्यो, त्यो अनुसारको त्यसलाई सरलता पनि बनाउनु पर्यो। यो सामाजिक सुरक्षाको सामाजिक सुरक्षालाई चाहिँ कसरी चाहिँ सबैको के भन्छ यो श्रमिक मैत्री भन्छ नि, सबैको श्रमिक मैत्री हुनु बनाउनु पर्यो, त्यो आधारमा बनाउन सक्नु पर्यो। र त्यसपछि आएर राज्यको चाहिँ स्थानीय सरकारको चाहिँ क्यापेसिटी बढाउनु पर्यो, के को लागि बढाउनु पर्यो भने ती सब त्यो रजिस्ट्रेसन कसरी गर्ने, मोनिटरिङ कसरी गर्ने, इन्फोर्स कसरी गर्ने भने यो कुराहरूमा चाहिँ स्थानीय सरकारलाई पनि स्ट्रेन्थ गराउनु पर्यो, विभिन्न किसिमको राज्यले चाहिँ त्यो गर्नुपर्छ भने। अनि अर्को चाहिँ आएर महिलाको र युवा र आप्रवासी समूहहरूको जुन छ त्यसलाई पनि तिनीहरूको कार्यक्रममा चाहिँ कार्यक्रममा विशेष फोकस गर्नु पर्यो र तिनीहरूलाई चाहिँ विशेष फोकस गरेर कार्यक्रममा बनाउनु पर्छ जस्तो लाग्छ मलाई चाहिँ। अनि अर्को चाहिँ यो चाहिँ विशेष गरेर अझै जुन चाहिँ लेबर लहरू छ नि, नियमहरू छ, एक्टहरू छ, त्यसलाई चाहिँ एकदमै युज गर्नु पर्यो। विशेष गरी केमा गर्नु पर्यो भने गर न्यूनतम ज्याला हुन्छ नि, कार्यस्थललाई सुरक्षा गराउनु पर्ने, के अरे वर्कप्लेस चाहिँ सेफ्टीको कुरा गर्नु पर्यो भने सँगसँगै हामीले चाहिँ मिनिमम वेजको लागि चाहिँ बढी फोकस सबै गर्नु पर्यो। श्रम कानुन नियमले दिएको जति छ भने त्यसलाई चाहिँ एकदम एक्टिभली चाहिँ इम्प्लिमेन्ट गर्नु पर्यो होइन, कार्यान्वयन गर्नु पर्यो। तर विशेष गरेर अझै फोकस चाहिँ के गर्नु पर्यो भने वर्कप्लेस सेफ्टीको कुरा गर्नु पर्यो र सँगसँगै वेजको कुरा गर्नु पर्यो है होइन, किनभने वेज पनि इक्वेल छैन। तपाईँको त्यही पुरुषहरू महिला र पुरुषमा त छँदैछ, तर त्यहाँ पुरुषमा पनि महिलामा पनि त्यहाँ चाहिँ ज्यालाको फरकता देखिन्छ होइन। अब त्यही तपाईँको प्राइभेट स्कुलमा पढाउने टिचर र सरकारी पढाउने टिचरको स्यालेरी त्यही हेर्नुहोस् न होइन, त्यही फरक छ। यस्ता कुराहरू चाहिँ एकदमै याद गर्नुपर्छ। र अनि त्यसपछि यो चाहिँ ग्रेजुअली चाहिँ के गर्नु पर्यो भने एउटा एक्स्ट्रा खालको चाहिँ के अरे फर्मलाइजेसन गर्नु पर्यो, जसले चाहिँ विस्तार गरेर चाहिँ यो इन्फर्मल सेक्टरलाई चाहिँ लगेर फर्मल सेक्टरमा चाहिँ लान सकोस्। त्यस कारण यसको लागि दीर्घकालीन योजनाहरू चाहिँ राज्यले बनाउनु पर्ने हुन्छ। अघि मैले जति कुराहरू गरेँ त्यसको कुराहरूलाई चाहिँ दीर्घकालीन योजना बनाएर चाहिँ राज्यले चाहिँ विस्तारै चाहिँ एउटा स्थानीय स्ट्राटेजी बनाउनु पर्यो, सबै इन्फर्मल सेक्टरलाई फर्मल सेक्टरमा लान सकोस्, त्यो ट्रान्जिट गर्न सकोस्।
1: हुन्छ, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
0: थ्याङ्क यू सर, मलाई मौका दिनुभयो, मैले चाहिँ अलिअलि केही जानेको कुरा चाहिँ सेयरिङ गरेँ होइन, त्यसलाई धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो अनौपचारिक श्रम विज्ञ चाँदनी राणा। आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना desh@unn.com.np मार्फत आफ्नो समस्या, प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईले परेका समस्या समाधान गर्न कोशिश गर्छौं। तपाईको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन

0: उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com र उज्यालो मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठसँगै म महेश गिवाली पनि बिदा माग्छु। नमस्कार।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Hello.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, 2 varsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitna barambar.
3: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीनकुने काठमाडौँ.
4: ओए साथी हेर न के खतरा समाचार आइसक्यो.
5: बाप रे
4: अब चाहिँ के हुने हो.
6: खै खै के आयो त्यस्तो. यत्तिकै पत्याइहाल्छ यो रोहन. सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त. मिथ्या र भ्रामक सूचना हुन सक्छ. यसै नाति न यस्तो त जसले नि लेखिहाल्छ नि.
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ.
6: तिमीलाई थाहा थिएन.
5: थाहा थिएन.
6: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो. अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो. यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ.
5: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है.
6: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन. शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ. त्यसको स्रोत थाहा पाउनुपर्छ. मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ. आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ. बुझ्यौ.
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ.
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउनु.
9: नेपाल सरकार.

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै, सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशन आजदेखि शुरू हुँदै, सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी, बागमती प्रदेश सरकारले प्रशासनिक खर्च घटाउन र सरकारी संयन्त्रलाई चुस्त बनाउने भन्दै 701 दरबन्दी कटौतीको तयारी, एक अर्का विरूद्धको सैन्य कार्यवाही तत्कालका लागि रोकेको इजरायल र इरानको घोषणा, र विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध,
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ न पकाऊ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौ।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
3: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। 1 बजे बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल शुरू गर्ने कार्यसूची छ। बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले दिने कार्यसूची छ। अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई तथापार छलफलका लागि सम्बन्धित समितिमा पठाउने लगायत सम्भावित कार्यसूची छ। प्रधानमन्त्री बालन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति सचाउनु पर्ने माग गर्दै प्रतिपक्ष दलहरूले लगातार संसद बैठक अवरूद्ध पार्दै आएकोले आज पनि बैठक कार्यसूचीमा प्रवेश गर्ने नगर्ने निश्चित भने छैन। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशन आजदेखि शुरू हुँदैछ। पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप वडा, पालिका, जिल्ला हुँदै प्रदेश अधिवेशन शुरू हुन लागेको, अहिलेसम्म 56 जिल्लामा जिल्ला अधिवेशन सकिएको राष्ट्रपाले जनाएको छ। पार्टीका अनुसार बाँकी 12 जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढ़ाउने तयारी भइरहेको छ। अधिवेशनको क्रममा केही जिल्लामा नेतृत्वको विषयमा विवाद भएको छ। राष्ट्रपाले पहिलो महाधिवेशनलाई संस्थागत विकास र वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई थप सुदृढ़ बनाउने अवसरका रूपमा लिएको जनाएको छ। राष्ट्रपाको पहिलो महाधिवेशन आउँदो असार 6 र 7 गते चितवनमा गर्ने तालिका सार्वजनिक भइसकेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले बेलायतका रक्षा मन्त्री जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्ति सम्बन्धी मन्त्री लुइस स्याण्डर जोनसँग भर्चुअल बैठक गर्नुभएको छ। बैठक मुख्यत बेलायती गोर्खाहरूका लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासाहरू, समानुपातिक पेन्सनको माग लगायत विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा मन्त्री खनालले नेपाल बेलायत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्वलाई प्रकाश पार्दै बेलायती गोर्खाहरूका गुनासाहरूको यथाशीघ्र रूपमा स्वीकार्य समाधान खोज्नुपर्ने आवश्यकतामा जोड़ दिनुभएको छ। साथै उहाँले न्याय निष्पक्षता र समानको दृष्टिकोणबाट यी विषयहरू सम्बोधन गर्न बेलायती सरकारसँग अनुरोध गर्नुभएको थियो। हिजो भएको बैठकमा रक्षा मन्त्री हिलीको तर्फबाट स्याण्डर्ड जोसले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूका विषयहरू सम्बोधन गर्न नेपाली पक्षसँग नजिकबाट सहकार्य गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्नुभएको थियो। बैठकमा परराष्ट्र सचिव अमृत बहादुर राई तथा परराष्ट्र मन्त्रालयको अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। बेलायती पक्षबाट सांसद एलेक्स बेकर, सांसद तथा नेपाल सम्बन्धी सर्वदलीय संसदीय समूहका अध्यक्ष साथै बेलायतको रक्षा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू उपस्थिति रहेको मन्त्रालयले जनाएको छ। भर्चुअल बैठकमा बेलायती गोर्खा संगठनहरूका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। यसअघि हिजै मन्त्री खनालले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूका प्रतिनिधिहरूसँग भर्चुअल अन्तर्क्रिया गर्नुभएको थियो। प्रतिनिधि सभाका सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई ट्राफिक नियम उल्लंघन गरेकोमा प्रहरीले कार्यवाही गरेको छ। मोबाइलले भिडियो खिच्दै मोटरसाइकल चलाएको देखिएपछि ट्राफिक प्रहरीले जरिवाना गरेको सवारी तथा यातायात व्यवस्था ऐन 2050 दफा 164(1)(ग) बमोजिम कार्यवाही गरेको ट्राफिक प्रहरीले जनाएको छ। ऐनमा उल्लेख भए अनुसार यस्तो कसुर गर्नेलाई पहिलो पटक 500 रूपियाँ जरिवाना हुने व्यवस्था छ। पहिलो पटकको कसुरदार भएकाले 500 रूपियाँ जरिवाना तोकिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले आफ्नो फेसबुक पेजमा सांसद साम्पाङको तस्विर नै राखेर जनगुनासोको आधारमा कार्यवाही भइसकेको उल्लेख गरेको छ। तर साम्पाङले भने आफूलाई ट्राफिक प्रहरीले कार्यवाही गरेको भन्ने समाचारप्रति आश्चर्य प्रकट गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले आफूलाई यस्तो कार्यवाहीबारे कुनै जानकारी नभएको दावी गर्नुभएको छ। लामो समयदेखि औद्योगिक क्षेत्रको अरबौं रूपियाँ बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाड़ा तथा महसूल नतिर्ने ठूला उद्योगीहरूमाथि सरकारले कड़ा कानूनी कार्यवाहीको प्रक्रिया अघि बढ़ाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले 7 दिनभित्र बक्यौता रकम भुक्तानी नगरे उद्योग बन्द गर्ने मात्र नभई सरकारी रकम हिनामिना गरेको कसुरमा उद्योगका संचालकहरूलाई नै पक्राउ गरी कार्यवाही गर्ने आन्तरिक तयारी थाल्नुभएको हो। विगतका सरकारहरूले विभिन्न वाहनामा ठूला उद्योगीहरूलाई संरक्षण दिँदै आएको आरोप लागिरहेका बेला वर्तमान उद्योग मन्त्रीले भनसुन र मोलाहिजाको राजनीति अन्त्य गर्दै कठोर कदम चाल्नुभएको। सार्वजनिक प्रतिवेदन अनुसार बालाजी औद्योगिक क्षेत्रभित्र संचालित नेपालका नाम चलेका बहुराष्ट्रिय कम्पनी तथा ठूला व्यापारी घरनाहरू नै सबैभन्दा बढ़ी बक्यौता राख्ने सूचीमा रहेका छन्। जसमध्ये गुरास इन्जिनियर्स प्राइभेट लिमिटेडले 3,73,19,000 रूपियाँ भन्दा बढ़ी बक्यौता बुझाउन बाँकी छ भने कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्विसेस प्रालीको 3,69,10,000 रूपियाँ भन्दा बढ़ी रकम तिर्न बाँकी देखिएको छ। त्यसै गरी बालाजी स्कूल अफ इंजीनियरिंग एण्ड टेक्नोलॉजीको 2,55,86,000, बोटलर्स नेपाल लिमिटेड कोको कोलाको 1,75,24,000 र बालाजू अटो ओप्स प्रालीको 1,45,25,000 रूपियाँ भन्दा बढ़ी बक्यौता रहेको छ। नेपाल ग्यास उद्योगले 1,31,06,000 र कन्टिनेन्टल सर्भिसेस प्राइभेट लिमिटेडले झण्डै 1,00,00,000 रूपियाँ बराबरको बहाल तथा अन्य महसूल सरकारले बुझाएका छैनन्। यसअघिका सरकारहरूले औद्योगिक प्रवर्धन र आर्थिक मन्दीको वाहना बनाउँदै यी ठूला घरानाहरूलाई करोड़ौंको छूट दिने वा ताकेता नगर्ने नीति लिएको भए तापनि वर्तमान मन्त्री यादवले राज्यको कोषमा आउनुपर्ने राजस्वमा कुनै सम्झौता नगर्ने स्पष्ट अडान लिनुभएको छ। सरकारले देशभरका जिल्लाहरूमा भूमि सम्बन्धी समस्या समाधानका लागि जिल्ला भूमि समस्या समाधान समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले सोमबार सूचना जारी गर्दै सबै जिल्ला समितिहरूलाई पत्रचार गर्दै नयाँ संरचना र गठन प्रक्रियाबारे जानकारी गराएको हो। भूमि सम्बन्धी नियमहरू 2021 संशोधन सहितको नियम 41(1)(1)को उपनियम 1 भएको व्यवस्था र नेपाल सरकार मन्त्री परिषदको गत जेठ 19 गतेको निर्णय अनुसार समितिका अध्यक्ष तथा सदस्यहरूको नियुक्ति गरिएको। मन्त्रालयका अनुसार मन्त्री स्तरको जेठ 21 गतेको निर्णयबाट जिल्ला समितिहरूको कार्यविधि र ढाँचा तय गरिएको हो। समितिको बैठकले नियममा भएको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्ला समितिहरूलाई अनुरोध समेत गरेको छ। नयाँ व्यवस्था अनुसार जिल्ला भूमि समस्या समाधान समितिको नेतृत्व सम्बन्धित जिल्लाका प्रमुख जिल्लाधिकारीले गर्नेछन्। समितिको सदस्यहरूमा प्रमुख जिल्लाधिकारीले तोकेको जिल्लाभित्रको स्थानीय तहका का प्रमुख प्रशासकीय अधिकृत जिला समन्वय अधिकारी जिला सदरमुकाम स्थित भूमि प्रशासन कार्यालय का प्रमुख र डिभिजन वन कार्यालय का प्रमुख रहनेछन्। स्वीकृति पाएको भन्दा बढ़ी सया थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजमाथि सरकारले कार्यवाही प्रक्रिया शुरू गरेको छ। आफै सया थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजबाट बढ़ी भएको रकम असुली गरिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयले त्यस्ता मेडिकलबाट करिब ₹1,78,44,000 बेरोजी रकम रहेकाले उक्त रकम पठाउने तयारी थालेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मिहताले स्वास्थ्य क्षेत्रका व्यतिथिहरू क्रमशः हटाउँदै जाने क्रममा 5 वर्ष अघिको बेरोजी असुल गर्ने गरी काम शुरू गरिएको बताउनु भएको छ। उहाँले बढ़ी भएको रकम असुली गर्ने कार्य शुरू भइसकेको जनाउँदै थप कलेजहरूका अन्य क्रियाकलापका बारेमा पनि सरकारले अनुगमन गरिरहेको उल्लेख गर्नुभएको छ। महालेखा परीक्षकको प्रतिवेदनले करिब 5 वर्ष अघि मेडिकल कलेजको यो प्रवृद्धि बारेमा जानकारी गराएर ती मेडिकल कलेजबाट असुल उपर गर्नुपर्ने रकम उल्लेख गरेको थियो। सोही आधारमा स्वास्थ्य मन्त्रालयले थपिएका सया संख्या बराबरको दस्तुर बापतको थप रकम बेरोजीको रूपमा संकलन गरी संचित कोषमा दाखिला गर्न लागेको जनाएको छ। बागमती प्रदेश सरकारले प्रशासनिक खर्च घटाउन र सरकारी संयन्त्रलाई चुस्त बनाउने भन्दै 701 दरबन्दी कटौतीको तयारी गरेको छ। प्रदेश सरकारले 2 चरणमा प्रशासनिक पुनर्संरचनाको काम टुङ्ग्याएको छ भने अन्तिम चरणका रूपमा कर्मचारी संख्या कटौती गर्ने तयारीमा जुटेको हो। कर्मचारी व्यवस्थापनका लागि आवश्यक प्रक्रियाको नेतृत्व प्रदेशका प्रशासन सचिवको संयोजकत्वमा एउटा विशेष टोलीले गरिरहेको छ। टोलीले असार 15 गतेभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएमको काम टुङ्ग्याउने लक्ष्य राखेको छ। साउने गते नयाँ आर्थिक वर्ष शुरू भएसँगै कर्मचारीहरूलाई नयाँ जिम्मेवारी सुम्पिने र नयाँ संरचना पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ। उक्त कार्यका लागि प्रदेश सरकारले पहिलो चरणमा 14 मन्त्रालयलाई घटाएर 8 वटा कायम गर्ने र दोस्रो चरणमा मन्त्रालय अन्तर्गतका कार्यालयहरू व्यवस्थापन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार प्रदेशमा 6 मन्त्रालयसहित 16 कार्यालय घट्ने भएका छन्। प्रदेशका 8 मन्त्रालय अन्तर्गत 191 कार्यालय रहने निर्णय भइसकेको छ। 201 कार्यालयमध्ये 10 वटा घटाइएको हो। प्रदेश सरकारले उक्त 8 मन्त्रालय र 191 कार्यालयमा आवश्यक कर्मचारी मात्र राख्ने भन्दै 701 कर्मचारी दरबन्दी कटौती गर्ने प्रक्रियालाई अन्तिम रूप दिने तयारी गरेको छ। मुख्यमन्त्री कार्यालयको प्रत्यक्ष निगरानीमा अहिले विभिन्न मन्त्रालय र कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिरहेको छ। कतिपय जिल्लामा छरिएर रहेका साना कार्यालयहरूलाई गाभेर एउटै बनाउने तयारी गरिएको सम्बद्ध कर्मचारीहरूले बताएका छन्। विशेष गरी अस्थायी प्रकृतिका र समान प्रकृतिका केही जिल्ला कार्यालयलाई गाभेर एकीकृत कार्यालय बनाउने उहाँको भनाइ छ। यथात् कार्यालय नभएका रसुवा, नुवाकोट, भाटिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली जस्ता जिल्लाहरूमा अब उद्योग वाणिज्य कार्यालयबाट यातायात सम्बन्धी सेवा प्रदान गरिने जनाएको छ। उहाँका अनुसार कर्मचारी कटौतीलाई वैज्ञानिक बनाउन सरकारले राष्ट्रिय मापदण्ड अनुसारको अनुपात मिलाउने कार्य गरिरहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले विस्तारित कर्जा सुविधा कार्यक्रम अन्तर्गत नेपाललाई 4,29,00,000 डलर अर्थात 6.5 अर्ब रूपियाँ भन्दा धेरै सहायता उपलब्ध गराउने निर्णय गरेको छ। आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण नेपालले संरचनात्मक सुधारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेकाले सहायता उपलब्ध भएको आईएमएफले निकालेको विज्ञप्तिमा उल्लेख छ। मौद्रिक सञ्चालन प्रणालीको आधुनिकीकरण, वित्तीय क्षेत्रको निगरानीमा सुधार, ऋण पोर्टफोलियो समीक्षा सम्पन्न गरेको, वित्तीय ढाँचा तथा पारदर्शितामा सुधार, सार्वजनिक लगानी व्यवस्थापन, सम्पत्ति शुद्धिकरण नियन्त्रण सम्बन्धी संरचना सुदृढ बनाउने, कानूनी सुधार गर्ने तथा सार्वजनिक संस्थानहरूको जवाफदेहिता बढ़ाउने कार्यले सुशासनका क्षेत्रमा पनि सुधार भएका विज्ञप्तिमा भनिएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
7: सम्पर्क नम्बर 0475946 98692 65998।
9: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग्ग राखिदिए है केही।

0: आजी पूजा गर्दै हुनुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
1: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
3: हजुरको रेडियो 102.1 MHz
4: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत प्रदेश र स्थानीय तहलाई 4 खर्ब बढ़ी रकम छुट्याएको छ। त्यसमध्ये सबैभन्दा बढ़ी स्थानीय तहका लागि 3 खर्ब 14 अर्ब 62 करोड़ 39 लाख र प्रदेशलाई 1 खर्ब 9 अर्ब 65 करोड़ 35 लाख छुट्याइएको। आगामी आर्थिक वर्ष बागमती प्रदेशले संघीय सरकारबाट 15 अर्ब 21 करोड़ 48 लाख अनुदान पाउने भएको छ। त्यसमध्ये 11 अर्ब 54 करोड़ 87 लाख चालू र 3 अर्ब 66 करोड़ 61 लाख पूँजीगत बजेट हुनेछ। बागमती प्रदेश समानीकरण बापत सबैभन्दा बढ़ी र समयपूरक अनुदान बापत सबैभन्दा कम बजेट पाउनेछ। जस अनुसार समानीकरण अनुदान बापत 8 अर्ब 42 करोड़ 97 लाख सशर्ततर्फ 5 अर्ब 82 करोड़ 20 लाख तथा विशेष अनुदान बापत 52 करोड़ 83 लाख र समयपूरक अनुदानतर्फ 43 करोड़ 48 लाख पाउनेछन्। नेपाल पत्रकार महासंघ रामेछापले संचार माध्यम तथा पत्रकारिताको स्वतन्त्रतामाथि प्रतिकूल असर पर्ने सरकारले निर्णयप्रति असहमति जनाउँदै सञ्चालन गरेको हस्ताक्षर अभियानबाट संकलित दस्तखत प्रधानमन्त्रीलाई पठाएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई संकलित हस्ताक्षर पठाइएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरेले जानकारी दिनुभएको छ। उहाँका अनुसार महासंघले पत्रकारिताको स्वतन्त्रतामाथि असर पार्ने भन्दै सरकारले गरेका विभेदकारी निर्णयप्रति गम्भीर असहमति जनाउँदै हस्ताक्षर अभियान सञ्चालन गरेको थियो। सोही अभियान अन्तर्गत संकलित हस्ताक्षरलाई औपचारिक रूपमा सम्बन्धित निकायसम्म पुर्याइएको हो। नेपाल पत्रकार महासंघ रामेछापले लोकतन्त्रको सुदृढीकरण, नागरिकको सूचनाको हक संरक्षण तथा स्वतन्त्र र निष्पक्ष पत्रकारिताको प्रवर्तनका लागि प्रेस स्वतन्त्रता अपरिहार्य रहेको उल्लेख गर्दै कुनै पनि प्रकारको विभेदकारी नीति वा निर्णय संविधानको मर्म विपरीत हुने जनाएको छ। सिन्धुलीको सिन्धुलीमाढीमा सोमबारबाट 5 दिने खोज पत्रकारिता तथा फोटो भिडियो पत्रकारिता सम्बन्धी तालिम शुरू भएको छ। फोटो भिडियो पत्रकारिता सम्बन्धी तालिमको एक विशेष समारोह बीच हरिहरपुर गढ़ी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले उद्घाटन गर्नुभएको। जिल्लाका पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले 5 दिने खोज पत्रकारिता तथा फोटो भिडियो पत्रकारिता सम्बन्धी तालिमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाले जानकारी दिनुभएको छ। सोमबारबाट शुरू गरिएको तालिम जेठ 29 गतेसम्म सिन्धुलीमाढीमा सञ्चालन हुनेछ। तालिमको पहिलो दिनमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले खोजमूलक समाचार संकलन, समाचारको गहिरो अनुसन्धान गर्ने विधिका बारेमा सहजीकरण गर्नुभएको छ। उद्घाटन सत्रमा प्रमुख अतिथि समेत रहनुभएको हरिहरपुर गढ़ी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले आगामी वर्ष पनि पालिकाले पत्रकारको क्षमता विकासका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। हरिहरपुर गढ़ी गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको आयोजनामा सञ्चालन भएको तालिममा जिल्लाका 20 जना भन्दा धेरै संचारकर्मी तथा क्रियाशील पत्रकारहरूको सहभागिता रहनेछ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागू औषध सेवन गरी सवारी चलाउने 4 जना चालकहरूलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायक उपरीक्षक विजय श्रेष्ठका अनुसार हिजो बिहान 9:40 बजेदेखि 10:40 बजेसम्म सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर 4 हिरापानी स्थित चेकपोस्टमा चेक जाँच गर्दा 4 जना चालकहरूलाई पक्राउ गरिएको। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुली, प्रहरी चौकी ढुङ्ग्रेवास र जनस्वास्थ्य कार्यालय सिन्धुलीको संयुक्त टोलीले चेक जाँच गर्दा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। टोलीले बीपी राजमार्गमा चल्ने 12 सार्वजनिक सवारी साधनहरूको चालक र सहचालकको लागि औषध सेवनको चेक जाँच गरेको थियो। 12 सार्वजनिक सवारी चेक जाँच गर्दा 4 पोजिटिभ देखिएको उहाँका अनुसार पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका 4 बस्ने 25 वर्षका लक्ष्मण विष्ट, काभ्रे फलान्सोको नमबुद्ध, नगरपालिका 10 29 वर्षीय सन्तोष नेपानी, मकवानपुर हेटौँडा उपमहानगरपालिका 19 30 वर्षीय गोविन्द घिमिरे र सर्लाही ईश्वरपुर नगरपालिका 12 26 वर्षका शमशेर बहादुर बजु रहेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका सबैलाई लागू औषध सेवन मुद्दामा सिन्धुली जिल्ला अदालतबाट 10 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायक प्रेक्षक विजय श्रेष्ठले जानकारी दिनुभएको छ। ग्रेटर नेपालका अभियन्ता फडिन र नेपाललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नेपाललाई सोमबार दिउँसो बुढा नीलकण्ठ 10 पक्राउ गरेको, नेपाल विरूद्ध युवराज खत्रीले चेक अनादरको मुद्दामा जाहेरी दिएको प्रहरीले जनाएको छ। 2076 सालमा भएको लेनदेनलाई लिएर खत्रीले जाहेरी दिएका थिए। जाहेरीमा उल्लेख भए अनुसार खत्रीले नेपाललाई केही रकम ऋण दिनुभएको थियो, तर उक्त ऋण तिर्न दिएको चेक नसाटिएको खत्रीको भनाइ छ। नेपालले भने आफूले पहिल्यै तिरिसकेको ऋणमा झुटो मुद्दा लगाइएको बताउनु भएको छ। खत्रीले आफूलाई मिटर ब्याजमा फसाएर लामो समयदेखि दुःख दिइरहेको नेपालले बताउनु भएको छ। यता अपराध अनुसन्धान कार्यालयले भने 2079 जेठ 25 काठमाडौँ जिल्ला अदालतले गरेको फैसला कारणका लागि पक्राउ गरिएको बताएको छ। गैराती देशको पूर्वी तथा मध्य भेगमा पानी परेको छ। पानी परेकाले अब केही दिन गर्मी घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजो नेपालगंज, दिपाल र धनगढ़ीमा सबैभन्दा बढ़ी गर्मी भएको छ। नेपालगंजको तापक्रम 40.8 डिग्री र धनगढ़ी र दिपायलमा 39 डिग्री सेल्सियस मापन भएको छ। महाशाखाका अनुसार भोलिदेखि लुम्बिनी र सुदूरपश्चिम बाहेकका तराई भेगमा तापक्रम क्रमशः घट्ने सम्भावना छ। आज देशका धेरै जस्तो भागमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज कोशी बागमती र गण्डकी प्रदेशमा बदली भई हिमाली र पहाड़ी क्षेत्रका थोरै ठाउँ मधेस प्रदेश र बाँकी हिमाली भेगका एक दुई ठाउँमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। इजरायल र इरानले एकअर्का विरूद्धको सैन्य कार्यवाही तत्कालका लागि रोकेको घोषणा गरेका छन्, तर दुवै देशले युद्धविराम उल्लंघन भए पुनः कड़ा प्रतिकार गर्ने चेतावनी दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अहिलेलाई आक्रमण रोकेको बताए पनि इरान र हिजबुल्ला विरूद्धको संघर्ष अझै समाप्त नभएको उल्लेख गर्नुभएको छ। इरानी सेनाले पनि अहिलेलाई सैन्य कार्यवाही रोकिएको भन्दै भविष्यमा इजरायलले थप आक्रमण गरे अझ कठोर र विनाशकारी प्रतिक्रिया दिने चेतावनी दिएको छ। बेरुतमा अस्ति भएको आक्रमणको प्रतिशोध स्वरूप इरानले इजरायलतर्फ क्षेपास्त्र प्रहार गरेको थियो। त्यसको जवाफमा इजरायलले हिजो इरानभित्रका सैन्य संरचनालाई लक्षित गरी हवाई हमला गरेको थियो। यसबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री नेतान्याहुसँग टेलिफोन वार्ता गरी थप आक्रमण रोक्न आग्रह गरेको बताउनु भएको छ। ट्रम्पले बीबीसीसँगको कुराकानीमा नेतान्याहुले आफ्नो आग्रह अवज्ञा नगरेको दावी गर्दै दुवै पक्ष शान्ति सम्झौताको नजिक पुगेको बताउनु भएको छ। र समाचारको अन्त्यमा खेल समाचार। विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी भएको छ। गैराती लिलमा सम्पन्न खेलमा फ्रान्सले उत्तरी आयरल्याण्डलाई 3-1 पराजित गरेको। फ्रान्सको जितमा माइकल ओलिसीले ह्याट्रिक गर्दै टोलीलाई जित दिलाउनुभयो। पहिलो हाफ सकिन 2 मिनट बाँकी रहँदा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाउनुभएका ओलिसीले दोस्रो हाफ शुरू भएको 4 मिनटमै अर्को गोल थपेपछि फ्रान्स 2-0 अघि बढ़ेको थियो। उत्तरी आयरल्याण्डका प्याट्रिक केलीले एक गोल फर्काउँदै खेललाई 2-1 अवस्थामा पुर्याउनुभयो, तर खेलको 75 मिनटमा ओलिसीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो र फ्रान्सको 3-1 जित सुनिश्चित गर्नुभयो। समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जान्दै जान्दै यस समाचारका मुख्य मुख्य शीर्षकहरू हरेक पटक। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशन आजदेखि शुरू हुँदै सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी, बागमती प्रदेश सरकारले प्रशासनिक खर्च घटाउन र सरकारी संयन्त्रलाई चुस्त बनाउने भन्दै 701 दरबन्दी कटौतीको तयारी। एक अर्का विरूद्धको सैन्य कार्यवाही तत्कालका लागि रोकेको इजरायल र इरानको घोषणा र विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: garbano nukulagiro at cement josta pata tiny kabatelioni ula periyo mantali matesturam radio ko pasalte ka ula batit
1: kaka timlai etini tha chaina अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर संजीत मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
9: हुर्केकै गिरिराज चल्ला 150 मा?
10: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
11: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
10: विराज, किसानको साथी।
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
10: प्रोप्राइटर जय मानन्दर, फोन 0485402039, 0485405533 र 98540420039। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
12: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485403305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
13: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
4: लौ के को चिन्ता चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा लोकल कुखुरा खसी बदेलको मासु खाना पाइने एसी सहितको सफा रूम भएको मिटिङ हलको पनि व्यवस्था भएको पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि
3: साथै कुक कुक हेल्पर वेटर हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला
4: प्रोप्राइटर अमूल कार्की सम्पर्क नम्बर 9844-20596-0447-590-453
3: सनराइज होटल एन्ड रिसोर्ट गोलन्जर 7 खुरकोट सिन्धुली

0: 6.9 को स्टैंडर्ड डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9855043230, 9767-65-2429।
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: हजुरको रेडियो।

0: हजुर को आवाज हजुर के साथ यह हो हजुर को रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको संपूर्ण प्रीमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इंश्योरेंस जीवन को लागी।
3: यानी दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भछ
4: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
3: ए काका काकी के को गन्थन मन्थन हो ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
5: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
6: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 048-543-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
7: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
8: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं
7: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
8: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
7: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
8: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
7: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
6: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं
9: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
3: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
10: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
3: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
5: हजुर रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
11: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
9: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिटसप एन्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
12: सुन्नुहोस् है सुन्नुहोस्
11: हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
6: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
11: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: ढुङ्गे छाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरु सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 98143451

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै रहन्छौ। आज मंगलबारको बसाई हामीले तपाईँको फेसबुक कमेन्टलाई स्थान दिन्छौ, साथसाथै हामीले तपाईँको टेलिफोन पनि लिन्छौ। त्यसको लागि 0440 40 00 26 को नम्बर खुल्ला रहेको छ भने तपाईँले हामीलाई यो सबै देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकै साथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्र नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको याप तामाको सेफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम तपाईँलाई के कस्तो लाग्दैछ, तपाईँले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुनेछ भने फेसबुक लाइभबाट सुन्ने साथीलाई कार्यक्रम मनपर्छ भने शेयर गर्नुहोस्, तपाईँले कमेन्ट पठाउनुहोस्। विशेष गरी आज तपाईँको कमेन्टहरू वाचन हुन्छ। तपाईँले हजुरको रेडियो नेपालीमा सर्च गर्नुभयो भने भेटाउनुहुन्छ। कार्यक्रम लोकोशैली अन एयर भइरहेको छ, तपाईँलाई थाहा छ। तपाईँले नियमित कार्यक्रम सुन्नुहुन्छ भन्ने थाहा छ र तपाईँले पहिलोचोटि मात्रै यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने पनि त्यो विषय जानकारी गराइसकेको छु मैले भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना कर्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हाई। तपाईँ फटाफट फोन डायल गर्नुहोस् र तपाईँको लेख रचना सहितका कमेन्टहरू पनि पठाएर तपाईँले कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला भन्दै यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो अनि रमाइलो गीत। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै धार्मिक अनि वंशुनी भागा राखेर कार्यक्रम लोकोशैलीको शुरूआत गरिसकेका छौं हामीले। अब भने पालो तपाईँ गुराएको छ, तपाईँले 0840 40 00 26 सहभागिता जनाउन सक्नुहुन्छ। त्यसै गरी तपाईँले कार्यक्रम फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ भने पनि कमेन्ट बताएर कार्यक्रममा सहभागिता जनाउनुहोला। तपाईँको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0840 40 00 26 नम्बर खुल्ला छ। यति बेला सम्पर्कमा साथी आउनुहुन्छ भने हामी लिन्छौ, नभए तापनि कार्यक्रममा तपाईँको कमेन्टहरू वाचन गर्छौ। तपाईँ उकाली उराली लेख्दै गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौधरी गरिराख्नु भएको छ, घरमा बसेर पनि कार्यक्रमलाई यो समय सुनिराख्नु भएको छ होला भन्ने पनि लागिरहेको छ। धेरै साथी लोकगीत संगीत सुन्नको लागि मन पराउनुहुन्छ, माया गर्नुहुन्छ र लोकगीत संगीतलाई पहिलो प्राथमिकता दिनुहुन्छ होला जस्तो पनि लाग्छ मलाई। सकेसम्म गीत संगीतलाई माया गर्नुहोला, लोकगीतलाई भन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: नमस्कार दिदी।
0: नमस्कार रमिला, के छ खबर?
1: मेरो ठिकै छ, तपाईँ सन्चै हुनुहुन्छ?
0: म एकदम सन्चै आरामै छु। भन्नुहोस् तपाईँलाई के छ, कस्तो छ?
1: म नि ठिकै छु दिदी। खाना खानुभयो?
0: मैले खाना खाइसकेको छु, रमिलाजीको भयो कि बाँकी छ?
1: बाँकी छ दिदी, अब एकछिन हुन्छ।
0: ल, अनि के छ अवस्था, त्यताको मौसमहरू के छ, कस्तो छ, दिनचर्या कसरी बितिरहेको छ बताउनुहोस् न।
1: यताको मौसम घाम लागेको छ दिदी, मारी त्यही हो, बसी बसाई नै हो दिनहरू।
0: बसी बसाई गरेर दिन बिताउनु भएको छ? ल, मजाले बसी बसाई गर्नुहोस्, हामीलाई पनि सुन्नुहोस्, माया गर्नुहोस् आउनु भएको छ। अहिले चाहिँ केबाट हामीलाई सुन्दै हुनुहुन्छ त?
1: मैले पात्रोबाट दिदी।
0: हाम्रो पात्रोबाट सुन्दै हुनुहुन्छ? ल, ठिक छ। अब रमिलाजीसँग मैले के कुरा गर्ने होला भइरहेको छ, आज के छ भने भन्नुहोस् न, सुन्छु आज म।
1: खै, म अनि तपाईँसँग के कुरा गर्ने होला जस्तो भएको छ क्या?
0: हो र, सबैजनालाई अब एउटै एउटै भएपछि गर्ने चाहिँ गीत होला भन्नुहोस्
1: क्या? त्यही भएर के भनौँ के भनौँ जस्तो भएको छ क्या?
0: मलाई पनि आज रमिलाजीलाई के सोध्ने होला, के भन्ने होला जस्तो भइरहेको छ। सोध्ने चाहिँ के, अब खानपिनको कुरा भइसकेको, अच्छा आराम विरामको कुरा पनि सकिसकेको छ, मौसमको कुरा के छ, पानी पर्यो कि परेन? हिजो यता चाहिँ भन्दा नि बिहानी पख पानी पर्यो, मौसम अलिक शीतल छ, तर अहिले चाहिँ एकदमै घाम लाग्दैछ।
1: दिदी, यता नि घाम लागेको छ, रातभरि चाहिँ पानी परेको थियो, पानी पर्यो, हावा नि चल्यो, त्यस्तै हो।
0: हावा नै चल्यो, हावाले कुनै क्षति पुर्याएको छ कि छैन?
1: त्यस्तो चाहिँ छैन, मकै चाहिँ अलिअलि ढलाइ छ।
0: मकै अलिअलि ढलाए, मकै जे होस् घोगा लागिसकेको छ होला, खासै त्यस्तो फरक पर्दैन होला ढले पनि?
1: त्यो त हो कि, तै भएको छ नि त, घोगा लागेपछि खाने बेला भएको छैन अलि, त्यो चाहिँ दुःख लाग्दो कुरो।
0: ए, भनेपछि मकै खाने बेला भइसकेको छैन, घोगा मात्रै लाग्यो ढल्यो?
1: हजुर, अलि पाकेर क्या, भर्खर भर्खर घोगा हुँदैछ।
0: त्यही त, अलि अब कलिलैमा मकै ढलेपछि अब बढ्न सक्दैन, छिप्पिन सक्दैन दाना, होइन? त्यो हुँदाखेरि अब समस्या हुन्छ, ठिकै छ। समस्याको बावजुद पनि जति फल्छ, तपाईँले जति घरभित्र आउनुहुन्छ, भित्राएका पनि कतिसम्म बच्छ भन्ने कुरालाई ख्याल गर्नुहोला। अब यस्तै छ, के गर्ने, अब न रमिलाजीले ढलाएको न मैले ढलाएको, त्यो अब प्रकृतिले गर्दा त्यस्तो भएको, है?
1: त्यो भगवान्ले लानु भयो, खानु क्या उनीहरू नि।
0: त्यही भएर हामीले दिन सकेनौ, त्यही भएर उहाँहरूले खानुभयो, त्यसैमा चित्त बुझाउनुहोस् है रमिलाजी।
1: क्या, म त त्यस्तै भनिदिन्छु क्या सबै कुरा।
0: मैले पनि त्यही भन्दैछु क्या रमिलाजीलाई, त्यही भएर आज के कुरा गर्ने भइरहेको छ। अनि अब कार्यक्रम पनि सुन्दै हुनुहुन्छ, व्यापार बिजनेस कतिको चल्दैछ?
1: चल्छ दिदी, ठिकै भनौँ न,
0: चकाचक चलेको छ कि क्या?
1: हजुर,
0: चकाचक चलेको छ कि क्या?
1: कहिले
0: काहीँ तपाईँहरूलाई
1: फोन गर्न भ्याउँदैन,
0: नत्र कहिले काहीँ भ्याउँछ। भनेपछि एकदम व्यस्त मान्छे, व्यस्त समय निकालेर हामीलाई सँगै दिनुहुन्छ, खुसी लाग्यो। अहिले पनि धेरै समय लिन मैले त्यसो भए, अहिले फेरि त्यहाँ तपाईँको कस्टमरहरू आउनु होला, उता बोल्दै हुनुहुन्छ भन्नुहुन्छ। ठिक छ, कार्यक्रम एउटा मिठो गीत हामी राख्छौँ, साथीहरूलाई सम्झनुहोस्।
1: पहिला प्रथम दिदी तपाईँको लागि अनि प्राविधिक दिदी साथीहरू सम्पूर्ण आफन्तजन सम्पूर्णलाई सम्झिरहेको छु। दिदी नमस्कार।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रमिला तामाङजी, शङ्खासुबादेखि हुनुहुन्थ्यो। उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ 0840400026 नम्बर खुल्ला छ, तपाईँको टेलिफोन लिन्छौ। साथसाथै हामीले तपाईँका फेसबुक कमेन्टहरूलाई आजको साईमा स्थान दिइरहेका छौं। यति बेला सम्पर्कमा अर्को साथी स्वागत गर्छु। हेलो
2: हेलो, गुड मर्निङ, नमस्ते।
0: गुड मर्निङ, नमस्ते। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: काठमाडौँबाट भूमिका राई।
0: भूमिकाजी, धेरै पछि हराउनु भयो, आउनु भयो, हराउनु भयो जस्तो लाग्यो।
2: हराएको चाहिँ छुइनँ, जेस अलिक बिजी भयो, सम्झना त जेस सम्झि नै रहेको थिएँ।
0: भनेपछि हामीलाई चाहिँ सम्झिँदै राख्नु भएको छ। हाम्रो याद के कारणले आउँछ, के कुरामा बढी याद आउँछ भन्नुहोस् न।
2: अब कार्यक्रममा आइसक्यो ल्याउनु हुँदैछ ल, यो टाइममा यसो छ, आफूले भ्याइएन कल लाउनलाई, यस्तो चाहिँ हुन्छ,
0: त्यस्तो भनेर याद आउँछ।
2: हजुर हजुर, हजुरको के छ खबर, कि छ नयाँ नौ, खाना खानुभयो कि बाँकी नै छ कि?
0: मेरो समग्रमा सबै ठिकै छ। कार्यक्रमको याद आउँदो रहेछ हाम्रो भूमिकाजीलाई, मेरो चाहिँ याद आउँदो रहेन रहेछ।
2: कार्यक्रमलाई याद गर्नु न, तपाईँले गर्नु एउटै हो नि, तपाईँले लिएको कार्यक्रमलाई नै याद गर्ने हो त। तपाईँ नआएपछि त कार्यक्रमलाई मात्रै याद भयो गरेर भएन, दुइटैलाई याद गर्नु पर्यो।
0: भनेपछि हाम्रो भूमिकाजीले दुइटैले याद गर्नुभएको छ।
2: हजुर हो नि, गर्नु पर्यो नि तपाईँहरूले हामीलाई, हामीले तपाईँहरूलाई, गर्नु त परिहाल्यो नि।
0: सघि भयो, माया साथ भएन भने त फेरि हामी आएको बोलेको अर्थ पनि हुँदैन। हामी आएको बोलेको जे भए नि हाम्रो अर्थ दिनुभएको छ। यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छ है त भूमिका। अनि अरू के छ खबर सुनाउनुहोस् न। काठमाडौँ कुन ठाउँमा हुनुहुन्थ्यो? म पनि भर्खर भर्खरै काठमाडौँबाट फर्किएको थिएँ, भेट्नु पर्ने रहेछ हाम्रो भूमिकाजीलाई।
2: सम्पर्कै भयो नि त, त्यतिखेर आउनु भएको थिएछ, मलाई नि थाहै भएन। म चाहिँ यो ठ्याक्कै घुम्न आउनु भएको भए यो काठमाडौँको कमलादीको सिसाको टावरमा आउनु भएको भए भेट हुन्थ्यो नि, छेउछाउतिरै हो म।
0: त्यति नजिकै भएर नि हाम्रो सम्बन्धै भएन, हेर्नुहोस् न, कुनै जानकारी भएन।
2: हजुर हो न त, अब आफ्नो आफ्नो कामले बिजी भए पनि हुन्छ, त्यस्तै अब कुनै समय समयले साथ दिएछ भने पक्कै पनि भेट हुनु नै छ भन्ने आशा चाहिँ छ।
0: ल हुन्छ, पक्कै हाम्रो भेट हुन्छ, आशा गरौँ। हामीले आशा कहिल्यै निराशामा बदल्ने छैन भन्दै हामी कार्यक्रमतर्फ लाग्छौ। एउटा मिठो गीत बज्छु, यहाँले आफ्नो साथीहरूलाई सम्झाउन सक्नुहुन्छ है त।
2: हुन्छ, फर्स्ट अफ अल त तपाईँलाई धेरै कति सुन्न पाएँ, बोल्न पाएँ, जे खुसी लाग्यो हजुरलाई नै बाँकी दिन शुभदा होस् भन्न चाहे। कार्यक्रम लोक सुशली सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूको लागि शुभ दिनकै कामना गरे। अनि साथीहरू हुनुहुन्छ पूर्वेली आकाश राई, आशिष राई बस्ने, भविष्य रुचि मगर, लक्ष्मी चौधरी, कमला मुखिया, मुरा मुखिया, सिर्जना मुखिया, रञ्जिता किर्चा राई, उर्मिला थापा मगर, अनि पलपल राई, बेली आचामी लगाइदिए, साथीहरू हुनुहुन्छ ढकाल धर्मरा, रामग्रामी मगर, बिराई राज, बिराई काइला, कुमार परेर, सबै सबैको
0: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो भूमिका राईजी, काठमाडौँदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गरे। यति बेला आशिका तामाङजी लेख्नुहुन्छ कमेन्टमा, नमस्कार, म आशिका तामाङ उदयपुरबाट कार्यक्रम सुन्दैछु है, अब बस्ने गीत मलाई आशिका तामाङ भनेर चिन्ने सबै सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्नुभएको छ। त्यसै गरी कुमार श्रेष्ठजी पनि लेख्नुहुन्छ, नमस्कार हजुर, कार्यक्रम सुन्दैछु, म दोलखाको मार्बु घर भइहाल चाहिँ काठमाडौँको कलङ्कीबाट कुमार श्रेष्ठ, अब बज्ने गीत हजुरलाई मेरो घर परिवारको लागि, साथी साथीहरूमा धनु गजमेर, सुम्पाले शेर्पा लगायत सबैको लागि है भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला फेरि पनि अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो,
3: नमस्कार हजुर।
0: नमस्कार हजुर, नमस्कार, यो आवाज कहाँदेखि हो? हाम्रो पृथकजी बोल्नुभयो, त्यसो भए
3: हजुर हजुर पक्कै पनि हजुर।
0: के छ हाम्रो पृथकजीको खबर सुनाउनुहोस्, दिनचर्या कसरी बित्दैछ, खानपिन भयो कि बाँकी छ?
3: मेरो खबर एकदम ठिकै नै छ नि, स्वास्थ्यको हिसाबले पनि एकदम राम्रो छ यो दिनचर्या हजुर आजभोलि घर गरेपछि काममै खानपिन बाँकी छ, अब एकछिन बस्यो भने चाहिँ आज चाहिँ राति एकदम ठुलो पानी पर्यो अनि त्यो पानी चाहिँ अलिकति घर छेउमा कामला चाहिँ भत्काइदिएको हुनाले यसो यहाँनिर पर्खाल लाउने काम गरिरहेको थियो अनि यसो हजुरको रेडियोमा कार्यक्रम पनि आइहाल्यो, लो स्पेसलीमा फोन पनि गरिहालौँ भनेर काममा हजुर।
0: ल प्रकृति पनि अब तपाईँ आफ्नो घर वरपर अब प्रकृतिले अलिकति तपाईँलाई पनि दुःख दियो त्यसोलाई आज
3: आज चाहिँ हजुर अलिकति अब त्यति धेरै त्यस्तो के भन्छ विनाश चाहिँ गरे होइन थोरै चाहिँ अलिकति काम दियो भन्नुपर्छ हजुर।
0: ल अब हिजो आज बसेर दिनहरू बितिरहेको छ भनेर भन्नुहुन्छ होइन, त्यही भएपछि कति चाहिँ फुर्सदमा बस्ने त कहिले काहीँ त व्यस्त पनि हुन भने जस्तो लाग्यो, त्यही भएर चाहिँ अलिकति काम परेको हो कि पृथकजी।
3: हजुर हजुर त्यो पनि हुन सक्छ हजुर।
0: ल ठिक छ, काममा हुनुहुन्छ कोही पनि आफ्नो घर वरपर खाल्टा खुल्टी हुनु भएन, जे होस् राम्रो पारेर बस्नु पर्यो होइन, त्यो भएर पनि यहाँले राम्रो बनाउँदै हुनुहुन्छ त्यति बेला यस्तो छ, अरूले देख्दा जे भए पनि आफूले देख्दा र आफूलाई त्यहाँ बस्न सजिलो कम्फर्ट हुन्छ भने त्यो नै राम्रो हो होइन, त्यही भएर चाहिँ काम गर्दै हुनुहुन्छ ठिक छ आफ्नो घर वरपर। अब फेरि पनि बर्खायाम सुरु हुँदैछ त्यही भएर अब त्यतिकै छोड्यो भने फेरि त्यहीँबाट अब फेरि पनि कामलाहरू जान बत्किन पहिरो जान सजिलो हुन्छ, त्यही भएर यहाँले समयमै काम सुरुवात गर्नुभयो एकदमै राम्रो कुरा छ है त पृथक जी। अब बर्खायामको समय छ पछि पनि आफ्नो घर वरपरदेखि लिएर होइन छोडसिमेकका खेतबारीका कामलाहरू के छन् कस्तो छन् त्यो पनि हेर्नुपर्ने हुन्छ, अब यदि ठुल्ठुला रुखहरू छन् भने आफ्नो घर मासतिर अथवा छिमेकीको भए पनि त्यसलाई चाहिँ कसरी के गर्ने कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि हुन्छ, अब पहिरोहरू त जान्छ नै होइन, अब बढी अब रुख पनि भयो भने त अब रुखले पनि असर गर्ने, अब ढुङ्गा माटो खसेर आफ्नो घर वरपर त्यो त्यसले पनि त समस्या गर्ने पनि होइन।
3: हजुर हजुर, अब अलिक सुरक्षित हुन सकेन भने आफै राम्रो सत्य हुने सम्भावना पनि धेरै रहन्छ।
0: ल त्यतिसम्म ढस आयो त पृथकजी, राम्रोसँग बस्नु होला, ख्याल गर्नुहोस्, अब यो मौसम यस्तै छ, मौसम अनुसार कसरी आफू सुरक्षित हुने र कुन ठाउँ कति सुरक्षित छ भन्ने कुरालाई चाहिँ पहिल्यै ख्याल गरेर आफू त्यो सुरक्षित स्थान हेरेर बस्नु होला पनि भन्न चाहन्छु। अब रातको समय छ, कतिखेर पानी पर्छ आवाभुरी आउँछ हिजो आज थाहा हुँदैन होइन, अब जस्तो कि हिजो तपाईँकोतिर कुन समयमा पानी पर्यो थाहा भएन, अब यता चाहिँ रातको 1-2 बजेतिर पानी परेको थियो, अब त्यो बेलामा त अविरल वर्षा आउँदा आफ्नो वरपर अलिक अप्ठ्यारो परिस्थितिहरू छ भने त समयमै सजेत पनि त हुनु पर्यो होइन। ल समग्रमा सबैकै ठाउँमा पानी एकैचोटि परेछ ठिकै छ, ख्याल गर्नुहोस् भन्दै अरू तपाईँ ठिकै छ भन्नुभएको छ, हामी कार्यक्रमतर्फै लागौ। पृथकजी टेलिफोन सम्पर्कमा पृथकजी हुनुहुन्छ, उहाँसँग रमाइलो मिठो कुराकानी साथसाथै अलि उहाँको चाहिँ जनचेतनामूलक खालको कुराहरू पनि यहाँले गर्दै हुनुहुन्थ्यो, पृथकजीलाई विशेष धन्यवाद व्यक्त गर्छु, उहाँले साथीलाई सम्झन पाउनु भएन भन्दै यति बेला चाहिँ अब हामी तपाईँका कमेन्टहरू पनि धेरै प्राप्त छन्, कमेन्टलाई पनि आज वाचन गर्नुपर्छ, आज मंगलबार हाम्रो पनि कमेन्ट वाचन हुनुपर्छ है भन्ने साथीहरूको गुनासो हुन्छ होइन, अन्य दिनको बसाइमा कार्यक्रम लोककुशीले साताको सातै दिन आउने क्रममा चाहिँ हामीले तपाईँका कमेन्टहरूलाई हरेक दिन वाचन गर्न भ्याउँदैनौँ, त्यो हुँदाखेरि मंगलबार चाहिँ हाम्रो कमेन्ट वाचन हुनुपर्छ भन्ने हुन्छ साथीहरूलाई, साथसाथै हामीले टेलिफोनलाई पनि लिइरहेका छौँ, यति बेला फेरि पनि साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, म साथीलाई कुराउँदिन स्वागत गर्छु। हेलो नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? के छ हाम्रो शर्मिलाजी सन्चै हुनुहुन्छ? म लगायत रामी साहबको पनि एकदम ठिक छ, मजाले घाम लागेको छ, अब पानी परेर शीतल भए पनि घाम लागेर फेरि गर्मी भइसक्यो शर्मिलाजी, यता त तपाईँकोतिर पनि पानी पर्यो हिजो? बिहान उठ्दा फेरि उस्तै पानी नपरेको जस्तै थियो है? ल बोके पनि हिजो आज अलिक गर्मी छ, जति पानी परे पनि जमिनले सुचिहाल्छ, एकैछिनमा फेरि धुलो उडिहाल्छ है? ल अनि खाना खानुभयो कि बाँकी छ? मैले खाइसकेको छु। कार्यक्रम सुनिरहेको कतिको रमाइलो लाग्दैछ अथवा कार्यक्रमको बारेमा केही भन्न मन छ हाम्रो शर्मिलाजीलाई?
1: त्यस्तो केही पनि छैन, पछि भएछ भने भन्नेछु नि।
0: ल पछि भन्नुहोला त्यसो भयो। अनि आज कता जानुहुन्छ, दिन कसरी बित्छ, के गरेर बित्छ भन्नुहोस् न त। घर आइसे काम गर्ने रेडियो बेसरी सुन्नुहुन्छ कि हाम्रो शर्मिलाजीले कार्यक्रम आउँदा मात्रै सुन्ने गर्नुहुन्छ? ल समयले साथ दिएसम्म सुन्नुहुन्छ। अहिले यो 10 बजेको कार्यक्रम सुन्न चाहिँ समयले साथ दिएको छ कि छैन? त्यसको मतलब सुन्दै हुनुहुन्छ? सुन्दै हुनुहुन्छ। कार्यक्रम अब सुनिराख्नु भएको छ, प्रतिक्रियाहरू छन् भने भोलिका बसाइमा दिन्छु भन्नुभएको छ। हामी आशा प्रतीक्षा गर्छौँ। यदि बेला चाहिँ कार्यक्रमतर्फ लाग्छ, एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झिहाल्नुहोस् न।
1: अनि जतिले पनि मलाई शर्मिला मगर भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दै छुट्टिन्छु दिदी, नमस्ते।
0: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगर चाहिँ, सिन्धुलीदेखि हुनुहुन्थ्यो। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला चाहिँ हामी कार्यक्रममा मेचु गीततर्फ लाग्ने बेला भएको छ। हामी कार्यक्रममा चाहिँ गीत राख्छौँ, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौँ। विश्राम पछि फेरि आउँछौँ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
4: थ्याङ्क यू।

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुंगे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9954043230 9767-65-24-29
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44
5: 9840-37-78-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
6: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
7: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
6: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
7: साइन्स फ्याकल्टीमा

0: सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
0: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843614, 94.
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: really hello.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, 2 varsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko sath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
3: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीनकुने काठमाडौँ.
4: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु. हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु कहाँ गएर बुझ्नु होला.
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि. त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि. त्यही गएर ल्याए त भइगयो नि.
6: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली. सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864141788.
5: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि.
7: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै.
8: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, ताई विदेश जाने रे, खै नेपालमा केही भएन.
9: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसके.
7: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त, खै मलाई त नेपालमै भइरहेछ त. मैले जस्तै विराटबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि. खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि.
9: ए हो र भन्या, अनि फाइदा होला र है.
7: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ. पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको. मन्थली बीज बजारमै लोड गरे पनि भयो.
9: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु. खै खै नम्बर दियो त.
7: एकैछिन है त म हेरिहाले. ल टिप्नुहोस् त 9854040239.
9: कति रे 9540 अनि
7: 9540040239. फोन नम्बर चाहिँ 0485402390
9: 0485402390.
10: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ.
9: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है. अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है.
10: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु. हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है.
7: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब.
11: विराज किसानको साथी.

कार्यक्रमको कोसेलीमा राखिएको मिठो गीत गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको विषयमा हामीले तपाईँका कमेन्टहरू वाचन गर्नुको साथसाथै तपाईँको टेलिफोन पनि लिइरहेका छौं। 0440 40 00 26 को नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला सम्पर्कमा फेरि पनि अर्को साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, कोही साथी हुनुहुन्थ्यो जस्तो लागिरहेको थियो, हुनुहुन्न यति बेला, भन्दै हुनुहुन्छ, गइसक्नु भएको छ, भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ नै लाग्न चाहन्छु। धेरै साथीको कमेन्टहरू प्राप्त भइराखेको छ यति बेला। हुनुहुन्छ साथी मिलन घायल मोटोजी, उहाँ लेख्नुहुन्छ, नमस्ते, म पनि कार्यक्रम सुन्दैछु है, अब बज्ने गीत सबैको लागि म जिता दुहा कतारदेखि सुन्दैछु, भन्दै हुनुहुन्छ। यति बेला साथी सम्पर्कमा, स्वागत गर्छु। हेलो,

0: सर हजुर नमस्कार
1: नमस्कार हजुर हाम्रो सिन्धुलीदेखि जानुका आज
0: हजुर
1: बाथरले धेरै दुःख दिएको छ हो
0: एकदमै हो नि मलाई जस्तो त कसलाई हामी किसानलाई जस्तो त कसैलाई दुःख दिएको छैन होला हो
1: तपाईँकोतिर पनि त्यस्तो धेरै बाँदर आउँछ
0: आउँथेन यसैपालिबाट हो अब ट्रक ट्रक आएपछि नै हो नि नत्र आउँथेन
1: अहिले पनि त्यस्तो भए जानुका चाहिँ खेततिरै बाँदरले दुःख दिइरहेको छ यति बेला मकै पाक्ने क्रममा छ खेततिरै बाँदर थपाउँदै हुनुहुन्छ कि घरमा बसेर हामीलाई सुन्दै हुनुहुन्छ त
0: हामी त यतिखेर घरमा बस्यो भने त वर्ष दिनको बाली खाइदिन्छ दिदी अनि हामी त बाँदरको ड्युटी हो गोठालो के गर्नु
1: ड्युटीतिरै हुनुहुन्छ कति बेला घर फर्कनुहुन्छ
0: साँझमा बाँदर बास बसेपछि मात्रै हो नि खाना यतैतिर लिएर आउनु पढा शासन छ आर्मीको जस्तै
1: आर्मीको बरु त्यति हुँदैन होला हाम्रो जानकारी त्यति धेरै कडा शासन छ जस्तो कि अब
0: टेन्सन पाएको हाम्रो चाहिँ टेन्सन हुने क्या किसानहरूलाई चाहिँ टेन्सन आर्मीको चाहिँ टेन्सन
1: जस्तो कि अब बाँदर आउने ठाउँतिर त अलिक समस्या नै हुन्छ नत्र अन्य ठाउँमा त खासै त्यस्तो अरूलाई त समस्या छैन होला जस्तो लाग्छ जस्तो कि अब तपाईँ चाहिँ हरेक दिन तपाईँ मात्रै बाँदर हुन जानुहुन्छ कि भन्दै थिएँ यहाँसँग कुरा गर्दै थिएँ उहाँको टेलिफोन सम्पर्क कटेको छ ठिकै छ जानकार चाहिँ कार्यक्रममा आउनुभयो मिठो आवाजमा हामीलाई गीत सुनाउनु भएकोमा उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु हामीले अलिक कुरा गर्न मन थियो बाँदरले दुःख दिएको छ किसानलाई भन्ने खालको गीत यहाँले गाउँदै हुनुहुन्थ्यो धेरै कुरा गर्न पाएन भोलिको अवस्थामा यहाँको फोन फेरि पनि लाग्छ कार्यक्रममा आउनुहुन्छ भन्ने आशा लिएको छु मैले यति बेला चाहिँ लाग्छु म तपाईँको फेसबुक कमेन्ट भाषण गर्नेतर्फ नै हामीलाई यति बेला सुमिति यादव सुनवार किराँतजीको कमेन्ट प्राप्त भएको छ उहाँ लेख्नुहुन्छ नमस्कार हजुर खाना लिनुभयो त म रामेसाथ देउराली घर भइहाल चाहिँ काठमाडौँबाट सुमिति यादव सुनवार किराँत कार्यक्रम सुन्दैछु धेरै मनपर्छ अब बज्ने गीत हजुरको लागि मेरो घर परिवार लगायत सबैको लागि अब बज्ने मिठो गीत समर्पण गरे भन्नुभएको छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु यति बेलाको साथी सम्पर्कमा स्वागत गर्छु हरे हो नमस्ते गुड मर्निङ आवाज पनि सिन्धुली देखियो जस्तो लाग्छ हो त निर्मलाजी सन्चै आरामै हुनुहुन्छ के छ आराम कुशलै हुनुहुन्छ ल सधैँभरि आराम कुशल रहेको सन्देश सुन्न पाइयोस् है निर्मलाजी अनि खाना चाहिँ खानुभयो कि बाँकी छ मेरो अघि नै भएको फेरि भोक लाग्ला जस्तो इनर्जी लस भएको जस्तो भइरहेको छ है निर्मलाजी खाजा खाना तयारी अवस्थामा राख्नु होला मेरो लागि ल पक्कै भने बिहानको खानासँगै खाना नपाएर पनि साँझको त सँगै खाना आइपुग्नुला नि त म पनि अनि निर्मलाजीको बस्तीतिर हिजो आज मकै पाकिसकेको छ कि के छ पानी पर्यो कि परेन सिन्धुलीतिर हिजो
0: हल्का पानी परेर बिहान उठेर हेर्दा चाहिँ मन राति थाहा पाएको पानी चाहिँ हल्का परेर चाहिँ हाम्रो मकै त छैन पाकेको भन्नुपर्छ बारीमा चाहिँ भर्खरै गोड्ने बेला भएको छ खेतमा पोली पोली खाने बेला भएको छ
1: पोली खाने बेला भइसक्यो खेततिर चाहिँ अनि त्यो खाने बेला भएको चाहिँ हामीलाई त पठाउनुहुन्छ कि भन्न त पठाउने एकदमै सजिलो छ त्यस्तो गाह्रो छैन निर्मलाजी भनेपछि आइडिया पनि मैले नै दिनु पर्यो मैले यस्तो हुन्छ निर्मलाजी मैले तपाईँलाई नयाँ आइडिया अथवा मैले दिएको आइडिया चाहिँ अब यहाँले यदि प्रयोग गर्नु भएन भने त मैले आइडिया दिने बरु म आफै आएँ भने सजिलो हुन्छ ठिकै छ अब समय मिलेछ भने अब सार साउनसम्म खान पाइन्छ समय मिलेछ भने आउँछ है ल कि यता अब पाक्दैछ भक्का अब कि यताबाट पठाइदिउँ अब खाने बेला भएको छैन त्यता भन्दै हुनुहुन्छ निर्मलाजीले
0: होइन
1: हो र अनि तपाईँले हामीलाई त्यति धेरै दुःख गरेर पठाउँछु भनेर भन्नुहुन्छ, अनि हामीले पठाउँछु भन्दा हामीलाई पनि के दुःख हुनु र हामीले पनि त मायाले पठाएको हुन्छ नि त निर्मलाजी।
0: हुन त हो भने पनि तपाईँ अब कार्यक्रमतिर लाग्नुहुन्छ कि मकै भाग पठाउनुहुन्छ बारीमा खेतमा गएर
1: काम लाउने भने यहाँसम्म ल्याइदिनुहोस् त्यहाँसम्म ल्याइदिनुहोस् त्यसपछि भनेर म यहाँबाट गाडीमा पठाउने भने त म गएर बारीमै म त्यही नै भाँचेर ल्याउने त अलि भ्याउँदिन नि त। ल ठिकै छ, निर्मलाजीले मेरो समस्या मेरो दुःख बुझिदिनु हुन्छ, त्यही भएर मैले अब यता अब बेला भएछ भने दुःख नमानिकन पठाउन, अब भएन छ भने पहिला निर्मलाजीले पठाउनुहुन्छ त्यसपछि म सुवाद गर्छु है त। ल अब समग्रमा सबै ठिकै छ भन्दै हुनुहुन्छ, हामी कार्यक्रमतर्फ लाग्छ एउटा मिठो गीत बजाउँछु भन्दै हुनुहुन्छ हाम्रो सन्जनाजीले। साथीहरूलाई सम्झनुहोस् न
0: मेरो घरबाट सम्पूर्ण आफूलाई मेरो प्यार छोरी प्रतिष्ठा पौडेललाई भन्न चाहन्छु, अनि मेरो माइती परिवार सम्पूर्णलाई अनि प्यार बहिनी अफ्ना गिरी सक्का गिरी अनि दाई भाउजू सम्पूर्णलाई सम्झिरहेको छु भन्न चाहन्छु, अनि प्यारो दाई ढोका पाण्डेगललाई भन्न चाहन्छु, साथी देव मालिकलाई रिमालाई अस्मिलाई नमिनाको लागि रमिला तामाङको लागि उर्मिला मगरको लागि अनि अस्मिता बस्नु लागि अनि सीता श्रेष्ठलाई नि सम्झिरहेको छु भन्न चाहन्छु, अनि शिला अधिकारीलाई नि सम्झिरहेको छु भन्दै बिताउनुहोस्।
1: हवस् त नमस्ते, भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो निर्मला पौडेलजी सिन्धुलीबाट, र कार्यक्रमको लगभग समय धेरै छैन, तपाईँले पनि फटाफट सहभागिता जनाउनुहोस्, हामी कार्यक्रमतर्फै लाग्नेछौ। यति बेला फेसबुक लाइभबाट मनोज सुन्दासजी पनि देख्नुहुन्छ कमेन्टमा, हेलो नमस्ते कार्यक्रम सुन्दैछु है, यता सिन्धुलीको झाँगाझोली रातमाट बजारबाट अब बज्ने यद्य सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी हीरा बहादुर लखाईजीले पनि नमस्ते हाई दिदी म बुटुलबाट कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ। त्यसै गरी दिवन किशोर अन्जानजीले लेख्नु भएको छ याद आउँछ गाउँघर डुलेको छैन अझै सबैलाई भुलेको भन्ज्याङ अनि चौतारीहरूमा घाँस दाउरा गर्दै दौतारीहरूमा सुसेली मार्दै गाई बाख्रा चराको छैन अझै याद हराएको याद आउँछ त्यही वनपाखा को हाँस्दै गाउँदै सुरिलो भाकाको भन्दै हुनुहुन्छ। पक्कै पनि गाउँघरमा होइन गाई बाख्रा चराउँदा घाँस दाउरा गर्दा बेलापात गर्दा पक्कै पनि यहाँको यो सुरिलो आवाज नै यहाँले गीत गाउनुहुन्थ्यो होला नाच्नुहुन्थ्यो होला, त्यो साथी सङ्गीतसँग रमाको याद यहाँलाई टाढा भए पनि याद आएको कुराहरू यहाँले लेख्नुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अनि नमस्कार हजुर लगायत भोलि युनिट परिवारलाई साथै सम्पूर्ण मीडिया प्रेमी साथीहरूलाई पनि मुटु फुट्ने गरी सम्झेको छु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो हेलो नमस्ते नमस्कार, यो आवाज कहाँदेखि हो? अनिताजीको खबर के छ सुनाउनुहोस् न?
2: हजुर मेरो खबर सबै एकदम ठिकठाकै छ भन्नुपर्छ दिदी, यति बेलाको समयमा चाहिँ घाम लागिरहेको छ, हजुरको प्रोग्राम सुन्दै र खाना पकाउँदै कन्ट्रोल गरेको कम्पनी लाग्यो, एकदम खुसी छु भन्छ है। अनि दिदी लगायत रामसाई लगायत के छ सुनाउनु?
1: म लगायत रामी साथतिर पनि एकदम ठिक छ भन्नुपर्छ, अहिलेसम्म समग्रमा खास त्यस्तो नयाँ परिवर्तन भन्ने छैन, हिजो अस्ति तपाईँले जे खबरहरू सुन्नुहुन्थ्यो त्यस्तै छ, नयाँ भनेको केही दिन पानी परेको थिएन पानी पर्यो अहिले अलिक शीतल छ, अब खेतबारीमा लगाएका अन्न बालीहरूलाई केही राहत मिलेको छ, साथसाथै मान्छेलाई पनि राहत मिलेको छ, गर्मी थियो अलिक शीतल छ तर फेरि घाम लाग्यो उस्तै छ यस्तै छ भन्नुपर्छ है। अनि तपाईँको खानपिन त अब बनाउँदैछु भन्दै हुनुहुन्छ, यो गर्मीमा खाना बनाउन कतिको सहज छ हो हाम्रो अनिता हजुरलाई?
2: हजुर अब गर्मीमा अब खाना बनाउँदाखेरि त एकदमै असहज लाग्छ नि, के गर्ने अब नहाइजानु भएको छैन बनाउनै पर्छ, के गर्ने गाह्रो छ नि।
1: कहिले काहीँ खाना बनाउन अल्छी लागेको बेलामा यसो म खाना खाँदिनँ है खाना मन छैन अर्थ के खाऊ भन्दा पनि पाइयो कि पाइएन?
2: हजुर पाइन्छ छैन त तर अब अर्को खाएको जस्तो चाहिँ अलिक खाना खाएको जस्तो चाहिँ नहुँदो रहेछ कि खानै पकाएर खाउँ भनेर अनि खाना पकाउँदैछु भन्नु सक्छ है
1: अनिताजीलाई खाना नखाइकन हुँदै हुँदैन
2: हजुर
1: मेरो लागि चाहिँ खाना नखाए पनि हुन्छ दुई चार दिनसम्म पनि फेरि है एक दिन मात्र म खाना दुई चार दिनसम्म नखाऊ है अल्छी लगाएछ भनौँ भने पनि दुई चार दिनसम्म पनि म खाना बिना पनि बस्न सक्छु हाम्रो अनिताजीलाई चाहिँ अब खाना खाए जस्तो हुँदैन भन्नुभयो होइन पक्कै पनि सबैलाई एउटै हुँदैन होइन अब कतिपय साथीलाई अर्को खाना खाएर पनि पेट अगाएको छ भने पनि खाना खानै पर्ने हुन्छ थोरै भए पनि ठिक छ खाना खानु राम्रो हो अब हिजो आज चाहिँ विशेष गरी खाना मन छैन आत्मैदेखि आत्माले चाहेर नचाहेर इच्छा भएर नभएर पनि खान मन छैन
2: हजुर हजुर अब गर्मीको बेलामा त त्यति अब खाउँ जस्तो त लाग्दैन तर पनि अब यसो हल्का फल्का अब
1: ल पक्कै भने परिवार भइसकेपछि मम्मी बाबा सबै साथमा भएपछि आफूलाई मात्र इच्छा नभएर पनि भएन इच्छा नहुँदा नहुँदै पनि बनाउनु पर्छ होइन ठिक छ बनाउनुहोस् मम्मी बाबा दाई भाइहरूलाई सबैलाई मजाले खाना खुवाउनुहोस् काम गर्नुहोस् हामीलाई पनि यसरी गरी सम्झनुहोस् म कार्यक्रमको अन्त्यतिर छु एउटा मिठो गीत बस्छ है भन्दै हुनुहुन्छ सम्झनाजीले आफ्नो साथीहरूलाई छोटो न सम्झनुहोस् न
2: चारदेखिमा बस्नुहुने चारदेखि मित्रको लागि भन्न चाहन्छु हजुरको रेडियो होल परिवारको लागि मेरो घर परिवारमा रहनुहुने मम्मीको लागि दाई भाउजूको लागि भन्न चाहन्छु उता चित्र हुनुहुने शिव भाइको लागि सल्लाह भाइहरूलाई वेलकम गरिराख्छु भन्न चाहन्छु सङ्गीता बहिनीको लागि अनि उता सिन्धुलीबाङ तिनपुङमा रहनुहुने बिमला बहिनीको लागि भन्न चाहन्छु अनि साथीहरू भन्न पर्दाखेरि चाहिँ देवाली मावरको लागि गगना सुन्दाली मावरको लागि भन्न चाहन्छु अनि त्यसै गरी निशा श्रेष्ठलाई एकदम सम्झिराखेको साथी मैले बुझेको छैन तपाईँले बुझेको छैन चारदेखिमा बस्नुहुने चारदेखि मित्रको लागि भन्न चाहन्छु हजुरको रेडियो होल परिवारको लागि मेरो घर परिवारमा रहनुहुने मम्मीको लागि दाई भाउजूको लागि भन्न चाहन्छु उता चित्र हुनुहुने शिव भाइको लागि सल्लाह भाइहरूलाई

0: बसिरहेको छ साथीहरूलाई चाहन्छु. अनि त्यो साथीहरूले कार्यक्रम सुनेर बसिराख्नु भएको छ उहाँहरू सम्पूर्णको लागि
1: हस् त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सिन्धुलीबाट अनिता तामाङजी. अब जी हामी फोन लिदिनौ. कार्यक्रमको लगभग समय सकिन लागिसकेको छ. अझै केही साथीहरूको कमेन्ट वाचन गर्न बाँकी नै छ. यति बेला म कमेन्ट तर्फै लाग्छ. विनोद बरुवालजी पनि लेख्नुहुन्छ, हेलो नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है सालोबाट. विनोद बरुवाल हो. अब भजन गीत सबैको लागि भन्दै हुनुहुन्छ. टोप बहादुर पुलामीजीले पनि नमस्ते भन्दै हुनुहुन्छ. त्यसै गरी धर्मराजजीले पनि, ढकाल धर्मराजजीले लेख्नुहुन्छ, नमस्ते शुभ दिन, म ढकाल धर्मराज बेतावर जापा गर्वै हाल्छ दुबईबाट कार्यक्रम सुन्दैछु. आज मलाई खेम सेन्चुरीको तिमीलाई पछ्यौरी किन्देउला भन्ने नयाँ बोलको गीत बजाइदिनुहोस् भन्दै हुनुहुन्छ. बगे पनि हामी सकेसम्म यो गीत हाम्रो प्राविधिक मित्रले बजाउनु हुनेछ. आज चाहिँ मिठो गीत राखिदिनुहोस् भन्दै हुनुहुन्छ. तिमीलाई पछ्यौरी किन्देउला भन्ने बोलको गीत भन्दै हुनुहुन्छ. यस कार्यक्रम मार्फत अब बच्न गीत मार्फत सम्झना सन्देश राख्नुपर्दा जेठ 26 गते जन्मदिन मनाउने उदयपुरकी बहिनी प्रकृति कोइराला, संखुवास सभाकी अनुराधा गुरूङ र हिटहरीका इका देशका गगनराज राईलाई जन्मदिनको लाखौं करोड़ौं शुभकामना व्यक्त गर्न चाहन्छु भन्दै हुनुहुन्छ. उहाँहरू तिनीजनालाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना, साथै मेरा अब आफन्तजन परिवार लगायत मलाई चिन्द हुने सबैको लागि अब बजन मिठो गीत समर्पण गरे भन्नुभएको छ. उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे. त्यसै गरी घतानी अर्पणाजीले पनि लेख्नुहुन्छ, नमस्ते आई दिदी, म पनि कार्यक्रम सुन्दैछु दोलखाबाट. जब बस्ने गीत सबैको लागि भन्नुभएको छ. त्यसै गरी निशा ठोकरजीले पनि नमस्ते भन्दै हुनुहुन्छ. कर्णप्रिय केसीजीले पनि शुभ दिनको कामना हजुर लगायत सम्पूर्णमा. म यता भारतबाट कर्णप्रिय केसी भन्दै हुनुहुन्छ. त्यसै गरी कुमार थापाजीले पनि नमस्ते झोरली ल भन्दै हुनुहुन्छ. यहाँलाई मेरो तर्फबाट पनि नमस्कार झोरली. त्यसै गरी सौरभ केसीजीले पनि लेख्नु भएको छ, हेलो नमस्ते, म पनि कार्यक्रम सुन्दैछु यता बागचौर नगरपालिका 8 को मान्छे. हाल चाहिँ भारतको गुजरातदेखि अब बज्ने गीत सबैको लागि समर्पण गर्छु भन्दै हुनुहुन्छ. त्यसै गरी मनको साथी जीवन कार्कीजीले पनि हजुर शुभ बिहानी पोखरीले नमस्कार सन्चै हुनुहुन्छ, कार्यक्रम सुनिरहेको छु पोखराबाट. अब बच्ने गीत सबैको लागि समर्पण गर्छु है शुभ दिनको कामना भन्नुभएको छ. तुलसी गेस लुरीजीले पनि नमस्ते हजुर, कार्यक्रम सुनिरहेको छु है, म पनि दैलेखबाट भन्दै हुनुहुन्छ, अहिले चाहिँ काठमाडौँदेखि कार्यक्रम सुनेको जानकारी गराए भन्नुभएको छ. त्यसै गरी भवेन्द्र सुनवारजीले हेलो भन्दै हुनुहुन्छ. त्यसै गरी अर्को साथी हुनुहुन्छ, म चाहिँ यता सिन्धुलीबाट है भन्दै हुनुहुन्छ भवेन्द्रजीले. सत्यकला इसाराजीले पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. मिडिया प्रेमी भाइ अनिसाजीले पनि अब बज्ने गीत सबै सबैको लागि भन्दै हुनुहुन्छ. उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको समय लगभग सकिसकेको छ. कार्यक्रमबाट विदा माग्ने पनि बेला भइसकेको छ भने आज हामीले सातजना साथीसँग टेलिफोन सम्पर्कमा जोडिएका थियौं. हुनुहुन्थ्यो साथी रमिला तामाङ, भूमिका राई, पृथक राई, त्यसै गरी शर्मिला थापा मगर, जानुका मगर, निर्मला पौडेल, अनिता तामाङजी हुनुहुन्थ्यो. उहाँहरू सबैलाई कार्यक्रममा सहभागिता भइदिनु भएकोमा विशेष धन्यवाद. त्यसै गरी यति बेला कमेन्ट प्राप्त छ बाबुराम मगरजीले. उहाँ लेख्नुहुन्छ, दिदी नमस्ते नमस्कार, म बाबुराम मगर ओखलढुङ्गा पोकली गर्वै हाल चाहिँ रियादबाट कार्यक्रम सुन्दैछु, मलाई माया गर्ने सबैलाई धेरै सम्झना. त्यसै गरी रञ्जित कालेलाई चाहिँ धेरै माया छ भनिदिनु होला भन्दै हुनुहुन्छ. उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट बताउने, सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु. साथै कार्यक्रम लोकको शैली अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना कर्गे, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो अनि रमाइलो एउटा गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकको शैलीको बसाईबाट म तपाईँकै साथी ललिता आयु पनि विदा हुन चाहन्छु. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला. हवस् त नमस्ते.

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। सरकारले औद्योगिक क्षेत्रको सरकारी जग्गा भवन र पूर्वाधार प्रयोग गरेर भाडा महसुल नतिर्ने ठूला उद्योगीहरूलाई 7 दिनभित्र बकेउता रकम भुक्तानी गर्न निर्देशन दिएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हिजो सूचना निकालेर जमीन, भवन, विद्युत र पानी लगायतका सेवा प्रयोग गरे बापत नियमित बुझाउनु पर्ने महसुल 7 दिनभित्र बुझाएर बकेउता रकम राफसाफ गर्न भनेको हो। लिमिटेडले तोकिएको म्यादभित्र बकेउता रकम नतिरेमा सम्झौताको शर्त एवं नियम अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ। लिमिटेडका अनुसार बालाजू औद्योगिक क्षेत्रभित्र सञ्चालित 151 हेटौडा औद्योगिक क्षेत्रभित्र सञ्चालित 131 र पाटन औद्योगिक क्षेत्रभित्र सञ्चालित 94 उद्योगहरूले बकेउता रकम तिरेको छैनन्। यस्तै पोखरा, बुटोल, वीरेन्द्रनगर, भक्तपुर र गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूले पनि बकेउता तिर्न बाँकी रहेको छ। उद्योगहरूले नियमित रूपमा जग्गा बहाल, भवन बहाल, विद्युत महसुल र पानी महसुल नबुझाउँदा औद्योगिक क्षेत्रभित्र नयाँ पूर्वाधार निर्माण गर्न, पुराना संरचना मरम्मत सम्भार गर्न र साना उद्योगहरूलाई समेत सेवा दिन गम्भीर आर्थिक संकट परेको सूचनामा उल्लेख रहेको छ। स्वीकृति पाएको भन्दा बढ़ी सया थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजमाथि सरकारले कार्यवाही प्रक्रिया शुरू गरेको छ। आफै सया थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजबाट बढ़ी भएको रकम असुली गरिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयले यस्ता मेडिकलबाट करिब 1,78,44,000 रूपियाँ बेरोजुर रकम रहेकाले त्यो रकम उठाउने तयारी थालेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रमा व्यतिथिहरू क्रमशः हटाउँदै जाने क्रममा पाँच वर्षको बेरोजगार असुल गर्ने गरी काम शुरू गरिएको बताउनु भएको छ। उहाँले बढ़ी भएको रकम असुली गर्ने कार्य शुरू भएकाले भइरहेको जनाउँदै थप कलेजहरूका अन्य क्रियाकलापका बारेमा पनि सरकारले अनुगमन गरिरहेको जानकारी दिनुभएको छ। वहाँ लेखा परीक्षकको प्रतिवेदनले करिब 5 वर्ष अघि मेडिकल कलेजको यो प्रविधि बारेमा जानकारी गराएर ती मेडिकल कलेजबाट असुलो उपर गर्नुपर्ने रकम उल्लेख गरेको थियो। त्यस्तै आधारमा स्वास्थ्य मन्त्रालयले थपिएका सया संख्या बराबरको दस्तुर बापतको थप रकम बेरुजुका रूपमा संकलन गरी संचित कोषमा दाखिला गर्न लागेको जनाएको छ। स्वीकृति भन्दा बढ़ी सया राखेको माउने मेडिकल कलेजमा भरतपुरको चितवन मेडिकल कलेज, ललितपुरको मेडिसिटी मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, विराटनगरको नोबेल मेडिकल कलेज तथा काठमाडौँ नेपाल मेडिकल कलेजले आर्थिक वर्ष 2076-77 सया थप गरेको, त्यही समयदेखिको बेरुजु रकम असुल उपर गरिने मन्त्री मेहताले जानकारी दिनुभएको छ। अब लघु साना तथा मझौला व्यवसायहरूले डिजिटल माध्यमबाट 10 लाख रूपियाँसम्म कर्जा लिन सक्ने भएका छन्। राष्ट्र बैंक भुक्तानी विभागले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा डिजिटल लेण्डिङ सम्बन्धी मार्गदर्शन परिमार्जन गरेर लघु साना तथा मझौला व्यवसायका लागि पनि डिजिटल कर्जाको सुविधा थप गरेको हो। लघु साना तथा मझौला व्यवसायलाई पनि डिजिटल कर्जा सुविधा उपलब्ध गराउनका लागि विद्यमान कार्यविधि संशोधन गरिएको राष्ट्र बैंक भुक्तानी विभागले जनाएको छ। विभागका अनुसार अब लघु साना तथा मझौला व्यवसायले 2 प्रकारको डिजिटल कर्जा पाउनेछन्। यस अनुसार अल्पकालीन प्रकृतिको चालू पूँजी कर्जा अधिकतम 5 लाख रूपियाँ र दीर्घकालीन प्रकृतिको चालू पूँजी कर्जा अधिकतम 10 लाख रूपियाँ
सम्म रहेको छ। अल्पकालीन प्रकृतिको कर्जाको भुक्तानी अवधि एक वर्ष र दीर्घकालीन प्रकृतिको कर्जामा सम्बन्धित बैंकले आफ्नो नीति अनुसार तोक्न सक्नेछन्। अहिले पनि तलबी खाता हुने ग्राहकले तीन वर्षका लागि 5 लाख रूपियाँसम्मको कर्जा डिजिटल माध्यमबाटै प्राप्त गर्दै आएका छन्। तलब खाता बाहेक अरू खाता हुने सर्वसाधारण ग्राहकले भने 3 वर्षका लागि 2 लाख रूपियाँसम्म कर्जा पाउने व्यवस्था रहेको छ। सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रण सँगै अन्यत्र फैलिन नदिन आकस्मिक कार्य शुरू गरेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा पंक्षी नष्ट गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार 72 फार्मका करिब 5,15,000 पंक्षी तथा पंक्षीजन्य सामग्री नष्ट गरिएको छ। सबैभन्दा बढ़ी डेयर्स कुखुरा र स्थानीय जातका कुखुरामा समस्या देखिएको छ। सरकारको निर्देशन अनुसार खटीको द्रुत कार्य टोलीले 7 लाख अण्डा र 183 टन दाना पनि नष्ट गरेको उहाँले बताउनु भएको छ। दाहालका अनुसार केही हप्ता अघि झापा मोरङ सुनसरी जिल्लामा देखिएको बर्ड फ्लू पछि महतरी बारा चितवन हुँदै काठमाडौँ भक्तपुर ललितपुर जिल्लामा बर्ड फ्लू फैलिएको छ। पछिल्लो समय नवलपरासीमा पनि देखिन थालेको छ। काठमाडौँ उपत्यका बर्ड फ्लूको जोखिममा छ। चितवन लगायत अन्य भागमा भने रोग नियन्त्रणमा आइसकेको पौडेले जानकारी दिनुभएको छ। थप संक्रमण नहोस् भन्नका लागि प्रभावित क्षेत्रको सम्पूर्ण पंक्षीजन्य उत्पादन नष्ट भएको करिब 2 महिनापछि मात्रै व्यवसाय पुनः शुरू गर्न पाउने व्यवस्था रहेको उहाँले जानकारी दिनुभएको छ। बर्ड फ्लू नियन्त्रण नियमावली 2078 अनुसार यसरी पंक्षीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको 75% राहत दिने व्यवस्था गरिएको छ। लागत मूल्य जिल्ला अनुसार फरक पर्न सक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारी लगायत उच्च पदाधिकारीको बैठकले निर्णय गर्ने गरिएको महानिर्देशक दाहाल आज मधेश बाहेक मध्य पश्चिम तराई गर्मी धेरै हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ। हिजोसम्म मधेसमा पनि तातो दिन भए पनि आज भने मधेसमा सामान्य गर्मी मात्रै हुने महाशाखाले जनाएको छ। त्यस्तै भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा केही ठाउँमा मात्रै तातो दिन हुने सम्भावना रहेको महाशाखाको भनाइ छ। पानी पर्न थालेपछि गर्मी क्रमशः घट्न थालेको हो। आज कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भेगमा थोरै ठाउँमा तथा लुम्बिनी प्रदेशको तराई भेग कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भेगका केही एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। मध्य पूर्वमा भइरहेको द्वन्द्वका कारण विश्व व्यापार र आपूर्ति प्रणालीमाथि दबाव बढ़िरहेको बेला चीनको निर्यात मे महिनामा अपेक्षा भन्दा बलियो रूप बढ़ेको छ। सरकारी तथ्याङ्क अनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट हुने निर्यात अघिल्लो वर्षको यसै अवधिको तुलनामा 19.4% बढ़ेको छ, जसले बजारको अनुमानलाई समेत उछिनेको छ। चीनको वंशार प्रशासन जीसीएका अनुसार मे महिनाको निर्यात वृद्धि दर अप्रेलको 14.1% थप उकालो लाग्दै 19.4% पुगेको हो। अर्थशास्त्रीहरूले ब्लूमबर्ग मार्फत गरिएको सर्वेक्षणमा 15% वृद्धि हुने अनुमान गरेको थियो। वास्तविक तथ्याङ्क यो अनुमान भन्दा उल्लेखनीय रूपमा माथि देखिएको छ। मे महिनामा आयात पनि वार्षिक आधारमा 27.4% बढ़ेको छ। यो वृद्धि दर पनि ब्लूमबर्गको 26% पूर्वानुमान भन्दा उच्च रहेको छ। आयात र निर्यात दुवै क्षेत्रमा देखिएको मजबूत विस्तारले बाह्य व्यापार चीनको अर्थतन्त्रका लागि अझै महत्वपूर्ण सहारा बनेको संकेत गरेको छ। विशेष गरी संयुक्त राज्य अमेरिका मार्फतको निर्यात उल्लेखनीय रूपमा बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेजिङ
भ्रमणका क्रममा व्यापार सम्बन्ध प्रमुख एजेण्डाका रूपमा रहेको अवस्थामा चीनको अमेरिकातर्फको निर्यात र एक वर्षको अवधिमा 35.4% वृद्धि भएको जीसीएलले जनाएको छ। चीनले लामो समयदेखि उत्पादन र निर्यातमा आधारित वृद्धिको पोर्टललाई विस्तारै घरेलु उपभोगमा आधारित बनाउने प्रयास गरिरहेको छ, तर अपेक्षा अनुसारको आन्तरिक माग बलियो बन्न नसक्दा बाह्य व्यापार अझै पनि अर्थतन्त्रको प्रमुख आधार बनेको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुनेछ। यति नैसम्म खबर सहित साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाई भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: Bărbănul Nuculaghi Rod, Ciment, Josta Pata, Taine, Caba Teleoniula, Periu Mantelima Testura, Radul cu Păsăl ce caul a bătit.
1: Caca, Timlai Etini Tachaina, Aba Hamrei Mantelima, Divjoti Hardware and Suppliers, Kuliani Caca.
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने भुक्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 047-590-466 98-692-65-998
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
5: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यहीँ गए त भइगयो नि मिठो पनि सस्तो पनि
10: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841-82-9610
11: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
12: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: till we born is walk together. Love you.
1: नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ द पपमा म कार्यक्रम प्रस्तुता श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि हामी यो पल आज विशेष बनाउनको लागि प्राविधिक पाटोमा हुनुहुन्छ यति बेला साथ दिइराख्नु भएको छ ललिताजी हुनुहुन्छ उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ द पप हामी हप्ताको छ दिन आउँछौं आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ तपाईँले पठाउनु भएका मेसेज अनि साथसाथै तपाईँसँग कुराकानी गर्छौ प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0484040026 रहेको छ 0484040026 को माध्यम भएर आउन सक्नुहुन्छ पनि भन्न चाहन्छु भने साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुक मार्फत पनि अनिहरू भइरहेका छौं पनि भन्न चाहन्छु तपाईँले पठाउनुभएका लेख रचना मेसेजहरू वाचन हुनेछन् पनि भन्न चाहन्छु 11:22 गइसकेको छ मध्याह्न नलागिसकेको छ यो समयमा सुन्दै हुनुहुन्छ भन्ने आशा छ काम गर्दै गर्दै साथसाथै खाना खाइसक्नुभयो होला अफिस कार्यालयतिर रहेर काम गर्दै सुन्दै हुनुहुन्छ होला जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट सुन्दै हुनुहुन्छ सुनेर साथ दिन होला पनि भन्न चाहन्छु भन्दै रमाला रमाला नेपाली पप गीतहरू राख्दै राख्दै अगाडि बढ्ने नै छौं यति बेला तपाईँको माझमा राख्न चाहन्छौ 1974 रिबियनको गीत छ शुरूआतमा गीत राखेर कार्यक्रमको शुरूआत गर्न चाहन्छौ त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नलाई त्यहाँ

0: 1974 ब्याङ्कगीत तपाईँको माझमा राख्यौँ कार्यक्रमको सुरुवात गरिसकेका छौँ। जति मायालाई पनि बुझ्नेले कुरा नबुझेपछि होइन यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसकेका छौँ। आवाजमा म श्रीराजमा छु, प्राविधिक पाटोमा हुनुहुन्छ ललिता हायु, उहाँको साथ रहेको छ भने साथमा सम्झनाजी पनि हुनुहुन्छ, उहाँहरूको साथ रहेको छ, प्राविधिक पाटोमा रहेर साथ दिइराख्नु भएको छ भने साथमा तपाईँ हुनुहुन्छ। त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला भन्न चाहन्छु। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ, तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0484040026 रहेको छ, 0484040026 को माध्यम भएर आउन सक्नुहुन्छ पनि भन्न चाहन्छु। रमाइला मिठा कुराकानी हुनेछन् पनि भन्न चाहन्छु। यति बेला केही मेसेजहरू वाचन गर्न चाहन्छु, हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू वाचन गर्न चाहन्छु। केही मेसेजहरू पठाउनु भएको छ, हुनुहुन्छ यति बेला विनोद बरवाल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सालुबाट, सबैमा सम्झना माया छ भन्नुहुन्छ पनि। माधव भुञ्जल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ, बिर्तामोडबाट चापाबाट सम्झनु पर्दा प्यारी श्रीमती उमा ढुङ्गेल, बुनवासिनी सुताङ, रमिला राई, शान्ति विशी राई, अनिता काली, भूमिका गीता लिम्बु, रञ्जित राईका आलादुर मान सुनवार, पूर्वली आकाश राई, दिया लिम्बु, आङ बहाङ, मुनाकुञ्जीबी, मुना मुखिया, कमला मुखिया, हजारमन राई, अनिता राई, जन लिम्बु, निशा बान्तुवा राई, लवली मेलिना, कल्पना साम्पाङ, मनिषा राई, कुमारी उङहाङ लाउती, दिलुसान एम्फू, भावना सामुङ राई, रमिला बान्तुवा राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँले पनि मलाई देखि धन्यवाद दिन चाहन्छु। यति बेला कोही हुनुहुन्छ कामरको हुनुहुन्छ, हजुर नमस्कार।
1: नमस्कार भाइ।
0: नमस्कार रमिलाजी, स्वागत छ कार्यक्रममा, के गर्दै हुनुहुन्छ? बस्दै हुनुहुन्छ, खानपिन भयो? मेरो त भइसक्यो नि, मैले अघि नै खाएर आएको। त्यही त खानु पर्यो नि, बेलैमा किन नखाएको त तपाईँले चाहिँ बेलैमा? गर्मीले होला
1: है?
0: ठिक छ, स्वास्थ्य ख्याल गर्नु होला पनि भन्न चाहन्छु, स्वास्थ्य ख्याल गर्नु होला भन्न चाहे। मौसम गर्मी छ होला? ठिक छ, ख्याल गर्नुहोस् स्वास्थ्यको चाहिँ, पानी प्रशस्त मात्रामा पिउनुहोस् पनि भन्न चाहन्छु है। चिसो पेय पदार्थहरू कम खाने गर्नुहोस्, पिउने गर्नुहोस् है। ठिक छ, ठिक छ, ओके, ठिक छ। कसरी लाग्यो यस कार्यक्रममा सहभागी भइदिनु भएकोमा? छोटो मिठोमा साथीभाइलाई सम्झिदिनुहोस् न। हस् धन्यवाद, तपाईँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। पालो तपाईँको 0484040026 रहेको छ, 0484040026 को माध्यम भएर आउन सक्नुहुन्छ पनि मन चाहे, अनि साथसाथै मेसेजहरू पनि पठाउनुहोस्, तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन् पनि मन चाहन्छु। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू पनि वाचन गरिरहेको छु पनि भन्न चाहन्छु। त्यस्तै गरेर कुराकानी त भइरहेकै छन्, कुराकानी हुन्छन्, छोटो मिठोमा कुराकानी गरौँला, आउन सक्नुहुन्छ पनि भन्न चाहे। नम्बर 0484040026 रहेको छ भन्न चाहन्छु। त्यति बेला हामी गीततर्फ लाग्छौ, तपाईँको माझमा गीत राख्न चाहन्छौ। 1974 ब्यान्डकै गीत रहेको छ, गुराँसे फुलो बनाईमा। त्यसपछि हामी व्यवसायिक विश्रामतर्फ जान्छौँ, त्यसपछि आउँछौ। रेडियो सुन्दै गर्नुहोला, फोन मेसेज पनि गर्दै गर्नुहोला है।

0: आइया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मिर्गौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सड़क मन्थली रामेछाप।
4: सूचना सूचना सूचना।
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागी।
8: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
9: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
8: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
9: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20596-0447-590-453।
8: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाउ।
9: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौ।
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौ
4: र स्वच्छ खाउ, स्वस्थ बनाऊ।
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5514-13।
10: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
10: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
11: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
10: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
12: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
13: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
14: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आत्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
13: थप जानकारीको लागि सम्पर्क नम्बर 9859043230 9767-65-24-29
14: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
15: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
16: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
15: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
16: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
15: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
16: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
15: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
16: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9151216 9043-3691-94
15: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

यस टाइम स्वीट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम प्रविधि पाटमा आवाजमा मिश्रमा छु प्रविधि पाटमा हुनुहुन्छ ललित आयो उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0848 40 26 रहेको छ आउन सक्नुहुन्छ है कुराकानी पनि गर्नेछौँ पनि भन्न चाहन्छु तपाईँको माझमा रमाइला रमाइला नेपाली पवगीतहरू राख्दै राख्दै अगाडि बढिरहेका छौँ चन्द्र राई हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि खोटाङबाट चन्द्र राई हो सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँले पनि मनदेखि धन्यवाद दिन चाहन्छु त्यस्तै अमिना हुनुहुन्छ अमिना सुनार कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि दोलखाबाट हुनुहुन्छ जिरीबाट मुटु मनिषा मगर प्यारी सुशीला विश्वकर्मा दादा राजकाले मगर विवास कुलम पृथक तिलक विष्ट त्यस्तै मायालु निरुतायुन जनसंगीता लामा एलिसा लिम्बु सरस्वता पोखरेल कविता कतानी अर्पल रोशनी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ तुलसी केसी लुरी हुनुहुन्छ तुलसी केसीले पनि दैलेखको मान्छे अहिले चाहिँ काठमाडौँदेखि कार्यक्रम सुन्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ तुलसीजीलाई पनि विशेष रूपमा धन्यवाद मिलन घायल मुटुले पनि कार्यक्रम सुन्दैछु है दुहा कतारबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला हुनुहुन्छ उर्मिला हुनुहुन्छ है कार्यक्रम सुन्दैछु रामेछाबाट उर्मिला महतारा हो भन्नुहुन्छ सम्झिनु पर्दाखेरि चिन्ने नचिन्ने सम्झिने बिर्सिने सबैमा सम्झन होइन सम्झिन चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला हुनुहुन्छ देवेन किशोर अन्जान हुनुहुन्छ याद आउँछ गाउँ घर टुलेको छैन अझै सबैलाई बोलेको भन्ज्याङ अनि चौतारीहरूमा घाँस दाउरा गर्दै दौतरीहरूमा सुसेली मार्दै गाई बाख्रा चराको छैन अझै यादहरू हराएको याद आउँछ त्यही वन पाखाको हाँस्दै गाउँदै स्त्रीलो पाकाको भन्नुहुन्छ देवेन किशोर अन्जान हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ मिडियालाई माया गर्ने मान्छे हुनुहुन्छ मुटु फुट्ने गरी सम्झना देवेन किशोर अन्जान प्रवासी भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु यति बेला हामी गीततर्फ लाग्छौँ नेपथ्य बिहानको गीत रहेको छ मैना चाहिँ छम छमी तपाईँको माझमा राख्न चाहन्छौँ त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला फोन मेसेज गर्दै गर्नुहोला है त

पदयात्रा र चोली हजुर छोरोलाई च्याटै शिरमा टोपी दैव संजुग भेट भयो नाते गाउने हो कि हो झ्याउरे भाका मादलो ताल तालमा ताल मिलाएर नाचिदिन्न आज आगनीमा।

मानिसको जोबन पिपलुको पाता जस्तो फिलिलिली झरि जाने रहेछ। सुन चाँदी भन्नु मात्रै माया ठुलो रहेछ। हो सन्दर्भको कुरा बेला र मौका पर्दाखेरि।

जगराशी मर माट मुनि जीवन को भर केही छैन उमेर छँदै म जगन भैसा छँदै छैन हो दुई आत्माको मेला खहरेको भेला जस्तो हुन्न साली।

साथी फुलमाया सन्चु लगायत सबैमा सम्झना माया छ है, अनि अब बजनी सुनाउन चाहन्छु भन्नुहुन्छ। त्यस्तै गरेर सुमित यता सुनार हुनुहुन्छ, उहाँले पनि सुन्दैछु भन्नुहुन्छ। रामेश्व देउराली घर भइहाल्छ काठमाडौँबाट, कार्यक्रम धेरै मनपर्छ भन्नुहुन्छ। घर परिवार साथीभाइ सबै म बजनी समर्पण गर्न चाहन्छु है भन्नुहुन्छ। भने कर्णप्रिय केसी संगीत हुनुहुन्छ, सुन्दैछु कार्यक्रम भारतबाट भन्नुहुन्छ। दाङ तुलसीपुरको मान्छे हुनुहुन्छ, अहिले भारतमा रहेर हामीलाई समय एउटा साथ दिए हुनुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। नियमित रूपमा मेसेज पठाइदिनुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहे पनि मन चाहे भन्दै अब चाहिँ छुट्टिनु पनि पर्छ। लगभग कार्यक्रमको समय अवधि सकिन लाग्यो होइन, सकिसक्यो भन्दा पनि केही फरक पर्दैन जस्तो लाग्यो। रमिलाजीसँग कुराकानी गर्न पाए, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु जो सहभागी भइदिनु भयो, माया गरिदिनुहुन्छ होइन, उहाँहरूको साथ सहयोग माया छ र हामी छौँ जस्तो लाग्छ। कार्यक्रम कस्तो लाग्छ, सरसल्लाह सुझाव चाहिँ दिनुहोला भन्न चाहन्छु। वास्तविक रूपमा कस्तो भइराखेको छ, के गर्दा राम्रो हुन्छ, के गर्नुपर्छ, यी कुराहरू भनिदिनुहोस्, हामी सोही अनुसार चल्ने कोसिस पनि गर्छौँ पनि भन्न चाहन्छु। यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मनदेखि धन्यवाद दिन चाहन्छु। अनि साथसाथै फोन गरेर साथ दिनुभयो, फोन ट्राई गरेर साथ दिनु सम्पूर्णलाई मनदेखि धन्यवाद दिन चाहे। प्राविधिक बाटोमा रहेर साथ दिनुभयो ललिताजी, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। अनि फेरि पनि भन्न चाहन्छु, स्वास्थ्य ख्याल गर्नुहोला, पानी प्रशस्त मात्रामा पिउनुहोला, तातो पानी पिउने बानी बसाल्नुहोला, गर्मी होइन मौसम परिवर्तन भइराखेको छ, स्वास्थ्य ख्याल ध्यान दिनुहोला पनि मन चाहे भन्दै अन्त्यमा तपाईँको माझमा राजु लामा मंगोलियन अनहर्डको आवाजमा गीत तपाईँको माझमा राख्दै आजको बसाइबाट छुट्टिन चाहन्छु। हवस् त, नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 98-51-20-16 98-43-36-91-94
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
5: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230 97-67-65-24-29
5: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
6: अहिले 12 बजे
7: हजुरको रेडियो 102.1 मेगाहर्ज
8: का लागि 150 जना कर्मचारी भर्ना, 180 मेगावाट क्षमताको काली गण्डकी गर्ज जलविद्युत आयोजना निर्माण शुरू, प्रभावित क्षेत्रका बासिन्दालाई 10% सेयर लगानीको व्यवस्था, मध्यपूर्व युद्धले असर पारेको बेलामा चीनको निर्यातमा उल्लेख्य वृद्धि, बाह्य व्यापार चीनको अर्थतन्त्रका लागि अझै महत्वपूर्ण सहारा बनेको संकेत, र रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा पुनः निर्वाचित, शक्ति गौचन पराजित, एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण असोजमा आयोजना हुने। नेपाल खबरमा अब पूरा खबर, सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै अन्यत्र फैलन नदिन आकस्मिक कार्य शुरू गरेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा पंक्षी नष्ट गरिएको जानकारी दिनुभयो। वहाँका अनुसार 72 फार्मका करिब 5,15,000 पंक्षी तथा पंक्षीजन्य सामग्री नष्ट गरिएको छ। सबैभन्दा बढ़ी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरामा समस्या देखिएको हो। सरकारको निर्देशन अनुसार खटिएको द्रुत कार्य टोली 7,00,000 अण्डा र 183 टन दाना पनि नष्ट गरेको वहाँले बताउनुभयो। दाहालका अनुसार केही हप्ता अघि झापा मोरङ सुनसरी जिल्लामा देखिएको बर्ड फ्लू महोत्तरी बारा चितवन हुँदै काठमाडौँ भक्तपुर ललितपुर जिल्लामा बर्ड फ्लू फैलिएको छ। पछिल्लो समय नवलपरासीमा पनि देखिन थालेको छ। काठमाडौँ उपत्यका बर्ड फ्लूको जोखिममा छ। चितवन लगायतका अन्य भागमा भने रोग नियन्त्रणमा आइसकेको पौडेलले जानकारी दिनुभयो। थप संक्रमण नहोस् भन्नका लागि प्रभावित क्षेत्रको सम्पूर्ण पंक्षीजन्य उत्पादन नष्ट भएको, करिब 2 महिनापछि मात्रै व्यवसाय पुनः शुरू गर्न पाउने व्यवस्था रहेको पनि उहाँले जानकारी दिनुभयो। बर्ड फ्लू नियन्त्रण नियमावली 2078 अनुसार यसरी पंक्षीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको 75% राहत दिने व्यवस्था गरिएको छ। लागत मूल्य जिल्ला अनुसार फरक पर्न सक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारी लगायत उच्च पदाधिकारीको बैठकले निर्णय गर्ने गरिएको महानिर्देशक बताउनुभयो। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आउँदो साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार साउनको तेस्रो हप्तासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ। अहिले सुरुङ मार्ग भएर आवत जावत गर्ने गाड़ीसँग शुल्क उठाउनका लागि कम्पनीसँग सम्झौता भई तालिमको काम भइरहेको छ। सुरुङ मार्गभित्र उद्धारका लागि के कस्ता काम गर्ने, आपतकालीन अवस्थामा के गर्ने तथा लाइट एवं भेन्टिलेशनको व्यवस्था अवस्था के कस्तो छ भनेर टोल शुल्क उठाउने कम्पनीले आवश्यक तयारी गरिरहेको छ। 24 घण्टा सुरुङ सञ्चालनका लागि 150 जना कर्मचारी भर्ना गरिएको छ। ती कर्मचारीलाई शिफ्टका आधारमा परिचालन गरिनेछ। सुरुङ मार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक युसिन एआरटीजेवी बीच यसअघि औपचारिक सम्झौता भइसकेको छ। दैनिक 8,000 गाड़ी सुरुङ मार्ग भएर आवत जावत गरेमा वार्षिक 35 करोड़ बराबरको टोल शुल्क उठ्ने अनुमान गरिएको छ। उठेको रकम मध्ये वार्षिक 22 करोड़ रकम सेवा प्रदायकलाई उपलब्ध गराउनु पर्ने पनि आयोजनाले जनाएको छ। म्याग्दीमा 180 मेगावाट क्षमताको काली गण्डकी गर्ज जलविद्युत आयोजना निर्माण शुरू भएको छ। यो आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 भालेबासमा हिजोदेखि विस्फोटक पदार्थको प्रयोग गरी सुरुङ निर्माण थालेको हो। मुस्ताङको थासाङ गाउँपालिका 4 घासामाको पहिरो थाप्लामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 घरापमा विद्युत गृह निर्माणको तयारी भएको आयोजना निर्देशक रमन सिंहले जानकारी दिनुभएको छ। 40 अर्ब लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आईएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज हिमालयन र प्रभु बैंकको लगानी रहने आयोजनाका वरिष्ठ प्रबन्धक कृष्ण दास श्रेष्ठले बताउनुभयो। प्रभावित क्षेत्रका वासिन्दालाई 10% शेयर लगानीको व्यवस्था मिलाएको उहाँले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव आज तोलामा 2000 बढ़्यो, विद्युत महसुल बक्यौता तत्काल उठाउन ऊर्जा मन्त्रीको निर्देशन लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
9: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
10: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
9: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
10: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
9: थप जानकारीका लागि फोन नम्बर 0153591990 53591990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रण सँगै थप फैलन नदिन आकस्मिक कार्य शुरू, नागढुङ्गा नौबिसे सुरुङ मार्ग साउनको तेस्रो हप्तासम्म सञ्चालनमा ल्याउने तयारी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। बिहिबारदेखि लगातार घटिरहेको सुनको भाव आज बढ़ेको छ। आज सुन तोलामा 2000 रूपियाँले बढ़ेर 3,01,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,09,900 रूपियाँ थियो। आज चाँदीको भाव पनि तोलामा 20 रूपियाँले बढ़ेको छ। हिजो तोलाको 4,905 रूपियाँ रहेको चाँदीको भाव आज तोलाको 4,925 रूपियाँ कायम रहेको संघले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसुल बक्योताको 50 अर्ब 1 करोड़ उठाउन निर्देशन दिएको छ। नियमित रूपमा उठाउनुपर्ने महसुल नउठेको पुरानो बाँकी बक्योता तथा डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन समेत समस्या देखिएपछि मन्त्रालयले आवश्यक पहल थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महसुल बक्योता असुली प्रक्रियालाई प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढ़ाउन निर्देशन दिनुभएको छ। डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सड़क बत्ती लगायतका सबै क्षेत्रको बक्योता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाई छ। वहाँले कानूनी प्रक्रियामा रहेको बाहेको क्षेत्रमा बक्योता असुली गर्न प्राधिकरण अल्म लिन नहुने बताउनुभयो। महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदनमा समेत ठूलो मात्रामा विद्युत महसुल बक्योता रहेको उल्लेख छ। अब विदेशको खबर। मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण विश्व व्यापार र आपूर्ति प्रणालीमाथि दबाव बढ़िरहेका बेला चीनको निर्यात मे महिनामा अपेक्षा भन्दा बलियो रूपमा बढ़ेको छ। सरकारी तथ्याङ्क अनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट हुने निर्यात अघिल्लो वर्षको यसै अवधिको तुलनामा 19.4% बढ़ेको छ, जसले बजारको अनुमानलाई समेत उछिनेको छ। चीनको भन्सार प्रशासन जीएसीका अनुसार मे महिनाको निर्यात वृद्धि दर अप्रेलको 14.1% थप उकालो लाग्दै 19.4% पुगेको हो। अर्थशास्त्रीहरूले ब्लूमबर्ग मार्फत गरिएको सर्वेक्षणमा 15% वृद्धि हुने अनुमान गरेका थिए। वास्तविक तथ्याङ्क त्यो अनुमान भन्दा उल्लेख्य रूपमा माथि देखिएको छ। मे महिनामा आयात पनि वार्षिक आधारमा 27.4% बढ़ेको छ। यो वृद्धि दर पनि ब्लूमबर्ग 26% पूर्वानुमान भन्दा उच्च रहेको छ। आयात र निर्यात दुवै क्षेत्रमा देखिएको मजबूत विस्तारले बाह्य व्यापार चीनको अर्थतन्त्रका लागि अझै महत्वपूर्ण सहारा बनेको संकेत गरेको छ। विशेष गरी संयुक्त राज्य अमेरिका तर्फको निर्यात उल्लेखनीय रूपमा बढ़ेको छ। अब खेल खबर। रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा पुनः निर्वाचित हुनुभएको छ। संघको 30 औं वार्षिक साधारण सभा तथा 5 औं अधिवेशन अन्तर्गत सम्पन्न चुनावमा 69 मत प्राप्त गरी थापा निर्वाचित हुनुभएको हो। यसअघिको चुनावमा थापासँगै पराजित हुनुभएका उहाँका निकटतम प्रतिद्वन्दी शक्ति प्रसाद गौचनले यसपटक 49 मत प्राप्त गर्नुभएको थियो। यसपालिको चुनावमा 126 मतदाता मध्ये 119 मत खसेको थियो। मुख्य निर्वाचन अधिकृत कुलमणि गेवालीका अनुसार उपाध्यक्षमा खेमराज भूषालले 69 मत, सचिवमा उदय कुमार मल्लिकले 68, कोषाध्यक्षमा धीरज अधिकारी क्षेत्रीले 77 र महिला सदस्यमा उमा अधिकारीले 77 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। यसैगरी सदस्य पदमा प्रशान्त विक्रम मल्ल, नीरज प्रताप खाँड, पुनित पोखरेल, विजय सिंह गेवाली, मनोज भण्डारी, अन्तिम थापा, ज्वालेश प्रसाद प्रधान, भुवन पाण्डे, तारा प्रसाद पाठक र कृष्ण कुमार कुवर निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ। एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आगामी असोजमा आयोजना हुने भएको छ। आयोजक इन्फिनिटी ड्रीम्सका अनुसार प्रतियोगिता असोज 8 गतेदेखि 17 गतेसम्म काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा सञ्चालन हुनेछ। सहभागी फ्रेन्चाइज टोली तथा सरकारवालासँगको छलफलपछि प्रतियोगिताको मिति तय गरिएको आयोजकले जनाएको छ। दुवै संस्करणको उपाधि कर्णाली एसबीसले जितेको थियो। यस पटकको प्रतियोगिता साविक विजेता कर्णाली एसबीस सहित ललितपुर क्वीन्स, काठमाडौँ स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी 6 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। लीगको पहिलो संस्करण काठमाडौँमा र दोस्रो संस्करण पोखरामा आयोजना गरिएको थियो। एसियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लीगका रूपमा परिचित यस प्रतियोगिताले नेपाली महिला भलिबलको विकास र व्यवसायीकरणमा थप योगदान पुर्याउने विश्वास आयोजकको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै थप फैलिन नदिन आकस्मिक कार्य शुरू। पंक्षीजन्य उत्पादन नष्ट भएको 2 महिनापछि मात्रै व्यवसाय फेरि शुरू गर्न पाउने। नागडुङ्गा नौबिसे सुरुङ मार्ग साउनको तेस्रो हप्तासम्म सञ्चालनमा ल्याउने तयारी। 24 घण्टा सुरुङ सञ्चालनका लागि 150 कर्मचारी भर्ना। 180 मेगावाट क्षमताको काली गण्डकी गर्ज जलविद्युत आयोजना निर्माण शुरू। प्रभावित क्षेत्रका बासिन्दालाई 10% सेयर लगानीको व्यवस्था। मध्यपूर्व युद्धले असर पारेको बेलामा पनि चीनको निर्यातमा उल्लेख्य वृद्धि। बाह्य व्यापार चीनको अर्थतन्त्रका लागि अझै महत्वपूर्ण सहारा बनेको संकेत। र रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा पुननिर्वाचित। शक्ति गौचन पराजित। एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण असोजमा हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौ। नमस्कार।
2: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।

0: सस्तुमै पोषक दाना पाउन रानी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596-0475-90-453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845-41-143-9963-023-22।
4: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
4: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
7: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
4: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
7: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50(4) बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
8: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
11: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो, तर हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
10: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
12: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430398 0485430398
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
5: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
6: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
5: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
13: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीन कुने काठमाडौँ

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सुने सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे। प्रविधि संयोजनमा हुनुहुन्छ ललिता हायु। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौ। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbको साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साथको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भने तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज मंगलबारको बसाई, आजको बसाईमा चाहिँ तपाईँको माझमा चाहिँ हामीले सामान्य ज्ञानको प्रश्नहरू लिएर आएका छौं। तपाईँले चाहिँ 30 सेकेण्डभित्र चाहिँ उत्तर दिनुपर्ने हुन्छ। अप्सन पनि रहेको छ, तपाईँले कति नम्बरको अप्सन सही जस्तो लाग्छ त्यो अप्सन चुज गरेर चाहिँ तपाईँले उत्तर दिनुपर्ने हुन्छ। र तपाईँले मिलाउनु भयो भएन भने हामी कम्प्युटरको माध्यमबाट तपाईँलाई उत्तर दिने प्रयास गर्नेछौ। र तपाईँले कार्यक्रममा सहभागिता जनाउनुहोस्, एकदमै तपाईँको लागि महत्वपूर्ण प्रश्नहरू पनि हुन सक्छ। र तपाईँले कार्यक्रममा सहभागिता जनाएर कार्यक्रममा आउनुहोला 0840 40 00 26 को माध्यम भएर सहभागिता जनाउनुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भनी रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में एकदम मीठो गीत गईराग हरे काली को याद आउँछ। एकदमै मिठो चलचित्र गीत थियो, बिजियो चलचित्रको गीत रहेको थियो। मिठो गीतबाट हामीले कार्यक्रम सुने सौगातको शुरूआत गरिसकेका छौं। अब पनि फालो तपाईँको रहेको छ 0848 40 40 0026 फोन गरेर तपाईँ सहभागिता गर्नुहोला। आज हामीले केही प्रश्नहरू लिएर आएका छौं, तपाईँसँग हाम्रो रमाइलोको कुराकानीको साथमा प्रश्नहरू पनि सोध्नेछौं। तपाईँले अप्सन पनि चुज गर्न पाउनुहुनेछ, हामीले अप्सन पनि दिनेछौं र कुन चाहिँ सही उत्तर जस्तो लाग्छ त्यो उत्तर तपाईँले भन्नुपर्ने हुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हाम्रो तनुजी के छ खबर, आरामै हुनुहुन्छ नि?
1: हजुर एकदमै आरामै छु, सन्चै छु। अनि हजुर आरामै हुनुहुन्छ, ठिकै छ खबर, हजुरको के छ?
0: म पनि एकदम आराम कुशलै छु, मेरो खबर पनि एकदम ठिकठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ है। त अनि के गर्दै हुनुहुन्छ यो समय?
1: यतिखेरको बसमा त कार्यक्रम सुनेर बसिरहेको है।
0: कार्यक्रम सुन्दै बसिराख्नु भएको छ, कार्यक्रम पनि सहभागिता जनाउनु भइसकेको छ। हामी कार्यक्रमतर्फै लागौं त?
1: हुन्छ
0: ल, कार्यक्रमतर्फ लाग्छौ। समय पनि अब प्रश्न सँगसँगै शुरूआत हुन्छ, 30 सेकेन्डभित्र तपाईँले हामीलाई उत्तर दिनुहोला है त।
1: हुन्छ।
0: कुन ग्रहलाई निलो ग्रह भनेर चिनिन्छ? यसको अप्सन ए रहेको छ शनि ग्रह, अप्सन बी रहेको छ शुक्र ग्रह, अप्सन सी रहेको छ पृथ्वी ग्रह र अप्सन डी रहेको छ अरुण ग्रह। कुन चाहिँ ठिक होला जस्तो लाग्छ? मैले भन्नुभएको प्रश्न सुन्नु भएन? ल ठिक छ, मैले प्रश्न फेरि पनि भने, कुन ग्रहलाई निलो ग्रह भनेर चिनिन्छ? सुन्नुभयो?
1: कुन ग्रहलाई पहिलो ग्रह भनिन्छ?
0: निलो निलो निलो ग्रह, हजुर निलो ग्रह भनेर चिनिन्छ। अप्सन रहेको छ शनि ग्रह, शुक्र ग्रह, पृथ्वी ग्रह, अरुण ग्रह। कुन चाहिँ?
1: पृथ्वी ग्रह भन्न जान्छु है त।
0: ल हजुरले अब के गर्नु भएको छ, हामी कम्प्युटरबाट चेक गर्छौँ है त।

0: तारुजी के भयो जस्तो लाग्यो कहिलेकाहीँ त्यस्तो हुन्छ होइन त्यसलाई नगर्नु अन्तिम के हो त्यसलाई चाहिँ ध्यान दिनुहोस् न है
1: हुन्छ मैले मिलाए जस्तो लाग्थ्यो अनि के होइन भनेर नि
0: ल मिलाउनु भएको छ आफ्नो साथी सङ्गीलाई सम्झना राख्नुहोस् है त
1: ओके हुन्छ फर्स्टमा हजुरलाई अनि मित्र लगायत हाम्रो हजुरको एसएम अल युनिट अनि त्यसै गरी घरबाटमा मेरो मम्मी बाबा नानी साना अनि बहिनीहरू सम्पूर्णको लागि बहिनी रियाहरू पनि भन्न चाहन्छु त्यसै गरी दाई देवराजी दुर्गा पाण्डेलाई पनि सम्झना छ भन्न चाहन्छु डबिन तामाङ दाईलाई पनि सम्झना छ भन्न चाहन्छु सुन्दै हुनुहुन्छ होला साथीहरू राज घले मगर धीरेन्द्र विष्ट ईश्वर बस्नेत शुक्र राज रसाईजी रामकुमार लिम्बूको लागि अमिना सुनवारको लागि हिमाली छेत्री अनिलङ्गेली जय निशा श्रेष्ठ निशा श्रेष्ठ निशा लामा दुर्गा मगर साथीहरू धेरै हुनुहुन्छ हरेक सबैको लागि र युनिसा मुस्तम रमेश घतानी शङ्कर लामा अविनाश लुङ्गेली समर छानी लगायत सबैले भन्दै जान्छु ल नमस्ते
0: हवस् त नमस्ते हाम्रो कश्मीरजी हुनुहुन्थ्यो उहाँले उत्तर दिएर छोडिसक्नु भएको छ मिलाउनु पनि भएको छ र आफ्नो साथीसँगलाई पनि सम्झना सन्देश राख्नु भएको छ अर्को प्रश्न रहेको छ 048-40-40-0024 माध्यमबाट आउन सक्नुहुनेछ साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ हुनुहुन्छ विनोद बरुवालजी हुनुहुन्छ हेलो हजुर नमस्ते म पनि सुन्दैछु है सानोबाट विनोद बरुवाल हो नि भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी धर्मराजजी हुनुहुन्छ नमस्ते शुभ दिन म ढकाल धर्मराज बिर्ता बोर्ड झापाबाट झापा घर भए आज दुबईबाट कार्यक्रम सुन्दैछु आज कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा आज जेठ 26 गते जन्मदिन मनाउनुहुने अङ्कल हरि ढकाल उदयपुरकी बहिनी प्रकृति कोइराला इलामको भाइ मनोज छेत्री र शङ्क सभागी अनुराधा गुरूङ र इटहरीका एकादेशका गगन राजलाई चाहिँ जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछु र मेरा आफन्तजनहरूलाई पनि सम्झना साथै मायाको साथमा आजको दिन शुभ रहोस् भन्दै कामना गर्दै यस कार्यक्रमबाट बिदा हुन चाहन्छु भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी हुन्छ हिराबहादुर लकाईजी हुनुहुन्छ नमस्कार सिस म पनि कार्यक्रम सुन्दैछु बुटोलबाट भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ सुमित यादा सुनवार किराची हुनुहुन्छ नमस्ते सम्झना नेवा खड्गे हजुर म रामी छाप देउराले हाजे काठमाडौँबाट बौद्ध हजुरपाटीबाट चाहिँ सुमित यादा सुनवार किरात हो म पनि प्रोग्राम सुन्दैछु धेरै मनपर्छ अब बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी अप्सरा खड्काजी हुनुहुन्छ नमस्ते सुन्दैछु है दिदी रामी छापको नामारीबाट अप्सरा खड्का हो मिस यु अल भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद र त्यसै गरी रूपासना योगीजी हुनुहुन्छ नमस्कार प्यारी दिदी सुन्दैछु है सिन्धुली डुम्रीवासबाट रूपासना योगी हो भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी सौरभ केसीजी हुनुहुन्छ उहाँले पनि हेलो सिस गुड आफ्टरनुन म बाक्सो नगरपालिका आठको मान्छे आज भारतको गुजरातदेखि सुन्दैछु मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद र त्यसै गरी हुनुहुन्छ अर्को साथी मिडिया प्रेमी राय अनिशाजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ मिस यु अल माई फ्रेन्ड म चाहिँ भोजपुरबाट चाहिँ भोजपुरबाट मिडिया प्रेमी राय अनिशा हो भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी यति बेला हुनुहुन्छ मिलन घायल मोटोजी हुनुहुन्छ गुड आफ्टरनुन सिस्टर अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्डको लागि फ्रम दोहा कतारबाट भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद केही मेसेजहरू अझै बाँकी नै छ तपाईँले पठाउँदै गर्नुहोला र अर्को बसाइमा हामी अर्को एउटा मिठो गीत राख्छौँ त्यसपछि हामी तपाईँसँग कुराकानी गर्छौं र त्यसपछि तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्नेछौ यति बेला भने एकदमै मिठो गीत बज्छ त्यसपछि छोटो व्यवसायिक विश्रामतर्फ जानेछौ विश्रामपछि फेरि आउनेछौ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला

0: मेरो लाख बिखा जमिन छ तराईमा मेरो खाना पाक्छ सुनेको कराईमा मेरो पाँच तारे होटल सहरैमा हेलिकप्टर लिन आउँछ घरैमा मेरो लाख बिखा जमिन छ तराईमा मेरो खाना पाक्छ सुनेको कराईमा मेरो पाँच तारे होटल सहरैमा हेलिकप्टर लिन आउँछ घरैमा जिन्दगी चल्दैछ ऐसामा म त सुतेर उठेको पैसामा जिन्दगी चल्दैछ ऐसामा म त सुतेर उठेको पैसामा छैन मनमा चोट सुकिलो छ कोट मेरो घरको करेसामा पैसाको बोट रकेट चढेर हिँडिदिन्छु म त अन्तरिक्ष किनिदिन्छु रकेट चढेर हिँडिदिन्छु म त अन्तरिक्ष किनिदिन्छु
1: अब बुढा गरौ भन्ने चाल फोजन हाले 1 2 3 4

0: यो त रमाइलोको लागि मात्रै थियो, पैसाको लागि कसैलाई दुःख दिनु हुँदैन। अल टाइम यो पढ्ने समय हो।
1: राम्रोसँग जाऊ।
0: बाई ड्याड, बाई मम,
2: बाई बाई।

0: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
1: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
0: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
1: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
0: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
1: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
5: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
0: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
9: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू,
9: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
9: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
9: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
9: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-45-100 छ, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
10: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
0: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
10: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
0: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
10: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863-29-25-35, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
0: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
11: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
0: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
11: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
0: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
11: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
0: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
11: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361494।
11: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुंगे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 98143451 65 98143414090।

कार्यक्रममा एकदमै मिठो गीत, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि संयोजनमा हुनुहुन्छ ललिता हायु। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला। केही समय बाँकी छ त जो साथीहरू कार्यक्रममा सहभागिता हुन मन छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ 0840 40 00 26 को माध्यम भएर र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि सम्झना सन्देश पठाउन सक्नुहुनेछ। यति बेला हुनुहुन्छ शुक्रराज रसाइलीजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हेलो हजुर नमस्कार एण्ड सांगीतिक अभिवादन, म चाहिँ पाँच तरहिलेहाङ सात घर भइहाल्छ फिल्म 4W-बाट चाहिँ शुक्रराज रसाइली निर्देश हो। अब बस्ने गीत मार्फत समर्पण गर्नुपर्दा साथीहरू यस प्रकारको रहेको छ, जीवन सहयात्री कमला रसाइली, प्रेमकला आचार्य, डिकेन्द्र साम्बाम्फे, अरूणाज साम्बाम्फे, गोपाल भाई चटपटे, मनिषा शेर्पा, गगन तेह्रथुमी, सुमी लिम्बु, सञ्चमाई केरूङ, तारा शंकर, विनिता दहाल सुवेदी, मनमाया तिमन सिन्हा, रामकृष्ण कलियात्री, पाँच थरे, स्वर्णिम राई, सुप्रिया बान्तव राई, त्यसै गरी कविता गतानी, मुना खड्का, हर्पल रोशनी राई, सरस्वता पोखरेल, राजकली मगर, तानु कजमेर, दिलु एम्फु राई, त्यसै गरी हरिमाया समला गाई, भूपाल दुलाल अभागी, सृजना विश्वकर्म, डम्बर तामाङ, युगेनी मेहाङ लिम्बु, भीम कतानी, ढकाल धर्मराज, धन कुमार खाती, फुलमाया सेन्चुरी, त्यसै गरी सुहाङमा लिम्बु लगायत उहाँलाई एटु जेडलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सानीजी हुनुहुन्छ, नमस्ते म अनुष्का सानु भन्नुभएको छ, घर चाहिँ शङ्खसभा, हाल चाहिँ रोमानियाबाट चाहिँ सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी माधव ढुङ्गेलजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हेलो हजुर दर्शन नमस्कार, म माधव डुंगेल बिरतामुट चापाबाट, आज सम्झनु पर्दा प्यारी श्रीमती मा डुंगेल बुनु, अस्मी सुताङ, रमिला राई, शान्ति विषे राई, अनिता काले भूमिका, त्यसै गरी गीता लिम्बु, रंजित राई काल, अबिर बानी सुनवार, पूर्वेली आकाश राई, दिया लिम्बु, आङ्गो हाङ, मुना कुइजीवी, त्यसै गरी मुना मुखिया, कमला मुखिया, हजरमन राई, अनिता राई, जेनी लिम्बु, निशा बान्तवा राई, लवली मेलिना सियर, कल्पना साम्पाङ, मनिषा राई, कुमारी युङहाङ लवाती, दिलु सानो याम्फु, भावना चामलिङ राई, रमिला बान्तवा राई भन्नुभएको छ, दुखी बिना लुलामा हिक्मत साई, पूर्ण बहादुर थुलुङ, अलको लागि मिस यू भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अमिनाजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अमिना सुनवार फ्रम दुलखाबाट, त्यसरी अपकमिङ सङ डेडिकेटर अलको लागि भन्दै हुनुहुन्छ। र त्यसै गरी सपना तामाङजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हजुर दिदी नमस्ते नमस्कार, सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो, कार्यक्रम राम्रो लाग्छ भन्दै हुनुहुन्छ। धनु गजमेरजी हुनुहुन्छ, नमस्कार है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ। आजको बसाईमा कार्यक्रमलाई सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्ने साथीहरूलाई विशेष धन्यवाद, र कार्यक्रममा सहभागिता जनाउनु भएको थियो धनु गजमेरजीलाई पनि धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले आएर प्रश्नको उत्तर दिनुभयो, मिलाउनु पर्ने भएको छ, उहाँलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्दछु। र जो जतिले जहाँबाट जुन जुन माध्यमबाट चाहिँ कार्यक्रम सुनेर साथ दिनुभयो सम्पूर्णलाई एकैमुष्टमा धन्यवाद व्यक्त गर्दछु, र कार्यक्रममा अवधि पनि बजेका मिठा र माइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु, र प्रविधि संयोजनबाट मलाई यति जेलसम्म साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को मिठो गीत राख्दै आजको बसाई स्नेह सौगातबाट म सम्झना खड्की पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: होइन हजुरबुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
1: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
0: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
1: नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
0: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने

0: तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484001014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484514 सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
5: अहिले दिउँसोको 1 बजे
6: हजुरको रेडियो 102.1 मेगा।
7: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
8: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटलपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
7: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
8: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
7: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
8: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
9: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
7: यदि तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
4: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854340305 0485 मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप।
10: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
11: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: गाड़ी मैं लगाऊंगा तेरे घर के गेट पर, ठीक 11:15 तू होना जाइयो लेट पर।
1: हजूर को रेडियो 102.1 मेगा
2: डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98407793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064417188।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
10: सम्पर्क नम्बर 0475904662, 98692665998।
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि, यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि।
12: मिठो पनि स्वस्थ पनि।
13: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजाघर, सफल फलफूल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
14: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
6: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
4: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: डीजे वाले बाबू मेरा गाना चला तो गाना चला तो।

गाना बजा दूं।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
6: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
6: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
6: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौ अघि बढौ।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित भएको छ। विपक्षी दलले अवरोध कायमै राखेपछि बुधबार बिहान 11 बजेसम्मका लागि सभामुख डीपी अर्यालले बैठक स्थगित गर्नुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले सांसद सुदन गुरूङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्नुभएको छ। गुरूङले आजै दिउँसो 3 बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी छ। यसअघि गुरूङ गएको चैत्र 13 गते गृहमन्त्री नियुक्त हुनुभएको थियो, तर सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको थियो। आज बसेको मन्त्रिपरिषदको बैठकले पूर्व गृहमन्त्री गुरूङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गरेसँगै गृहमा उहाँ फर्कन लाग्नु भएको हो। यस्तै विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रीमा महावीर पुललाई सरकारले सिफारिश गरेको छ। उहाँले पनि आज राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। सरकारले पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न गठन भएको समितिको प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको बैठकले गुरूङबारे छानबिन गर्न पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको संयोजकत्वमा बनेको समितिले दिएको प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री शशांक पोखरेलले जानकारी दिनुभएको छ। गएको वैशाख 28 गतेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक सोपाकान्त पौडेल र सहनायाधियोक्ता अचित मणि न्यौपाने सदस्य हुनुहुन्थ्यो। समितिले प्रतिवेदन मार्फत गुरूङलाई क्लीन चिट दिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार गुरूङलाई आज गृहमन्त्रीमा शपथ गराउने तयारी छ। त्यस्तै सरकारले दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेड क्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय पनि गरेको छ। निजामती सेवा स्वर संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। सरकारले तल्लो अरूण जलविद्युत आयोजना, लोअर न्यादी खोला जलविद्युत आयोजना, हुन्सा खोला जलविद्युत आयोजना र ताँदी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसुल बक्यौताको 50 अर्ब 1 करोड उठाउन निर्देशन दिएको छ। नियमित रूपमा उठाउनुपर्ने महसुल नउठेको पुरानो बाँकी बक्यौता तथा डेडिकेट र ट्रंक लाइनको महसुल उठाउन समेत समस्या देखिएपछि मन्त्रालयले आवश्यक पहल थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महसुल बक्यौता असुली प्रक्रियालाई प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढ़ाउन निर्देशन दिनुभएको छ। डेडिकेटेड फिडर र ट्रंक क्लाइन्टका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सड़क बत्ती लगायतका सबै क्षेत्रको बक्यौता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ। उहाँले कानूनी प्रक्रियामा रहेको बाहेकको क्षेत्रमा बक्यौता असुली गर्न प्राधिकरण अल्मलिन नहुने बताउनु भएको छ। महालेखा परीक्षाको 63 औं वार्षिक प्रतिवेदनमा समेत ठूला मात्रामा विद्युत महसुल बक्यौता रहेको उल्लेख छ। सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै अन्यत्र फैलिन नदिन आकस्मिक कार्य शुरू गरेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर रमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा पंक्षीनष्ट गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार 72 फार्मका करिब 5,15,000 पंक्षी तथा पंक्षीजन्य सामग्री नष्ट गरिएको छ। सबैभन्दा बढ़ी लियर्स कुखुरा र स्थानीय जातका कुखुरामा समस्या देखिएको छ। सरकारको निर्देशन अनुसार खटिएको द्रुत कार्य टोलीले 7 लाख अण्डा र 183 टन दाना पनि नष्ट गरेको उहाँले बताउनु भएको छ। अनुसार केही हप्ता अघि झापा मोरङ सुनसरी जिल्लामा देखिएको बर्ड फ्लू पछि महोत्तरी बारा चितवन हुँदै काठमाडौँ भक्तपुर ललितपुर जिल्लामा बर्ड फ्लू फैलिएको छ। पछिल्लो समय नवलपरासीमा पनि देखिन थालेको छ। काठमाडौँ उपत्यका बर्ड फ्लूको जोखिम छ। चितवन लगायतका अन्य भागमा भने रोग नियन्त्रणमा आइसकेको पौडेलले जानकारी दिनुभएको छ। थप संक्रमण नहोस् भन्नका लागि प्रभावित क्षेत्रको सम्पूर्ण पंक्षीजन्य उत्पादन नष्ट भएको करिब 2 महिनापछि मात्रै व्यवसाय पुनः शुरू गर्न पाउने व्यवस्था रहेको पनि उहाँले जानकारी दिनुभएको छ। श्रम संस्कृति पार्टीका सांसद हर्का साम्पाङले सदन खुलाउन संकल्प प्रस्ताव पारित गर्न सभामुखको ध्यान आकर्षण गराउनु भएको छ। लामो समयदेखि सदनमा गाँठो परेको भन्दै प्रधानमन्त्री नआउने तर बोकेर आउन नमान्ने भन्दै संकल्प प्रस्ताव पेश गर्दै
तै उहाँले भन्नुभयो नियमावलीको 79(1) ग अनुसार गत वैशाख 19 गतेको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने क्रममा नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने भनाई रेकर्डबाट हटाएर आगामी दिनमा मन्त्री र सांसदले राष्ट्रकाकी अभिव्यक्ति दिन नपाउने गरी सबैले देशको पक्षमा सन्देश दिने संकल्प प्रस्ताव गर्न पेश गर्दछु। उहाँले यही संकल्प प्रस्ताव गरेर अघि नबढ़ी जनतामा जान नसकिने बताउनुभयो। काभ्रे फलाञ्चोक स्थित रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा शुरू भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै पीपी राजमार्गमा सवारी आवागमन रोकिएको छ। जिल्ला पर्यटक कार्यालय काभ्रे फलाञ्चोकले सोमबार दिउँसो 12:28 बजे एक अत्यन्त जरूरी सूचना जारी गर्दै तत्कालका लागि सवारी साधन सञ्चालनमा रोक होल्ड लगाएको छ। यात्री तथा सवारी चालकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै यो निर्णय गरिएको प्रहरीले जनाएको छ। वर्षाका कारण सड़कमा हुन सक्ने सम्भावित क्षति र दुर्घटनाबाट बच्न पूर्व सावधानी स्वरूप गाड़ी सुरक्षित स्थानमा रोकिएको हो। सड़कमा कुनै प्रकारको अवरोध नरहेको सुनिश्चित भएपछि मात्र अर्को सूचना जारी गरेर यातायात पुनः सुचारू गरिने जिल्ला पर्यटक कार्यालयले स्पष्ट पारेको छ। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आउँदो साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार साउनको तेस्रो हप्तासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ। अहिले सुरुङ मार्ग भएर आउजाउत गर्ने गाडीसँग शुल्क उठाउनको लागि कम्पनीसँग सम्झौता भई तालिमको काम भइरहेको उहाँले जानकारी दिनुभएको छ। समाचारको क्रममा अन्तर्राष्ट्रिय समाचार मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण विश्व व्यापार आपूर्ति प्रणालीमाथि दबाव बढ़िरहेका बेला चीनको निर्यात मे महिनामा अपेक्षाभन्दा बलियो रूपमा बढ़ेको छ। सरकारी तथ्याङ्क अनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट हुने निर्यात अघिल्लो वर्षको यसै अवधिको तुलनामा 19.4% बढ़ेको छ, जसले बजारको अनुमानलाई समेत उछिनेको छ। चीनका वंशार प्रशासन जीएससीका अनुसार मे महिनाको निर्यात वृद्धि दर अप्रेलको 14.1% थप कालो लाग्दै 19.4% पुगेको। अर्थशास्त्रीहरूले ब्लुमम वर्ग मार्फत गरिएको सर्वेक्षणमा 15% वृद्धि हुने अनुमान गरेका थिए। वास्तविक तथ्याङ्क त्यो अनुमान भन्दा उल्लेख रूपमा माथि देखिएको छ। मे महिनामा आयात पनि वार्षिक आधारमा 27.4% बढ़ेको हो। यो वृद्धि दर पनि ब्लुमबर्गको 26% पूर्वानुमान भन्दा उच्च रहेको छ। आयात र निर्यात दुवै क्षेत्रमा देखिएको मजबूत विस्तारले बाह्य व्यापार चीनको अर्थतन्त्रका लागि अझै महत्वपूर्ण सहारा बनेको संकेत गरेको छ। र खबरको अन्त्यमा खेल खबर। एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आउँदो असोजमा आयोजना हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार प्रतियोगिता असोज 8 गतेदेखि 17 गतेसम्म काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवल हलमा सञ्चालन हुनेछ। सहभागी फ्रान्चाइज टोली तथा सरकारवालासँगको छलफलपछि प्रतियोगिताको मिति तय गरिएको आयोजकले जनाएको छ। दुवै संस्करणको उपाधि कर्णाली एस20ले जितेको थियो। यसपटकको प्रतियोगितामा पहिलो र दोस्रो संस्करणको विजेता कर्णाली एस20 सहित ललितपुर क्वीन्स, काठमाडौँ स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लावाज र पोखरा निन्जाज गरी छटोलीको सहभागिता रहने आयोजकले जनाएको छ। हवस् त दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेटा प्रान्त 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म स्थित राज महत्पनि खबरबाट बिदा हुन्छु। नमस्कार।

0: ढुङ्गेछाप घिसिङ परिवारद्वारा आयोजित कुलपूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटेमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9954043230 9767652429
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज 3 कुने काठमाडौँ।
4: दैनिक ₹197 ₹50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता।
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: हजुरको रेडियो 102.1 मेगा।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0 47 52 14 13। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
5: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
4: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
4: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
5: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
4: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0 14 62 03 10, 0 14 62 03 32, 98 51 20 16 16, 98 43 36 91 94।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
6: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
8: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98 48 087 8 28, 98 27 87 20 82। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।

हजुरको रेडियो 102.1 मेगा। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: hello. Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
1: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ.
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं. तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ.
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ.
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप.
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178.
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान.
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि.
5: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
6: ए राम बाबु पो आउनु भएछ. के हुनु नि बाबु, दाई विदेश जाने रे? खै नेपालमा केही भएन?
7: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन. हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके.
5: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त. मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न. मैले अन्डा पाल्ने ढेर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्. फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि. खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि.
7: ए हो र भन्या, अनि फाइदा होला र है?
5: फाइदा हुन्छ नि. हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ. पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ. मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको. मन्थली बीज बजारमै लोड गरे पनि भयो.
7: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु. खै खै नम्बर दियो त.
5: एकैछिन है त म हेरिहाले. ल टिप्नुहोस् त 98540-40239.
7: कति रे 98540 अनि
5: 98540-40239. फोन नम्बर चाहिँ 048-540-239.
7: 048-540-239.
8: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
7: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है. अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है.
8: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु. हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है.
5: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब.
9: विराज किसानको साथी.

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: नगर कार्यपालिकाको कार्यालय बन्थरी रामी छापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना रामीछापको बन्थरी नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत ओडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट

स्थानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844431390। वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 9761663033। वडा नम्बर 3 मनिषा बुढा थोकी, सम्पर्क नम्बर 9849773049। वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148। वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007772। वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864611355। वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619। वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869111345। र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072। वडा नम्बर 9 प्रेरणा सारु, सम्पर्क नम्बर 9865203353। र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9944214403। वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869035599। वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861958368। वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861064175। वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701330827। र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878173। नगर कार्यपालिकाको कार्य

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: स्वीकार गर्ने सरकारको निर्णय प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण सभामुखको आपत्ति चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नसा चिरफार नगरी शल्यक्रिया 1,000 मा 1 जनालाई समस्या हुने गरेको डाक्टरको भनाई सन् 2025 विश्वव्यापी द्वन्द्व दोस्रो विश्वयुद्धपछिको उच्चतम स्तरमा पुगेको प्रतिवेदन सार्वजनिक अफ्रिका सबैभन्दा धेरै प्रभावित भए पनि एसिया र मध्यपूर्वमा पनि द्वन्द्व तीव्र र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सांसद सुदन गुरूङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्नुभएको छ। गुरूङले अहिले केही बेरमा राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी छ। यसअघि गुरूङ गएको चैत 13 गृहमन्त्री नियुक्त हुनुभएको थियो, तर सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको थियो। आज बसेको मन्त्री परिषदको बैठकले पूर्व गृहमन्त्री गुरूङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गरेसँग गृहमा उहाँको कमब्याक हुन लागेको हो। यस्तै विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रीमा महावीर पुनलाई सरकारले सिफारिश गरेको छ। उहाँले पनि आजै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। यसैबीच आज बसेको मन्त्री परिषद बैठकले पूर्व गृहमन्त्री सुदन गुरूङमाथि गरिएको छानबिन प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकले गुरूङबारे छानबिन गर्न पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीको संयोजकत्वमा बनेको समितिले दिएको प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको सरकार का प्रवक्ता एवं शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। गएको वैशाख 28 मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य हुनुहुन्थ्यो। समितिले प्रतिवेदन मार्फत गुरूङलाई क्लीन चिट दिएको छ। त्यस्तै सरकारले दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ। निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। सरकारले तल्लो अरूण जलविद्युत आयोजना, लोभर न्यादी खोला जलविद्युत आयोजना, हुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने प्रतिपक्षी दलहरूले अडान कायमै राखेपछि बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको हो। बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको हो। आजको बैठकमा कांग्रेसका सचेतक निष्कल राईले शहीदको सम्झनामा 5 मिनट मौन धारण गर्न आग्रह गर्नुभयो। शहीदको सम्झनामा प्राय 1 मिनट मौन धारण गर्ने चलन छ, तर आजको प्रतिनिधि सभामा प्रमुख विपक्षी दलको अगुवाईमा 5 मिनट मौन धारण भएपछि सभामुख डोलप्रसाद अर्यालले आपत्ति जनाउनु भएको छ। सभामुखले प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको टिप्पणी गर्नुभयो। उहाँले यसबारे ध्यानाकर्षण भएको बताउनु भएको छ। गएको जेठ 17 प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले समेत भारतको जमीन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्रीले सीमा विवादको सम्बन्धमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गर्नुभएको छ। आज बसेको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दावी गर्दै त्यसलाई संसदको अभिलेखबाट हटाउन माग गर्नुभएको हो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई संसदमा जान कुनै अप्ठ्यारो नरहेको प्रतिक्रिया दिनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाब दिँदै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुने जानकारी दिनुभयो। यसअघि पनि प्रधानमन्त्रीले आवश्यकता ठानेर संसदमा उपस्थित भएको उल्लेख गर्दै उहाँले विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै नभएको बताउनुभयो। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सीमा सम्बन्धी दिएको अभिव्यक्तिको जवाब दिनुपर्ने माग गरी निरन्तर संसद अवरूद्ध गर्दै आएका छन्। प्रवक्ता पोखरेलले अर्थमन्त्री डाक्टर सोनी वाग्लेमाथि लागेका आरोपको पनि बचाव गर्नुभएको छ। अर्थमन्त्री वाग्लेमाथि स्वार्थ समूह अनुकूल रहेर करका दर हेरफेर गरेको आरोप छ। प्रवक्ता पोखरेलले अर्थमन्त्रीले मेहनत गरेर बजेट ल्याएको र उहाँले करका नीति फेरबदल गरेको बारे मन्त्री परिषदमा कुरा नउठेको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेश गरेपछि संसदलाई कुनै जानकारी नै नदिई करका दर हेरफेर गरेपछि विवाद उत्पन्न भएको छ। विपक्षीहरूले स्वार्थ समूहको मिलेमतोमा अर्थमन्त्रीले करको दर फेरेको भन्दै छानबिनको माग राख्दै आएका छन्। काभ्रेको रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रहरीकारले काभ्रेका अनुसार दिउँसो 12:30 बजेदेखि गाड़ीको आवागमन तत्कालका लागि रोक लगाइएको हो। काभ्रेको धुलीखेल तथा सिन्धुलीतर्फ खुरकोट र नेपाल थोकमा गाड़ीलाई होल्ड गरिएको छ। सड़कको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ। थप जानकारी तथा सूचनाको लागि 100 र 103 नम्बरमा सम्पर्क गर्न सूचना मार्फत प्रहरीको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-94-33-493-555।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। चितवन मेडिकल कलेज सीएमसीमा 21 वर्षीय एक युवतीको मस्तिष्कमा फुटेको नशाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस्तो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियो भास्कुलर सर्जन प्राडा अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। डाक्टर शाहका अनुसार चितवनको इच्छा कामना गाउँपालिकाकी ती युवती खाना खान नसकेपछि 3 दिनअघि अस्पताल आएकी थिइन्। परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नशा फुटेको एमआरआई र सीटी स्क्यानको परीक्षणले देखाएको थियो। यस्तो समस्या दुर्लभ मानिन्छ अनि 1,000 जनामा 1 जनालाई समस्या देखिन्छ। चिरफार नगरी धेरै शल्यक्रिया गरिएको भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलो पटक गरिएको डाक्टर शाहले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका 5 रातोडाँडामा रोकिएको ट्रकका पछाडि मोटरसाइकल ठोक्किँदा 1 जनाको ज्यान गएको छ, अर्का 1 जना घाइते भएका छन्। आज बिहान ना 5 ख 93-36 नम्बरको ट्रक बिग्रिएर सड़क किनारमा रोकिएको अवस्थामा लु 12 प 98-40 नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको दाङ प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलका चालक लमही नगरपालिका 7 असनापुरका जीवन गिरीको ज्यान गएको हो। मोटरसाइकलमा पछाडि बसेका त्यही ठाउँका धनीराम चौधरी घाइते हुनुहुन्छ। उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको वडा प्रहरीकारले लमई दाङले जनाएको छ। अब विदेशको खबर। विश्वभर सन् 2025 राज्य सम्बन्धित सशस्त्र द्वन्द ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ। दोस्रो विश्वयुद्धपछि पहिलो पटक एकै वर्षमा यति ठूलो संख्यामा द्वन्द र नागरिकमाथि आक्रमण दर्ता भएको प्रतिवेदनलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ। नर्वेको ओस्लोमा रहेको शान्ति अनुसन्धान संस्थाद्वारा प्रकाशित वार्षिक द्वन्द प्रवृत्ति प्रतिवेदनले सन् 2025 कम्तीमा एउटा राज्य संलग्न 65 सशस्त्र द्वन्द विश्वभर दर्ता भएको जनाएको छ। यो संख्या सन् 1946 यताकै सबैभन्दा उच्च रहेको प्रतिवेदनको निष्कर्ष रहेको छ। प्रतिवेदनमा भारत पाकिस्तान अफगानिस्तान पाकिस्तान कम्बोडिया थाइल्याण्ड बीचका सीमा तनावसँगै रूसको युक्रेनमाथिको आक्रमण र सिरियामा इजरायली सैन्य कार्यवाही जस्ता घटनाले विश्वमा राज्य राज्यबीचका द्वन्दलाई 80 वर्ष यताकै उच्च बिन्दुमा पुर्याएको उल्लेख छ। प्रतिवेदन अनुसार शीत युद्धको अन्त्यपछिको अवधि हेर्दा सन् 2025 तेस्रो सबैभन्दा घातक वर्ष बनेको छ। गएको वर्ष झण्डै 2,45,000 मानिसको मृत्यु प्रत्यक्ष लड़ाई वा राजनीतिक हिंसासँग सम्बन्धित घटनामा भएको अनुमान छ। तीमध्ये झण्डै 76,500 घटना नागरिकलाई लक्षित आक्रमणका रूपमा दर्ता भएका छन्। यो सन् 2024 14,200 भन्दा धेरै गुणाले बढ़ी हो। प्रतिवेदनले शीत युद्धपछि सन् 1994 रूवाण्डा नरसंहार र सन् 2021 इथियोपियाको टिग्री युद्धपछि यति ठूलो मात्रामा रक्तपात भएको देखिएको यो तेस्रो ठूलो चरण भएको उल्लेख गरेको छ। विश्लेषकहरूले अफ्रिका सबैभन्दा धेरै प्रभावित क्षेत्र बनेको बताएका छन्। त्यसपछि एसिया मध्य पूर्व अमेरिका र युरोप रहेका छन्। अब खेल खबर। फिफा विश्वकप सन् 2026 उद्घाटन सत्रमा सहभागी हुन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेमवाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ। मेक्सिको जानका लागि नेमवाङ र राई आज बिहान विमानस्थल पुगेका थिए, तर अध्यागमन विभागले कालो सूचीमा रहेका कारण दुवैजनालाई फर्काएको हो। यससँगै हिजो एन्फा अध्यक्ष नेमवाङ र महासचिव राई विदेश जान पाउनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद राखेपा पुग्नु भएको थियो, तर राखेपाले दुवैजना विदेश यात्राको रोक फुकाउन अस्वीकार गरेको हो। आर्थिक अनियमितताको छानबिनका लागि राखेपको सिफारिशमा अध्यागमन विभागले गएको वैशाख 11 गते एन्फा अध्यक्ष र महासचिव सहित 24 जनालाई विदेश जान रोक लगाएको थियो। यसअघि राखेपले एन्फालाई तहगत चुनाव नगरेको भन्दै 3 महिनाका लागि निलम्बन गरेको थियो, तर राखेपले 2 महिनापछि एन्फामाथिको निलम्बन हटाएको थियो। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुदन गुरूङ गृह मन्त्रालय फर्किँदै महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्दै गुरूङमाथि गरिएको छानबिनको प्रतिवेदन स्वीकार गर्ने सरकारको निर्णय। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति। चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नशा चिरफार नगरी शल्यक्रिया, 1,000 जनामा 1 जनालाई समस्या हुने गरेको डाक्टरको भनाई। सन् 2025 विश्वव्यापी द्वन्द, दोस्रो विश्वयुद्धपछिको उच्चतम स्तरमा पुगेको प्रतिवेदन सार्वजनिक, अफ्रिका सबैभन्दा धेरै प्रभावित भए पनि एसिया र मध्य पूर्वमा पनि द्वन्द तीव्र। र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2000
8: हजुरको रेडियो 102.1 मेगा।
9: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
10: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
11: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501775, 9841690669, 9864141788।
10: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
11: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
10: उफ, पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकोटमा।
12: लौ केको चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
10: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
12: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20596-0447-590-453।
10: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
13: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
14: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
13: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
14: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
13: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
14: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

0: हजुरको रेडियो 102.1 MHz।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
4: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
3: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
4: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
3: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
4: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
3: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
5: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
6: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
8: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
9: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
10: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98540-40892 र 048-540-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
11: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप। हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
11: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
11: त्यसो भए ध्यान दिएर सुन्ने।
12: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
11: सुन्नु भए त
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
2: सम्पर्क नम्बर 0845410043 98630243422।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आज बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0845410398, 0845410398।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: तपाईँको मन जित्छ बारम्बार।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 मेगा
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुंगे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भए।
0: ढुंगे छाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका

0: 51 65 98 41 43 14 90। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9851043230 97 67 65 24 29।
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

नमस्कार, अपराह्न 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 101.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको एप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। रामेछापको रामेछाप नगरपालिका 5 रामपुर स्थित रामपुर स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ। स्वास्थ्य चौकीले किशोर किशोरी लक्षित स्वास्थ्य सेवाको गुणस्तर सुधार, सहज पहुँच तथा मैत्रीपूर्ण वातावरण सुनिश्चित गर्न आवश्यक मापदण्ड पूरा गरेपछि किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो। साउटार स्वास्थ्य चौकी नगरकै पहिलो र रामपुर स्वास्थ्य चौकी दोस्रो किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा भएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विष्णु बहादुर कार्कीले बताउनु भएको छ। रामेछाप नगरपालिका प्रमुख लवश्री नेउपानेले रामपुर स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गर्नुभएको छ। सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले किशोर किशोरीको शारीरिक, मानसिक तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना विवृद्धि गर्न स्वास्थ्य संस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। नगरपालिकाका प्रवक्ता समीर कार्कीले किशोर किशोरी मैत्री सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सके, मा स्वास्थ्य सम्बन्धी जोखिम न्यूनीकरण हुनुका साथै स्वस्थ र जिम्मेवार नागरिक निर्माणमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले यस घोषणालाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको छ। घोषणा कार्यक्रमका अवसरमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यालयका शिक्षक, विद्यार्थी तथा सरकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। रामेछापको सेनापति गाउँपालिका र दोलखाको सैलुङ क्षेत्र जोड्ने नयाँ पर्यटकीय पदमार्ग विकासका सम्भाव्यता अध्ययन सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्डको आयोजनामा गरिएको 4 दिने अध्ययनले दुहु सुनापति डाँडा सैलुङ ट्रेललाई धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने निष्कर्ष निकालेको हो। अध्ययन टोलीले सुनापतिका चिया बगान, लखपति, माने डाँडा, सानो सैलुङ र ठूलो सैलुङ लगायतका क्षेत्रको अवलोकन गरेको थियो। 3000 मिटर भन्दा बढ़ी उचाइमा रहेको सैलुङ क्षेत्र धार्मिक पर्यटन, पदयात्रा र साहसिक पर्यटनका लागि उपयुक्त मानिन्छ। सुनापति गाउँपालिका अध्यक्ष ठूला कान्छा तामाङले पर्यटन विकासलाई गाउँपालिकाको प्राथमिकतामा राखिएको बताउनु भएको छ। पर्यटन बोर्डका अधिकारीहरूले दिगो पर्यटन विकासका लागि वातावरण, संस्कृति र सम्पदा संरक्षणलाई सँगसँगै अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिएका छन्। नेपाल पत्रकार महासंघ रामेछापले संचार माध्यम तथा पत्रकारिताको स्वतन्त्रतामाथि प्रतिकूल असर पर्ने सरकारी निर्णयप्रति असहमति जनाउँदै सञ्चालन गरेको हस्ताक्षर अभियानबाट संकलित दस्तखत प्रधानमन्त्रीलाई पठाएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई संकलित हस्ताक्षर पठाइएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरेले जानकारी दिनुभएको छ। उहाँका अनुसार महासंघले पत्रकारिताको स्वतन्त्रतामाथि असर पार्ने भन्दै सरकारले गरेका विभेदकारी निर्णयप्रति गम्भीर असहमति जनाउँदै हस्ताक्षर अभियान सञ्चालन गरेको थियो। सोही अभियान अन्तर्गत संकलित हस्ताक्षरलाई औपचारिक रूपमा सम्बन्धित निकायसम्म पुर्याइएको हो। नेपाल पत्रकार महासंघ रामेछापले लोकतन्त्रको सुदृढीकरण, नागरिकको सूचनाको हक संरक्षण तथा स्वतन्त्र र निष्पक्ष पत्रकारिताको प्रवर्धनका लागि प्रेस स्वतन्त्रता अपरिहार्य रहेको उल्लेख गर्दै कुनै पनि प्रकारको विभेदकारी नीति वा निर्णय संविधानको मर्म विपरीत हुने जनाएको छ। सरकारको गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी मरिन बहुद्देश्य डाइभर्सन आयोजनाको काम गर्न सोमबार नयाँ ठेक्का आह्वान भएको छ। यसअघि सुशीला कार्की नेतृत्वमा रहेको सरकारले साबिकमा ठेक्का पाएको पटल रमन निर्माण सेवाको काम सन्तोषजनक नभएको भन्दै ठेक्का तोडेको थियो। सुनकोशी नदीमा आयोजनाको बाँध निर्माण गरी सुनकोशीको पानीलाई सुरूङमा पथान्तरण गर्ने र सिन्धुली जिल्लाको कमलमाई नगरपालिकाको कुसुम तारमा निर्माण हुने जलविद्युत गृहमा पानी खसाल्ने योजना छ। नयाँ ठेक्कामा उक्त पावर हाउस निर्माणको समेत काम समावेश गरिएको छ। त्यसका अतिरिक्त रामेछाप जिल्लाको साबिक बलुवा जोर गाउँ विकास समितिको हात्ती टारमा जग्गा उकासको काम समेत नयाँ ठेक्कामा समावेश छ। आयोजनाको काम गर्न 2019 पुस 19 पटेल रमन निर्माण सेवासँग 14.8 करोड़ पुस 19 पटेल रमन निर्माणसँग सम्झौता
भएको थियो। ठेक्का सम्झौता पश्चात आयोजनाको निर्माण गर्नुपर्ने अन्तिम मिति नजिकै जाँदा पनि निर्माण कार्यको प्रगति ज्यादा न्यून भएकोले उक्त निर्माण कम्पनीसँग गरिएको निर्माण सम्झौता तोडिएको थियो। धनुषाबाट काठमाडौँतर्फ जाँदै गरेको एक यात्रुवाहक इलेक्ट्रिक गाड़ीले तोकिएको भन्दा बढ़ी भाड़ा असुली गरेको तथा चालक र सहचालकले यात्रुलाई अनावश्यक हैरानी दिएको उजुरी परेपछि प्रहरीले उक्त सवारी साधनमाथि कार्यवाही गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार BP/0001/8656 नम्बरको यात्रुवाहक इलेक्ट्रिक गाड़ी विरूद्ध यात्रुहरूबाट बढ़ी भाड़ा असुलिएको र यात्रुसँग दुर्व्यवहार जन्य व्यवहार गरिएको भन्दै प्रहरीको मोबाइल एप मार्फत उजुरी प्राप्त भएको थियो। उक्त उजुरी आइतबार दर्ता भएको जनाइएको छ। उजुरी प्राप्त भएपछि सोमबार प्रहरी चौकी कुशेश्वर दुम्जा सिन्धुलीबाट खटिएको चेकिङ टोलीले सम्बन्धित सवारी साधनलाई नियन्त्रणमा लिएको थियो। जाँच तथा अनुसन्धानका क्रममा यात्रुहरूबाट तोकिएको भन्दा बढ़ी भाड़ा असुलिएको पुष्टि भएपछि सवारी साधनमाथि आवश्यक ट्राफिक कार्यवाही तथा जरिवाना गरिएको प्रहरीले जनाएको छ। प्रहरीले कार्यवाहीसँगै यात्रुबाट अतिरिक्त रूपमा असुल गरिएको रकम सम्बन्धित यात्रुलाई फिर्ता गराउन समेत लगाएको छ। यात्रुको गुनासोका आधारमा गरिएको उक्त कार्यवाहीले सार्वजनिक यातायात क्षेत्रमा तोकिएको भाड़ा दर कार्यान्वयन तथा यात्रु मैत्री सेवा सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सिन्धुलीको सिन्धुलीमाढीमा सोमबारबाट पाँच दिने खोज पत्रकारिता तथा फोटो भिडियो पत्रकारिता सम्बन्धी तालिम शुरू भएको छ। पाँच दिने खोज पत्रकारिता तथा फोटो भिडियो पत्रकारिता सम्बन्धी तालिमको एक विशेष समारोह बीच हरिहरपुर गढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले उद्घाटन गर्नुभएको। सिन्धुलीका पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पाँच दिने खोज पत्रकारिता तथा फोटो भिडियो पत्रकारिता सम्बन्धी तालिमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाले जानकारी दिनुभएको छ। सोमबारबाट शुरू गरिएको तालिम जेठ 29 गतेसम्म सिन्धुलीमाढीमा सञ्चालन हुनेछ। तालिमको पहिलो दिनमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले खोजमूलक समाचार संकलन, समाचारको गहिरो अनुसन्धान गर्ने विधिका बारेमा सहजीकरण गर्नुभएको छ। उद्घाटन सत्रमा प्रमुख अतिथि र समेत रहनु भएको हरिहरपुर गढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइपाले आगामी वर्ष पनि पालिकाले पत्रकारको क्षमता विकासका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। हरिहरपुर गढी गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको आयोजनामा सञ्चालन भएको तालिममा जिल्लाका 20 भन्दा धेरै संचारकर्मी तथा क्रियाशील पत्रकारहरूको सहभागिता रहनेछ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागू औषध सेवन गरी सवारी चलाउने 4 चालकहरूलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायक उपरीक्षक विजय श्रेष्ठका अनुसार हिजो बिहान करिब 9:40 10:40 बजेसम्म कमलामाई नगरपालिका वडा नम्बर 4 हिरापानी स्थित चेकपोस्टमा चेक जाँच गर्दा 4 चालकहरूलाई पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुली, प्रहरी चौकी ढुङ्ग्रेवास र जनस्वास्थ्य कार्यालय सिन्धुलीको संयुक्त टोलीले चेक जाँच गर्दा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। टोलीले बीपी राजमार्गमा चल्ने 12 सार्वजनिक सवारी साधनहरूको चालक र सहचालकको लागू औषध सेवनको चेक जाँच गरेको थियो। 12 सार्वजनिक सवारी चेक जाँच गर्दा 4 पोजिटिभ देखिएको उहाँका अनुसार पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका 4 बस्ने 25 वर्षका लक्ष्मण विष्ट, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका 10 29 वर्षीय सन्तोष नेउपाने, मकवानपुर हेटौडा उपमहानगरपालिका 19 30 वर्षीय गोविन्द घिमिरे र सर्लाही ईश्वरपुर नगरपालिका 12 26 वर्षका शमशेर बहादुर बजु रहेको प्रहरीले जानकारी दिएको छ। ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले शैक्षिक तथा खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने 63 विद्यार्थी तथा खेलाड़ीलाई सम्मान गर्दै नगद पुरस्कार प्रदान गरेको छ। गाउँपालिकाले आधारभूत तह शिक्षा परीक्षा, माध्यमिक शिक्षा परीक्षा तथा राष्ट्रपति रनिङ सेल प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र पदक विजेता खेलाड़ीलाई सम्मान गरेको गाउँ कार्यपालिकाको 2082 चैत्र 23 गते बसेको बैठकले उत्कृष्ट विद्यार्थी तथा खेलाड़ीलाई प्रोत्साहन स्वरूप सम्मान र पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आयोजित कार्यक्रममा शैक्षिक सत्र 2082 आधारभूत तह शिक्षा कक्षा 8 परीक्षामा 3.80 GPA प्राप्त गरी प्रथम हुने चौतारा माध्यमिक विद्यालयका आयुष तामाङलाई 15,000 रूपियाँसहित सम्मान गरिएको छ। यस्तै दोस्रो स्थान हासिल गर्ने अविनाश तामाङलाई 10,500, तेस्रो स्थानका मोहन तामाङलाई 7,500, चौथो स्थानका
आशिष राईलाई 5,000 तथा पाँच स्थानमा रहेका पुष्पा राई र उर्मिला श्रेष्ठलाई जनै 3,500 रूपियाँ सहित सम्मान गरिएको छ। माध्यमिक शिक्षा परीक्षा एसई तर्फ 3.95 जीपीए सहित प्रथम स्थान हासिल गर्ने कञ्चन अधिकारीलाई 15,000 रूपियाँ पुरस्कार प्रदान गरिएको छ। दोस्रो स्थानका मीन कुमार तिमल सिन्हाले 10,000 रूपियाँ तथा तेस्रो स्थानकी नवीना बस्नेतले 7,500 रूपियाँ पुरस्कार सहित सम्मान प्राप्त गर्नुभएको छ। खेलकुदतर्फ राष्ट्रपति रनिङ सेल प्रतियोगितामा पदक जित्ने खेलाड़ीलाई पनि सम्मान तथा नगद पुरस्कार सहित प्रदान गरिएको थियो। र काभ्रेको रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दिउँसो 12:30 बजेदेखि गाड़ीको आवागमन तत्कालका लागि रोक लगाइएको हो। काभ्रेको धुलीखेल तथा सिन्धुलीतर्फ खुरकोट र नेपालथोकमा गाड़ीलाई होल्ड गरिएको छ। सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ। थप जानकारी तथा सूचनाका लागि 100 र 103 सम्पर्क गर्न सूचना मार्फत प्रहरीको आग्रह छ। हवस् त अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
4: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ
5: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ
6: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं
4: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
7: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीनकुने काठमाडौँ
8: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर
9: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला
8: थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230 97 67 65 24 900
9: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली
8: ढुङ्गे छाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा
5: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गे छाप चनौटेमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ
8: सम्पर्क नम्बर 9141443165 9141443190
10: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो
11: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो
10: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका पढेका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
11: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
10: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
11: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
10: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
10: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली रालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि गरी 5 बजेसम्म सुन्न सक्नुहुन्छ भने आज मंगलबारको बसाइ हामीले गीतको ट्र्याक लिएर आउने गर्थ्यौं, तर आज चाहिँ हामीले ट्र्याक लिएर आएका छैनौं। तपाईँले सहभागिता जनाउनुहोस् 0840 40 00 26 भने तपाईँले आफ्नो आत्मतजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। तपाईँले फेसबुक लाइभबाट यदि कार्यक्रम सुन्नु भएको छ भने पनि कमेन्ट पठाएर तपाईँले साथ दिन सक्नुहुन्छ। तपाईँको कमेन्टहरू पनि वाचन गर्नेछौ भने तपाईँ यो समय उकाली ओह्राली लेखबेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ, हामी आइसकेका छौं। कार्यक्रम मेछा र माइला मञ्च हुने लोकभागहरूको साथसाथै तपाईँसँग रहेर करिब 5 बजेसम्म शोभायात्रा गर्छौं। हामीसँगै रहेर तपाईँले पनि सुनेर साथ दिनुहोला, साथसाथै फोन डायल गरेर पनि साथ दिन सक्नुहुनेछ भने यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म। आज मंगलबार तपाईँलाई थाहा भइसकेको छ, तर हामीले ट्र्याक चाहिँ लिएर आएका छैनौं, मात्र साथीसँगै सम्झन पाउनुहुन्छ भने यति बेला मलाई प्रविधि समेजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म, तपाईँकै साथी ललिता आयु। तपाईँ फोन डायल गर्दै गर्नुहोस्, यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो र रमाइलो भाका, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं यति मिच मनसुले मार्मिक भएका दैला मुनि जाऊ भन्ने कम्बल सौरक त्यसै गरी दिमा कुमारी दुराको आवाजमा रहेको यो मेचु अनि रमाइलो भाकाबाट कार्यक्रम उकाली उरालीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? शर्मिलाजी, के छ बिहान र अहिलेमा के फरक भयो?
1: केही फरक छैन भन्नुपर्छ, अहिलेको समयमा चाहिँ हल्का पानी पर्न लागेको छ भन्नुपर्छ।
0: पानी पर्न लागेको छ, यता पनि त्यस्तै भएको थियो, फेरि घाम लाग्दैछ है शर्मिलाजी। अनि खाजा खानुभयो अथवा बाँकी नै छ, के छ अवस्था?
1: मेरो खाजा भइसक्यो अनि हजुरले लिनुभयो?
0: मेरो पनि भइसकेको छ, भर्खरै भर्खरै खाइयो रे। तपाईँसँग दमदार गफ गरौँ भनेर आएको। हेर्नुहोस् शर्मिलाजी, के छ तपाईँको खबर सुनाउनुहोस् न, मजाले सुन्नेछ। ठिकै छ, कार्यक्रम उकाली उराले चाहिँ यहाँलाई कतिको मनपर्छ, कतिको सुन्दै गर्नुहुन्छ, विशेष गरी यो कार्यक्रममा पचेका भाकाहरू? शर्मिलाजी, आवाज सुन्दै हुनुहुन्छ? ल, समयले साथ दिएसम्म यहाँले हामीलाई सुन्नुहुन्छ। आज पनि साथ दिएर नै यहाँसम्म आउनुभयो, हामीसँग बोल्न पाउनुभयो, खुसी लाग्यो। आज मंगलबार हामीले गीतको ट्र्याक चिनाउने गर्थ्यौं, तर आज अलिकति हामी केही समस्याको बावजुदले गर्दाखेरि ट्र्याक लिएर आउन सकेनौं। कार्यक्रममा मिठो भएको बस्छ, यहाँले आफ्नो साथीहरूलाई सम्झन सक्नुहुन्छ है?
1: फर्स्ट अफ अल दिदी हजुरको लागि अनि प्राविधिकमा रहनुहुनेको लागि, ए सुन्दै हुनुहुन्छ बुबाको लागि, अनि सुन्दै हुनुहुन्छ होला दिदी कविता मगर, प्रतिशा मगर, सुन्दै हुनुहुन्छ दिदी करिना मगरको लागि, सरस्वती मगरको लागि, र मलाई शर्मिला मगर भन्ने नसुन्ने सबैको लागि भन्दैछु। थ्याङ्क यू दिदी, नमस्कार।
0: नमस्ते, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगरजी, उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको, तपाईँले पनि सहभागिता जनाउनु होला आजको व्यवसायमा। तपाईँसँगै रहेर करिब 5 बजीसम्म सहयात्रा गर्छौं, अब आधी घण्टा त समय बाँकी रहेको छ। साथसाथै हामीलाई धेरै साथीहरूले फेसबुक लाइभबाट पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ, धेरै साथीहरूको कमेन्ट पनि प्राप्त छ। सकेसम्म तपाईँले सहभागिता नै जनाउनुहोस् भन्छु। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो, नमस्कार। हजुर, यो गाइया गुइया कारकुर कतातिर हुनुहुन्छ? किन गाह्रो भयो? अहिले हावा नआउनेसम्म जानुहोस् न रियाजी। जाडो भयो किन जाडो भयो? यो गर्मीको मौसम छ, गर्मी समय छ, हामीलाई गर्मी भइरहेको छ, पसिना आइरहेको छ। हाम्रो रियाजीलाई यो समय होइन, यो जेठको महिना कसरी चाहिँ जाडो भयो भन्नुहोस् न
2: दिदी? मलाई त सत्यमा जाडो भयो, पानी पोख्दा पानी परेर नै रोएर पनि फेरि पर्ला दिदी, त्यही भएर
0: होला होला सायद। त्यो भने त ठिकै छ, पानी पर्नु पर्छ, आज गर्मीको समय छ। अब त्यो हिउँदिनको डाँडामा शरीर चिसो हावा आउँदाखेरि त हाम्रो प्याजीको मुटु नै थोरै कामिरहेको होला। ल ठिक छ, त्यो शरीर चिसो जुन हावा आउँछ नि, त्यो हावा चाहिँ रामेछापको डाँडासम्म पुर्याउनु पर्यो हाम्रो प्याजीले। तपाईँलाई धेरै माया गर्छ जस्तो छ, त्यतातिरको हावाले अब हामीलाई माया गरे त हुन्थ्यो नि, हामीलाई नि शीतल हुन्थ्यो, तर के गर्नु ल। ठिक छ, पठाउनु होला, हामी प्रतीक्षा गर्छौँ चिसो चिसो मौसमको। त्यसो भए है त, अनि खाजा खानु भयो कि बाँकी छ रियाजीले?
1: खाजा बाजे दिदी, म त सुतेको थिएँ भर्खर, बिउजेर यसो कार्यक्रम सुनेको, कार्यक्रम आइरहेको रहेछ।
0: कति बजेदेखि सुत्नु भयो?
1: हजुर,
0: कति बजेदेखि सुत्नु भयो?
2: थोरै मात्रै सुतेको, दिउँसो सुत्ने बानी थियो, दिउँसो सुत्ने बानी हटाउन भन्दा भन्दै आज त 3 दिन जति नसुते कि आज त यस्तो बसिरहेको थिएँ भुसकै
0: निस्के। त्यसो भए दिउँसो सुत्ने निदाउने बानी हटाउन आउनुहोस् र हामी साथतिर मिठा गफ गरौँ। तपाईँसँग बसेर कुरा गर्दा तपाईँको निन्द्रा नि भाग्छ, हाम्रो यो अल्छीपना पनि हट्ला। सायद आउनुहोस् न एक हप्ता जति यतै तपाईँ हाम्रो समय बिताउँ, त्यसपछि तपाईँको पनि बानी हट्ला नि त।
2: हुन्छ दिदी, म आउँछु नि बिस्तारै बिस्तारै, पक्नु नआतिनुहोस् त।
0: अब दिनभरि उतै सोध्नु हुँदो रहेछ, पक्नुहोस् त भन्दा हुने दिन समय वर्ष वर्ष त नि वर्ष बितेको थाहा नै छैन।
2: होइन दिदी, म आउँछु क्या, पक्नु
0: ठिक छ, म प्रतीक्षा गर्छु। म यहाँ हुन्जेल नि त हाम्रो रियाजीलाई प्रतीक्षा नगर्ने कुरै भएन, त्यसपछि तपाईँले मलाई प्रतीक्षा गर्नुहोस् नगर्नुहोस्, मलाई पक्नुहोस् भन्नुहोस् या नभन्नुहोस्।
2: रियाजी
0: ल कार्यक्रममा आउनुभयो, मिठो रमाइलो, दिदी बहिनीको गफ काफ भइसकेको छ, अन्य साथीहरू पनि हाँस्दै हुनुहुन्छ होला हाम्रो कुराकानी सुनेर, होइन हजुर? छोली रमाइलो कुरा चल्दैछ। अरू अब केही नयाँ खबर छ भने सुनाउनुहोस्।
2: सबै ठिकै छ दिदी, हाम्रो कुरा सुनेर अरू त होइन, मलाई जाडो भयो भनेर सुनेर सुन्नुभयो होला, हाँस्नुभयो होला कति साथीहरू।
0: त्यही त म पनि भन्दैछु त, यो जेठको महिनामा जाडो भयो भने हुन्छ, कार्तिक मङ्सिर अनि पुसको समयमा चाहिँ के गर्नुहुन्छ हाम्रो रियाजीले भनेर अग्निमीले भनौँ कि भनेर नि फेरि नभनेको क्या रियाजी।
2: होइन साँच्चै हो दिदी, कति साथीहरू त छक्क पऱ्यो होला, कस्तो चाहिँ ठाउँ होला त त्यस्तो, आज भोलि नै चिसो हुने भनेर है।
0: त्यही त, त्यही त सबैजनालाई रियाजीको गाउँ बस्ती घुम्न आउन एकदमै फुलदोरी भइरहेको छ, त्यो फुलदोरीलाई मेटाइदिनुहोस् है त।
2: ए हुन्छ दिदी, म अब होइन हाम्रो साथीहरूको घर घरमा गएर भए पनि लिएर आउँछु क्या।
0: ल हुन्छ, लिएर आउनुहोस्, घुम्नुहोस्, घुमाउनुहोस्, रमाउनुहोस्, रमाउनुहोस्, राम्रोसँग बस्नुहोस्, हाँसी खुसीका साथी दिदीलाई कार्यक्रमतर्फ लाग्छौँ हामी। एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झिहाल्नुहोस् न।
2: हुन्छ दिदी, स्वीट भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ राम्रो भनेर बयान त नगरौँ है, राम्रो नराम्रो क्युटी ब्युटी हजुरलाई मिठो भैया मिठो सम्झना भनेर चाहन्छु। अनि आज टेक्निसियनमा को हुनुहुन्छ, मेरो फोन उठाएर बोल्नु पनि भएन, मलाई कस्तो रुन मन लागेको छ।
0: अघि सम्झनाजी हुनुहुन्थ्यो, यति बेला चाहिँ हाम्रो श्री राजी हुनुहुन्छ, अब कसलाई दोष दिनुहुन्छ थाहा भएन मलाई।
2: होइन होइन दिदी, सधैँ त मुसु मुसु हाँसेर फोन रिसिभ गरिदिनुहुन्थ्यो, आज त उठाइदिनु भएन, कस्तो रुन मन लाग्छ। ल दाई दिदी जो जो भए पनि दुवैजनालाई मिठो माया मिठो सम्झना, अब बस्ने गीत सुनेर मारि नाच्नु होला, थम थम लाएर भन्न चाहन्छु, मेरो घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु। दिदी आउने त यज्ञ बुनु रितिका तामाङ दिदी, सरस्वती सुना दिदी, धनु कस्मेत दिदी, सिक्रिती बस्नेत, मितिनी बल्ल सुनाहरूको घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु। बुनु शर्मिला रम्तेल, बुनु शर्मिला हेऊ, बुनु शर्मिला रम्तेलको लागि पनि, सङ्गीता रम्तेलको लागि पनि भन्न चाहन्छु, नाम डबल भयो कि आउ। अनि त्यसपछि दाई वासुदेव मगर, दाई देव माझी, दाई ध्रुव पाण्डेको लागि पनि भन्न चाहन्छु, साथी श्रेष्ठको लागि, निशा श्रेष्ठको लागि पनि भन्न चाहन्छु, त्यसपछि मन्जु परिवारलाई पनि सम्झना छ बुनु भन्न चाहन्छु, यता सिन्धुली बिचीतिर हुनुहुन्छ उद्धव भाइ, तिमीलाई पनि सम्झिरहेको छु ल बाबु भन्न चाहन्छु। साथीहरू थोरै थोरै धेरै धेरै हुनुहुन्छ, जतिले पनि मलाई सिन्धुली हिर्दिङको रियायो कि भनेर चिने नचिने माया गर्ने किनभने सम्पूर्णको लागि भन्दै फेरि पनि फोन लाग्छ भने आउने बाजा साथ आजहरू भन्नुपर्छ। तिन्छु दिदी, नमस्ते, बाई बाई।
0: नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सिन्धुलीदेखि रियाजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, एकदम मिठो हाँसेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। साथीहरूलाई सम्झेर भन्दै यति बेला कार्यक्रममा अर्को मिठो भाकातर्फ लाग्छु भन्दै थिएँ, तर साथी हुनुहुन्छ ए भन्दै हुनुहुन्छ हाम्रो श्री राजीले गाउनुहुन्छ, त्यसपछि चाहिँ हामी गीततर्फ लाग्छौँ। स्वागत गर्छु, हेलो
3: दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: साइनपुरदेखि, दिदीकै भाइ नै भन्नुपर्छ, मनोज कार्की है।
0: दिदीकै भाइ हो त?
3: हजुर दिदी।
0: ल ठिक छ, हाम्रो मनोजको खबर के छ भन्नुहोस् न।
3: ठिक छ दिदी, दिदी हजुरको के छ काठमाडौँ गएर, कहिले फर्किनु भयो होला?
0: म फर्के त एक दुई दिन भइसक्यो मनोज जी।
3: र मैले त कार्यक्रम नसुनेको त धेरै भएछ कि हो दिदी, त्यो दिदीको नसुनेको धेरै भयो कि हो
0: र, कहिलेसम्म सुन्नु भएको थियो, याद छ होला नि?
3: जुन दिन हजुरसँग जान्छु भन्नुभएको थियो त्यहाँदेखि त छैन भन्नुपर्छ है दिदी।
0: हो र,
3: मैले आज यसो सुने त कुवा आएको रहेछ भनेर त म त दिदी पो आउनु भएछ। ओहो कहाँ छोड्नु भनेर हतार हतार।
0: भनेपछि यसो कार्यक्रम सुने आवाज कसको छ अनि मात्र कार्यक्रम सुने, नभए छोडेर अन्तै अन्तै हिँड्ने अथवा अन्तै काममा व्यस्त हुने हो कि क्या मनोजी?
3: दिदीको बोली भनेको दिदी हो नि, दिदी भनेर दिदी हो नि। ओहो कहाँ अरूलाई छोड्न त भएन, भए पनि दिदीको जस्तो बोली भाइलाई अलिकति इन्ट्रेस्टेड भयो जस्तो भयो क्या दिदी। अनि दिदीहरूले बोलेको ओहो हरेक कुरो साथ दिएर बोले हुनुहुन्छ, हामीले पनि त्यस्तै गरी बोल्छ, अरू अरू भनेको के हो भनेर नमि भन्दा नमिने दिदी के हाल्ने
0: भनिसक्नु भयो, भन्दा नमिल्ने भएर के गर्नु हाम्रो मनोजीले भनिसक्नु। ल छोड्नु पनि हुँदैन किनकि आवाज जसुकीको होस् होइन फरक परेन, तर कार्यक्रम आइरहेको छ भने कार्यक्रममा सहभागिता जनाउने सुन्ने होइन अब प्रतिक्रियाहरू छन् भने पनि दिने सल्लाह सुझाव होइन त्यो खालको अब मनोजीले अर्ने समयमा पनि दिनुहुन्छ। अब सदाभार हामी नै यहाँ हुन्छौँ भन्ने पनि छैन होइन, हुँदैनौँ भन्ने पनि छैन, त्यो दुइटै कुरा छ। त्यो दुइटै पक्षलाई हेरेर चाहिँ हाम्रो मनोजीले चाहिँ कार्यक्रमलाई माया गर्नुपर्छ, अब कार्यक्रमको साथसाथै हजुरको रेडियोलाई नै माया गर्नुपर्छ भन्ने चाहिँ मेरो भनाइ मनोजीसँग व्यक्त गरेँ मैले।
3: हस् दिदी हामी त कहाँ तपाईँको कार्यक्रम न ल्याउन मात्र भएर दिदी हामीले जो कोहीलाई पनि छोड्दैन दिदी। तपाईँले तपाईँले अस्ति नै मैले भनेको थिइनँ समाचारदेखि लिएर हरेक कुरामा तपाईँ एक्लै भन्नुभएको थियो, अहिले उहाँ कार्यक्रममा आउँदा जिज्ञासा गर्दा गर्दा अहिले हामीलाई कति खुसी भइरहेको छ दिदी।
0: भनेपछि मनाउँदा धेरै जिज्ञासा प्रश्नहरू उठ्छ कि क्या?
3: हजुर हजुर तपाईँलाई सुनाएको अहिले सबै आउन लाग्यो, धेरै खुसी लाग्यो।
0: ठिक छ, यहाँले पनि तपाईँ सबै काम एक्लैले गर्नुभयो, हाम्रो जस्तै राज्य कहाँ जानुभयो त्यो खालको प्रश्न गर्नुभएको थियो नि त, त्यो प्रश्नको जवाफ मैले दिएको थिएँ, प्रश्नको जवाफ दिएकै बेलुकादेखि यहाँले आवाज पनि सुन्न पाउनुभयो होइन।
3: उहाँ दाईलाई नै सोध्नु भयो भन्नु सोध्नु भनेपछि लास्टमा त त्यही दिन आइदिइराखेको खुसी लाग्यो।
0: ल ठिक छ, अब खुसी हुनुपर्छ, अब कहिले काहीँ कार्य व्यस्तता अहिले छोटो समयको लागि भनेर गएछ, मैले लामो समय पनि बित्न सक्छ त्यो भनेर सधैँ तपाईँहरूको मायाले गर्दा हामी यहाँसम्म छौँ र अहिलेसम्म छौँ र यो यात्रा पनि छ, सकेसम्म यो यात्रा नछुटोस् नछुटाउँ भन्ने हाम्रो पनि उद्देश्य छ। मेरो खाजा भइसकेको छ, यहाँको चाहिँ बरु भयो कि छैन भन्नुहोस् न। कहिले काहीँ अब कति दिदीले मात्र सोध्ने त कहिले काहीँ भाइले नै सोधिदिनुहोस् न भनेर मैले पनि चुप लगाएर बसेको, सोध्नु भयो मलाई नि खुसी लाग्यो। ल ठिक छ, कहिले काहीँ दाई भाइ दिदी बहिनीमा कहिले के प्रश्न सोध्न छुट्ला कहिले के प्रश्न छुट्ला होइन, त्यो भनेको सधैँ छ, जसले सम्झ्यो उहाँहरूले नै सोध्ने सुन्ने त्यसको जिज्ञासा राख्नुपर्छ, यहाँले जिज्ञासा राख्नुभयो खुसी लाग्यो। अब गीत सङ्गीत सुन्नुहुन्छ, धेरै कुरा गरिनँ मैले, भोलिका दिनमा भोलिको कार्यक्रममा तपाईँ हाम्रो भेट हुनेछ भन्दै यति बेला कार्यक्रममा एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
3: फर्स्ट अफ अल म अरू भन्दा पनि हजुरको लागि नै भन्छु है दिदी, गीत मेरो तर्फबाट सुनाउनु पर्दाखेरि हजुरको लागि र उहाँ हजुरको लागि 102.1 मेगा परिवार मित्रहरू सम्पूर्णलाई भन्दै मेरा साथीहरू भन्नुपर्दा रोशन श्रेष्ठ, दुर्गा मगर, सविता मगर, उर्मिला थापा मगर, निशा लामा, सुस्मिता मुक्ताम, ध्रुव पाण्डे, देवमाधी र मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुट्टिन्छु। असल दिदी नमस्ते।
0: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनोज कार्कीजी सिन्धुली चैनपुरबाट, यति बेला कार्यक्रममा एकदमै मिठो गीत बज्छ, त्यसपछि हामी फेरि आउनेछौँ।

कार्यक्रममा राख्यौं। एकदमै मिठो अनि रमाइलो भाका तपाईँले सुनिसक्नु भएको छ। धोका दिनेलाई के भनौ र खै भन्ने राजु परियारको सुपन्त अनि विष्णु मासीको आवाजमा रहेको मिठो भाका थियो तपाईँको माझमा राख्यौं। त्यसपछि भने हामी फेरि पनि आइसकेका छौं। यति बेला सम्पर्क मर्गको साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो, कोही साथी हुनुहुन्थ्यो उहाँ होल्डमा बसिरहँदाखेरि उहाँलाई चाहिँ अन्त्यविस्त हुनुहुन्छ जस्तो लाग्यो। ठिकै छ, जो साथी हुनुहुन्छ फेरि पनि तपाईँ आउन सक्नुहुन्छ। म यति बेला तपाईँको फेसबुक कमेन्टहरूलाई पनि स्थान दिन्छु। धेरै साथीको फेसबुक कमेन्टहरू पनि प्राप्त भइरहेको छ यति बेलाको बसाइमा हुनुहुन्छ साथी। पहिलो साथीको कमेन्ट प्राप्त छ, धर्मराज जी हुनुहुन्छ। नमस्ते, म ढकाल धर्मराज बेर्ताबोट चापा घर भइहाल चाहिँ दुबई बाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा आजको दिन जन्मदिन मनाउने हुने मेरो अंकल हरि ढकाल उदयपुरकी बहिनी प्रकृति कोइराला इलामको भाइ मनोज छेत्री, त्यसै गरी संखुवा सहभागी अनुराधा गुरूङ र इटहरीका एका देशका गगनराजलाई चाहिँ जन्मदिनको लाखौं करोड़ौं शुभकामना व्यक्त गर्न चाहन्छु भन्दै हुनुहुन्छ। हाम्रो तर्फबाट पनि उहाँहरूलाई जन्मदिनको धेरै धेरै शुभकामना। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो हेलो हेलो, कोही साथी हुनुहुन्छ, उहाँ अन्तै व्यस्त हुनुहुन्छ, ठिकै छ। यति बेला फेरि पनि लाग्छ म कमेन्ट तर्फै। राज कालीकोटे जीवनी लेख्नुहुन्छ, हेलो गुड आफ्टरनुन, नमस्ते, म झापा लेखेरो राज कालीकोटे बिर्ता मोड झापा भए हाल चाहिँ युएबाट कार्यक्रम सुन्दैछु। अब बस्ने गीत मार्फत सम्झनु पर्दा कालीकोटे प्याकुली गीता, त्यसै गरी निश्चल निष्मा लिम्बू, त्यसै गरी देवेन्द्र दाहाल जेनी लिम्बू बान्तबाको लागि, त्यसै गरी अलिसा लिम्बू घायलको लागि, रेणुको लागि पनि भन्न चाहन्छु भन्दै हुनुहुन्छ। राज कालीकोटेजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी यति बेला अर्को साथी हुनुहुन्छ बाबुराम मगरजी, उहाँ पनि लेख्नुहुन्छ, नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु बाबुराम मगर ओखलढुङ्गाबाट, ओखलढुङ्गाको पोखरी घर भई हाल चाहिँ रियादबाट कार्यक्रम सुनेको छु। मेरो घर परिवार लगायत सबैलाई अब बस्ने मिठो गीत समर्पण गर्छु है भन्दै हुनुहुन्छ भने उहाँले चाहिँ रंजित कालेको लागि धेरै माया अनि सम्झना पनि भन्दै हुनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गरे। हेलो साथीहरू आउनुहुन्छ, सबै होल्डमा बस्ने, कोही कदा व्यस्त हुने भइराख्नु भएको छ। अब चाहिँ म सम्भव फोन पनि लिन्न, समय कम छ, धेरै कमेन्ट छ, म कमेन्ट वाचन गर्नेतर्फै लाग्छु। सपना तामाङजी पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु सिन्धुलीबाट, अब बस्ने गीत सबैको लागि कार्यक्रम राम्रो लाग्छ पनि भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। धनु गजमेरजीले पनि दिदी नमस्ते कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। कर्णफेरी केसीजीले पनि मिठो सम्झना हजुर लगायत सम्पूर्णमा, म यता भारतको हिमाचलबाट कर्णफेरी केसी संगीत घर लुम्बिनी प्रदेश सुदूर उपत्यका दाङबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी धनु गजमेरजी लेख्नुहुन्छ, दिदी नमस्कार, आरामै हुनुहुन्छ, खाजा लिनुभयो, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ ओखलढुङ्गाबाट, मेरो खाजा भइसकेको छ, धनुजीको भयो कि बाँकी छ, मैले म्यासेज गरेको छु वाचन गरिदिनु होला है भन्दै हुनुहुन्छ। तपाईँको वाचन भइसकेको छ, हुँदैछ है धनुजी, सुन्दै हुनुहुन्छ होला। सम्झना सन्देश राख्नु पर्दा चाहिँ हजुरलाई, प्राविधिक साथीलाई, त्यसै गरी घर परिवारमा मम्मी बाबा दाई, त्यसै गरी बहिनी भाइको लागि, साथीहरूमा कुमार श्रेष्ठ, वीरेन्द्र विष्ट, कृष्ण सुनवार, त्यसै गरी राजकले मगर, राम कुमार लिम्बू, अविनाश मगर, मौसम अछामी लगायत मलाई धनु गजमेर भनेर चिन्ने सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी लोकप्रेमी उर्मिला जोशीजीले पनि लेख्नु भएको छ, हेलो दिदी नमस्ते, किस खाजा भयो, म कार्यक्रम सुन्दैछु यता रामेछापको प्रीतिबाट भन्दै हुनुहुन्छ। अब बस्ने भाका मार्फत सम्झनु पर्दा हजुरको लागि, त्यसै गरी लेख्नुहुन्छ उहाँले ओखलढुङ्गा दासी सबैको लागि है भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी मिलन घाइल मोटरजी पनि लेख्नुहुन्छ, हेलो गुड आफ्टरनुन है दिदी, अब बस्ने गीत सबैको लागि, म चाहिँ दुवा कतारदेखि भन्दै हुनुहुन्छ। प्रसंग योनजनजीले पनि नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु मन्थलीबाट, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यस्तै सौरभ केसीजी पनि लेख्नुहुन्छ, नमस्ते गुड आफ्टरनुन, मैदा बागचौर नगरपालिकाको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, अब बज्ने भाका सबै सबैको लागि भन्दै हुनुहुन्छ। ऋतु क्याप्साकी मगरजीले पनि नमस्ते हजुर, म काठमाडौँबाट आशिका मगर,
के छ सन्चै आरामै हुनुहुन्छ खाजा लिनुभयो त दिदी भन्दै हुनुहुन्छ मेरो खाजा भइसकेको छ हाम्रो ऋतुजीको भयो कि बाँकी छ मैले पनि सोध्याएँ ऋतुजी भने त्यसै गरी तुलसी केसीले लोरीजीले पनि लेख्नु भएको छ कमेन्टमा हेलो के छ खबर सन्चै हुनुहुन्छ म पनि कार्यक्रम सुन्दैछु है अहिले चाहिँ यता सिन्धुलीबाट मजाले सुनेको भनेर जानकारी दिनुभएको छ भने अब बस्ने गीत तपाईँको लागि भन्ने हुनुहुन्छ त्यसै गरी विनोद बरुवालजीले पनि हेलो नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु है सालुबाट अब बज्ने भाका सबैको लागि भन्दै हुनुहुन्छ रिमा फामीजीले पनि कार्यक्रम सुन्दैछु अब बज्ने भाका सबै सबैको लागि भन्दै हुनुहुन्छ इन्दिरा भुजेलजीले पनि नमस्ते दिदी म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीको ग्वालचारबाट इन्दिरा भुजेल हो अब बज्ने भाका सबैको लागि समर्पण गरे भन्दै छुटिन्छ भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग यतिन्जेलसम्म प्राप्त भएका तपाईँका कमेन्टलाई पनि मैले वाचन गरेर सघाइसकेको छु भने आजको कार्यक्रममा सहभागी हुनुहुन्थ्यो तीनजना साथी शर्मिला थापा मगर बिया योगी मनोज कार्कीजी हुनुहुन्थ्यो चैनपुरबाट उहाँहरू तीनैजनालाई धेरै भन्दा अनि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु अन्य साथीहरूसँग हामीले टेलिफोन लिन सकेनौं भोलिका बस्नेमा हामी तपाईँसँग प्रत्यक्ष रूपमा सम्पर्कमा जोडिनेछौं भन्दै तपाईँले तीनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट बताउने कार्यक्रम शेयर गर्ने साथीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र हजुरको भिडियो सुनेर यतिन्जेलसम्म माया गरेर साथ दिने साथीलाई पनि विशेष भन्दा नि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै कार्यक्रम उकारी उराली अभधिबर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु र मलाई प्रविधि संयोजनमा रहेर साथ दिनुभयो सञ्जना खड्की साथै श्रीराज महतजी हुनुहुन्छ उहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा फेरि पनि अर्को एकदमै मिठो अनि रमाइलो एउटा भाका छोड्दै आजको लागि कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकी साथी ललिता हाई पनि बिदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

0: आशिष श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: सम्पर्क नम्बर 9841443165, 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767564429। सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: नगर कार्यपालिकाको कार्यालय बन्थरी रामे छापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थरी नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाण पत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844441390। वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 9761663033। वडा नम्बर 3 मनिषा बुढा थोकी, सम्पर्क नम्बर 9849073049। वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148। वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007972। वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864611355। वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840994619। वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869111345। र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072। वडा नम्बर 9 प्रेरणा सारु, सम्पर्क नम्बर 9865233353। र सुशीला बलम्पाती, सम्पर्क नम्बर 9944214403। वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869035059। वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861958068। वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861064164। वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701330827। र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878173। नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
3: हावाहुरी चलेको बेला के गर्ने?
0: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
0: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
0: हावाहुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
0: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा एघारमा भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
4: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
4: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
4: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0144-63-310, 0144-63-332, 98-51-20-16-16, 98-43-36-91-94।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
0: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल केको टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
7: लो आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
8: ओ प्रकाश कपूर।

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गे छाप चनौटेमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते सदैं धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछाप

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
4: सूर्य ज्योति सही प्लान सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: कसरी फलिरहेछ तपाईँको देशमा सही छैन। नगरपालिकाले के गर्ने, चिसीले के गर्ने,
2: गाडी भाडा तपाईँको अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हतदाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ। त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै खेलेको
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
5: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो। एउटा कालो गुडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, 2 रुपियाँ चामलतिर ल्याएर भजन गर्ने, मेरो काम के थियो? किसानमुखी बजेट ल्याउनु पर्दैन देश्नु, किसान उभर नलाग्नु देख्नुको लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदा होस् नहुँदा होस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
7: कार्यक्रम। कृषि सवाल

नमस्कार। कृषि विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्नी एफएम 103.4 मेगाहर्ज बद्धघाट नवलपरासी सामुदायिक रेडियो अर्घाहाँची 105.8

0: मत्स्य पालनको क्षेत्रलाई साँच्चीकै व्यवस्थित र वृहत्तर बनाउन सक्ने भने चाहिँ यसले लाखौं व्यक्तिहरूलाई अझै बेरोजगारहरूलाई रोजगार बनाउन सक्छ र हामीले अझै बढी उत्पादन गर्यौं भने हामी निर्यात पनि गर्न सक्छौं, विभिन्न देशहरूमा हामी पठाउन सक्ने आधार पनि छ। र हामीले नेपालमा रेनबो ट्राउट माछा हामीले विभिन्न जिल्लाहरूमा अहिले वृहत्तर बन्दैछ अथवा फैलिँदैछ। हामीले रेनबो ट्राउटको कुराकानी गर्दैछौँ र नेपालमा रेनबो ट्राउटको व्यावसायिक शुरूआत गराउनको लागि र नेपालमा रेनबो ट्राउट माछा भित्राउनको लागि योगदान दिनुभएका व्यक्तित्व अथवा पहिलो व्यक्ति डाक्टर टेकबहादुर गुरुङ आज हामीसँग स्टुडियोमा हुनुहुन्छ। आज हामीले समग्र नेपालमा रेनबो ट्राउटको विस्तार कसरी बढ़्यो र नेपालमा कसरी चाहिँ रेनबो ट्राउट भित्रियो भन्ने खालको प्रसंग, सँगसँगै रेनबो ट्राउट माछाको नेपालमा सम्भाव्यता कस्तो छ, सँगसँगै अन्य माछाका जातहरूको पनि नेपालमा सम्भावना र भविष्य कस्तो छ र योभित्र आउन सक्ने सम्भावित समस्या चुनौतीहरू र हामी अनुसन्धानको पाटोबाट कतिको सफल छौं र के हुनुपर्ने बाँकी छ भन्ने खालको सन्दर्भ पनि जोड्दैछौ। किनकि आजका हाम्रा अतिथि अर्थात डाक्टर टेकबहादुर गुरुङ वरिष्ठ मत्स्यविज्ञ हुनुहुन्छ भने उहाँ चाहिँ कृषि अनुसन्धान परिषद नार्कका समेत पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ। त्यसरी पनि हामी यो विषयका विज्ञ हुनुहुन्छ, त्यसरी हामीले यी समग्र विषयलाई उहाँसँग नै उठाउने प्रयासहरू पनि हामी उहाँलाई स्टुडियो आभारी पनि छौँ डाक्टर। जस्तो अलिकति हामी रेनबो ट्राउटको विषयलाई अलिकति पछाडि प्रवेश गरौँ, नेपालमा समग्र माछा पालनको अवस्था कसरी आइराखेको छ, अहिले कसरी चाहिँ कुन अवस्थामा आएको आकलन गर्नुहुन्छ यहाँले चाहिँ आजसम्म आउँदै गर्दा चाहिँ?
1: नेपालको चाहिँ यो माछा पालनको क्षेत्र चाहिँ वास्तवमा अत्यन्त चाहिँ द्रुततर गतिमा बढ़िरहेको चाहिँ छ। अहिले चाहिँ किसान दाजुभाइहरू चाहे त्यो चाहे तराईतिरको होस्, चाहे मध्य पहाड़ी भेगका हुन्, चाहे उच्च पहाड़ी भेगतिर बसोबास गर्ने खालका चाहिँ किसान हुन्, त्यो सबैले चाहिँ यो खालको चाहिँ यदि उनको ठाउँमा उनले चाहिँ चाहेको चाहिँ स्थानमा त्यहाँनिर चाहिँ प्रशस्त पानीको सुविधा आदि आदि चाहिँ सबै जो चाहिँ माछा पालनको लागि उपयोग चाहिँ प्रयोग गर्न खालको चाहिँ अब स्रोतहरू छ भने किसानको चाहिँ पहिलो प्राथमिकता अहिले माछा पालन नै भनेको चाहिँ छ जस्तो मलाई लाग्छ। अनि चाहिँ अर्को पनि थप, एक वर्ष अगाडि यो इन्टरनेसनल लेबर अर्गनाइजेसनले एउटा अध्ययन चाहिँ सञ्चालन गरेको थियो, कृषि क्षेत्रलाई चाहिँ यदि उकास्ने हो भने उसको अध्ययनबाट चाहिँ आएको प्रतिवेदनमा के कुरा चाहिँ उल्लेख भएको चाहिँ छ त भन्दा, कृषि क्षेत्रलाई चाहिँ एकाएक चाहिँ यसलाई चाहिँ माथि ल्याउने हो भने आठवटा कृषि उपज या चाहिँ वस्तुमा यदि लगानी गरेको खण्डमा या त्यो क्षेत्रमा गएको खण्डमा छिटो चाहिँ नेपालको कृषि क्षेत्रको चाहिँ उत्थान हुनेछ भनिएछ। दाल भयो होइन, तरकारी भयो, अनि चाहिँ त्यसै गरिकन चाहिँ यो आठवटा यो चाहिँ जिन्जर भयो, अदुवा भयो होइन, यस्तै गरी आठवटा चाहिँ वस्तुहरू चाहिँ छन्, त्यसमा चाहिँ बाख्रा पालन भयो होइन, त्यसै मध्ये माछा पालन पनि एक हो
0: अग्रपङ्क्तिमा
1: भने कुनै पनि किसानलाई किसान दाजुभाइलाई कहीँ एउटा क्षेत्र विशेषको चाहिँ दाजुभाइहरूलाई पनि त्यसले चाहिँ आफ्नो आर्थिक स्थिति चाहिँ बढी छिट्टो चाहिँ उसलाई चाहिँ उकास्नु छ होइन, गरिबी निवारण गरिबीबाट चाहिँ पन्छिनु छ, आर्थिक स्रोतलाई चाहिँ बलियो बनाउनु छ, एउटा व्यवसायीको रूपमा चाहिँ आफूलाई चाहिँ स्थापित गर्न चाहनुहुन्छ भने तीमध्ये चाहिँ माछा पालन पनि एउटा विषयवस्तुको रूपमा उभरेर आएको चाहिँ छ। त्यसै कारण त्यस्तो खालको चाहिँ जुन अध्ययन भएको चाहिँ प्रतिवेदन आयो त्यसले पनि यही कुरालाई चाहिँ इङ्गित गर्दछ कि नेपालमा वास्तवमा चाहिँ कृषि क्षेत्रबाट अझ यहाँ चाहिँ दिगो रूपमा आफूलाई चाहिँ स्थापित गर्ने हो भने माछा पालन एक महत्वपूर्ण क्षेत्र हुन सक्छ भन्ने खालको प्रतिवेदन उल्लेख भएर आएको चाहिँ छ।
0: पछिल्लो समयमा धेरै माछा पालक किसानहरूको संख्या पनि बढ़ेको छ र उपभोक्ताहरू पनि अझै माछा पालकीहरू हुनुभएको छ, माछा खाने सेवन गर्नेहरूको संख्या पनि बढ़ेको छ, अझै यो पछिल्लो समयमा जिउँदो माछाको सेवन गरेको पनि देखिन्छ बढी जसो। अब अलिकति रेनबो ट्राउटको कुराकानी गर्न चाहन्छु। रेनबो ट्राउटमा चाहिँ पहिलो पटक नेपालमा भित्राउनको लागि चाहिँ यहाँ पनि विभिन्न निकायमा आबद्ध हुनुहुन्थ्यो, सरकारी अवधमै रहँदै गर्दा चाहिँ नेपालमा पहिलो पटक भित्राउने प्रयास गर्नुभयो र आज रेनबो ट्राउट निकै नै सफल भएको छ। रेनबो ट्राउटको अलिकति अब अवस्थितिको बारेमा बताइदिनुहोस् न, कस्तो खालको प्रजाति हो र नेपालमा चाहिँ निकै फस्टाएको देखिन्छ, नेपालमा साँच्चीकै सम्भावना पनि देखियो र यसका समस्या चुनौतीहरू र यसको सम्भावना पनि बताइदिनुहोस् न सँगै।
1: हजुर अजमजी, यो चाहिँ अब पहिलो पटक चाहिँ होइन, मैले प्रयास गरेको चाहिँ तेस्रो पटक हो। योभन्दा पहिला पनि मैले जब प्रयास गरेँ जापानबाट ल्याउनका लागि, योभन्दा अगाडि दुईटा चाहिँ प्रयास अगाडि नै
0: असफल थियो,
1: त्यो चाहिँ राम्रो चाहिँ हुन सकेन। तर चाहिँ मैले जो ल्याएको थियो जो लट जुन चाहिँ जापानबाट लिएर आयो गभर्नरजीलाई चाहिँ त्यहाँबाट चाहिँ अनुरोध गरेर

0: पछि चाहिँ नेपाल सरकारले पनि त्यो चिजको लागि चाहिँ अनुमोदन गर्नुभयो अनि गरिदिनुभयो र चाहिँ त्यो सामग्री हामीले चाहिँ नेपालमा भित्र्यायौँ। त त्यो चाहिँ तेस्रो पटकको प्रयास थियो जुन कि सफल भयो र अहिलेसम्म त्यो चाहिँ द्रुततर सुरुमा चाहिँ हामीले चाहिँ धेरै एउटा चाहिँ झिझक थियो, एउटा चाहिँ लगिहाल्नु हुँदैन कि निजी क्षेत्रमा अलिकति महँगो परेर चाहिँ यसलाई चाहिँ सफल हुँदैन कि भन्ने धेरै उथलपुथल र चाहिँ धेरै हामीले चाहिँ छलफल गरेर त्यो माछा चाहिँ ल्याइएको करिब करिब 12-13 वर्षपछि मात्रै चाहिँ त्यो सफल भयो। जब चाहिँ सरकारी फार्ममा त्यसको उत्पादनको चाहिँ त्यसका प्रजननका प्रत्येक चाहिँ त्यसका प्रश्नहरू जब हामीले चाहिँ उत्तर दिने योग्य भयौँ, त्यसपछि चाहिँ सबैभन्दा पहिला चाहिँ यो नुवाकोटको एकजना किसान हुनुहुन्थ्यो चाहिँ गोपालजी, होइन गोपालजी गोपाल बहादुर लामा, उनको चाहिँ थलोमा ल्याएपछि त्यहाँ पनि हारालु चाहिँ भयो। त्यो जुन पहिलाको चाहिँ जुन एउटा कन्सर्न बनाएको थियौँ कि यो महँगो भएर अस्वीकृत हुन्छ कि भन्ने खालको, त्यो भएन। त्यो खालको चाहिँ एक प्रकारको हाम्रो चाहिँ एउटा वहम रहेछ भन्ने खालको चाहिँ कुरा साबित भएपछि त्यसपछि चाहिँ बिस्तारै यो चाहिँ विस्तारित हुँदै अगाडि बढ्यो। त्यसमा चाहिँ पछि आएर यसलाई चाहिँ विस्तार गरिदिनको लागि चाहिँ सानातिना चाहिँ सरकारी कार्यक्रमहरू पनि सफल भयो। नेपाल कृषि अनुसन्धान परिषदले त यो अब यो प्रविधि विकास गरेकै नै भयो, यसका पछाडि चाहिँ दानाको पनि चाहिँ प्रविधिको विकास भयो, त्यसै गरिकन अन्य उपकरणहरू यसका चाहिँ दाना बनाउने मेसिनहरू आदि आदिको चाहिँ जब चाहिँ सम्पूर्ण व्यवस्था भयो त्यसपछि चाहिँ यसलाई चाहिँ अगाडि ल्याउनमा ओबिओपी भन्ने एउटा चाहिँ कृषि मन्त्रालयको कार्यक्रम थियो, त्यसले पनि चाहिँ सहयोग गरेको जस्तो अनुभूत हुन्छ मलाई। त्यसले पनि सहयोग गर्यो ओबिओपी कार्यक्रमले। त्यसपछि चाहिँ जाइकाले चाहिँ 4 महिनामै करिब करिब 14 लाख रुपियाँ खर्च गर्ने खालको एउटा चाहिँ कार्यक्रम चाहिँ नेपाल कृषि अनुसन्धान परिषदलाई, म नै त्यसको चाहिँ प्रोजेक्ट लिडर थिएँ, चाहिँ एउटा कार्यक्रम चाहिँ उनले चाहिँ हामीलाई प्रदान गर्नुभयो। त्यसले गर्दाखेरि चाहिँ युवाहरूलाई हामीले चाहिँ त्यो पैसा 13-14 लाख रुपियाँको पैसाले भक्कक चाहिँ जुन यसमा इच्छा जाहेर गर्ने जो चाहिँ युवाहरू हुनुहुन्थ्यो त्यसलाई चाहिँ यसमा चाहिँ सम्मिलित हुनको लागि उनलाई चाहिँ अग्रसर गराउन चाहिँ धेरै सहयोग गर्यो। अनि त्यसै कार्यक्रम अनुसार हामीले चाहिँ यो कार्यक्रमलाई चाहिँ अझ लोकप्रिय गराउने र चाहिँ फेरि नेपालबाट रेनबो ट्राउटमा छ कहिले पनि असफल भएर यो चाहिँ फेरि अर्का देशबाट चाहिँ मगाउन नपरोस् भन्ने हिसाबले हामीहरूले त्यो बेला चाहिँ युवा शक्तिलाई चाहिँ उपयोग गर्यौँ। त्यो युवा शक्तिलाई चाहिँ उपयोग गर्नलाई चाहिँ अन्य जति पनि हाम्रो चाहिँ विज्ञ साथीहरू हुनुहुन्छ उहाँको लागि पनि मैले के सुझाव दिन चाहन्छु भन्दा कि जब हामीले चाहिँ कुनै पनि कृषि पेसामा युवाहरूलाई चाहिँ संलग्न गराउँछौँ, युवाहरूलाई अलिकति अन्य व्यवसायमा उनलाई चाहिँ छिटो रिटर्न चाहिन्छ, उनले चाहिँ धेरै पर्खने उनमा चाहिँ त्यो धैर्य हुँदैन, 3-4 वर्ष कुदेर उनलाई चाहिँ त्यहाँनिर चाहिँ लो त्यसपछि प्रतीक्षा गराएर यसले चाहिँ पछि फाइदा दिन्छ भन्नेमा उनीहरूलाई त्यस्तो काममा लगाउनु हुँदैन भन्ने सिद्धान्तमा म रहेँ र मैले चाहिँ उनलाई चाहिँ तत्काल कुन तरिकाले चाहिँ उनलाई चाहिँ यही क्षेत्रमा लागिराखुन् भनेर एउटा चाहिँ कस्तो खालको चाहिँ एउटा स्ट्राटेजी रणनीति लिएँ भन्दाखेरि त्यो जुन 13-14 लाख रुपियाँ चाहिँ जापान सरकारले जाइकाले जो अनुदान एउटा चाहिँ कार्यक्रम दिएको थियो त्यो पैसाको प्रयोग गरेर ती चाहिँ जति पनि चाहिँ युवा उद्यमीहरू थियो उहाँलाई मैले चाहिँ ठुलै माउ माछाहरू दियौँ ताकि उनले चाहिँ त्यसको चाहिँ प्रजनन कार्य चाहिँ सफल गराउन सकोस् अनि भुरा बिक्री गरेर उसको लाभ उसले चाहिँ तुरन्त पाएर त्यो क्षेत्रमा टिकिराखौँ भन्ने उद्देश्यका साथ चाहिँ छिटोभन्दा छिटो 2 वर्षमै एउटा टर्न ओभर देखिने खालको स्किम ल्याएर सायद त्यसले पनि एउटा प्रकारको त्यो सोचले पनि यो चाहिँ रेनबो ट्राउटलाई दिगो बनाउन युवा साथीहरूको बीचमा लोकप्रिय बनाउनमा एउटा चाहिँ महत्त्वपूर्ण चाहिँ एउटा चरण हो जस्तो मलाई लाग्छ। त्यसपछि चाहिँ अब यसको चाहिँ अब विस्तारै चाहिँ अन्य जिल्लामा फैलिएर गयो,
1: अहिले त धेरै जिल्लामा
0: अहिले चाहिँ करिब 30-40 जिल्लासम्म चाहिँ पुगिसकेको चाहिँ
1: जस्तो हावापानीको हिसाबले चाहिँ पहाडी जिल्ला नै उपयुक्त हो रहेछ यसमा।
0: अब पहाडी जिल्लै त एक प्रकारको चाहिँ हो तर कतिपय पहाडी जिल्लाहरू मध्येमा पनि अनुपयुक्त ठाउँ पनि हुनसक्छ। अनुपयुक्त ठाउँ ती ठाउँ जहाँनिर चाहिँ 365 दिन भन्नाले एक वर्षको कुनै पनि दिनमा पानीको तापक्रम जहाँ हजुरले रेनबो ट्राउट पाल्नुहुन्छ त्यसको चाहिँ पानीको तापक्रम 21-22 डिग्री भन्दा माथि जानु हुँदैन। त त्यस्तो खालको चाहिँ तल्लो भेग पनि जस्तो कि त्रिशुली नुवाकोट चाहिँ धेरै पहाडी एरिया त हो तर चाहिँ त्यो धेरै उचाइमा अवस्थित ठाउँ चाहिँ होइन,
1: तल्लो
0: तल्लो भेग नै हो तराई जस्तै चाहिँ केरा पाक्छ आँप पाक्छ है अनि गर्मी पनि बेसमारी चाहिँ हुन्छ तर त्यहाँनिर चाहिँ त्यो त्रिशुलिन्दो नदी आउँछ त्यो चाहिँ सोझै एउटा हिम नदीको चाहिँ उद्गम स्थल हो हिम नदीबाट उद्गम भएर आएको हुँदा त्यहाँ नुवाकोटसम्म तल्लो भेगमा आइपुग्दा पनि त्यसको पानीको तापक्रम चाहिँ 21 डिग्री सेन्टिग्रेड भन्दा माथि चाहिँ जाँदैन त्यो एडभान्टेज हो त कहिले काहीँ चाहिँ फेरि माथि सिरानमा भएको चाहिँ ठाउँहरूमा पनि फेरि पानीको मुहान त्यही वरिपरिबाट निस्किएको हो भने त्यहाँनिर चाहिँ पानी तातो भइजाने चाहिँ सम्भावना हुन्छ त्यसबाट पनि बस्नु पर्यो र चाहिँ जस्तो कि फेरि मेलाम्ची एरिया हालाकि यसले चाहिँ बडा दुःखको साथ भन्नुपर्छ मेलाम्चीको जुन चाहिँ गत वर्ष विगत जुन चाहिँ दुर्घटना भयो त्यसले गर्दाखेरि धेरै जस्तो चाहिँ टाउ फार्म चाहिँ नष्ट भएर गयो तर त्यहाँनिर चाहिँ को एउटा चाहिँ विशेषता के थियो त भन्दा दिन दिउँसो असाध्यै गर्मी हुने कहिले कहीँ चाहिँ पानीको तापक्रम केही क्षणको लागि 22 डिग्री पनि पुग्छ तर एकैछिनमा चाहिँ बादल लाएर आकाशमा त्यो झमक्क चाहिँ अलि अँध्यारो अँध्यारो भए जस्तो चिसो भएर आउँछ राति चाहिँ ठन्डी चाहिँ जाडो फेरि त्यहाँनिर चाहिँ गएर पानीको तापक्रम 12-14 डिग्रीसम्म पुग्न जानु सक्छ त्यस्तो धेरै अन्तरालमा पनि त्यस्तो ठाउँमा पनि दिनभरि चाहिँ माछा अलिकति स्ट्रेसमा भए पनि राति चाहिँ फेरि कुलिङ डाउन हुने खालको चाहिँ सम्भावना छ भने त्यस्तो ठाउँमा पनि फेरि धेरै अत्ताली हाल्नु पर्ने अवस्था नहुँदो रहेछ
1: त्यो ठाउँमा पनि मजाले सक्छ
0: हजुर हजुर
1: अब अहिले 30-40 वटा जिल्लामा बृहत्तर हुँदैछ यहाँले पनि भनिराख्नु भएको छ यो सम्भावनाको हिसाबले त नेपालका पहाडी जिल्लाहरूमा अथवा हामीले अहिले भन्दा तापक्रम जुन पानीको तापक्रमको मात्रा हामीले हेरेर चाहिँ पाल्न सकिने देखियो
0: यो चाहिँ जति पनि उत्तरी भेगका माथि माथिका चाहिँ जति पनि अझै चाहिँ यो अहिलेसम्म चाहिँ एउटा ट्रेन्ड एउटा खालको कस्तो खालको चाहिँ सम्बन्ध रेनबो ट्राउटसँग देखा परेको चाहिँ छ त भन्दाखेरि बढीभन्दा बढी जुन ठाउँ अलिकति पर्यटनको लागि उपयुक्त हुने ठाउँहरूमा यो रेनबो ट्राउटको लोकप्रियता वात्तै बढेर गएको छ भन्नाको अर्थमा कि यदि चाहिँ हजुरले लोक त्यो चाहिँ रेनबो ट्राउट पालन गर्ने ठाउँ अलिकति पर्यटनको लागि पनि उपयुक्त हुने रहेछ भने त्यस्तो ठाउँमा हजुरले यो रेनबो ट्राउटको सम्भावना अत्यन्त तीव्र छ त उत्तरी भेगको जति पनि हाम्रो चाहिँ जलाशयहरू छन् कुनै ससाना ताल पोखरी कुनै तालहरू हुनसक्छ त म के अनुरोध गर्न चाहन्छु भन्दाखेरि चाहिँ उत्तरी भेगमा रहेका जति पनि हाम्रा चाहिँ जस्ता कुनै ठाउँमा त्यस्ता चाहिँ थुप्रै तालहरू छन् त्यस्तो तालमा यदि चाहिँ त्यहाँका चाहिँ हाम्रो जनप्रतिनिधिहरूले चाहिँ एउटा चाहिँ त्यहाँको आर्थिक स्थितिलाई चाहिँ एउटा बदलाव ल्याउने हो भने चाहिँ मलाई झाँसम्म लाग्छ रेनबो ट्राउट त्यस्तो चाहिँ साना चाहिँ जलाशयमा तालहरूमा त्यस्ता कुण्डहरूमा माछा पालन लगाउने र चाहिँ यो बल्छीको चाहिँ यसको चाहिँ जुन मत्स्य विनोद भन्छौँ चूँकि त्यो पनि मत्स्य विनोद र बल्छी खेल्ने जुन परम्परा छ त्यो पनि एक प्रकारले चाहिँ टुरिज्मसँग पर्यटनसँग आबद्ध भएको हुँदा अझ त्यसको चाहिँ त्यो पाटोलाई अझै हामीले राम्रोसँग चाहिँ अझै अध्ययन गरेर हेरेको चाहिँ अवस्था होइन तर आगामी दिनमा एउटा ठुलो चाहिँ सम्भावना बोकेको चाहिँ क्षेत्र हो त्यसकारणले उत्तरी भेगका जति पनि हाम्रा चाहिँ जनप्रतिनिधिज्यूहरू हुनुहुन्छ जुन चाहिँ नागरिक समाजका अगुवाहरू हुनुहुन्छ उहाँहरूलाई यो विषय म दृष्टिगत गर्दिन हुन र रेनबो ट्राउटलाई त्यो जलाशयहरूसँग जोडेर र चाहिँ साथै त्यो जुन त्यहाँको चाहिँ टुरिज्म छ त्यसलाई चाहिँ एक प्रकारले गाँसेर हेरेर त्यही आपसमा चाहिँ छलफल चलाएर यदि हुन्छ भने होइन त्यस्तो चाहिँ त्यो विषयवस्तुतर्फ पनि रेनबो ट्राउटको चाहिँ त्यहाँ त्यो तालहरूमा चाहिँ स्टकिङ गराउने अनि त्यसलाई चाहिँ हजुरले चाहिँ एउटा चाहिँ आम्दानीको स्रोतको रूपमा केही घण्टाको लागि चाहिँ माछा बल्छी खेलाउने खालको प्रबन्धन मिलाउन सक्यो भने थुप्रै युवा युवतीहरू त्यहाँ चाहिँ झुम्मिएर आउने चाहिँ धेरै एउटा अवसर छ यसको अझै यो रेनबो ट्राउट त यो आफैमा स्वादिलो माछा मध्ये चाहिँ अब यो चाहिँ यो एक प्रकारले चाहिँ स्थापित भइसकेको चाहिँ छ धेरैजनाको चाहिँ जिब्रोमा यसको चाहिँ स्वाद बसिसकेको चाहिँ छ साथै साथ चाहिँ अर्को चाहिँ नहेरिएको विषय र विश्वमै यो चाहिँ प्रख्यात भएको विषयवस्तु रेनबो ट्राउटसँग जोडिएको कुरा के हो त भन्दा यो चाहिँ बल्छी चाहिँ तपाईँले चाहिँ त्यही यसलाई चाहिँ हाल्नुभयो भने यसले ट्याप्पै चाहिँ त्यो चाहिँ बल्छी खान्छ धेरै कुराउँदैन अनि चाहिँ जो माछाको लागि पैसो तिरेर त्यस्तो मत्स्य विनोदको लागि चाहिँ आफ्नो समयको प्रयोग गर्न चाहन्छ उसलाई चाहिँ दुई चिजको फाइदा हुन्छ अरे या ऊ चाहिँ माछा मत्स्य विनोद गरिसकेपछि ऊ जब फर्कन्छ उसको ओठमा 1.5 इन्चको मुस्कान हुनुपर्छ। अनि त्यो बल्छी खेल्दाखेरि चाहिँ उसले चाहिँ त्यहाँ माछालाई चाहिँ जब जुन चाहिँ त्यो इन्टरेक्सन हुन्छ माछाकोसँग त्यो बेला उसको चाहिँ त्यो क्वालिटी टाइम भन्छ, हाइली क्वालिटी टाइम। ठुलो बिजनेस भएको मान्छे, ठुलो कलाकार, ठुलो चाहिँ कुनै साहित्यकारले चाहिँ त्यो बेला चाहिँ जुन उसले चाहिँ एउटा खालको चाहिँ चिन्तन गर्छ त्यसले चाहिँ उसको जीवनमा ठुलो चाहिँ परिवर्तन ल्याउँछ भन्ने चाहिँ भनाइहरू छन्। त्यस कारणले पनि यो चाहिँ अब मैले गरेको चाहिँ कथा होइन, मैले बनाएको कथा चाहिँ होइन, यसको चाहिँ वास्तवमा जुन चाहिँ ब्रिटिसहरू छन् यो माछा चाहिँ उनीहरू चाहिँ असाध्यै मरिमेट्ने खालको चाहिँ यिनको चाहिँ अन्तरङ्ग सम्बन्ध छ ब्रिटिसहरूसँग। यिनीहरूले चाहिँ शासन गर्नलाई चाहिँ जुन जुन देशमा प्रवेश गर्यो, इन्डिया, पाकिस्तान, श्रीलङ्का उनका चाहिँ कोलोनी नै थियो, यी सबै देशमा त्यहाँ सम्भावना अत्यन्त न्यून हुँदा हुँदै पनि त्यो माछालाई चाहिँ यिनले त्यहाँ इन्ट्रोड्युस गराए, त्यहाँ लिएर गयो, ताकि एउटा चाहिँ त्यसको पछाडिको जुन दर्शन छ, जुन फिलोसफी छ कि एउटा क्वालिटी टाइम थाकेको चाहिँ जब एउटा चाहिँ कुनै मान्छे चाहिँ दिनभरि परिश्रम गरेर या चाहिँ दिनभरि चाहिँ मानसिक कुनै चाहिँ छलफल गरेर चाहिँ थकान हुन्छ त्यो बेला चाहिँ फेरि नयाँ उसमा चाहिँ इनर्जी भर्नको लागि, ऊर्जा प्राप्त गर्नको लागि उनले चाहिँ मत्स्य विनोद गर्ने भन्ने चाहिँ उसको चाहिँ फिलोसफी हो। त्यस कारणले उसले चाहिँ जस्तै कि हजुर यहाँ पाउनुहुन्छ काश्मीर भयो होइन, काश्मीर त हुने ठाउँ नै भयो, मद्रास होइन, मद्रासको उटकमण्ड त्यो एरियाको, तमिलनाडुको उटकमण्ड त्यो चाहिँ अग्लो हिमाल थियो त्यहाँ, श्रीलङ्का हामीले हेर्दा त एकदमै चाहिँ तातो देश हो त्यो त, तर त्यहाँ पनि एउटा चाहिँ चिसो चाहिँ ठाउँ रहेछ, नुवारा एलिया भन्ने ठाउँ रहेछ। त्यहाँनिर पनि चाहिँ हटन, त्यहाँ त उनले चाहिँ इन्टरनलाइज त्यहीँनिर चाहिँ स्थापित भइसकेको चाहिँ पपुलेसन पनि छ, म त्यसमा पनि काम गरेर चाहिँ फर्केँ। अनि चाहिँ त्यो उनले चाहिँ त्यो बेला चाहिँ किन ल्याएको रहेछ भनेर चाहिँ हिस्ट्री चाहिँ खेलाउँदै जाँदा यी चाहिँ एक प्रकारको चाहिँ यो मत्स्य विनोदमा लाग्दाखेरि नयाँ स्फूर्ति, नयाँ ऊर्जा, नयाँ सोचहरू आउने भएको हुनाले तिनले चाहिँ त्यो व्यवसायलाई चाहिँ पनि टेवा दिनलाई चाहिँ रेनबो ट्राउट हुने त्यो पक्ष अहिले नेपालमा उजागर हुन बाँकी छ। म जति पनि यहाँ चाहिँ यो इन्टरप्रिन्युरहरू हुन्छ, उद्यमी साथीहरू हुन्छ रेनबो ट्राउटसँग लागेको, र चाहिँ साथै जनप्रतिनिधि जो चाहिँ उच्च हिमाली क्षेत्रमा पनि त्यहाँको गरिबी निवारण र चाहिँ त्यहाँको आय स्रोत बढाउने र चाहिँ त्यहाँ रोजगारी सिर्जना गर्ने कार्यमा लागिराख्नु भएको चाहिँ छ, उहाँलाई चाहिँ म विनम्र अनुरोध गर्न चाहन्छु यो विषयबारे चाहिँ सोच्नु हुन भनिकन।
1: डाक्टर, निकै महत्वपूर्ण विषय। अहिले बजार वृहत त बन्दैछ, यहाँले भन्दै गर्दा अझै उद्यमीहरू थपिँदै हुनुहुन्छ र यो यसको आकर्षण बढेको छ स्वादको हिसाबले अथवा पौष्टिकताको हिसाबले पनि निपुण रहेको रेनबो ट्राउटको चर्चा देशैभरि छ। यो अर्थमा अलिकति हामीले सामान्य रूपमा लाग्ने जस्तो उत्पादन पनि यसको उत्पादकत्व बढी पनि छ, छिटो पनि बढ्छ, यद्यपि अलिकति बजारमा चाहिँ अलिक महँगै देखिन्छ कि रहेछ, यो चाहिँ कारण त के रहेछ? यो सुरुवातमा चाहिँ महँगो हुने स्वाभाविक पनि हो, अहिले त व्यावसायिक रूपमा ठूला ठूला फार्महरू प्लान्टहरू अगाडि बढी पनि सकेका छन्, अलिकति यो महँगो भएको कारणले चाहिँ सबै उपभोक्तालाई लक्षित गराउन सकिया छैन कि जस्तो पनि लाग्छ।
0: हो, अहिले चाहिँ यो जति पनि कस्ट यसको चाहिँ उपभोक्ताले तिरिरहेको चाहिँ छ, वास्तवमा चाहिँ धेरैभन्दा धेरै चाहिँ यो यसलाई चाहिँ अब सायद इकोनोमिक टर्ममा यसलाई अपर्च्युनिटी कस्ट भन्छौँ, क्या हो यो अवसरको कस्ट, अवसरको लाभ चाहिँ त्यस्तो खालको लाभांश प्राप्त गरिरहेको चाहिँ अवस्था हो। यतिको चाहिँ धेरै महँगो पनि पर्दैन, यो हाम्रा धेरै चाहिँ व्यवसायीले पनि यो कुरा महसुस गरिसक्नु भएको चाहिँ छ कि ट्राउटको उत्पादनको लागि 1 किलोलाई चाहिँ अब यो 1500-1600 रुपियाँ तिर्नुपर्ने आवश्यकता चाहिँ होइन, चाहिँ यसको चाहिँ अब राम्रोसँग चाहिँ यसले यसमा चाहिँ सम्पूर्ण पक्षको यसमा विचार गर्न सकियो भने, विशेष गरी दाना चाहिँ सकियो भने चाहिँ यो माछालाई चाहिँ 1 किलो उत्पादन गर्न चाहिँ त्यही 600-700 रुपियाँभन्दा बढी पर्दैन भन्ने चाहिँ साथीहरूले चाहिँ यो आफैले पनि जति पनि ट्राउट व्यवसायीहरू छन् अधिकतरले चाहिँ यो कुरा महसुस गर्नु गरिसक्नु भएको चाहिँ छ र उहाँले प्रयास पनि गरिरहेको चाहिँ देखिन्छ। अलिकति यसलाई चाहिँ प्राइसलाई चाहिँ डाउन गर्नु पाए सम्पूर्ण चाहिँ नेपालीलाई चाहिँ यो चिसो भेगमा हुने माछाको चाहिँ यसको चाहिँ स्वाद चाहिँ चखाउनु पाए हुन्थ्यो भन्ने चाहिँ चाहना भएको साथीहरू थुप्रै छन्। आगामी दिनमा निश्चित रूपमा यसैको चाहिँ जुन चाहिँ यो दाना विशेष गरी दानाको चाहिँ यसको प्राइसलाई कन्ट्रोल गरेर यसलाई चाहिँ सहज रूपमा सबै किसानलाई चाहिँ उपलब्ध गराउन सकेको खण्डमा जहाँसम्म लाग्छ यसको टेस्ट यसको स्वाद चाहिँ सम्पूर्ण नेपालीले सस्तोमै चाहिँ लिन सक्ने चाहिँ अवस्था सिर्जना हुन्छ जस्तो मलाई लाग्छ। अझै पनि पुरै चाहिँ एक प्रकारले चाहिँ यो नेपालकै सम्पूर्ण ठाउँमा रेनबो ट्राउटको मूल्य स्थिर भएर एक नास्तै मूल्य भइजाने अवस्था चाहिँ अलिकति अझै भइसकेको चाहिँ छैन कि र अझै कुर्नुपर्छ कि र चाहिँ सरकारी तौरबाट र चाहिँ व्यावसायिक हिसाबले पनि व्यवसाय साथीहरू जो यसमा साथीहरू चाहिँ संलग्न हुनुहुन्छ यो सम्पूर्णको चाहिँ प्रयासबाट यसलाई चाहिँ तल झार्नुपर्ने आवश्यकता हुन्छ र चाहिँ तल झारिदियो भने सम्पूर्ण देशवासीले मात्रै होइन यसको चाहिँ स्वादको चाहिँ यसको स्वाद चाख्नु पाउने यसको मतलब यो हो कि हजुरले जति उत्पादन गर्नुहोस् हामी यो सम्पूर्ण उपभोक्ताले यो देशभरि नै यसको चाहिँ कन्जम्पसन हुन्छ भन्ने एउटा मार्केटको चाहिँ तपाईँ जति उत्पादन गर्नुहोस् यसमा खपत हुन्छ भन्ने एउटा आश्वासन पाउनु हो जो कि कृषि क्षेत्रमा लगानीकर्तालाई चाहिँ ठुलो एउटा चाहिँ आड हो ठुलो एउटा चाहिँ टेवा हो एउटा चाहिँ ठुलो एउटा चाहिँ उसलाई चाहिँ आत्मविश्वास जगाउने खालको वातावरण हो जो कि नितान्त जरुरी हुन्छ कृषिलाई चाहिँ प्रस्फुटन गराउन हो भने होइन नेपाल अहिलेसम्म नेपालको कृषि किन चाहिँ ओह्रालो लागिरहेको चाहिँ छ भन्दाखेरि मार्केटको विषयले भन्छौँ जहिले पनि त यसको मतलब यो हो कि हजुरले जति उत्पादन गर्नुहोस् देशभित्र नै कन्ज्युम हुन्छ भन्ने ग्यारेन्टी पाउनु त्यो व्यवसायलाई आफू पनि खुद व्यापारी व्यवसायी पनि आफै पनि चाहिँ आत्मविश्वासको साथ लगानी गर्न सक्ने वातावरण हुनु हो एक दोस्रो नम्बर देखिसक्यौं जबसम्म देशमा विदेशी मुद्रा नआउने रहेछ अथवा चाहिँ डलर नआउने रहेछ जसको अर्थव्यवस्था चाहिँ चरमनाउने रहेछ भन्ने खालको कुरा अहिले चाहिँ हालको अहिलेको चाहिँ दुई चार दिनको जुन चाहिँ दुई चार महिनाको जुन चाहिँ यहाँ देशमा चाहिँ अर्थव्यवस्थामा एक प्रकारको चाहिँ हलचल मचिएको छ त्यसले पनि देखाइरहेको चाहिँ छ। त्यस हिसाबले हजुरले जबसम्म कृषि उपजलाई अब विदेशबाट पनि विदेशी मुद्रा आर्जन गर्ने एउटा साधन बनाउनु पर्ने देशको अर्थ हाम्रो चाहिँ आर्थिक व्यवस्थालाई दिगो बनाउनलाई त्यो नभई नहुने रहेछ सायद हुन सक्छ त्यस्तो खालको चाहिँ तपाईँले चाहिँ आफ्नो चाहिँ अब त्यसको चाहिँ इनपुटहरूलाई दानाहरूलाई सस्तो बनाएर सस्तो मूल्यमा उत्पादन गरिदिनु सक्नुभयो भने हजुरको माछा इन्डियामा दिल्लीमा कलकत्तामा सिङ्गापुरमा होइन अरब कन्ट्रिजमा जानु न के बेर छ तर अहिले पनि एउटा ठुलो कन्स्टेन्ट भनेको यसको मूल्यै हो। अझै पनि अन्तर्राष्ट्रिय बजारमा हेरिकन पनि हाम्रो जुन रेनबो ट्राउटको माछाको चाहिँ मूल्य छ यो कम होइन उस अझै सायद महँगो हो कि भन्ने खालको चाहिँ अवस्था भएको हुनाले यसलाई सस्तो गराउन सकेको खण्डमा हाम्रो हिमालको भेगमा रहेका यी असङ्ख्यौँ नदीबाट चाहिँ बगेर आएको जति पनि चिसो पानी छ यसलाई चाहिँ सायद एउटा ठुलो इन्डस्ट्रिजको रूपमा पनि परिणत गर्न सक्ने चाहिँ सम्भावना उत्तिकै चाहिँ बलियो छ।
1: उत्पादन बढी भयो भने हामीले हिमाली क्षेत्रको माछा भनेर ब्रान्डिङ गरेर बेच्न सक्ने देखिन्छ।
0: अहिले चाहिँ आवश्यकतै त्यही हो हजुरले चाहिँ जबसम्म यस्तो खालको अन्तर्राष्ट्रिय बजारमा जसको खुद भिन्दै खालको पहिचान हुन्छ भिन्दै खालको चाहिँ एउटा ट्रेडमार्क हुन्छ एउटा भिन्दै खालको ब्रान्ड हुन्छ त्यो चिजको आवश्यकता हो हाम्रो नेपाली कृषिलाई चाहिँ जोगाइराख्नको लागि। रेनबो ट्राउट स्वच्छ हिमालयबाट बगेको कञ्चन पानीबाट चाहिँ उत्पादन भएको माछा भन्ने एउटा आफैमा चाहिँ एउटा ब्रान्ड हो त्यसले चाहिँ एउटा ठुलो चाहिँ अत्यन्त चाहिँ रमणीय वातावरण अत्यन्त चाहिँ प्रदूषण रहित वातावरणबाट उत्पादन भएको सामग्री हो भन्ने पहिचान यसले लिन सक्यो खण्डमा त्यसैको पनि अन्तर्राष्ट्रिय मूल्य निकै धेरै एउटा रिवार्डको रूपमा चाहिँ नेपाली किसानले पाउन सक्ने चाहिँ सम्भावना देखिन्छ।
1: जस्तो डाक्टर साहबले भन्नुभएको छ सुरुवातमा केही लट असफल भएर सफल भयो तेस्रो लटमा र अहिले निरन्तर रूपमा वृहत्त रूपमा फैलिराखेको छ यहाँले भन्दै गर्दा चाहिँ टेक्निकल रूपमा अरू केही समस्याहरू आउँछन् कि अथवा उत्पादनको लागि कतिको झन्झटिलो छ?
0: टेक्निकल रूपमा अब यतिका दिन भयो मैले चाहिँ त्यो जाइकाको प्रोजेक्ट गरेको तकरिबन 15 वर्ष गयो अनि रेनबो ट्राउट माछा भित्रिएको करिब करिब 30 वर्ष यदि भयो क्या हो यसले के सन्देश दिन्छ भने सायद अब जस्तै खालको विपरीत परिस्थिति भए पनि रेनबो ट्राउट नेपालबाट हट्दैन भन्ने खालको मेसेज होला एउटा त्यसको अनुमान गर्छु। अनि यसको चाहिँ जुन चाहिँ प्राविधिक रूपमा अहिले देखा परेको चाहिँ समस्या खासै चाहिँ भोलि पर्सि यसको चाहिँ वंशानुगत जुन यसको जीन्सहरू छ, जुन यसको चाहिँ माउहरू छ, त्यसलाई चाहिँ गलत तरिकाले त्यसको चाहिँ अब त्यसलाई त्यसको विज्ञानलाई बुझेन भने समस्या केही हुन सक्छ।
1: र जब हामी अन्तिम खण्डमा आइसकेका छौँ, अब अरू विषय, अरू माछाका जातहरूको सम्भाव्यताका कुराहरू र बजारका कुराहरू हामी गर्न भ्याएनौँ, समय सकिसकेका छ। अन्तिम खण्डमा केही सन्देश दिन चाहनुहुन्छ आम किसान वर्गलाई र जसले रेनबो ट्राउटसँग नजिक भएर बुझ्न चाहनुहुन्छ उहाँहरूलाई केही सन्देश दिन चाहनुहुन्छ?
0: अब यही हो, अब चाहिँ असीमजीलाई चाहिँ सर्वप्रथम त धन्यवाद, मलाई आज चाहिँ हजुरको स्टुडियोमा बोलाउनु भयो र चाहिँ आज यो चाहिँ यो किसानलाई चाहिँ यो रेनबो ट्राउट सम्बन्धी जानकारी प्रदान गर्ने एउटा अवसर दिनुभयो, यसको लागि धेरैदेखि आभार प्रकट गर्छ।
1: हामी यहाँप्रति आभारी छौँ, यहाँलाई कृतज्ञ ज्ञापन गर्दै विदा गर्न चाहन्छौँ। नमस्कार,
0: हस्, धन्यवाद।
1: हजुर, हामीले आजका अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीसँग हुनुहुन्थ्यो डाक्टर टेकबहादुर गुरुङ हुनुहुन्थ्यो, उहाँ चाहिँ वरिष्ठ मत्स्य विज्ञ हुनुहुन्थ्यो भने कृषि अनुसन्धान परिषद नार्कमा चाहिँ पूर्व कार्यकारी निर्देशकको रूपमा समेत कार्यरत हुनुहुन्थ्यो र अहिले अवकाश प्राप्त पत्रको समयमा समेत विभिन्न खालका अवेरनेसहरूमा संलग्न हुनुहुन्छ, विभिन्न कलेजहरूमा समेत कृषि विषयमा यो मत्स्य विषयमा चाहिँ पढाउने काममा पनि सरेको हुनुहुन्छ र बेला बेला चाहिँ आवश्यक परे खण्डमा हामी सबैलाई अवेरनेस समेत गराउँदै आउनुभएका व्यक्तित्व समेत हुनुहुन्थ्यो, उहाँप्रति हामी आभार पनि छौँ। र आजको समय सकिसकेको छ, यहाँहरूका समस्या, जिज्ञासा, गुनासा र आजको विषयमा गरिएका कुराकानीमा कुनै पनि अन्यल रहे, कन्फ्युजन रहे र हाम्रो अतिथिसम्म यहाँहरूलाई पुग्नको लागि माध्यम आवश्यक पर्यो भने यहाँहरूले सिधै 98510 97192 98510 97192 सम्पर्क गर्न सक्नुहुन्छ र हामीले कुनै पनि समस्या, जिज्ञासा, गुनासा र अन्यलहरूलाई हामी निशुल्क रूपमा तीव्र गतिमा हामी सम्बन्धित विज्ञ सम्बन्धी निकाय मार्फत चाहिँ समाधान खोज्ने प्रयासमा पनि हामी पक्कै पनि जुट्नेछौँ भन्दै आजको श्रृङ्खलाबाट असीम सापर्याहरूको माझबाट विदा हुने अनुमति माग्छु। नमस्कार।

0: हजुर को रेडियो 102.1 मेगा
1: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
6: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
5: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
7: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
2: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98540403005, 048-543-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
6: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भएँ म त।
8: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
9: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98-69-22-45-44,
9: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
7: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
1: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क नम्बर 98-44-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली रामेछाप।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।
11: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
12: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
13: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
12: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
13: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692965998।
3: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँ

0: बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98369235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
0: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513-45701 र 98513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
0: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद विस्तार गर्नुभएको छ। आज दुईजना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री शाहले मन्त्री परिषद विस्तार गर्नुभएको हो। प्रधानमन्त्री शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रीमा महावीर पुललाई नियुक्त गर्नुभएको। नवनियुक्त मन्त्रीले आज राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सुदन गुरूङले दोस्रो पटक गृह मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो। फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा गोर्खा एकबाट निर्वाचित उहाँ यसअघि 27 दिन गृहमन्त्री बन्नुभएको थियो। गुरूङ गएको चैत्र 13 गते गृहमन्त्रीमा नियुक्त हुनुभएको थियो, तर सम्पत्ति विवरणको स्रोतमाथि विवाद हुँदा उहाँले वैशाख 9 गते पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि छानबिन भएको थियो। छानबिनबाट क्लिन चिट पाएसँगै गुरूङ गृह मन्त्रालयमा फर्किनु भएको। महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ। उहाँ तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री बन्नुभएको थियो। यसैबीच दुई मन्त्री नियुक्त भएसँगै मन्त्रीहरूको वरियता क्रममा पनि हेरफेर भएको छ। सरकारको गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुन नियुक्त गरेसँगै सरकारले वरियता क्रम हेरफेर गरेको हो। यस अनुसार सुदनलाई 5 औं वरियता दिएको छ। उहाँ ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ भन्दा पछाडि हुनुहुन्छ। त्यस्तै महावीर पुललाई 8 औंमा राखिएको छ। उहाँ सुविता गौतम पछिको वरियतामा रहनुहुनेछ। मन्त्री परिषदको बैठकले विभिन्न 4 वटा निर्णयहरू गरेको छ। शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले मंगलबार बसेको बैठकले कृषि वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा ऊर्जा क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिएका 4 वटा जलविद्युत आयोजनहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिनुभएको छ। यस अन्तर्गत तल्लो अरूण तल्लो न्यादी खोला भुन्सा खोला र तादी खोला जलविद्युत आयोजनाहरूले अब वन क्षेत्र प्रयोग गर्न पाउने उहाँको भनाइ छ। यस्तै सामान्य प्रशासन मन्त्रालयबाट आएको निजामती सेवा 16 औं संशोधन नियमावली 2081 पनि मन्त्री परिषदले स्वीकृत गरेको छ। यसै गरी लामो समयदेखि विवादमा रहेको नेपाल रेड क्रस सोसाइटीको व्यवस्थापनका लागि विशाल कुमार भण्डारीको अध्यक्षतामा 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताउनु भएको छ। बैठकले पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुदन गुरूङको सम्बन्धमा गठित अध्ययन तथा छानबिन समितिले पेश गरेको प्रतिवेदनलाई समेत ग्रहण गरेको छ। उहाँले अर्को प्रसंगमा काठमाडौँमा मेट्रो र मोनोरेल सञ्चालनका लागि सम्भावित अध्ययन भइरहेको र त्रिभुवन विश्वविद्यालयको बजेटमा कुनै पनि कटौती नहुने स्पष्ट पार्नु भएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई संसदमा जान कुनै अप्ठ्यारो नरहेको प्रतिक्रिया दिनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुने जानकारी दिनुभएको। यसअघि पनि प्रधानमन्त्रीले आवश्यकता ठानेर संसदमा उपस्थित भएको उल्लेख गर्दै प्रवक्ता पोखरेलले विपक्षसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै नभएको बताउनु भएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सीमा सम्बन्धी दिएको अभिव्यक्तिको जवाफ दिनुपर्ने माग गरी संसद अवरूद्ध गर्दै आएका छन्। प्रवक्ता पोखरेलले अर्थमन्त्री डाक्टर सोनिम वाग्लेमाथि लागेका आरोपको पनि बचाव गर्नुभएको छ। अर्थमन्त्री वाग्लेमाथि स्वार्थ समूह अनुकूल रहेर करका दर हेरफेर गरेको आरोप छ। प्रवक्ता पोखरेलले अर्थमन्त्रीले मेहनत गरेर बजेट ल्याएको र उहाँले करका नीति फेरबदल गरेको बारे मन्त्री परिषदमा कुरा नउठेको जानकारी दिनुभएको छ। अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेश गरेपछि संसदलाई कुनै जानकारी नै नदी करका दर हेरफेर गरेपछि विवाद उत्पन्न भएको छ। विपक्षीहरूले स्वार्थ समूहको मिलेमत्तमा अर्थमन्त्रीले करको दर फेरेको भन्दै छानबिनको माग राख्दै आएका छन्। सरकारले 25 वटा अत्यावश्यक सेवामा हड़ताल गर्न नपाउने गरी राजपत्रमा सूचना प्रकाशित गरेको छ। सरकारले आवश्यक सेवा सञ्चालन ऐन 2014 दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी सूचना जारी गरेको हो। सरकारी सूचना अनुसार डाक तार वा टेलिफोन सेवा जल स्थल वा हवाई मार्गबाट यात्री वा माल सामान अनुसार पसार गर्ने यातायात प्रिन्ट वा सरकारी छापा कहना संचार सेवा खानेपानी पेट्रोलियम

0: पदार्थ अस्पताल औषधि फोहोरमैला ब्याङ्क बीमा विद्युत दैनिक उपभोग्य वस्तु राहदानी लगायतका क्षेत्रमा हड़ताल गर्न निषेध गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसुल बक्यौताको 50 अर्ब 1 करोड़ उठाउन निर्देशन दिएको छ। नियमित रूपमा उठ्नुपर्ने महसुल नउठेको पुरानो बाँकी बक्यौता तथा डेडिकेट र ट्रंक लाइनको महसुल उठाउन समेत समस्या देखिएपछि मन्त्रालयले आवश्यक पहल थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महसुल बक्यौता असुली प्रक्रियालाई प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढ़ाउन निर्देशन दिनुभएको छ। डेडिकेटेड फिडर ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक औद्योगिक क्षेत्र सड़क बत्ती लगायतका सबै क्षेत्रको बक्यौता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाई छ। उहाँले कानूनी प्रक्रियामा रहेको बाहेक क्षेत्रमा बक्यौता असुली गर्न प्राधिकरण अलमलिन नहुने बताउनु भएको छ। आज बसेको मन्त्री परिषद बैठकमा प्रधानमन्त्री सहित मन्त्रीहरूलाई दुग्ध विकास संस्थान डीडीसीको उत्पादन प्याकेटमा बाँडिएको छ। कृषि मन्त्री गीता चौधरीले बैठकमा वितरण गरेको प्याकेटमा डीडीसीको उत्पादन दूध दही पेड़ा बटर चीज लगायत रहेका थिए। यसबाट डीडीसीको प्रवर्धन अभियानलाई थप मदत पुग्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले केही दिन अघि पनि डीडीसीकै उत्पादन एक चीजको फोटोसहित सामाजिक सञ्जालमा आफ्नो तस्विर सार्वजनिक गर्नुभएको थियो। सरकारी स्वामित्वको डीडीसीका उत्पादनको प्रवर्धन साथै अन्य स्वदेशी वस्तुको प्रयोग र उपभोगमा जोड़ दिन प्रयास गरेको भन्दै चर्चा हुँदै आएको छ। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने विपक्षी दलहरूले अडान कायमै राखेपछि बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको, बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको। आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसका सचेतक निष्कल राईले शहीदको सम्झनामा 5 मिनट मौन धारण गर्न आग्रह गर्नुभयो। शहीदको सम्झनामा प्राय 1 मिनट मौन धारण गर्ने चलन छ, तर आजको प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको अगुवाईमा 5 मिनट मौन धारण भएपछि सभामुख डोल प्रसाद परियाले आपत्ति जनाउनु भएको छ। सभामुखले प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको टिप्पणी गर्नुभएको छ। उहाँले यसबारे ध्यानकर्षण भएको बताउनु भएको छ। गएको जेठ 17 गते प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले समेत भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्का सापाङले प्रधानमन्त्रीले सीमा विवादका सम्बन्धमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गर्नुभएको छ। बैठकमा सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दावी गर्दै त्यसलाई संसदको अभिलेखबाट हटाउन माग गर्नुभएको छ। चितवन मेडिकल कलेज सीएमसीमा 21 वर्षीय युवतीको मस्तिष्कमा फुटेको नशाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस्तो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियोभास्कुलर सर्जन प्राध्यापक डाक्टर अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको। डाक्टर शाहका अनुसार चितवनको इच्छा कामना गाउँपालिकाकै ती युवती खाना खान नसकेपछि 3 दिन अघि अस्पताल आएकी थिइन्। परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सिटी स्क्यानको परीक्षणले देखाएको थियो। कार्डियोभास्कुलर सर्जनले समेत शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा पुग्न कठिन रहेको भन्दै डाक्टर शाहले चिरफार नगरी आधुनिक न्यूरो इन्टरभेन्सनल प्रविधिबाट नसा फुटेको ठाउँमा जाली राखिएको बताउनु भएको छ। 1,000 मा 1 जनालाई यस्तो समस्या देखिन्छ। काभ्रेपलाञ्चोक स्थित रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा शुरू भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन रोकिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सोमबार दिउँसो साढ़े 12 बजे अत्यन्त जरूरी सूचना जारी गर्दै तत्कालका लागि सवारी साधन सञ्चालनमा रोक होल्ड लगाएको छ। यात्रु तथा सवारी चालकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै यो निर्णय गरिएको प्रहरीले जनाएको छ। वर्षाका कारण सड़कमा हुन सक्ने सम्भावित क्षति र दुर्घटनाबाट बच्न पूर्व सावधानी स्वरूप गाड़ीहरूलाई सुरक्षित स्थानमा रोकिएको हो। सड़कमा कुनै प्रकारको अवरोध नरहेको सुनिश्चित भएपछि मात्र अर्को सूचना जारी गरेर यातायात पुनः सुचारू गरिने जिल्ला प्रहरी कार्यालयले स्पष्ट पारेको छ। साथै प्रहरीले सम्पूर्ण यात्रु तथा चालकलाई अनावश्यक यात्रा नगर्न र सतर्क अवस्थामा रहन आग्रह गरेको छ। सड़कको पछिल्लो अवस्थाबारे अध्यावधिक जानकारी लिनका लागि प्रहरीको आपतकालीन नम्बर 100 र ट्राफिक प्रहरीको नम्बर 103 सम्पर्क गर्न अनुरोध गरिएको छ। सरकारको गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी मरिन बहुद्देश्य डाइभर्सन आयोजनाको काम गर्न सोमबार नयाँ ठेक्का आह्वान भएको छ। यसअघि सुशीला कार्की नेतृत्वमा रहेको सरकारले साबिकमा ठेक्का पाएको पटेल रमन निर्माण सेवाको काम सन्तोषजनक नभएको भन्दै ठेक्का तोडेको थियो। सुनकोशी नदीमा आयोजनाको बाँध निर्माण गरी सुनकोशीको पानीलाई सुरुङमा पथान्तरण गर्ने र सिन्धुली जिल्लाको कमलमाई नगरपालिकाको कुसुम टारमा निर्माण हुने जलविद्युत गृहमा पानी खसाल्ने योजना छ। नयाँ ठेक्कामा उक्त पावर हाउस निर्माणको समेत काम समावेश गरिएको छ। त्यसका अतिरिक्त रामेछाप जिल्लाको साबिक भलुवाजोर गाउँ विकास समितिको हात्ती टारमा जग्गा उकासको काम समेत नयाँ ठेक्कामा समावेश छ। 2079 साल पुस 19 पटेल रमन निर्माण सेवासँग 14 करोड़ ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता पश्चात आयोजनाको निर्माण गर्नुपर्ने अन्तिम मिति नजिकै जाँदा पनि निर्माणको कार्यको प्रगति जाँदै न्यून भएकोले उक्त निर्माण कम्पनीसँग गरिएको निर्माण सम्झौता तोडिएको थियो। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध,
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैं सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214-13।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्तांग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
5: सम्पर्क नम्बर 0475946 98692 65 99 8।
7: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है केही।
8: मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र
9: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
10: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। धनुषाबाट काठमाडौँतर्फ जाँदै गरेको एक यात्रुवाहक इलेक्ट्रिक गाड़ीले तोकिएको भन्दा बढ़ी भाड़ा असुली गरेको तथा चालक र सहचालकले यात्रुलाई अनावश्यक हैरानी दिएको उजुरीपछि प्रहरीले उक्त सवारी साधनमाथि कार्यवाही गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार B/0001/8156 नम्बरको यात्रुवाहक इलेक्ट्रिक गाड़ी विरूद्ध यात्रुहरूबाट बढ़ी भाड़ा असुलिएको र यात्रुसँग दुर्व्यवहार जन्य व्यवहार गरिएको भन्दै प्रहरीको मोबाइल एप मार्फत उजुरी प्राप्त भएको थियो। उक्त उजुरी आइतबार दर्ता भएको जनाइएको छ। उजुरी प्राप्त भएपछि सोमबार प्रहरी चौकी कुशेश्वर दुम्जा सिन्धुलीबाट खटिएको चेकिङ टोलीले सम्बन्धित सवारी साधनलाई नियन्त्रणमा लिएको थियो। जाँच तथा अनुसन्धानका क्रममा यात्रुहरूबाट तोकिएको भन्दा बढ़ी भाड़ा असुलिएको पुष्टि भएपछि सवारी साधनमाथि आवश्यक ट्राफिक कार्यवाही तथा जरिवाना गरिएको प्रहरीले जनाएको छ। ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले शैक्षिक तथा खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने 63 विद्यार्थी तथा खेलाड़ीलाई सम्मान गर्दै नगद पुरस्कार प्रदान गरेको छ। गाउँपालिकाले आधारभूत तह शिक्षा परीक्षा माध्यमिक शिक्षा परीक्षा तथा राष्ट्रपति रनिङ सिल प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र पदक विजेता खेलाड़ीलाई सम्मान गरेको गाउँ कार्यपालिकाको 2082 चैत्र 23 गति बसेको बैठकले उत्कृष्ट विद्यार्थी तथा खेलाड़ीलाई प्रोत्साहन स्वरूप सम्मान र पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आयोजित कार्यक्रममा शैक्षिक सत्र 2082 को आधारभूत तह शिक्षा कक्षा 8 परीक्षामा 3.80 जीपीए प्राप्त गरी प्रथम हुने चौतारा माध्यमिक विद्यालयका आयुष तामाङलाई 15,000 रूपियाँ सहित सम्मान गरिएको छ। यस्तै दोस्रो स्थान हासिल गर्ने अविनाश तामाङलाई 10,500, तेस्रो स्थानका मोहन तामाङलाई 7,500, चौथो स्थानका आशिष राईलाई 5,000 तथा पाँचौं स्थानमा रहेका पुष्पा राई र उर्मिला श्रेष्ठलाई जनाई 3,500 रूपियाँ सहित सम्मान गरिएको छ। माध्यमिक शिक्षा परीक्षा एसए तर्फ 3.95 जीपीए सहित प्रथम स्थान हासिल गर्ने कञ्चन अधिकारीलाई 15,000 रूपियाँ पुरस्कार प्रदान गरिएको छ। दोस्रो स्थानका मीन कुमार तिमल सिन्हाले 10,000 रूपियाँ तथा तेस्रो स्थान कि नवीन बस्नेतले 7,500 रूपियाँ पुरस्कारसहित सम्मान प्राप्त गर्नुभएको छ। खेलकुदतर्फ राष्ट्रपति रनिङ सेल प्रतियोगितामा पदक जित्ने खेलाड़ीलाई पनि सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको थियो। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। विश्वभर सन् 2025 राज्य सम्बन्धित सशस्त्र द्वन्द ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ। दोस्रो विश्वयुद्धपछि पहिलो पटक एकै वर्षमा यति ठूलो संख्यामा द्वन्द र नागरिकमाथि आक्रमण दर्ता भएको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। नर्वेको ओस्लोमा रहेको शान्ति अनुसन्धान संस्थाद्वारा प्रकाशित वार्षिक द्वन्द प्रविधि प्रतिवेदनले सन् 2025 कम्तीमा एउटा राज्य संलग्न 65 सशस्त्र द्वन्द विश्वभर दर्ता भएको जनाएको छ। यो संख्या सन् 1946 यताकै सबैभन्दा उच्च रहेको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनमा भारत पाकिस्तान अफगानिस्तान पाकिस्तान कम्बोडिया थाइल्याण्ड बीचका सीमा तनावसँगै रूसको युक्रेनमाथिको आक्रमण र सिरियामा इजरायली सैन्य कार्यवाही जस्ता घटनाले विश्वमा राज्यबीचका द्वन्द्वलाई 80 वर्ष यताकै उच्च बिन्दुमा पुर्याएको उल्लेख छ। गएको वर्ष झण्डै 2,45,000 मानिसको मृत्यु प्रत्यक्ष लड़ाई वा राजनैतिक हिंसासँग सम्बन्धित घटनामा भएको अनुमान छ। तीमध्ये झण्डै 76,500 घटना नागरिकलाई लक्षित आक्रमणका रूपमा दर्ता भएका छन्। यो सन् 2024 14,200 भन्दा धेरै गुणाले बढ़ी हो। विशेष गरी सुडानमा सेनाबीचको द्वन्द्वले ठूलो मानवीय संकट निम्ताएको प्रतिवेदनले औंलाएको छ। ड्राफर्ड क्षेत्रको अल्फासेर शहरमा भएको घेराबन्दी र हिंसात्मक घटनाका कारण मात्र झण्डै 60,000 मानिसको ज्यान गएको अनुमान छ। यसलाई पछिल्ला दशकहरूकै सबैभन्दा गम्भीर नागरिक क्षति भएका घटनामध्ये एकका रूपमा लिइएको छ। समाचारको अन्त्यमा खेल समाचार। एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आउँदो असोजमा आयोजना हुने भएको छ। आयोजक इन्फिनिटी ड्रीम्सका अनुसार प्रतियोगिता असोज 8 गतेदेखि 17 गतेसम्म काठमाण्डुको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा सञ्चालन हुनेछ। सहभागी फ्रेन्चाइज टोली तथा सरकारवालासँगको छलफलपछि प्रतियोगिताको मिति तय गरिएको आयोजकले जनाएको छ। दुवै संस्करणको उपाधि कर्णाली एसएसबीसले जितेको थियो। यसपटकको प्रतियोगितामा पहिलो र दोस्रो संस्करणको विजेता कर्णाली एसबीस सहित ललितपुर क्विन्स, काठमाण्डु स्पाइस कर्स, मधेस युनाइटेड, लुम्बिनी आवाज र पोखरा निन्जाज गरी 6 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। हवस् त, साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा हुने नै छ। त्यो तिनजेलसम्मको लागि समाचार सहयोगी छात्रलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुंगे छाप चनौटेमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
4: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9851043230 9767652429
4: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
5: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
5: धेरै समय मोबाइल चलाएपछि क्या हो
6: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस? यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
12: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
11: हुर्केकै गिरिराज चल्ला 150मा?
12: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
13: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
12: विराज किसानको साथी,
13: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
12: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 9854042439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
14: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
15: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
14: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
15: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
14: तलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
15: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डडेलोबाट वन जोगाऊ।
14: वन डडेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
1: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
16: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुन्दर समृद्ध र विकसित उमाकुण्डको आधार कृषि पर्यटन जलस्रोत र सम्पन्न पूर्वाधार। नमस्कार, रामेछापको उमाकुण्ड गाउँपालिकाको सम्पूर्ण गतिविधि समेटिएको रेडियो कार्यक्रम हाम्रो उमाकुण्डमा हार्दिक स्वागत छ। म नवराज श्रेष्ठ। रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकासँगको सहकार्यमा युनिभिजन मीडिया ग्रुप प्रहरीले तयार गरेको रेडियो कार्यक्रम हाम्रो उमाकुण्ड हरेक मंगलबार साँझ 36 देखि 7 बजेसम्म प्रसारण हुँदै आएको छ। यो कार्यक्रम रामेछापबाट प्रसारित 5 वटा रेडियोहरू रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो तिफदी, रामेछाप रेडियो र झंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ। 7 वटा ओडा रहेको रामेछाप कुमाकुण्ड गाउँपालिकाले भौतिक र सामाजिक विकासमा उल्लेखनीय प्रगति गरेको छ। सुशासन, पारदर्शिता, नागरिक सहभागिता र समावेशितालाई प्राथमिकता दिँदै गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य र अन्य विकासात्मक कामलाई गतिशील बनाएको छ। जनताको सक्रिय सहभागिता र उत्तरदायी नेतृत्व मार्फत उमाकुण्डले समावेशी र दिगो विकासतर्फ फड्को मारिरहेको छ। नागरिकलाई गाउँपालिकाका सबै गतिविधिबारे जानकारी गराउने उद्देश्यले उमाकुण्ड गाउँपालिकाको सहयोगमा रेडियो कार्यक्रम हाम्रो उमाकुण्ड प्रसारणमा ल्याइएको हो। यस कार्यक्रम मार्फत जनतासम्म प्रत्यक्ष सूचना पुर्याउँदै पारदर्शिता, जवाबदेहिता र नागरिक गाउँपालिका बीचको आपसी सम्बन्ध अझ मजबूत बनाउने उद्देश्य लिएको छ। कार्यक्रम हाम्रो उमाकुण्डको आज 43 अंक हो। आजको कार्यक्रममा उमाकुण्ड गाउँपालिकामा एक हप्ताभित्र सञ्चालन भएका विभिन्न कार्यक्रमहरू समेटिएको गाउँपालिकाको गतिविधि र कार्यक्रमको अन्त्यमा रामेछाप उमाकुण्ड गाउँपालिका एक गुम्दिल स्थित महालंगुर माध्यमिक विद्यालयको वर्तमान अवस्था, विद्यार्थीको सिकाई उपलब्धि, सूचना प्रविधिलाई शिक्षणसँग जोड्ने प्रयास साथै विद्यालय सञ्चालनका चुनौती र सम्भावनाबारे विद्यालयका प्रधानाध्यापक अमृत थापासँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। श्रोता, रामेछापको हिमाली क्षेत्रमा अवस्थित उमाकुण्ड गाउँपालिका 7 वडामा फैलिएको छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन र खेलकुद जस्ता क्षेत्रको दिगो विकासका लागि यो गाउँपालिका स्पष्ट दीर्घकालीन दृष्टिकोण सहित अघि बढ़िरहेको छ। स्थानीय आवश्यकताको पहिचान गर्दै योजनाहरू निर्माण गर्ने र त्यसलाई प्रभावकारी कार्यान्वयनमा जोड़ दिने क्रममा गाउँपालिका निरन्तर सक्रिय छ। विशेषत दुर्गम भेगका नागरिकसम्म सेवा पुर्याउने लक्ष्यले उमाकुण्डलाई समुन्नत विकासको नमूना र नयाँ सम्भावनाको दिशामा अघि बढ़ाएको छ। कार्यक्रम हाम्रो उमाकुण्डमा अब सुनौ गाउँपालिकाको गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ हाम्रा सहकर्मी शंकर परवाल।
1: रामेछापको उमाकुण्ड गाउँपालिका स्थित प्रीति अस्पतालमा टेली मेडिसिन सेवा सञ्चालनमा आएसँगै गाउँमै बसेर देश विदेशका वरिष्ठ चिकित्सकको परामर्श र उपचार सेवा प्राप्त गर्ने बाटो खुलेको छ। बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको सहयोगमा आवश्यक उपकरण उपलब्ध भएपछि प्रीति अस्पतालमा टेली मेडिसिन सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको हो। बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको सहयोगमा आवश्यक उपकरण उपलब्ध भएपछि प्रीति अस्पतालमा टेली मेडिसिन सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको हो। यस सेवा मार्फत बिरामीले अस्पतालमा उपस्थित भएर भिडियो प्रविधिको माध्यमबाट विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श लिन सक्नेछन्। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले धुलखेल अस्पताल लगायत विभिन्न विशेषज्ञ स्वास्थ्य संस्थासँग समन्वय गरी बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइने जानकारी गराउनुभयो। उहाँका अनुसार टेलिमेडिसिन सेवा दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ चिकित्सकको पहुँचमा ल्याउने र उपचार सेवामा देखिएको दूरी घटाउने हो। यस सेवा मार्फत देशका प्रतिष्ठित अस्पतालका विशेषज्ञ चिकित्सकसँग आवश्यक परामर्श लिन सकिने भएकाले गाउँका नागरिकको समय, श्रम र खर्च तिनै कुरामा राहत पाउने अपेक्षा लिएको छ। उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनले टेलिमेडिसिन सेवा गाउँपालिकाका नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। उहाँले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले दुर्गम क्षेत्रका नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन गाउँपालिका निरन्तर लागिरहेको बताउनुभयो। रामेछापको उमाकुण्ड गाउँपालिकामा विश्व प्रसिद्ध कृत्रिम बुद्धिमत्ता एआई प्रविधिको प्रयोग गरी क्षयरोगको परीक्षण गरिएको छ। क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत सञ्चालन गरेको विशेषज्ञ स्वास्थ्य शिविरमा 227 जनाले स्वास्थ्य परीक्षण गर्दा 1 जनामा क्षयरोग पुष्टि भएको छ भने केही शंकास्पद बिरामीलाई थप उपचारका लागि रिफर गरिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखा अनुसार जेठ 20 गते उमाकुण्ड गाउँपालिका 4 प्रीति अस्पतालमा आयोजित शिविरमा 93 जनाले स्वास्थ्य परीक्षण गराएका थिए। तीमध्ये 1 जनामा क्षयरोग पुष्टि भएको हो। त्यसै गरी जेठ 21 गते वडा नम्बर 2 बामती स्वास्थ्य चौकीमा सञ्चालन गरेको शिविरमा 134 जनाको स्वास्थ्य परीक्षण गर्दा 2 जना शंकास्पद बिरामी फेला परेका छन् जसलाई थप जाँच तथा उपचारका लागि रिफर गरिएको स्वास्थ्य शाखाले जनाएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा 2 दिनसम्म सञ्चालन गरेको एआईमा आधारित डिजिटल एक्स रे परीक्षण मार्फत सम्भावित संक्रमितहरूको छिटो पहिचान गर्न सफल भएको जनाएको छ। पुष्टि भएका बिरामीको उपचार प्रक्रिया शुरू गरिएको गाउँपालिकाले जानकारी दिएको छ।
0: श्रोता रामेछापको उमाकुण्ड गाउँपालिका एक गुमदेल स्थित महालंगुर माध्यमिक विद्यालय हिमाली भेगको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको एक सक्रिय शैक्षिक संस्था हो। विद्यालयले पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तर सुधारसँगै भौतिक पूर्वाधार विस्तारमा पनि उल्लेखनीय प्रगति गरेको छ। दक्ष र समर्पित शिक्षकहरूको टीम मार्फत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयमा एससी लगायतका परीक्षामा निरन्तर सुधार देखिएको छ। कक्षा कोठा, पुस्तकालय, ल्याब तथा खेलकुद सुविधाहरू विस्तार हुँदै गएका छन् भने आईसीटी शिक्षातर्फ पनि विद्यालय अघि बढ़िरहेको छ। स्थानीय समुदायसँगको सहकार्यमा विद्यालयलाई अझ सबल, आधुनिक र विद्यार्थी मैत्री बनाउने प्रयास पनि निरन्तर जारी छ। कार्यक्रम हाम्रो उमाकुण्डमा अब सुनौ। रामेछापको उमाकुण्ड गाउँपालिका एक गुमदेलमा रहेको महालंगुर माध्यमिक विद्यालयको वर्तमान अवस्था, विद्यार्थीको सिकाइ उपलब्धि, सूचना प्रविधिलाई शिक्षणसँग जोड्ने प्रयास, साथै विद्यालय सञ्चालनका चुनौती र सम्भावना बारे विद्यालयका प्रधानाध्यापक अमृत थापासँग गरिएको यो कुराकानी।
2: महालंगुर माध्यमिक विद्यालय विक्रमसम्म 2018 सालमा स्थापित विद्यालय हो। पहिला क्यामा बाल्दिङको नामबाट परिचित, अहिले महालंगुर मावि जुन 58-59 माध्यमिक तह सञ्चालनमा आउँदै गरेको अवस्था र यसमा चाहिँ विशेष गरेर लुम्बुर हिमालको काखमा रहेको महालंगुर माध्यमिक विद्यालयको चाहिँ आफ्नो छुट्टै अस्तित्व र पहिचान र शेर्पा जातिको बहुल्यता रहेको स्थान भन्ने बुझिन्छ समग्र भन्नुपर्दाखेरि।
3: हजुर, अहिले विद्यालयमा के कति विद्यार्थीहरू छन्, शिक्षकहरू कति हुनुहुन्छ, यसको बारे पनि जानकारी गराइदिनुहोस् न।
2: हाम्रो शिक्षक दरबन्दी स्टाफमा सहित 18 जना हो। अब त्यसमा स्टाफ नर्स हुनुहुन्न र बाँकी सबै छौँ हामी। अनि त्यसै गरेर चाहिँ नि अब विद्यार्थी संख्या चाहिँ 163 रहेको छ।
3: हजुर, अब विद्यालयको भौतिक संरचना र पूर्वाधारको अवस्था चाहिँ कस्तो छ, के छ यसबारे?
2: विद्यालयको भौतिक संरचना भन्नाले चाहिँ अब त्यो अब हाम्रो एडिपीबाट चाहिँ 12 कोठे पक्की भवन परेको छ एउटा। त्यसै गरेर चाहिँ क्युआन स्लोभस्ट्रियाबाट चाहिँ 4 कोठे भवन छ, त्यो रेक्टो फिटिङ गरेको, मतलब एउटा चाहिँ प्री फेब्रिकेटेड बिल्डिङ थियो, अहिले त्यसलाई इँटा रिप्लेस गरिरहेको छ त्यही क्लबको माध्यमबाट। 4-12-16 कोठाको अनि माथि 4-4 कोठाहरू छ, सबलीकरण गरेको 2 कोठा, दुईटा भवन छ, एउटा क्यान्टिन, त्यस पछाडि एउटा चाहिँ अहिले 5 कोठे चाहिँ तपाईँको शिक्षक आवास भनेर पनि त्यो किवानिस क्लबले नै बनाएको छ अहिले, अस्ट्रियाको जुन क्लबले।
3: हजुर, त्यसो भने पूर्वाधारको हिसाबले हामीलाई समस्या छैन अहिले विद्यालयमा?
2: समग्रमा हेर्दाखेरि अलि समस्या त छैन, अब पूर्वाधार त जति भए पनि पुग्दैन विद्यालयमा होस् या घरमा होस् होइन। अनि अब पूर्वाधारको कुरा गर्दाखेरि चाहिँ तपाईँको अब एउटा मिटिङ हलको आवश्यकता देखिन्छ, अनि क्यान्टिनलाई अलिक एक्सपान्डिङ गर्नुपर्ने जस्तो देखिन्छ, अनि क्वार्टरको पनि अब 5 जनालाई मात्रै छ, अब बाहिरबाट आउने टिचरहरू त अलिक संख्या पनि अलिक बढ्ने हुन्छ नि त, अनि त्यसलाई अब पुग्छ नै भन्ने छैन, अलिक सोसाना कोठाहरू छन्। त्यही हो पूर्वाधार, समग्रमा अन्य ठाउँमा हेर्दाखेरि अब चित्त बुझ्दो नै देखिन्छ। अब भावी सस्टेनेबल अलिकति पछाडि सम्झेर चाहिँ हेर्दाखेरि अलिकति नै गर्नुपर्ने हुन्छ, अलि एक्सपान्डिङ गर्नुपर्ने पनि देखिन्छ
3: फ्युचरमा। अब यो त भयो विशेष गरी पूर्वाधारका कुरा, जनशक्तिका कुरा अनि विद्यार्थीका कुरा। अब यो शैक्षिक उपलब्धिको हिसाबले चाहिँ हाम्रो विद्यालय कस्तो छ सर? हामीले पालिकाको एउटा सामुदायिक शैक्षिक गुणस्तरको हिसाबले, सुधारको हिसाबले हाम्रो विद्यालय कस्तो अवस्थामा छ, यसबारे पनि भनिदिनुहोस् न।
2: विद्यालय, मैले विक्रमसम्म 2078 सालबाट यस विद्यालयमा प्रह चलाउँदै आएको छु। त्योभन्दा पहिला तत्कालीन प्रह दोमा सर्की शेर्पा हुनुहुन्थ्यो, अहिले उहाँ यहाँ हुनुहुन्न। अब त्यस पछाडि चाहिँ लगातार अब कोरोनाको कारणले गर्दाखेरि चाहिँ 2 वर्षसम्म शैक्षिक स्तर अलिकति गुज्रदो अवस्थामा थियो, त्यसमा अलि माइनस हुँदै गएको थियो। अहिले चाहिँ तपाईँको शैक्षिक स्तर चाहिँ त्योभन्दा पछाडि बिस्तारै ग्रेजुअली चेन्ज भइरहेको छ। अब जो हेर्दाखेरि अब सोसाइटीबाट हेर्दाखेरि राम्रै देखिन्छ, अब भने जस्तो चित्त बुद्ध त अझै बनाउन बाँकी नै छ। अब यो त्यसमा त अब हरेक कुराहरू हुन्छन्, शिक्षकको अभाव, त्यस पछाडि अब जनशक्ति, अब आज एकजना शिक्षक आउँछ भोलि हुँदैन, त्यस्तै कुराहरू हो होइन, यावत समस्याहरू हुन्छन्। अनि अब मेथोडलाई नै रहेर करिकुलममा डिपेन्ड भएर नि हामीले अध्ययन अध्यापन कार्यलाई जोड दिएका छौँ, त्यति मात्रै नभएर अतिरिक्त कक्षा सञ्चालन गरेका छौँ। होस्टेललाई अब होस्टेलमा चाहिँ अनिवार्य कक्षा 10मा पढ्ने विद्यार्थीहरूलाई अनिवार्य गरेका छौँ, त्यसमा अनिवार्यता विशेष गरेर 90% जति बालबालिकाहरू पनि होस्टेलमै बस्ने गर्छन्, जसले गर्दाखेरि चाहिँ अब सामुदायिक विद्यालय जो 7 वटा छ उमाकुण्डमा, 7 वटा सामुदायिक विद्यालयमा अहिले एससीको रिजल्टमा चाहिँ 4th स्थान हासिल गरेको छ 75% लिएर। त्योभन्दा पहिला हाम्रो 50% थियो, त्योभन्दा पहिला अलिक कमै थियो, अनि त्योभन्दा पहिला निकै कम थियो। अहिले जोस समग्रमा हेर्दाखेरि अब कक्षा आठ कक्षा पाँच कक्षा आठ र कक्षा दसको नतिजा नियरली 80% एचिभ गरेको देखिन्छ. त्यसलाई हामी बढाउने पक्षमा नै छौँ, अब अझै इन्क्रिज गरेर लाने हो भन्ने पक्षमा छौँ. त्यसमा बिबे छ, सिए छ, बेला बेलामा मिटिङहरू, त्यसपछि गोष्ठी सेमिनार अभिभावक भेला 2083 सालको जेठ 30 गते पनि अभिभावक भेला हामीले राखेका छौँ. त्यो पनि अब त्यसैको लागि नै हो.
3: हजुर,
2: यस्तै छ.
3: हजुर, यहाँको भनाइअनुसार इन्क्रिज त भइराखेको छ, तर जस्तो यहाँले जुन खालको अपेक्षा गर्नुभएको त्यो अपेक्षा अनुरूप चाहिँ हाम्रा विद्यालयहरूको प्रतिफल हुन सकेको छ कि छैनन्?
2: अब यस्तो हुन्छ, अब ग्रामीण क्षेत्रमा व्यवस्थित अवस्थित विद्यालयहरू जुन छन् त्यसमा अब सबै कुराहरू हुन्छ अलि नहुँदो रहेछ होइन. सोचे जति एचिभमेन्ट हजुरलाई पनि थाहै छ, लिन सकिँदैन होइन. तैपनि अब जे होस् सन्तोषजनक नतिजा छ, र अब चाहिँ सोचे जस्तो रिजल्ट ल्याउन के गर्नुपर्छ भन्ने कुरालाई चाहिँ हामीले टार्गेट पोइन्टमा अगाडि बढ्दैछौँ. त्यसको लागि चाहिँ अब त्यही नै हो, विशेष गरेर चाहिँ अब होमवर्कका कुराहरू भयो विद्यार्थीहरूमा होइन, त्यसरी लेसन प्लानिङबाट स्टडी गरेर चाहिँ लेसन प्लानको साथमा चाहिँ अब कक्षा प्रवेश गर्नु पर्यो. त्यो पनि अब तपाईँको एबिसी मोडलहरू हुन्छन्, लेसन प्लान पनि तपाईँको 5E टेक्निकहरू हुन्छन्, त्यस्तोबाट गर्यो भनेदेखि अनि पाठ्यक्रममा मिट हुने गरेर चाहिँ अगाडि बढ्दाखेरि ठिकै हुन्छ भन्ने लाग्छ मलाई.
3: अब ग्रामीण क्षेत्रका विद्यालयमा विशेष गरी अब यो विद्यार्थीहरू नहुने समस्या त एकदमै महत्वपूर्ण समस्या भयो, त्यो सँगसँगै विद्यालयमा भइराखेका अलिकति विद्यालय छोड्ने यो ड्रप आउटका समस्या पनि पर्याप्त मात्रामा देखिन्छ. हाम्रो विद्यालयले चाहिँ यो ड्रप आउटको कुरालाई चाहिँ कसरी लिएको छ, यसको समस्या चाहिँ कस्तो भोग्नु परेको अवस्था छ विद्यालयको, यसबारे पनि भनिदिनुहोस् न.
2: एकदम राम्रो क्वेशन गर्नुभयो. यसमा चाहिँ अब हाम्रोमा ड्रप आउट हुँदै नहुने भन्ने चाहिँ होइन, हाम्रोमा पनि छन् होइन. अब त्यसमा चाहिँ अब हामीले समुदाय स्तरमै सचेतता कार्यक्रम, त्यसो सड़क नाटक कार्यक्रम, त्यस पछाडि हाम्रो गाउँपालिका शिक्षा विभाग तथा खेलकुद शाखाको शाखा, त्यसरी महिला बालबालिका शाखाहरूबाट पनि विभिन्न कार्यक्रमहरू हुँदै आएका छन् विद्यालयको लागि होइन. अब जस्तै बाल विवाह रोकथाम हरेक कुराहरू छन् नि त, त्यति हुँदा हुँदै पनि अब नभएका होइनन्, कतिपय अवस्थामा छिटफुट घटनाहरू भइरहेका छन्, कुनै कुनै विद्यार्थीहरू ड्रप आउटै भएका छन्, एक दुईजना विद्यार्थीहरू बाहिर छन् छन् चाहिँ होइन. अनि त्यसमा चाहिँ अब के भन्ने, उनीहरूको पारिवारिक कारण हो या अथवा वातावरणीय कारणले हो, त्यो अलिकति ल्याउन अलिकति सकिएको छैन. एक दुईजना विद्यार्थी त्यस्तो छन् तर उनीहरू काठमाडौँतिर गइसके, त्यो गाउँमै छोडिसकेका, त्यस्तो भइसकेको छ, गाउँमै चाहिँ छैनन् फेरि.
3: हजुर, अब त्यो स्थानीयको आवश्यकता, त्यहाँको विद्यालय विद्यार्थीको आवश्यकता यहाँले महसुस गरेर यो अब शिक्षण सिकाइका विधिहरू पनि अब अवलम्बन त यहाँले गरिराख्नु भएको छ, तर पनि अलि नमुना योग्य त्यस्ता विधिहरू यहाँहरूले अवलम्बन गर्नुभएको कुनै छ, उदाहरणीय भन्नुहोस् जसको हिसाबले?
2: अब यसमा चाहिँ विशेष गरेर विद्यार्थीहरूलाई अब विभिन्न विधिहरू हुन्छन् होइन, अब विद्यार्थीहरूमा अब हामीले चाहिँ कसरी विद्यार्थीको नतिजालाई परिणाममुखी बनाउने भन्ने कुरालाई चाहिँ उनीहरूलाई विशेष गरेर प्रोजेक्ट वर्क नै दिनुपर्ने हुन्छ क्या. अनि प्रोजेक्ट वर्क दिनुपर्ने हुन्छ, त्यस पछाडि चाहिँ अब तपाईँको लेसन प्लानिङ पनि त्यही ढाँचाले बनाउनु पर्ने हुन्छ. अनि अहिले प्रविधिसँग चिनाउने हिसाबले चाहिँ कम्प्युटर क्लासहरू, भर्चुअल क्लासहरू, ई लर्निङ क्लासहरू होइन, अनि त्यस पछाडि त्यस्तै खालको क्लासहरू सञ्चालन गर्न सक्यो भने, त्यो त्यस्तै टेक्निक प्रयोग गरेर चाहिँ अथवा मेथड प्रयोग गरेर सक्यो भने त्यो लर्निङ फ्रुटफुल गर्न सकिन्छ.
3: यो प्रविधिको कुरा गर्दै गर्दाखेरि त अब यो प्रविधि मैत्री बनाउने भनेर स्थानीय सरकारले लामो समयदेखि सामुदायिक विद्यालयहरूलाई पनि यो भन्दै पनि आएको छ, कार्यक्रमहरूमा पनि पढ्ने गरेको छ. विशेषतः प्रविधि मैत्रीको हिसाबले चाहिँ हाम्रो विद्यालय कस्तो छ, पर्याप्त छन् सबै छन्?
2: अब यस्तो हुन्छ, अब यहाँको समस्या त्यस्तो पहिलाको जस्तो एकदमै ह्युज समस्या छैन होइन. अब 75% रिकभर भएको छ, 25%मा चाहिँ अब इन्टरनेट कोही बेला कनेक्सन नहुने होइन. अब त्यस पछाडि अब भनौँ न हावाहुरी, अब चट्याङ बाद उस बर्सात पर्दाखेरि अब बत्तीको समस्या हुन्छ होइन, यो हामी सबैलाई थाहा भएकै कुराहरू हो. यसको अलावा अब हामीले जुन उपकरणहरू, जुन विद्युतीय उपकरणहरू हामीले प्रयोग गर्छौँ त्यसमा पनि अब कोही बेला बिग्रियो भने पनि हामीले मन्थली सदरमुकामसम्म ल्याउनु पर्ने, त्यसमा चाहिँ अब स्पेसलिस्टहरू त्यहाँ गएर चाहिँ अब मतलब सबै पर्याप्त नहुने नि त, गर्दैन नि त, त्यहाँ सेवा गर्न सक्दैन नि त. अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ अलिकति समस्या हुन्छ नै, नहुने होइन. तर जो हिजोको तुलनामा आज चाहिँ अब राम्रै छ, फड्को मारेको छ, प्रविधि मैत्री नै छ बालबालिकाहरूलाई भन्ने बुझ्छु म.
3: हजुर, अब यो शिक्षकहरूको संख्याको हिसाबले पर्याप्त चाहिँ छन् कि छैन सर, जस्तो शिक्षकहरूको पनि क्षमता अभिवृद्धिका कुराहरू पनि जोडेर आउँछ, यस्ता कुराहरूमा चाहिँ कसरी ध्यान पुर्याइएको छ?
2: अब शिक्षक त पर्याप्त नै छ सर होइन.
3: हजुर,
2: अब शिक्षक नभएको होइन, हाम्रो कोटा चाहिँ छ नै. अब कोटामा चाहिँ के हुन्छ भन्दाखेरि, अब विशेष गरेर अहिले यो नेपालकै कन्टेक्स्टमा चाहिँ साइन्स म्याथ इङ्ग्लिस जस्ता अलिकति मेजर सब्जेक्टका टिचरहरू चाहिँ पाउन छोडिसक्यो कि गाह्रो गाह्रो भइसकेको छ. अनि अब आज आउनुहुन्छ, फेरि भोलि अलि त्योभन्दा राम्रोमा नाम निकालेर जानुहुन्छ, भोलि आयोगमा नाम निकाल्नुहुन्छ, कोही विदेश जानुहुन्छ, त्यस्ता समस्याहरू छँदैछन्. अनि बाँकी त अब जो हुँदाखेरि चाहिँ राम्रै छ, अब कोटाहरू त छ, ठिकै छ, अब गाउँपालिकाले पनि सहयोग गरिरहेको छ है. अब संघीय सरकारबाट पनि जुन एउटा कोटा छ, हाम्रो विज्ञानको कोटा छ मावि तहमा, अनि त्यसै गरेर चाहिँ निमाविमा र माविमा गाउँपालिकाले पनि एकवटा कुरा दिइरहेको छ, त्यो कम्प्युटरको र म्याथमेटिक्सको. त्यस्तै त्यस्तै छ. अरू कोटा त समग्रम भन्नुपर्दाखेरि ठिकै छ, त्यतिको जनशक्तिले लगभग धान्न सकिन्छ भन्ने बुझ्छु म.
3: अब शिक्षकहरूको यो क्षमता अभिवृद्धिका कुराहरू पनि जोडिएर आउँछ होइन, यसका लागि पनि विद्यालयले ध्यान पुर्याएको छ.
2: हजुर, शिक्षकहरूको क्षमता अभिवृद्धिमा विद्यालयले ध्यान पुर्याइरहेको छ. किन भन्दाखेरि चाहिँ अब जस्तै उहाँहरूको अब ट्रेनिङ पर्छ, कस्टमाइज ट्रेनिङहरू पर्छ होइन. अनि त्यस पछाडि अब जस्तै अनलाइन ट्रेनिङहरू पर्छ, त्यसमा अब एकदम पर्याप्त समय दिएर अब त्यो अनुसारको उहाँले चाहिँ के अरे मतलब लिनुभयो कि भएन, क्लासमा अप्लाई गर्न सक्नुभयो कि भएन, त्यो पनि हामीले हेर्ने गरेका छौँ. अनि हामी लगायत अब सम्पूर्ण स्पेसलिस्ट, अब आफै मात्रै सबै स्पेसलिस्ट हुन्छ भन्ने त होइन, तर पनि अप्लाई गर्नुभयो कि भएन, ट्रेनिङ दिएको इफेक्टिभ छ कि छैन भनेर उहाँसँग नि सरसल्लाह गरेर परामर्शको आधारमा हामी अगाडि बढ्ने गरेका छौँ. अब जोस् पाउने ट्रेनिङहरू चाहिँ जोस् उहाँहरूले पाइराख्नु भएको छ, त्यसको लागि समय दिएर पनि विद्यालयमा आवश्यक जनशक्तिलाई चाहिँ तपाईँको व्यवस्थापन गरेका छौँ.
3: हजुर, अब विद्यालय पूर्वाधारको हिसाबले सम्पन्न भन्दा ठ्याक्कै बाहिरबाट देखिएको भवन मात्रै आकर्षक भएर भएन होइन, त्यसका लागि चाहिँ अब वातावरण मैत्री कक्षा कोठाको आवश्यक होला, ल्याप होला, पुस्तकालयको कुराहरू होला, खेल मैदान लगायतका अरू पूर्वाधारको हिसाब पनि त्यहाँ जोडिएर आउँछ, यी कुराहरूको चाहिँ कस्तो छ सर व्यवस्थापन, कसरी गरिएको छ?
2: पुस्तकालय अब समग्रमा राम्रो छ होइन, पुस्तकालयको कुरा गर्दाखेरि एकदम राम्रो छ, हाम्रो त्यहाँ कम्प्युटर ल्याब पनि ठिकै छ, राम्रै देखिन्छ, त्यसमा साइन्स ल्याबको सामानहरू पनि राम्रै छ, त्यसमा प्रयोग पनि भइरहेको छ. अनि अब ठ्याक्कै भनिहाल्नुभयो, ग्राउन्डमा चाहिँ अलिकति समस्या छ, त्यसमा पनि अब हामीले ओडाको चाहिँ एक नम्बर ओडाकोमा रहेको ग्राउन्डलाई हामी प्रयोग गर्छौँ, विद्यालयबाट धेरै नजिक भएको कारणले गर्दा त्यहीँ प्रयोग गर्ने गरेका छ. अनि अब आफ्नै विद्यालयमा भइदिएको तरी हुँदैन नै. अनि त्यस्तै छ, अब हामीले अब आवास गरेको चाहिँ त्यही नै हो, अब त्यो एउटा राम्रो ग्राउन्ड, अनि त्यस पछाडि चाहिँ अनि खेलकुद ग्राउन्ड चाहिँ अलिकति 100 बाई 100 बाई 90 अथवा 100 बाई 45 ग्राउन्डहरू भयो भने चाहिँ अब जसोसुकै खेलहरू पनि खेलाउन सकिँदो रहेछ. अनि एउटा चाहिँ अब के अरे एउटा मिटिङ हल अथवा चाहिँ के अरे एउटा हलको भनौँ न कार्यक्रम हलको चाहिँ एउटा आशा गरेका छौँ, त्यो पनि वडामा छ, वडाबाट हामीले अहिले प्रयोग गरिरहेका छौँ, अब सधैँभरि नहुन सक्छ, तर आफ्नो विद्यालयमा भइदिए राम्रो भन्ने कुरा हो.
3: हजुर, अब यो अघि पनि अलिकति यो डिजिटलाइजको कुरा त हामीले अलिकति जोड्यौँ, तर पनि अब विद्यालयमा यो आईसीटी डिजिटल शिक्षाको प्रयोग पनि अब भइराखेको अवस्था छ होइन, यसको कसरी गरिएको अवस्था छ? अब स्मार्ट बोर्डहरू छ, कम्प्युटर ल्याब जस्ता सुविधा पनि विद्यार्थीले उपभोग गर्न पाउनुपर्ने हो, यसको व्यवस्था चाहिँ कसरी, विद्यार्थी यसको एक्सेसमा कसरी आइराखेको अवस्था छ, यहाँहरूले कसरी म्यानेज गर्नुभएको छ सर?
2: अब यहाँ कम्प्युटरको चाहिँ अब त्यही नै हो अलिकति समस्या, मैले हजुरलाई अघि नै दर्पण गराइसकेको छु. अनि अब यता स्मार्ट बोर्ड चाहिँ हाम्रो दुईवटा स्मार्ट बोर्ड छ, यो अलिकति पुरानो हुँदाखेरि अलिक चलाउन अलिक कठिनाइ भएको छ होइन, पुरानो सिस्टमको रहेछ त्यो चाहिँ. अब हामी नयाँ खरिद गर्ने भन्ने कुरा चाहिँ गाउँपालिकासँग नि कोअर्डिनेसन गर्दैछौँ, अनि त्यसमा सायद होला यो वर्ष सम्भावना हुन्छ होला. अनि अरू त ठिकै छ, अब अलिकति समस्या भनेको रिमोट एरियामा अब जो हेडक्वार्टरको फेसिलिटी अलिक हुँदैन, तर ठाउँ अनुसार चाहिँ ठिकै छ, तर अब प्रविधि मैत्री बनाउनको लागि त अलिकति लाग्नै पर्छ नि.
3: हजुर, अब यो हामीले अलिअलि मोटामोटी कुराकानी गर्यौँ, तर अब ठ्याक्कै हजुरले यो भनिदिनुहोस् न, जस्तो विद्यालयले अहिले भोगिरहेका मुख्य चुनौतीहरू चाहिँ जो यो समस्याको समाधान भएदेखि चाहिँ हामी ठ्याक्कै रिजल्ट बेस्डमै काम गर्न सक्थ्यौं, अथवा हामीलाई अहिले महत्वपूर्ण चाहिँ यो समस्या छ, यो समस्याले गर्दा चाहिँ हामीले सोचिन्छ.
2: सबैभन्दा ठुलो कुरा चाहिँ हजुरको शिक्षकको स्थायित्व हुनु पर्यो, सबभन्दा बेटर भनेको. त्यस पछाडि विद्यार्थी, शिक्षक र समाज, यी तीनवटा त्रिपक्षीय आधार मिल्न सक्यो भने हामीले जे पनि गर्न सक्छौँ होइन. अब जस्तै शिक्षक मात्रै लागेर नि हुँदैन, विद्यार्थी मात्रै पढेर पनि हुँदैन, समाजले मात्रै चाहेर पनि हुँदैन होइन. अब सबै यो 3-in-1 भयो भने चाहिँ हामीले राम्रोसँगले लिन सक्छौँ. अब समाज पनि ठिकै छ, अब त्यस्तो त छैन, तर अलिकति सबै कुराहरू बुझेर तपाईँको चाहिँ अगाडि बढेको खण्डमा चाहिँ एकदम फ्रुटफुल नतिजा निकाल्न सक्छौँ भन्ने लागेको छ. र प्लस अब हाम्रो मेन आधार भनेकै शिक्षक बस्नु पर्यो. अब एउटा मेजर सब्जेक्टको टिचरै आज आउनुहुन्छ भोलि जानुहुन्छ, अब त्यसो त्यस्तो भइराखेको छ क्या, नजाऊ भन्न पनि अलिक गाह्रो हुने अनि स्थायित्व गर्न सकेको पनि छैन, अनि फेरि अहिले त कता बाल विकास के भन्छ, फेरि उता 21% कुराहरू पनि जोड्छ होइन, अनि यो हाम्रो आधार के हो त बस्ने भनेर उहाँहरू पनि खोज्नुहुन्छ, अनि त्यस कारणले अब ल नि त ल भन्नु परिहाल्यो, अनि त्यो हिसाबले चाहिँ अब उहाँहरू नि अब जस्तै अब सङ्घीय कोटामा आएको टिचरले चाहिँ रात पायो भने हिँडिहाल्नुहुन्छ नि त, रातमा आएको टिचरले चाहिँ अब स्थायी भयो भने हिँड्नुहुन्छ होइन, स्थायी भएको टिचर चाहिँ फेरि अझ कोरियाको भिजा लाग्यो भने हिँडिहाल्नुहुन्छ क्या, त्यस्तै हो, अनि अब अलिकति त्यसमा चाहिँ अब गभर्मेन्ट अफ नेपालले नै फोकस गरेको भएदेखि अझ राम्रो हुन्थ्यो होला रिमोट एरियाका विद्यालयहरूमा भन्ने लाग्छ मलाई।
3: हजुरको अनुभवलाई ठ्याक्कै भन्दा चाहिँ अलिकति शिक्षकहरूको स्थायित्व नै महत्वपूर्ण समस्या बन्थ्यो विद्यालयमा,
2: मेरो विद्यालयमा देखेको र भएको समस्या चाहिँ त्यही नै हो, मेरो म प्रशासक भएको हिसाबले होइन, अनि अब के भन्छ अब टिचरहरू भने अब टाढाको टिचरले आयो कति टाढा रहेछ भन्छ, अब भेगलाई सम्झिन्छ यति टाढा रहेछ भन्छ, त्यस पछाडि निस्केर हिँड्छ, त्यो समस्या मेरो प्रमुख समस्या, अरू भनेको लगभग स्पेसियलिस्टहरू राख्यो भनेदेखि यता अब जस्तै गाउँपालिकामा दुईजना स्पेसियलिस्टहरू राख्यो भनेदेखि अब कम्प्युटर कुराहरू पनि गर्न सक्ला होइन, हरेक कुराहरू होला, प्रविधि मैत्री वातावरणमा होला, बात एकदमै विद्यार्थी बालमैत्री वातावरणमा उसो हुन्छ होला, अनि अब फर्निचरहरू पनि ठिकै छ, बालमैत्री नै छ सबै कुराहरू छ, अहिले त पूर्वाधारमा सुविधा सम्पन्न नै छ पहिलाको हेरी चाहिँ।
3: हजुर सर, जस्तो अब यो पालिकाको एउटा शैक्षिक अवस्था सुधारका लागि भनेर हरेक वर्ष अब पालिकाको शिक्षा शाखाले पनि विभिन्न योजनाहरू कार्यक्रमहरू बनाउने गर्छ होइन, विशेषतः यो वर्षको पनि अब बनेर कार्यान्वयन अन्तिम चरणमा पुगेको होला र आगामी वर्षको तयारी पालिका आफैले पनि गरिराखेको अवस्था होला, जस्तो पालिकाबाट जुन सामुदायिक विद्यालय सुधारका लागि बन्ने योजना कार्यक्रमहरू चाहिँ कतिको सहयोगी बनेको छ, त्यो पर्याप्त छन् कि छैनन्, अथवा यहाँहरूको सुझाव सल्लाह अनुसार त्यस्ता कार्यक्रमहरू बन्ने गरेका छन् कि छैनन्, के छ सर यो अवस्था चाहिँ भन्दैन?
2: अब यस्तो छ, अब गाउँपालिकामा सिँचाइ तथा खेलकुद शाखाले हाम्रो उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण विद्यालयहरूलाई 42 छ सामुदायिक विद्यालय, 42 विद्यालयमा एकदम राम्रो भूमिका खेल्नु भएको छ होइन, त्यसको हामीले खुलेरै सल्युट गर्नुपर्ने अवस्था देखिन्छ, अनि अब उहाँहरूले ल्याउनु भएको प्याकेज, उहाँहरूले गर्नुभएको जुन कार्यक्रमहरू जुन छ त्यसले त धेरै नै सघाउ पुऱ्याएको छ र आज हामी यहाँसम्म आएका छौँ, र अब हामीले पनि अब बेला बेलामा यस्ता कार्यक्रमहरू सञ्चालन गरौँ है भनेर हामीले पनि अब परामर्शहरू गर्छौँ, बेला बेलामा के अरे प्र मिटिङ पनि हुन्छ, टिचरहरू पनि समावेश गर्ने कुराहरू हुन्छ, अनि त्यसै छ सर।
3: हजुर, अब अलिकति यो अभिभावक शिक्षा पनि महत्वपूर्ण जोडिन्छ सर, सचेतनाका कुराहरू पनि जोडिन्छ होइन, विशेषतः अब यहाँको विद्यालयको अभिभावकहरूको यो अब सचेतनाका कुरा, उहाँहरूको शिक्षाका कुरा कस्तो छ र त्यसका लागि चाहिँ उहाँहरूलाई अलिकति राम्रो बनाउनका लागि सोचाइहरूमा सकारात्मक सुधारहरू ल्याउनका लागि विद्यालयले पनि केही कार्यक्रम बनाएको छ सर, के छ यसबारे पनि भनिदिनुहोस्।
2: अब अभिभावक शिक्षा कार्यक्रममा चाहिँ अब गाउँपालिकाले पनि एकचोटि हाम्रो घिमिरे समथिङ घिमिरे सर आउनु भएको थियो, अनि उहाँहरूले राम्रोसँगले सञ्चालन गर्नुभएको थियो, धेरै इफेक्टिभ भएको छ त्यो कार्यक्रम।
3: हजुर,
2: यस्ता कार्यक्रमहरूलाई अब निरन्तर दिन सक्यो भने त राम्रै हुन्छ, अब हामीले पनि अभिभावक भेलाहरू राखेका छौँ, अब त्यस पछाडि सबै कुराहरू गरेका छौँ, अब कतिपय अभिभावकले चाँडै बुझिदिनुहुन्छ, कतिपय अभिभावकको ढिलो अलिक टाइम अलिक बढी लाग्छ, त्यति मात्रै हो, अब जो पहिलाको तुलनामा अभिभावकहरूले बुझिराख्नु भएको छ, अहिले जो साथ सपोर्ट चारैतिरबाट पाइया छ भन्ने बुझाएको छु मैले, र साथ सपोर्ट गर्नुभएको छ, अब हाम्रा कुराहरू पनि सुन्नुहुन्छ, हामी कुराहरू पनि राख्छौँ होइन, अनि त्यस पछाडि अनि छलफलका कुराहरू हुन्छन्, छलफलको कुराहरू पनि राम्रै छ।
3: अब यो आगामी योजनाहरू के छन् सर, अब जस्तो यहाँको विद्यालयलाई अब कस्तो बनाउने सोचमा हुनुहुन्छ, अब आगामी वर्ष हामीले गर्न सक्ने काम?
2: अब हजुर, यो एकदम प्रविधि मैत्री बनाउनु पर्यो होइन, एउटा त्यो भयो, अनि त्यस पछाडि चाहिँ तपाईँको अब जस्तै योगा अभ्यासहरू खेलकुदहरूका कुराहरू छन्, त्यसमा चाहिँ अब स्थायित्व एकजना प्रशिक्षक अथवा दुईजना प्रशिक्षक कतिजना हुन्छ, अब त्यहाँ आवश्यकता अनुसारको प्रशिक्षक छानेर माविमा चाहिँ कम्तीमा चाहिँ 12-15 जति चाहिँ एकचोटि सिकाउने खालको खेलकुदको लागि त्यस्तो कुराहरू भयो भने अझ राम्रो हुन्थ्यो भन्ने कुरा छ, अनि अब स्मार्ट बोर्डको कुराहरू हामीले गरिरहेका छौँ, अब पोजिटिभ नै छ, अब गाउँपालिका पनि पोजिटिभ नै छ होइन, अब त्यो आउला अनि त्यो आशा गरौँ, स्मार्ट बोर्डको कुराहरू त्यो छँदैछ, अनि अर्को अरू भनेको चाहिँ अब त्यही नै हो, बढी त करिकुलम बेस्ड लर्निङमा चाहिँ टिचिङ गर्न सक्यो भने हामीले सोचे ती नतिजा प्राप्त गर्न सक्छौँ।
3: हजुर सर, हामी कुराकानीको अन्तिममा छौँ, अन्तिममा उमाकुण्डवासी अथवा यहाँको विद्यालयको अभिभावक विद्यार्थी शिक्षक तथा हाम्रा श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
2: अब एकदम यो जुन कार्यक्रम हजुरले जुन मलाई के अरे उस गरिराख्नु भएको थियो एकदम राम्रो छ, अनि यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ अब अहिलेको जुन सोसाइटीमा चाहिँ शिक्षक विद्यार्थी समाज मिलेर नै विद्यालय बनाउने हो, कोही एकअर्कामा चाहिँ के अरे अँध्यारो मुख लायो भनेदेखि त्यो विद्यालय बन्न सक्दैन. त्यसमा चाहिँ अब पोजिटिभ धारणा बढेर गरेर चाहिँ अब पोजिटिभ कन्सेप्टलाई अगाडि बढाउन सक्यो भनेदेखि समग्रमा विद्यालय राम्रो हुन्छ. सबभन्दा ठुलो कुरा त्यही पोजिटिभ नै कुरा रह्यो.
3: हुन्छ सर, व्यस्तताको बावजुद पनि हामीलाई समय दिनुभयो, विशेष गरी यहाँको विद्यालयको अहिलेसम्मको गतिविधिको बारेमा जानकारी गराइदिनु भयो. समय र संवादको लागि यहाँलाई विशेष धन्यवाद.
2: हस् धन्यवाद.
0: रामेछापको माकुण्ड गाउँपालिका वडा नम्बर एक गुम्देलमा रहेको मालङ्गुर माध्यमिक विद्यालयको वर्तमान अवस्था, विद्यार्थीको सिकाइ उपलब्धि, सूचना प्रविधिलाई शिक्षणसँग जोड्ने प्रयास, साथै विद्यालय सञ्चालनका चुनौती र सम्भावनाबारे विद्यालयका प्रधानाध्यापक अमृत थापासँग गरिएको कुराकानी सुन्दा सुन्दै रेडियो कार्यक्रम हाम्रो माकुण्डको आजको समय सकियो. कार्यक्रमको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफ्ना सुझाव, सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला. यस्तै उमाकुण्ड गाउँपालिका, गाउँपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयहरूले सम्पादन गरेको कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईँले हाम्रो फोन नम्बर 0485900018 फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ. यतिजेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद. कार्यक्रमको अर्को अङ्कमा यहाँका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउन नै छौं. आजको कार्यक्रमबाट मनवराज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बिदा दिनुहोस्. अर्को कार्यक्रममा फेरि भेटौँला. नमस्कार.

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन

हो 106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा नमस्कार कार्यक्रम युवा चौतारीमा तपाईलाई हार्दिक स्वागत छ म दीपक आचार्य यो कार्यक्रम नेपाल सरकार युवा श्रम तथा रोजगार मन्त्रालय राष्ट्रिय युवा परिषद संघको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ हरेक महिनाको 10 र 25 गते बिहान 6:30 बजेदेखि प्रसारण हुने यो कार्यक्रम आजैको दिन बेलुका 8 बजेपछि पुनः प्रसारण हुने हुँदै आएको छ युवा चौतारी देशभरिका विभिन्न सामुदायिक रेडियोले पनि प्रसारण गर्छन् भने सीआईएनको युट्यूब च्यानल सीआईएन र फेसबुक सीआईएन खबर टिकटक सीआईएन साझा खबरमा पनि तपाईले सुन्न सक्नुहुन्छ युवा सशक्तिकरण अवसर उद्यमशीलता र सफलता सम्बन्धी विभिन्न सामग्री प्रसारण हुने कार्यक्रम युवा चौतारीको आज 9 भाग हो आजको कार्यक्रममा राष्ट्रिय युवा परिषदद्वारा भएका विभिन्न कार्यवाहीको जानकारी काम कार्यवाहीहरू गतिविधिहरू प्रस्तुत गर्ने र विशेष गरेर राष्ट्रिय युवा परिषदको आयोजना

0: घोषणामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सह आयोजना र सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा भएको कार्यक्रमको बारेमा जानकारी दिन गइरहेका छौं। राष्ट्रिय युवा परिषदको आयोजनामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सह आयोजना र सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा गएको 18 गते सोमबार सुर्खेतमा कर्णाली प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी सम्पन्न भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सिटी हलमा भएको कार्यक्रममा युवाहरू निकै उत्साहित भएका देखिन्थे। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै कर्णालीका युवाहरूलाई स्वदेशमै रहन मार्ग निर्देश गर्ने किसिमले कार्यक्रमको आयोजना भएको जानकारी दिनुभयो।
1: वर्षदेखि आफ्ना अभियानहरू सञ्चालन गरिरहेको छ। भर्खरै पनि राष्ट्रिय युवा परिषदका 10 वर्ष भनेर सानो एउटा पुस्तक पनि वितरण गरिराख्नु भएको छ। राष्ट्रिय युवा परिषद स्थापना भएदेखि कति वर्ष यसको कार्यविधिहरू बनाउँदा, नियमहरू, नियमावलीहरू बनाउँदाखेरि नै समय पनि गयो होला र बिस्तारै बिस्तारै यसले एउटा के अभियान सुरु गर्यो भने अब युवाहरू आफै उत्पादनमा कसरी जोडिने, कसरी उनीहरू स्वरोजगार हुने भन्ने कुरा स्वयं युवाले नै सोच्नुपर्छ र युवाहरू अब उद्यमशीलतामा लाग्नुपर्छ भन्ने एउटा मूल उद्देश्य सहित यो संस्था अगाडि बढिरहेको छ। मलाई चाहिँ मेरो अनुभवमा के लाग्छ भने विगत लामो वर्षदेखि हेर्दाखेरि नेपाल सरकारले गरिरहेका कामहरूमा जस्तो हामीले ज्येष्ठ नागरिक, महिला, लक्षित वर्ग भनिरहँदाखेरि ती कार्यक्रमहरू भइरहँदाखेरि यो 16 वर्ष, 18 वर्षदेखि 40 वर्षहरूको युवालाई टार्गेट भएर सरकारले गर्ने धेरै कार्यक्रम अलिक कम भएको हो कि भन्ने पनि लाग्छ कहिलेकाहीँ। त्यस कार्यक्रमहरूको लागि चाहिँ सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारहरूले अब आफूले कामहरू गर्दाखेरि चाहिँ उमेर समूहलाई पनि निश्चित गरेर गर्न सक्यौँ भने अझ धेरै युवाले सरकारको पनि भइरहेका कामहरूबाट सेवा लिने अवसर पनि प्राप्त हुन्छ जस्तो लाग्छ। हामीले वीरेन्द्रनगर नगरपालिकामा केही अभ्यासहरू गरेका थियौँ, अत्यन्त सफल पनि भएको थियो होइन। हामीले यो महिलाहरूलाई अटो रिक्सा सञ्चालनको ट्रेनिङ दिँदै गर्दा, अनुदान दिँदै गर्दा, बजारमा उहाँहरूलाई ल्याउँदै गर्दाखेरि 40 वर्ष मुनि भनेर राखेका थियौँ। यो 25-30 देखि 35 वर्षसम्मको उमेरमा जो ऋणी महिलाहरू हुनुहुन्छ उहाँले घरको काम पनि केही गरिसक्नु भएको र केही गरौँ गरौँ भन्ने खालको स्वभाव हुँदै गर्दा त्यस्तो खालको अवसर पायो भने त्यसलाई छिट्टो पिकअप गरेर बाहिर आइहाल्ने हुँदो रहेछ। त्यो अन्य व्यवसायमा पनि हुन्छ, चाहे त्यो हाम्रा धेरै किसिमका व्यवसाय हुन्, हामीले ढाका बुनाइमा देख्यौँ, अचार उत्पादनहरूमा होस् अथवा बुटिक ट्रेनिङको कुरा होस्, सिलाइ कटाइको कुराहरू हुन्, यस्ता धेरै उद्यमशीलताका कुरा, महिलाहरूलाई कृषिमा प्रविधिमा जोड्ने कुराहरू, अहिले युवा महिलाहरूले चाहिँ प्रविधि चलाउन अथवा मेसिनहरू सञ्चालन गरेर खेती किसान गरेर त्यसबाट लाभ लिने प्रयास गरिरहनु भएको छ। त्यस कारणले केही गर्नको लागि केही सुरुवात गर्नुपर्छ। हामीले भने जति सोचे जति सबै एकैचोटि नहोला, तर बिस्तारै बिस्तारै त्यसले आकार लिँदै गर्छ र यसमा हामी लाग्नुपर्छ भन्ने लाग्छ मलाई। अहिले हामीले नगरपालिकाबाट पछिल्लो अवस्थामा आइटीमा युवाहरूलाई कसरी प्रवेश गराउने भनेर विभिन्न ट्रेनिङहरू खोलिरहेका छौँ होइन। हामीले क्लाउड कम्प्युटिङको, तपाईँको डिजिटल मार्केटिङको, सफ्टवेयर डेभलपको देखि लिएर अहिले फोटोग्राफी, भिडियोग्राफीको ट्रेनिङहरू चलिरहेछ। हामीले चाहिँ त्यो वेबसाइटमा सूचना प्रकाशन गऱ्यौँ र त्यहाँ देखेर आफै त्यसमा फर्म भरेर आउनुभयो। अब हामीले बिस्तारै के पनि एउटा सूचना प्रदान गर्नुपर्छ युवाहरूलाई अभियानहरूमा भने तपाईँ के गर्न चाहनुहुन्छ त्यसको खोजी आफै गर्नुहोस्। तपाईँलाई कसैले तालिम गर्न आऊ भनेर आउने होइन। मेरो लागि चाहिँ सरकारका संरचनाहरू छन्, कहाँ के छ, म डिजिटल मार्केटिङमा अथवा म चाहिँ त्यो आइटीमा प्रवेश गरेर केही गर्न चाहन्छु होइन भनियो भने तपाईँ आफै खोज्न सक्नुपर्छ है। बरु खोज्ने विधि यो हुन्छन् भनेर त्यस्ता खालका कुराहरूमा हामीले अलि जोड दिन सक्यौँ भने स्वयं युवाहरूको चासो त्यसमा हुँदो रहेछ।
0: युवाहरूका लागि रोजगारी सिर्जना गर्नु नगरपालिकाको पनि प्रमुख उद्देश्य भएको नगर प्रमुख मोहनमाया ढकालले बताउनुभयो। कार्यक्रममा युवाहरूले निकै उत्साहप्रद रूपमा प्रदर्शनीमा आफ्ना उत्पादित सामानहरू प्रदर्शन गरेका थिए। कृषि तथा पशुपन्छी फार्म संचालक व्यवसायी रूबी पन्तले यस्ता प्रदर्शनीले आफूहरू जस्ता व्यवसायीलाई उत्प्रेरणा मिलेको र नयाँ युवाहरू व्यवसायमा संलग्न हुन सक्ने बताउनुभयो। कालिका अल्लो कपड़ा बुनाई तथा प्रशिक्षण केन्द्रका पदम खड्का बजारीकरणका लागि यस्ता कार्यक्रमले सहयोग हुने बताउनुभयो र कार्यक्रममा युवाहरूलाई उत्साहित गर्नको लागि भएका प्रयत्नको सबैबाट प्रशंसा भयो।
2: रनिङ कुरामा म एउटा त्यस कार्यक्रमहरू कपडा बनाइ तथा प्रशिक्षण केन्द्रको व्यवस्थापकका हैसियतले हालसम्म अल्लो कपडा बुनाइ र बजारीकरणको विषयमा अहिलेसम्म हो कुनै दिनमा अल्लो व्यवसाय गर्दा पीडा नै पीडा थियो भने अहिले हामीले यो अल्लो व्यवसाय गर्दा खुसी नै खुसी र हर्ष नै हर्ष छ कि खुसी छ कि सङ्घर्ष गरेपछि म के त पाइँदैन भन्ने कुरामा एउटा हामी एउटा कतिको त थुप्रो छौँ। हिजोका दिनमा मैले एउटा अर्को ताना आधारमा मलाई एउटा बाबाको संज्ञा पनि दिने गरेको थियो कुनै ठाउँमा भने अहिले म एउटा यो कर्णाली प्रदेशमा गएर म सुदूर पश्चिम र कर्णाली प्रदेशमा प्रशिक्षण गराउन गराइरहेको छु भने अल्लो प्रवर्तनको विषयमा त्यहाँ देखि हाम्रो उत्पादनहरू हामीले डाइरेक्ट दिन नसकेको भएको कारणले अल्लो कर्ता बुनाले दिन नसकेको हुँदा हाम्रो एउटा एक अर्कासँग पानी छिर गरेर पनि हाम्रो अस्ट्रेलिया र अमेरिकासँग पनि हामीले त कालिका अल्लो प्रशिक्षण अथवा कपडा बुनाइ उद्योगबाट हामीलाई आफ्नो उत्पादनहरू हामीले दिइरहेका छौँ र हालमा अहिले हामीसँग उत्पादनका वस्तुहरूमा हामीहरूले कोटको कपडाहरू ज्वालीकोटको कपडाहरू टोपीदेखि लिएर हामीले सर्टको कपडाहरू दौरा सुरुवालको कपडाहरू उनीका सरहरू हाम्रो लोको भेडाबाट उत्पादित कोटको कपडाहरू राखेपासीहरू ले हामीले अहिले पनि कालिका अल्लो कपडा बुनाइ तथा प्रशिक्षण केन्द्रबाट हामीले सेवा दिइरहेका छौँ र हाम्रो अन्य दिनहरूको लागि पनि कुनै पनि युवाहरूले यदि स्थानीय स्तरको दैनिक रेसामा काम गर्दाखेरि काम गर्नुहुन्छ भने कालिका अल्लो कपडा बुनाइ तथा प्रशिक्षणको व्यवस्थापकका हैसियतले आउनु तपाईँहरूको लागि बेनिफिट थियो जबसम्म
0: पदम खण्डकाले जानकारी दिनुभए जस्तै युवाहरूले कर्णालीमा बनेका विभिन्न उद्योगहरूमा उत्पादित भएका वस्तुहरूलाई विदेशसम्म पठाउन प्रयत्न गरिरहेका छन् तर त्यसको लागि स्थानीय सरकार र केन्द्र सरकार संघीय सरकार सबैले सहयोग गर्नुपर्ने हुन्छ। कर्णालीमा विशिष्ट प्रकारका वस्तुहरू उत्पादन हुन सक्छन् त्यसको बजारीकरण गर्न सकियो भने कर्णालीलाई समृद्ध बनाउन सकिन्छ भन्ने सहभागीहरूको भनाइरहेको थियो। त्यस्तै गरी कर्णालीमा अल्लोसँगै त्यहाँको सिस्नो पनि विश्व प्रसिद्ध रहेको छ। रुसा रुबिसा काँडा तथा सिस्नो प्रशोधन उद्योगका मनिषा खड्का पनि सोही कुरा बताउँदै हुनुहुन्थ्यो।
2: विभिन्न खरिद मेसिनहरू प्रविधिहरू चाहिने पर्ने कच्चामालहरू चाहिनु पर्ने अनि यो खाद्यमा हेर्दाखेरि सजिलो जस्तो छ अनि त्यो भित्र प्रविधिहरू धेरै चाहिने रहेछ अनि मलाई पैसा नभएर मैले साथीहरूसँग मेरो बहिनी दुईवटा बहिनीसँग मैले सापटी मागेर त्यो सुरुवात गरेँ अनि बिस्तारै मेरो हस्बेन्डले जब गर्दै पैसा कमाउँदै अनि थप्दै गर्दाखेरि अहिलेसम्म म जो अब चाहिँ गर्न सक्छु है मैले केही पाइला चाहिँ लिएको छु जस्तो मलाई महसुस भएको छ। विशेष गरेर मैले हिमाल क्षेत्रमा भएका दिदीबहिनीहरूले हिमाल क्षेत्रमा गर्ने किसानीहरूका उत्पादनहरूलाई रैठानी पानीहरूलाई जो चाहिँ विशेष त एकदमै अर्ग्यानिक मलहरूबाट एउटा पर्यावरण गरेको अर्ग्यानिकहरूलाई चाहिँ म चाहिँ विश्व भने विश्व व्यापारसम्म विश्वसम्म पुर्याउन चाहन्छु भन्ने चाहिँ मेरो लक्ष्य छ। तर त्यसम्म कसरी आफ्नो चाहिँ त्यसलाई भोलिको दिनमा थाहा होला। तर अहिले चाहिँ एकदमै स्वास्थ्यको लागि चाहिँ हाम्रो एकदमै फाइदादायक छ किनभने सुगर प्रेसर भएको व्यक्तिहरूले रोगीहरूले खान मिल्ने हाम्रो खाद्य वस्तुहरू छ।
0: सिस्ने उद्योगका एकमाया बुढा पनि उद्योग स्थानीय उद्योगलाई प्रवर्धन गर्नको लागि प्रदेश सरकारलाई अनुरोध गरिरहनु भएको थियो। युवा व्यवसायहरूलाई उत्साहित गर्ने किसिमले कर्णाली प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी आयोजना गरेर आफूहरूलाई बोल्ने मौका दिएकोमा युवा उद्यमी दीपिका विष्ट पनि निकै खुशी हुनुहुन्थ्यो र उहाँले आयोजकलाई धन्यवाद दिनुभयो।
3: जुन हामीले आवश्यकता नै पर्छ तर त्यसमा हुने आर्टिफिसियल लेबर केमिकल महिलाहरू आफ्नो प्रभाव पर्छ त्यसैको परिश्रम लिएर चाहिँ हामीलाई कर्णाली आयोगा कम्पनीले कर्णाली प्रदेशको औषध लिएर सुगन्धपुर भएको जडीबुटीहरूबाट कसेर अर्ग्यानिक र हेल्दी हर्बल लिएर सिलोफन जुस लन्च गरेका थियौँ। हाम्रो चियाको दैनिक पिउनलाई स्वादको लागि मात्र होइन स्वास्थ्यमा निकै लाभदायक छ। जस्तै कि हाम्रो यो बजारलाई यो साइड स्मरणको लागि मित्र नलाग्ने रोगहरू जस्तै इन्सोमनिया एन्जाइटीको लागि फाइदा गर्नुहुन्छ र मोरिङ्गा पाउडर आजकल ट्रेन्डिङमा तपाईँहरूले सुनिरहनु भएको लागि पावर सुगर कन्ट्रोल गर्न मद्दत गर्छ। त्यसै गरी हर्डर पाउडर पेटको लागि डाइजेसनको लागि निकै नै फाइदाजनक छ। हाम्रो हरेक हर्ड जिल्ला कुनै पनि औषधि गुण भएको छ। हाम्रो कम्पनीको मेन भिजनै भन्यो कर्णाली प्रदेशको प्राकृतिक स्वच्छ र बहुमूल्य जडीबुटीहरू विश्व बजारमा पुग्ने हुनु हो। हाम्रो कम्पनी अरू कम्पनीभन्दा कसरी फरक छ र हाम्रो कम्पनीमा नयाँ काम के छ भनेपछि हाम्रो कम्पनी जिआरसी क्युपी सर्टिफाइड र ल्याब टेस्टेड छ। हाम्रो मेन उद्देश्य नै भन्यो क्वालिटी एसेम्बल र भ्यालु एडिसन प्रडक्ट डेभलप गर्नु हो। त्यसै गरी कर्णाली

तिमी मरिगेरिया सबै तर्मी झर्ने बढी कोसिस गरेको छौ। त्यसरी हामी पहिलाले किसानहरूलाई बिउ बिजन वितरण गरेर उनीहरूसँग हामी कन्ट्याक्ट गरेर यो सब जनहरू चाहिँ ल्याउने गर्छौँ।

0: राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख ज्ञानाथ गौतमले सातै प्रदेशमा यस्तो प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी गर्न लागेको र यसअघि गण्डकी प्रदेशमा कार्यक्रम भएको र अन्य प्रदेशमा पनि कार्यक्रमको तालिका तयार गरेको बताउनुभयो र उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै युवाहरू उत्साहित भएकाले आफूहरूलाई यस्तो कार्यक्रम गर्नको लागि उत्प्रेरणा मिलेको बताउनु भएको छ। त्यस्तै गरी राष्ट्रिय युवा परिषदले आयोजना गरेका विभिन्न कार्यक्रमहरूको बारेमा युवाहरूले प्रतिक्रिया दिने क्रम पनि बढ़ेको छ। राष्ट्रिय युवा परिषदले गरेको कार्यक्रममा विशेष गरेर उद्योग वाणिज्य संघले विभिन्न प्रदेशहरूमा सहयोग गरिरहेको छ भने स्थानीय नगरपालिका महानगरपालिका उपमहानगरपालिकाले पनि सहयोग गरेको अवस्था रहेको छ र प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीले युवाहरूलाई नयाँ उद्योगमा जानको लागि पनि उत्प्रेरणा मिलिरहेको अवस्था रहेको छ र विशेष गरेर कर्णाली प्रदेशमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख ज्ञानाथ गौतमले युवाहरूलाई उत्प्रेरित गर्नको लागि र प्रदर्शनी मार्फत उनीहरूलाई पुरस्कृत गर्दाखेरि थप उत्साहित हुने गरेर हरेक प्रदेशमा भएका स्टार्टअप कार्यक्रममा युवा उद्यमीहरूलाई प्रदर्शनमा बोलाउने र स्टार्टअपमा प्रदर्शनीमा राखिएका उनीहरूका स्टलहरूका आधारमा उनीहरूलाई सम्बोधन गर्ने पनि बताउनु भएको छ। आज हामीले विशेष गरेर कर्णाली प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी जुन सुर्खेतको वीरेन्द्र नगरपालिकाको सिटी हलमा सम्पन्न भयो त्यसको बारेमा हामीले आजको भागमा धेरै जानकारी यहाँहरूलाई गरायौं र अब भने हामी आजबाट वीरगंजमा पनि यो कार्यक्रम शुरू हुँदैछ र विशेष गरेर राष्ट्रिय युवा परिषदले विभिन्न उद्योग व्यवसायदेखि लिएर स्थानीय सरकारसँगको सहकार्यमा यस्ता कार्यक्रम गर्न गइरहेको छ। राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख ज्ञानाथ गौतम हामीसँग हुनुहुन्छ। सातै प्रदेशमा यस्तो कार्यक्रम गर्ने कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशमा अनि सुर्खेतमा र अब वीरगंजको आजको जानकारी चाहिँ गराइदिनको लागि मैले उहाँलाई स्वागत गरे। ज्ञानाथ सर, अब वीरगंजको कार्यक्रमको बारेमा केही जानकारी गराइदिनुहोस् न।
1: हजुर, धन्यवाद सर। राष्ट्रिय युवा परिषदबाट सातै प्रदेशमा आयोजना भइरहेको युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी अन्तर्गतको अर्को कार्यक्रम आज मध्य प्रदेश अन्तर्गतको वीरगंज नगरपालिकाको टाउन हलमा चाहिँ आज भइरहेको छ। आज जेठ 25 गते चाहिँ बिहान 8 बजेबाट हामी बेलुका 5 बजेसम्म यहाँ कार्यक्रम गर्छौँ र यहाँ 14 स्टलहरू रहेका छन् र सबै यहाँको आसपासको महानुभावहरूलाई यो प्रदर्शनी स्थलमा आएर प्रदर्शनी अवलोकन गरिदिनुमा सार्वजनिक आह्वान पनि गर्छु। यसै गरिकन हामी असार दुई गते लुम्बिनी प्रदेशको बुटवल क्षेत्रमा बुटवल उद्योग वाणिज्य संघको सभाकक्ष त्यहाँको स्थल त्यहाँ चाहिँ स्थल प्रदर्शनी कार्यक्रम गरिन्छ भने 5 गते चाहिँ बागमती प्रदेश हेटौडामा हामी यो कार्यक्रम आयोजना गर्दैछौ। र यसै गरी कोशीको विराटनगरमा हामी 14 गते असार 14 गते कार्यक्रम आयोजना गर्दैछौँ भने अन्तिम कार्यक्रम हामी सुदूरपश्चिमको कैलालीमा 19 गते सम्म त 19 गते असार 19 गतेसम्म हामी त्यो कार्यक्रम सम्पन्न गर्छौँ। पछि त्यो निर्धारण गर्छौँ सर।
0: हजुर, अनि विशेष गरेर अहिलेसम्म गरेको प्रदर्शनीहरूमा विशेष गरेर सुर्खेतमा तपाईँलाई कस्तो लाग्यो र त्यसभन्दा अगाडिका प्रदेशहरूमा भएका कार्यक्रमहरूले युवाहरूलाई कतिको उत्साहित बनायो?
1: हजुर, अब हामीले सार्वजनिक आह्वान गरेका हुन्छौँ र युवा स्टार्टअप व्यवसायबाट हामी आवेदन प्राप्त हुन्छ। प्राप्त भएका आवेदन मध्ये हामी छलफल गरेर कम्ती 15 वटा स्टल चाहिँ उहाँलाई राखेर नै प्रदर्शनी आयोजना गरे र आयोजना गरिएपछि प्रदर्शनी स्थलमै उहाँहरूको त्यो उत्पादनको अवलोकन गरेर विज्ञहरूद्वारा अवलोकन गरेर हामी त्यहाँ पनि उहाँलाई प्रोत्साहित गर्ने हाम्रो कार्यक्रम रहेको छ। त्यो अनुसार अब पोखरामा एक किसिमको एउटा भेराइटी थियो भने सुर्खेतमा अर्को किसिमको उत्साहजनक थियो। सुर्खेतमा अझ बढी चाहिँ कर्णाली प्रदेशको विषय गरेर खाद्य त्यहाँको जुन खाद्य प्रविधि छ खाद्यान्नको जुन फरक किसिमको विषयता छ त्यो विषयतालाई बढी फोकस गरेको त्यहाँ थियो होइन। अनि उत्पादन अल्लोको उत्पादनको व्यवसाय चाहिँ त्यहाँ प्रथम भएको थियो त्यो प्रोत्साहनमा र सबै उत्साहजन त्यहाँ अब 1000 भन्दा बढी व्यवसायहरूबाट र सर्वसाधारणबाट विद्यार्थीहरूबाट युवाहरूबाट अवलोकन गरेको थियो।
0: हस् हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख गृहनाथ गौतम। उहाँले युवा परिषदले विभिन्न संघ संस्थाको समन्वयमा 7 प्रदेशमा प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी गरिरहेको छ। विशेष गरेर सुर्खेतमा सम्पन्न 18 गते सोमबार सम्पन्न भयो भने आज वीरगंजमा मधेस प्रदेश स्तरीय युवा तथा युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी भइरहेको छ र अन्य प्रदेशको पनि उहाँले जानकारी दिनुभएको छ। यो सँगसँगै हामी कार्यक्रम युवा चौतारीको आजको भागको अन्त्यमा आइपुगेका छौं। कार्यक्रम सुनेपछि तपाईंलाई कुनै जिज्ञासा राख्न वा विचार भन्न पनि मन लागेकै होला। यदि त्यसो हो भने सीआईएन को आईवीआर नम्बर 01-5268-646 फोन गरेर जुनसुकै समयमा पनि तपाईंले रेकर्ड गराउन सक्नुहुनेछ। कार्यक्रम सुन्दै र हेर्दै गर्दा सीआईएन को फेसबुक, युट्युब तथा टिकटक लगायतका सामाजिक सञ्जालमा पनि तपाईंले लेख्न सक्नुहुनेछ। हवस् त, आजलाई कार्यक्रम युवा चौतारीबाट विदा माग्छौ। कार्यक्रमको अर्को भागमा फेरि भेटौंला। प्राविधिक साथी रवि धितालाई धन्यवाद। हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगा
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: छोटो समयमा धेरै सस्तामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू
7: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
7: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
8: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
8: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
8: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
8: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
8: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।
2: हजुरको रेडियो 102.1 मेगा।
0: मन्त्री गुरुङद्वारा दरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा।
9: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने।
0: रासपाको प्रदेश अधिवेशन शुरू। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने। गुटका कारण कांग्रेस विभाजनको संघारमा
10: सदस्यहरू नरहने अवस्था चाहिँ अहिलेको केन्द्रीय कार्य समितिले गर्यो र अरूले गरेनन् भने मलाई लाग्छ आफ्नो आफ्नो बाटो रोज्नुपर्ने स्थिति हुन्छ उनीहरूलाई।
0: रेमिटेन्समा ऐतिहासिक वृद्धि, 10 महिनामै 19 खर्ब रूपियाँ भित्रियो। 2.5 महिनामा बर्ड फ्लू संक्रमण 10 जिल्लामा फैलियो। मापदण्ड विपरीत हेडलाइट र हर्न बजाउनेलाई अब कारवाही हुने।
10: पहिलो चोटिको लागि 500 जरिवाना गरिने, दोस्रो चोटिको लागि 1000 र तेस्रो चोटिको लागि 1500 जरिवाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ।
0: र एन्फा अध्यक्ष र महासचिवलाई विश्वकप उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान रोक।
11: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: ग्रेडिङ र नम्बरलाई मात्र प्राथमिकता दिने अहिलेको शिक्षा प्रणाली ज्ञान र सामाजिक रूपान्तरणको प्रक्रिया होइन, विदेश जाने माध्यम जस्तो बनेको छ। अब शिक्षा उत्पादन, कृषि, समुदाय र राष्ट्रिय आवश्यकतासँग जोडिनु पर्दछ। शिक्षित पुस्ताले आफ्नो समाजमा भविष्य देख्ने वातावरण बनाउनु पर्दछ। त्यसैले दीर्घकालमा सामाजिक संरचना कमजोर बनाउने, पुस्तागत सिप हराउने र परनिर्भरता बढ़ने भएकाले अहिलेको शिक्षा प्रणालीमा तत्काल फेरबदल ल्याउनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
12: प्रधानमन्त्री बालेन्द्र शाहले 6ठौं पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ। आज सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। नवनियुक्त दुवै मन्त्री दोस्रो पटक मन्त्री नियुक्त हुनुभएको हो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोर्खा एकका सांसद गुरूङ गृहमन्त्री बन्नुभएको थियो भने स्वतन्त्र सांसद पुन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ। उहाँहरू दुवैजनाले पदभार समेत ग्रहण गरिसक्नु भएको छ। पदभार ग्रहण गर्दै गृहमन्त्री गुरूङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा गर्नुभयो।
9: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने। गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कार्यवाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेशन भिजिलेन्स टीम SIVT गठन गर्ने। नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्युरोलाई थप सशक्त र प्रभावकारी बनाउने। हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिने। ब्युरोमा रहेका जघन्य आर्थिक संगठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्युरोमा मुद्दाको प्रकृति अनुरूप विशिष्टकृत समूह स्पेशलाइज टीम गठन गर्ने। हरेक फाइल खोलिन्छ। अब
12: मन्त्री पुनले भने विज्ञान प्रविधिको विकासको लागि विस्तारै हिँडेर ठाउँमा नपुगिने भन्दै एकदम द्रुत गतिमा दिन रात काम गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
13: भोलिदेखि टिम बनाएर र एउटै कुरा सोच के छ भने यो हामीले यो विज्ञान प्रविधिको विकासको लागि झुलो झुलो हिँडेर ठाउँमा पुगिँदैन, एकदम द्रुत गतिमा यो चाहिँ रात दिन काम गरेर अगाडि बढ्ने हो। 5 वर्षको हो यो के अरे सरकार, बढीमा 3 वर्ष, बढीमा है मैले यहाँ घोषणा गरेँ, म यो 3 वर्ष बढ्ने हो यो मन्त्री भएर खाने।
12: यसैबीच नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियता क्रम पनि हेरफेर गरिएको छ। सरकारले गृहमन्त्री गुरूङलाई 5 औं वरियतामा राखेको छ भने उहाँ ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठपछि रहनुहुनेछ। यस्तै विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई 8 औं वरियता दिइएको छ, उहाँ मन्त्री सविता गौतमपछि रहनुहुनेछ। प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरूद्ध गरेपछि संघीय संसदका दुवै सदनको बैठक आज पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। आज बसेको दुवै सदनको बैठकमा विपक्षी दलका सांसदहरूले बैठक शुरू हुन साथ प्रधानमन्त्रीले संसदमा आएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने तथा अविवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएका थिए। विपक्षीको निरन्तर नाराबाजी र अवरोधपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि र राष्ट्रिय सभाको बैठक जेठ 28 गते दिउँसो 1:15 बजे बस्ने गरी स्थगित भएको हो। वडा पालिका र अधिकांश जिल्लाका अधिवेशन सम्पन्न गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आजदेखि प्रदेश नेतृत्वको चयनको प्रक्रिया शुरू गरेको छ। पहिलो चरणमा बागमती प्रदेश अधिवेशन हेटौडामा आयोजना भएको हो। बागमती प्रदेश सभापति पदका लागि वर्तमान सभापति डाक्टर अच्युतम लामिछाने र प्रदेश प्रवक्ता उत्सव अर्यालबीच प्रतिस्पर्धा हुने देखिएको छ। दुवै पक्षले आफ्नो प्यानल सहित चुनावी तयारी गरिरहेका छन्। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ। उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रदेश संगठन र निकायका पदाधिकारीहरूबाट सुझाव संकलन गर्ने भएको हो। समितिको आज बसेको कार्यदल बैठकले सुझाव संकलन तथा भेलाहरू गर्ने समिति सदस्य भानुभक्त ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
14: अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा अब तल नेता साथीहरूको कुराकानी राय परामर्श सुन्नलाई हो। यो हामीले निर्वाचनको समीक्षा र पार्टी पुनर्गठन भन्ने एउटा आम विषय छ हाम्रो, यो विषयमा कार्यकर्ता साथीहरू प्रत्येक प्रदेशमा हामीले जिल्लाका पदाधिकारीसम्म प्रदेशका पदाधिकारीहरू र यो प्रदेशमा रहेका भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूसँग एक दिने कार्यक्रम गर्छौ सबै प्रदेशमा जनसंगठनको सम्पर्कको, त्यसपछि विभाग र निकायहरूको पनि एक दिन गर्छौ।
12: 2.5 महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ। पशु सेवा विभागका अनुसार हालसम्म 55 वटा फार्म प्रभावित भएका छन् भने 4,79,156 वटा पंक्षी नष्ट गरिएको छ। गएको चैत 4 गते कोशी प्रदेशको सुनसरी स्थित उर्लाबारी 4 सुन्दर हरैचा क्षेत्रमा बर्ड फ्लू पुष्टि भएको थियो। त्यस यता मोरङमा 11 फार्म, झापामा 4 फार्म, ललितपुरमा 3 फार्म, भक्तपुरमा 2 फार्म, चितवन वारा नवलपरासी पश्चिम र महोत्तरी मा एक एक फार्म प्रभावित भएका छन्। सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर उमेश दहालले संक्रमण नियन्त्रणका लागि रोग द्रुत कार्यटोली परिचालन गरिएको बताउनुभयो।
15: विषाणुबाट सर्ने रोग भएको नाताले अब यो त्यो सकेसम्म हामीले पहिले भने जहाँ बर्ड फ्लू देख्छौ त्यो भाइरस फेरि नियन्त्रित अवस्थामा राखेर त्यसलाई फैलिन नदिन, संक्रमण थप फैलिन नदिनको लागि हामीले प्रयास गर्ने हो। यो विषाणुबाट सर्ने रोग हो, विषाणु चाहिँ अब जसरी पनि सर्न सक्ने भयो। एउटा त त्यो संक्रमित चाहिँ पन्छी र पन्छी लसुसबाट चाहिँ हुन सक्ने भयो, त्यसपछि यो जंगली चराहरूमा पनि कहिलेकाहीँ समस्याहरू देखिएको छ, त्यहाँबाट पनि आउन सक्ने भयो। फार्मको उचित सरसफाइ भएर पनि त्यहाँबाट आउन सक्ने भयो होइन। त्यसैले गर्दाखेरि आफ्नो फार्ममा व्यवस्थित तरिकाले कुखुरा पालनहरू गर्नु पर्यो, आफ्नो फार्मलाई सरसफाइ गर्नु पर्यो।
12: संक्रमण नियन्त्रणका क्रममा देशभर 6,94,193 वटा अण्डा तथा 1,82,775 किलोग्राम दाना नष्ट गरिएको छ। नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार साउनदेखि वैशाखसम्म रेमिट्यान्स आप्रवाह 41.2% वृद्धि भई 19,16,40,00,000 रूपियाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर 13.3% मात्रै रहेको थियो। यातायात व्यवस्था विभागले मापदण्ड विपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारी साधनमाथि कार्यवाही गर्ने भएको छ। विभागका अनुसार पछिल्लो समय अत्यधिक चम्किला लाइट र चर्को आवाजका हर्न प्रयोग गरेको गुनासो बढ़दै गएकाले यस्ता कार्य गर्नेमाथि कार्यवाही गरिने जनाएको हो। सवारी निरीक्षण तथा परीक्षण मापदण्ड 2074 अनुसार हेडलाइटको प्रकाश र हर्नको आवाजको सीमा तोकिएको छ। नियम विपरीत बत्ती तथा हर्न प्रयोग गरेको पाइएमा कानून अनुसार कस्तो कार्यवाही हुन्छ? सीआईएनसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश सुवेदीले भन्नुभयो,
16: सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 164 उल्लेख भए अनुसार ध्वनि निषेध गरिएको क्षेत्रमा चाहिँ कसैले पनि हर्न बजाउन पाउँदैन। यदि त्यसरी हर्न बजाउनु भएको छ भने उहाँलाई चाहिँ त्यो कसुर अनुसार चाहिँ पहिलो चोटिकोलाई चाहिँ 500 जरिवाना गरिने, दोस्रो चोटिकोलाई 1,000 र तेस्रो चोटिकोलाई चाहिँ 1,500 जरिवाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ।
12: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान लाग्नुभएका एन्फाका अध्यक्ष पंकज विक्रम नेमुवाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ। अध्यागमन विभागका अनुसार राष्ट्रिय खेलकुद परिषदको सिफारिशमा उहाँहरूको राहदानी अझै कालो सूचीबाट फुकुवा नभएकाले विदेश जान रोक लगाइएको हो। एन्फाको आर्थिक अनियमिततावारे छानबिनका क्रममा नेमुवाङ सहित 24 पासपोर्ट कालो सूची राखिएको थियो।
0: सुशीला श्रेष्ठ। नेपाली कांग्रेसमा सदस्यता अध्यावधिको विषयलाई लिएर दुई धार।
10: यो नयाँ पुस्ताका नाउँमा भएको महत्वाकांक्षा र पुराना पुस्ताले अनुभव गरिराखेको अपमान, यो दुईटा कुराको बीचको द्वन्द हो। र
0: कार्यकर्तामा अन्यलता कायमै, रिपोर्टसँगै जलवायु परिवर्तनको असर कम गर्न अप्नाउन सकिने उपाय सहितको विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
19: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक कॉमन एक, शक्तिशाली 4 एन्टेनामा वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। 15 महाधिवेशनको संघारमा रहेको कांग्रेसमा गुटगत विवाद चरम बिन्दुमा पुगेको छ। संस्थापन र संस्थापन इतरबीचको सदस्यता अध्यावधिक विवादले कांग्रेसमा यस्तो अवस्था आएको हो। सदस्यता अध्यावधिक गर्न थप गरिएको समय सकिन 2 दिन बाँकी रहँदा हालसम्म करिब 5.5 लाखले अध्यावधिक गरेका छन्, जुन पहिलेको तुलनामा झण्डै 2.5 लाखले कम हो। पछिल्लो समय नेताहरूबीच आरोप प्रत्यारोपले कार्यकर्तामा थप अन्यलता बढ़ेको छ।
1: आन्तरिक विवादका कारण नेपाली कांग्रेसको सदस्यता अध्यावधिक उत्साहजनक बन्न सकेको छैन। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वले गरेको निर्णयमा पूर्व सभापति शेरबहादुर देउवा, डाक्टर शेखर कोइराला पक्षीय नेताहरू असन्तुष्ट बन्दा सदस्यता अध्यावधिकमा कार्यकर्ताको चासो कम देखिएको हो। आसन्न 15 महाधिवेशनको संघारमा सदस्यता अध्यावधिक गर्न पछिल्लो पटक थपिएको समय पर्सिसकिँदैछ। अन्तिम पटक थप गरिएको समय सकिने लाग्दा आधा सदस्यहरूले अध्यावधिक गरेका छन्। सदस्यता व्यवस्थापन समितिका सदस्य सहमहामन्त्री प्रकाश रसाइलीले भन्नुभयो,
21: हाम्रो 5,02,381 हो, करिब करिब हामी 50 जति पार्टीको नेतृत्व सहित अफिसको प्राविधिक विज्ञहरू सहित सचिवालयका साथीहरू बसिरहेका छौँ। जसले हिजो चुनावमा असर गरे, जसले नेतृत्व असफल बनाउन खोजे, उहाँहरूले भन्नुभएको कुरा हो। दुई दिनपछि कंग्रेसको क्रियाशील सदस्य अध्यावधिको संख्या पर्सि साँझ राति 12 बजीसम्म त आइहाल्छन्, त्यही भएर यसलाई अनेसा लिनु हुँदैन।
1: कांग्रेसको 14 महाधिवेशनमा 8.5 लाख क्रियाशील सदस्य थिए। 15 महाधिवेशनमा आइपुग्दा क्रियाशील सदस्यको संख्या आधाले घट्ने अनुमान गरिएको छ। अन्तिम पटक थपिएको अध्यावधिक गर्ने समयमा पनि उत्साहजनक सहभागिता नहुँदा संख्या स्वत घट्नेछ। समितिले अध्यावधिक नगर्ने नेता तथा कार्यकर्ताको क्रियाशील सदस्यता खारेज हुने बताउँदै आएको छ। 15 महाधिवेशनमा सहभागी हुन विशिष्ट परिचय पत्र एनसीआईडीलाई प्रमुख आधार बनाएर अध्यावधिकको अभियान चलाएकाले अनिवार्य भनिएको हो। तर अभियानलाई पूर्व सभापति शेरबहादुर देउवा पक्षीय नेता कार्यकर्ताले अस्वीकार गर्दै आएका छन्। कांग्रेस नेता मीन विश्वकर्माले अध्यावधिकका नाममा क्रियाशील सदस्यता खारेजीसम्मको निर्णय पार्टीका लागि घातक हुने भन्दै तत्काल सच्याउनुपर्ने माग गर्नुहुन्छ। जेएनजी आन्दोलन, नेता कार्यकर्तामा देखिएको निराशा, पार्टी नेतृत्व बीचको आन्तरिक विमेल लगायत हालै सम्पन्न निर्वाचनको परिणामका कारण पनि अध्यावधिकमा चासो नदेखिएको भन्दै यसअघि नै नवीकरणलाई सदर गर्नुपर्ने उहाँको भनाइ छ।
22: केही साथीहरू अब 15 महाधिवेशनका लागि पुसमै नवीकरण गरिसक्नु भएको छ, त्यो दोहोऱ्याएर किन गर्नु पर्यो भन्ने यस्तै तर्क गरेर त्यसमा उत्साहित नभएको। गगन थापा विभागीय प्रमुख भएकै बेला 2082 पुस 10 गते भित्र करिब करिब 6 लाख पुरानोले नवीकरण गरेको र बाँकी 5 लाख नयाँ सदस्य बाहिर सदस्यता पठाएको हो। अब त्यसलाई चाहिँ नमानेर, मान्यता नदिएर अब म सभापति भएपछि मैले अध्यावधि गर्छु, त्यसलाई मात्रै भाग लिन दिन्छु भनेपछि थोरै चाहिँ संस्थापन पक्षबाटै इगोको टकराव चाहिँ भएकै हो।
1: कांग्रेसले आगामी असोज 9-14 गते 15 केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशन तयारी स्वरूप वैशाख 1 गतेदेखि शुरू भएको अध्यावधिक अभियानको समयसीमा जेठ 28 सकिँदैछ। अध्यावधिक अभियानले आगामी महाधिवेशनमा नेतृत्व चयनमा प्रभाव पार्ने कतिपय नेताहरूको आकलन छ, जसले गर्दा नेतृत्वका बीच संघर्ष प्रष्ट देखिन्छ। सदस्यता अध्यावधिकलाई संस्थापन र संस्थापन इतरका नेताहरूले प्रतिष्ठाको विषय बनाइरहेका छन्। यस बीचमा नेताहरू बीच पटक पटक छलफल भए पनि सहमति भने जुट्न सकेको थिएन, जसले गर्दा नेता कार्यकर्तामा अध्यावधिकका विषयलाई लिएर अन्यलता बढ़दै गएको छ। राजनैतिक विश्लेषक तथा कांग्रेस जानकार पुरूषोत्तम दाहालले पार्टीलाई रूपान्तरण गर्नुको विकल्प नभएको बताउनुहुन्छ।
10: र पुराना पुस्ताले अनुभव गरिराखेको अपमान, यो दुईटा कुराको बीचको द्वन्द हो र त्यो द्वन्दलाई समाधान गर्ने सूत्र सायद काँग्रेससँग फेला परेको छैन। सदस्यहरू नरहने अवस्था चाहिँ अहिलेको केन्द्रीय कार्य समितिले गर्यो र अरूले गरेनन् भने मलाई लाग्छ आफ्नो आफ्नो बाटो रोज्नुपर्ने स्थिति हुन्छ उनीहरूलाई।
1: काँग्रेसमा गुटको राजनीति नयाँ होइन। 15 महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न नसकेको भन्दै तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन सम्पन्न गर्नुभयो। विशेष महाधिवेशनबाट आएको नेतृत्वका विरूद्धमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षीय नेताले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए। सर्वोच्चले थापा नेतृत्वलाई आधिकारिकता दिएसँगै काँग्रेसभित्र चरम असन्तुष्ट बढ़दै गएको छ। गुटका कारण गत फागुन 21 सम्पन्न निर्वाचनमा दोस्रो पार्टीमा खुम्चिएको काँग्रेसभित्र अहिले सदस्यता अध्यावधिक आन्तरिक विवादको जड़ बनेको छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। लैंगिक समानता जलवायु परिवर्तनले प्रभाव पार्दै
23: उनीहरू समस्याबाट त्यति उम्किन सक्दैन कि भनेर, खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त, टेबलमा बसेर डिस्कसन गरेर त हुँदैन।
0: महिलामाथि हुने असर न्यूनीकरणका लागि अप्नाउनु पर्ने नीति विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
24: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कम
1: देशो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
4: जलवायु परिवर्तनका कारण महिलामा पर्ने प्रभाव के होला, असर न्यूनीकरणका लागि के गर्न सकिन्छ होला? नमस्कार, कार्यक्रम हेलो मौसममा स्वागत छ, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा हामी लैंगिक समानता र जलवायु परिवर्तनको असर न्यूनीकरणको क्षेत्रमा क्रियाशील दिव्या गुरूङसँग कुराकानी गर्दैछौ।
5: जलवायु परिवर्तनले ल्याएको असर चाहिँ कुनै पर्छ भन्दा जसको चाहिँ सम्पत्ति जुनै पनि किसिमको सम्पत्ति कम भएको एकदमै गरीब अथवा पहुँच नभएको व्यक्तिहरूको हो नि त। उनीहरूलाई बुझ्नु, उनीहरूको लागि उनीहरूकोमा गएर समय बिताएर बुझ्ने गर्नेमा चाहिँ लगानी नै कम भएको छ। अनि त्यसमा ध्यान कम हुँदा रिपर्कसन के हुँदो रहेछ भने जस्तो किसिमको माथिबाट प्रविधि त्यो एरियामा लगानी पनि कम, अनि त्यो किसिमले नहेर्दाखेरि ध्यान पनि कम हुँदाखेरि लगानी आउँदा चाहिँ एकदम माथि फ्यातुलो हुँदाखेरि जलवायु परिवर्तनबाट जुन चाहिँ असर भएकोलाई हामीले गरेको भनेर खुसी त हुन्छौँ है, यति प्रोजेक्ट गर्यो उति प्रोजेक्ट गर्यो, तल त चेन्ज भएको हुँदैन, तल त परिवर्तन आएको हुँदैन, त्यसले गर्दा उनीहरू समस्याबाट त्यति उम्किनु सक्दैन कि भनेर, त्यसले गर्दा मैले चाहिँ त्यो एरियामा चाहिँ ध्यान धेरै दिनुपर्छ, लगानी हुनै पर्छ, पैसामा होस्, ज्ञानमा होस्, तरिकामा होस्, उनीहरूलाई बुझ्ने शक्ति, अब भनौँ न एउटा दलित महिला खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त, टेबलमा बसेर डिस्कसन गरेर त हुँदैन।
6: जे जति प्रविधि अथवा सहयोग जे जति जान्छ त्यो समग्र किसानलाई नै पुगिरहेको छैन। महिला, आदिवासी, जनजाति अथवा लैंगिक अल्पसंख्यक त्यो समुदायतर्फ हामीले ध्यान दिन सक्यौं अथवा सकेनौं अथवा दिएको भए यो चाहिँ राम्रो हुन्थ्यो भन्ने लाग्छ।
5: त्यहाँ ध्यान पुगेको छैन, के जानुपर्ने त, कसकोमा जानुपर्ने भने त्यो विश्लेषणै राम्रो भएको छैन होइन। अब जनजाति भन्यो, कहाँको जनजाति, जनजातिमा धनी गरिब, अब अरू दलितहरू पनि त छेत्री बाहुनहरू धनीहरू छ, कहाँ जाँदैछ भने त्यो विश्लेषण जुन चाहिँ किसिमको हामीले विविधताको विश्लेषण गर्नुपर्ने स्पेसिफिक जलवायु परिवर्तनमा चाहिँ एकदमै इम्पोर्टेन्ट छ होइन, त्यो विश्लेषण चाहिँ एकदमै कम भइरहेछ। त्यो विश्लेषण कम हुँदाखेरि प्रोग्राम प्लानिङ पनि त्यसरी हुँदो रहेछ।
6: ऐतिहासिक रूपमा जो पछाडि पारिएको अथवा वास्ता नगरिएको ध्यान नदिएको भन्ने एउटा भयो, अर्को परिस्थिति अनुसार त्यो आइराख्ने फेरबदलको कारणले, र त्यो दुइटैलाई फेरि एकीकृत गरेर हामी फरक ढंगबाट व्यवहार गर्नुपर्छ भन्ने चाहिँ लैंगिक रूपमा त्यो सैद्धान्तिक रूपमा भयो। त्यस्तो खालको व्यवहार अथवा त्यस्तो खालको अध्ययन अनुसन्धान कहीँ भएकै छैन नेपालमा, अथवा कतै कतै भएको छ तर त्यो पुग्दैन भन्ने लाग्छ।
5: अनुसन्धान चाहिँ भएको छ, एकदम मान्छेलाई क्लियर पनि छ, अब त्यो डेप्थमा क्लियर कम्पाउन्डेड प्रकारले हेर्ने क्लियरिटी त अलिक कमै छ, विश्लेषण रिसर्चहरू चाहिँ धेरै भएको छ, तर जब लगानीमा तल काम गर्नु जान्छ नि त्यहाँसम्म माथि मात्रै भएर नहुँदो रहेछ क्या, मन त एकदमै छ नि गर्नु, तर त्यो सिप पनि चाहिने रहेछ, त्यसमा सिप साथसाथै लगानी मैले धेरै फेरि मैले घरिघरि भने जस्तो लाग्छ, तर लगानी पनि चाहिन्छ। हामीले जानेको त्यो जुन चाहिँ समस्या भनेर त समस्या पहिचान त गर्यौं होइन, तर समस्या पहिचान गरिसकेपछि त्यसलाई कसरी गर्ने भन्ने पनि एउटा सिप भन्नु, त्यो सिपमा चाहिँ लगानी कम छ, पहिचान गरिसक्यो त्यहाँ जानु त अर्कै किसिमको स्रोत सिपहरू चाहिला, त्यसमा पनि ध्यान चाहिँ कम छ।
6: जस्तो मानु तीन तहको सरकार छ भने उनीहरूले कसरी काम गर्न सक्छन् ताकि जलवायु परिवर्तनको असर कम गर्दै अनुकूलता खोज्दै उत्पादन बढाउन सक्छन् एउटा कुरा, फेरि किसानभित्र पनि जो अल्पसंख्यक सीमान्तकृत दलित महिलाको जुन खालको छ उनीहरूलाई पनि यसमा उत्पादनमा सहभागी गराउनको लागि के कुरामा हामीले सुधार्न आवश्यक छ,
5: चाहे त्यो माथिको लेभलको प्लानिङ होस् चाहे तल्लो वडा लेभलको प्लानिङ होस्, त्यो प्लानिङमा उहाँहरूको जुन चाहिँ समस्या, उहाँहरूको निड अथवा उहाँहरूको भनौँ न ज्ञान चलाउनु पर्ने के छ त्यसको पहिचान गरेर त्यहाँनिर प्लानिङमा चाहिँ हाल्नु पर्यो। त्यहाँनिर नै मिसन यो चाहिँ होइन भनेपछि त अन्त कहाँबाट लगानी गर्ने के गर्ने कुरा आयो नि त होइन, त्यसले गर्दा फर्स्ट एन्ड फरमोस्ट त त्यसमा हाल्नु पर्यो। प्लानिङमा पसिसकेपछि तल जाँदाखेरि अहिले कस्तो भइरहेछ भने कृषिमा चाहिँ यति यो एकदम क्लाइमेट स्मार्ट एग्रिकल्चर गर्नुपर्छ है भनेर लागिरहेछ होइन, तर अब त्यहाँ लागेको छ लगानी र सिपको चाहिँ 1,00,000 लागेको छ भने प्लानिङमा गर्छ 10,000 भनेपछि त ठुलो ग्याप हुन्छ, बजेटरी ग्याप पनि हुन्छ, कहाँ लानु के लानु, अनि पछि काम नगरिकन जे महिना दिवसमा त्यो पैसा सकेर आउँछ, कहाँ लाउनु लाउनु लाउनु त पर्यो, त्यसले गर्दा त्यो बुझाइमा चाहिँ एकदमै कम छ। तर फ्रन्ट लाइनमा जुन इन्भेस्टमेन्ट हुनुपर्छ नि वडा लेभल र गाउँ लेभलमा चाहिँ त्यहाँनिरको चाहिँ ध्यान कम भएकोले गर्दाखेरि जति नै ठुल्ठूलो कुरा गरेर विश्लेषण गरे पनि त्यहाँ अन्तिम रूपमा त्यो जस्तै अब लिभ नो वान बिहाइन्ड भन्छ नि, लिभ नो वान बिहाइन्डको उसमा पुग्नु पर्नेमा चाहिँ अलिकति हामी फेल खाएकै हो।
6: परम्परागत सिप र क्षमताको कुरा गर्नुभयो, पहिले पहिले अब मौसम कसरी परिवर्तन हुँदैछ र कसरी खेतीपाती गर्ने भन्ने कुरा बुढापाकाहरूले पछिल्लो पुस्तालाई त्यो सुनाउने एउटा अवस्था अभ्यास थियो भनौ न। सिङ्गो जमिन बाँझो भइराख्ने र खेतीयोग्य जमिनमा घरहरू बनाउने क्रम चल्यो र वैदेशिक रोजगारीको नाममा वृद्ध अवस्थाका व्यक्तिहरू मात्रै गाउँमा बस्ने अवस्था छ। हामीसँग भएको परम्परागत ज्ञान र सिप, त्यसमा पनि विशेषतः लैङ्गिक हिसाबले महिला होला अथवा अरू समुदायको होला, त्यो ज्ञान र सिपको संरक्षणको लागि यो जुन बहस हुनु पर्थ्यो त्यो भइराखेको छ कि अथवा त्यो भइराखेको छैन, अब त्यो हुन आवश्यक ठान्नुहुन्छ यहाँले?
5: नभएको होइन, भइरहेछ। संस्था सिपेट जस्तो संस्थाहरूले धेरै गरिराखेको छ होइन, इन्डिजिनियसको लागि हाम्रो दलितै कम्युनिटीहरूको पनि भइरहेको छ। तर त्यो बहस चाहिँ कस्तो किसिमको हुँदो रहेछ भने डिस्कसन गर्दा उहाँहरूकोबाट साँच्ची नै ज्ञान ल्याएर उहाँहरूलाई साँच्ची नै इन्भल्भ गरेर ल्याउने भन्ने किसिमको अज्ञान मैले आउँछु। एउटा सिप त चाहे नि, कसरी चाहिँ उहाँहरूले सिकेको चिजहरूलाई चाहिँ हाम्रो प्लानिङमा ल्याएर उनीहरूलाई चाहिँ अगाडि बनाउने भन्नेमा चाहिँ हामी विज्ञहरू नै अगाडि भएर उनीहरूको सिप यो छ है भनेर लिने एक्सट्राक्सन खालके लिएर अनि अप्लाई गर्दाखेरि काम नलाग्दो रहेछ। तर उहाँहरूलाई नै ड्राइभर सिटमा राखेर हाम्रो तरिका नै डिफ्रेन्ट गर्नु, चेन्ज ल्याउनु पर्छ भने त उहाँहरूको सिप छ भने त उहाँहरूलाई त अगाडि राख्नु पर्यो नि त। तर अहिले चाहिँ कस्तो भएर चाहिँ उनीहरूको सिप चाहिँ चला भनेर, अब त्यो सिप पनि चला भन्नेमा कस्तो छ भने कुन चाहिँ मान्छे चाहिँ आएर मौका पाएको छ त उनीहरूको पनि त बारीमै नगएको लिडरहरू आएर बस्दैछन्, त्यहाँ पनि गेट किपरिङ भइरहेछ क्या। बारीमा नजाने चाहिँ ल इन्डिजिनियसको नाममा चाहिँ भनौँ सदरमुकाममा बस्ने व्यक्तिहरूको बढी रियल फार्मर्स रियल गर्नेकोमा चाहिँ त्यस्तो किसिमको अभ्यास चाहिँ कमै भइरहेको जस्तो लाग्छ, काम पनि कमै भइरहेको जस्तो लाग्छ।
7: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
3: प्रधानमन्त्री बालेन्द्र शाहले छैटौं पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ। नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियताक्रम पनि हेरफेर गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आज पनि संसदको दुवै बैठक अवरूद्ध गरेका छन्। संघीय संसदका दुवै बैठक अवरूद्ध गरेपछि विभिन्न नीति निर्माणको काम प्रभावित बनेको छ। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ। साढे दुई महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ। नेपाली कांग्रेसको विवाद चुलिँदै गएको छ। नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिटेन्स अर्थात विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ। र फिफा विश्वकप 2026 उद्घाटन समारोहमा सहभागी हुन जान लागेका इन्फाका अध्यक्ष पंकज विक्रम नेमङ र महासचिव किवा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ। साढे दुई महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ। नेपाली कांग्रेसको विवाद चुलिँदै गएको छ।

0: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
1: बिस्तारा कुरिरहेका छन् जसले पिँढी आँगन कुरिरहेका छन् ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठुलो न्याय हुन सक्छ।
2: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
3: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
4: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
0: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक।
5: अहिले रातको 8 बजे
6: हजुरको रेडियो 102.1 मेगाहर्ज।
7: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
8: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
7: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्ग का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
8: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
7: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
8: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
7: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0342 95 51 20 16 16 98 43 36 91 94
7: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: ढुंगेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते सदैं धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230 9767564429
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
4: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
4: त्यसो भए ध्यान दिएर सुन्ने।
5: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक

0: उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
2: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: मर्जु म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: हार्दिक धन्यवाद भूपाल जी, नमस्कार।
1: तपाईँहरूले चाहँदा नचाहँदै पनि गृहमन्त्रीमा सुदन गुरुङको कमब्याक भयो, के छ टिप्पणी?
2: होइन, हामीले यसमा चाहने नचाहने कुरा त्यसको कुनै अर्थ छैन।
1: हजुर,
2: त्यो सरकारको कुरा हो, कसलाई बनाउने भन्ने कुरा होइन।
1: हजुर,
2: उहाँहरूसँग मेजोरिटी छ, मेजोरिटीको सरकारले आफ्नो मन्त्री कसलाई बनाउने, आफ्नो कुन मन्त्री कसलाई बनाउने भन्ने कुरा, त्यो उहाँहरूको दलको कुरा, उहाँको सरकारको कुरा, प्रधानमन्त्रीको विवेकको कुरा हो। तर हाम्रो प्रश्न यति मात्रै के हो भने भज्जा मजाक चाहिँ गर्नु हुँदैन होइन।
1: हजुर,
2: र एक प्रकारको आफै धामी झाँक्री हुने, आफै बोक्सी हुने, है, सुन पानी चम्किने, यस्ता खालका चाहिँ सुशासनका भद्दा मजाक एउटा चाहिँ यो यस्तो चाहिँ गर्ने कुरा, यो एक प्रकार जस्तो कि अब सुदनजीका विषयमा यति धेरै प्रश्नहरू उठिसकेपछि होइन, त्यसको चाहिँ न्यायिक छानबिन हुनुपर्थ्यो अथवा संसदीय छानबिन हुनुपर्थ्यो।
1: न्यायिक छानबिन त भएकै हो,
2: आफूले संसदीय छानबिन कहाँ भयो त नि,
1: न्यायिक त भयो।
2: छानबिन समिति त्यस्तो मानिँदैन, त्यो कहाँ न्यायिक हो, त्यो त अदालतबाट हुनु पर्यो नि न्यायिक भनेको।
1: हजुर हजुर,
2: त्यो चाहिँ एउटा उहाँहरूले आफैले एउटा चाहिँ त्यो त्यही त नि, सुन पानी छर्किनका लागि एउटा चाहिँ कथित आयोग बनाउने, आफूलाई मन परेको मान्छेहरू राखेर त्यो चाहिँ सुनपानी छर्किनका लागि, अनि त्यो आयोगलाई एउटा निश्चित म्यान्डेट दिने, निश्चित एउटा कार्यदेश दिएर यसो यसो यसो गर भन्दा चाहिँ त्यो,
1: अनि त्यो आयोगले छानबिन गर्दाखेरि त देशको सिस्टमलाई दोष देखाए व्यक्तिलाई होइन नि त,
2: त्यो रोबोट आयोगको केही अर्थ छैन। अनि त्यो रोबोट आयोगले जे प्रतिवेदन दियो अनि यसो गऱ्यौं भनेर फेरि त्यही कुरा दोहोऱ्याउने कुराको केही अर्थ छैन। यो लोकतन्त्रको खिचिटुरी हो, यो सुशासनको भद्दा मजाक हो होइन।
1: हजुर,
2: र उहाँहरूले आफूले आफूलाई नङ्ग्याउने कोसिस गर्नु भएको छ भन्ने हाम्रो कुरा हो।
1: अब गृहमन्त्रीमा उहाँको कमब्याक भएसँगै बोल्दा पनि तौलिएर जोखिएर निकै जोगिएर बोल्नु पर्ला नि फेरि, किनकि सिस्टमलाई खराबी देखाइसक्यो व्यक्तिलाई होइन त्यो समितिले।
2: म एउटा कुरा तपाईँलाई के प्रश्न पार्न चाहन्छु भने,
1: हजुर,
2: हामी लोकतन्त्रमाथि विश्वास गर्छौँ,
1: हजुर,
2: कानुनी शासनमाथि विश्वास गर्छौँ, कानुनी राज्यमाथि विश्वास गर्छौँ, विधिको शासनमाथि विश्वास गर्छौँ। त्यसकारण लोकतन्त्रमा कानुनी राज्यमा विधिको शासनमा सबै रहनुपर्छ होइन, कोही मान्छे पनि त्योभन्दा माथि हुँदैन।
1: हजुर,
2: त्यसैले चाहिँ सुशासन कायम गर्ने कुरा, कानुनी राज्य कायम गर्ने कुरा, विधिको शासनलाई स्थापित गर्ने कुरामा सरकारले पनि ध्यान दिने हो, हामी सबैले पनि ध्यान दिने हो।
1: हजुर,
2: त्यसैले को मान्छे चाहिँ गृहमन्त्री भयो, को मान्छे कुन मन्त्री भयो भन्ने कुराले केही पनि अर्थ राख्दैन, र कोही डराउनु पर्ने, कोही चाहिँ तपाईँको खुसी हुनुपर्ने छैन होइन। सबैले कानुनको कसैले कानुनको कार्यान्वयन गर्ने कुरा, कसैले सबैले र सबैले कानुनको पालना गर्ने कुरा हो होइन, पालना त सबैले गर्नु पर्यो नि। त्यसैले गृहमन्त्री हुँदैमा उसलाई जे मन लाग्छ त्यो गर्न पाउँछ होला र यो देशमा,
1: अनि डराउनु र तरङ्गित हुनुपर्ने चाहिँ एमाले पङ्क्ति बढी के कारण पनि भन्ने सुनिन्छ भने, यो तथ्य पनि छ, यो सरकार बन्दै गर्दा चाहिँ 13 गते रातिदेखि उहाँ गृहमन्त्री भएदेखि नै एमाले त तरङ्गित छ नि, एमाले पङ्क्ति
2: ठिक छ, हामी होइन ठिक छ नि, म भन्दैछु त, न बिराउनु न डराउनु भन्छ नि, कमी कमजोरी जसले गरे पनि तपाईँको राज्यको कानूनले त्यसलाई होइन चाहिँ आकर्षित हुन्छ, राज्यको कानूनले चाहिँ दोषी ठहराएपछि जो पनि दोषी ठहरिन्छ, तर त्यसको चाहिँ निष्पक्ष सत्य तथ्य यथार्थमा आधारित रहेर गर्नु पर्यो। आग्रह प्रभावले राखेर प्रतिशोध साधेर कसैलाई डाम्ने, बदनाम गर्ने, बेइज्जत गर्ने, प्रतिशोध साध्ने कुरा त त्यो लोकतन्त्रकोमा मानिँदा पनि मानिँदैन। त्यसका विरुद्ध मैले तपाईँलाई भने नि, हामी त्यस्तो कुरा त त्यस्तो चाहिँ अधिनायकवादी तानाशाही होइन, कानुनी चाहिँ प्रतिशोध छान्ने गरी चाहिँ आफूलाई मन नपरेका मान्छे छानी छानी ठिक पार्ने यदि कसैले सोध्छ भने त्यो दिवा सपना हो। हामी अब ज्ञानेन्द्र शाहसँग त हामी लडेर आयौँ भने, अब यो लोकतन्त्रमा जनमतबाट बनेको सरकार जुन व्यवस्था ल्याउनका लागि हामीले ठुलो बलिदान गरेका छौँ, संघर्ष गरेका छौँ, मैले तपाईँलाई संसदमा पनि भनेको छु, बाहिर मिडियामा पनि भनेको छु, यो व्यवस्थाका त हामी निर्माता हौ, यो सदनका हामी निर्माता हौ होइन, अनि यही हामी निर्माता भएको व्यवस्थामा बनेको गृहमन्त्री सरकारसँग डराउनु पर्ने के छ र है, त्यो छैन। हाम्रो कुरा यति डराउने होइन, बरु चाहिँ हाम्रो के हो शुभकामना भने, राम्रो गरोस्, कानुनी राज्य र विधिको शासनलाई स्थापित गरोस्, त्यसलाई आधार मानेर सुशासनको काम गरोस्, भ्रष्टाचार नियन्त्रण गरोस् होइन, विकास निर्माणका काम गरोस्, रोजगारी सृजना गरोस्, आर्थिक वृद्धि दर गरोस्, स्वास्थ्य शिक्षा निशुल्क प्राप्त हुने, सबैको पहुँचमा पुर्याउने कुराको अगुवाई गरोस्, युवाहरू चाहिँ विदेशबाट यहाँ आउन् होइन, रोजगारी पाउन्, देश बनोस्, एकदम देशले चाहिँ उत्पादन उत्पादकत्व बढोस् होइन, उत्पादनमा वृद्धि होस् है, निर्यात बढोस्, आयात घटोस्, देश चाहिँ एउटा सुखी नेपाली समृद्ध नेपालको दिशामा अगाडि बढोस् भन्ने हाम्रो चाहना हो नि।
1: तथापि गृहमन्त्री उहाँहरूको निर्णयको कुरा हो, भद्दा मजाक र यो तपाईँहरूको रिजर्भेसन र विमति त छँदैछ। अर्को चाहिँ अब हुन त उहाँलाई रासोपाले समर्थन गरेर म्याग्दीबाट जितेर आउनु भएको हो, अप्रत्यक्ष रूपमा मानिसहरूले रासोपा नै पनि भन्थे, अब विज्ञ मन्त्रीको रूपमा विज्ञान प्रविधि तथा नवप्रवर्तनमा महावीर पुनलाई रासोपाले जिम्मा लगायो, यसका प्रति चाहिँ स्वागतयोग्य निर्णय भनेर ताली पड्काउनुहुन्छ कि विपक्षीबाट शुभकामना दिनुहुन्छ कि यसमा पनि तपाईँहरूको के विमति छ?
2: होइन, यसमा त मैले अघि भनिहालेँ नि, त्यसबाहेकका अब चाहिँ मान्यहरूबाट त कसलाई मन्त्री बनाउने, कुन मन्त्री बनाउने भन्ने कुरा त उहाँहरूको विवेक, उहाँहरूको निर्णय कुरा हो, होइन? त्यसैमा महावीर पुन एउटा अब निष्कलङ्क व्यक्ति, एउटा चाहिँ इच्छा शक्ति भएको मान्छेलाई बनाउने कुरा, मान्य सदस्य हुनुहुन्छ प्रतिनिधि सभाको, त्यो पनि अब स्वतन्त्र निर्वाचित भएर आउनु भएको छ, उहाँलाई बनाउने कुरा त यो त सकारात्मकै कुरा छ नि, यो एउटा राम्रो पनि हो, राम्रो कुरालाई त राम्रो पनि भन्नुपर्छ, होइन? यसलाई किन हामीले नराम्रो भन्नुपर्ने अथवा अस्वीकार गर्नुपर्ने, यसलाई चाहिँ हामीले विभिन्न ढंगले टिका टिप्पणी गर्नुपर्ने कुनै छैन, एउटा सकारात्मक कुरा नै हो, अझ भन्यो भने गुड कल्चर पनि हो,
1: होइन? आफ्नै पार्टीको मात्रै मान्छे चाहिँ रहन्छ भन्ने एउटा क्षमता बढ्नका लागि
2: जस्तो होइन, एकछिन तपाईँले अहिले उत्तर दिइसक्नु भयो, आफ्नै
1: अरूले भन्छन् भनेको, मैले त भनेको होइन, यो अरूले
2: भारत राष्ट्र पनि हो नि, उहाँ संसदमा एक किसिमले भूमिका खेलिरहनु भएको थियो, सरकारलाई समर्थन गरिरहनु भएको थियो, विपक्षी बेन्चमा बसेर,
1: हजुर,
2: अब निर्वाचनमा पनि राष्ट्रपतिले उहाँको ठाउँमा उम्मेदवारी उठाएन, उहाँ राष्ट्रपतिकै एउटा होइन उम्मेदवार जस्तै भएर जित्नु आउनु भएको, त्यसो भएको हुनाले उहाँलाई बनाउनमा राष्ट्रपतिको पनि कन्ट्रिब्युसन राम्रै थियो, र उहाँले पछिल्लो समय चाहिँ विपक्षी बेन्चमा बसेर विपक्षीका तर्फबाट अझै राष्ट्रपतिलाई पनि राम्रै साथ सहयोग गरिरहनु भएकै थियो,
1: तर उहाँहरूको राष्ट्रपतिको खास गरी छाती त उधारै देखिन्छ, हेर्नुहोस् हर्क साम्पाङ त्यति धेरै कटु आलोचक हुनुहुन्छ, उहाँकै पार्टीलाई उपसभामुख पनि दिएकै हो,
2: यस्तो हो, त्यो उहाँले दिएको होइन, त्यो संविधानले दिएको हो, कोही न कहिले त दिनुपर्छ नि त विपक्षी बेन्चमा,
1: होइन त्यो त राष्ट्रपतिलाई दिन सक्थ्यो होला अथवा कंग्रेसलाई दिन सक्थ्यो होला,
2: त्यसमा उहाँहरूको के हो, त्यो उहाँहरूको जान्ने कुरा हो, होइन? त्यो उहाँहरूले चाहिँ चाहेर एकदम चाहिँ उहाँहरूले एकदम मन लागेर उदार भएर दिएको होइन, संविधानले दिएको हो, संविधानिक व्यवस्था हो, विपक्षी पार्टीको हुनुपर्ने, एउटा जुन दलको चाहिँ सभामुख छ, उपसभामुख चाहिँ फरक दलको हुनुपर्ने, होइन, सभामुख र उपसभामुख एउटै दलको एउटै पार्टीको हुन नपाउने, सभामुख र उपसभामुख चाहिँ एउटै लिङ्गको हुन नहुने, त्यो संवैधानिक व्यवस्था हो, त्यसो भएको हुनाले उहाँले जसलाई पनि दिन सक्नुहुन्छ नि, अब जसलाई दिए पनि त उधारै भन्नु, तपाईँले उधारै फराकिलो साथी भन्नुहुन्छ, तर कङ्ग्रेसलाई दिए पनि एमाले बाहेक उहाँले जसलाई पनि दिन सक्नुहुन्थ्यो, एमालेलाई दिनुहुन्न त्यो हामीले माग्नु पनि मान्दैनौँ, हामी त्यसमा दाबी पनि गर्दैनौँ, होइन? तर उहाँले जसलाई पनि दिन सक्नुहुन्थ्यो, त्यसमा अब उहाँले उहाँको लामो समय देख्यो, अब हर्क बालन भन्ने एक खालको छँदै थियो होला, त्यो कुरालाई पनि हेर्नुभयो होला, होइन? अब दुइटै मेयर भएर आउनु भएको नयाँ पार्टी भनेको यावत कुराहरूलाई हेरेर उहाँले चाहिँ हर्क जिल्ला
1: ओके, अब जिओसँग
2: हाम्रो कुनै पनि रिजर्भेसन छैन, त्यो ठिक छ,
1: ओके मान्छ्यू, अब खास गरी यी विषय बाहिर आए पछाडि अब गृहमन्त्रीले चाहिँ अनेक स्क्यान्डलहरू बाहिर ल्याउनुहुन्छ र तपाईँहरूले संसदमा उठाइरहेको विषय विषयान्तर हुन सक्छ भन्ने खालका टिप्पणीहरू पनि शुरू भएका छन्, यसका प्रति तपाईँ त्यहाँ आवाज उठाइरहेको एउटा कर्मशील माननीय भएको हिसाबले के लाग्छ त्यहाँ तपाईँहरूको, तपाईँ त साँच्ची बास्केटबल खेल्ने प्लेयर जस्तो गरी उफ्रिराख्नु पनि भएको थियो 17 गते, यो कायम रहन्छ कि अब यसबाट तपाईँहरू पनि बिर्सिनुहुन्छ, अरू स्क्यान्डलतिर भुलिनुहुन्छ?
2: अनि स्क्यान्डलको तपाईँहरूलाई म एउटा अनुरोध के गर्छु भने, तपाईँहरूले यस्ता खालका बुझाइहरू, यस्ता खालका शब्दहरू चाहिँ ख्याल गर्नुपर्छ, ध्यान दिनुपर्छ, होइन? हामीले कुनै स्क्यान्डल गरेका छैनौँ
1: तपाईँहरूले, होइन, अब मन्त्री गृहमन्त्रीज्यूले धेरैवटा स्क्यान्डललाई सार्वजनिक गर्नुहुन्छ, त्यसपछि तपाईँहरू विषयान्तर हुनुहुन्छ र तपाईँहरूले जे गरिराख्नु भएको छ 17 गतेदेखि मूलत प्रतिनिधि सभा नियमावली, मैले तपाईँहरूलाई भनेकै छैन नि त, तपाईँले ब्लेम लगाएकोले मैले त यसलाई क्लियरिफाई गर्नु पर्यो, तर तपाईँमाथि चाहिँ मैले त्यो ढिलो गरी संसदमा देखेको बास्केटबल खेल्ने खेलाडीलाई मात खुवाउने गरी त्यति फिट माथि उफ्रिन सक्नुहुँदो रहेछ भन्ने मैले पहिलोपटक देखाएको थिएँ,
2: म बास्केटबल खेलाडी पनि थिएँ नि त विगतमा,
1: ए ठिक छ, त्यसको प्रभाव देखिएको होला,
2: त्यो यतातिर नजाउँ, विषय यो होइन हाम्रो,
1: हजुर,
2: के भने प्रचलित कानूनलाई चाहिँ नि तपाईँको विपरीत, प्रचलित कानून विपरीत कसैले काम गरेका छन्, गतिविधि गरेका छन्, होइन, राज्यलाई चाहिँ तपाईँको कसैले राज्य विरुद्धका कामहरू गरेका छन् भने र त्यसमा छानबिन गर्छ, त्यसमा कारवाही गर्छ भने त हाम्रो स्वागतै हुन्छ, त्यसमा समर्थनै हुन्छ नि गृहमन्त्रीलाई, सरकारलाई, होइन,
1: हजुर,
2: यसमा कुनै दुईमत छैन, तर मैले तपाईँलाई स्पष्ट पार्न चाहन्छु, फेरि पनि प्रतिशोध राखेर पूर्वाग्रही भएर आफूलाई मन नपरेका मान्छेहरूलाई डाम्ने, बदनाम गर्ने, होइन, र रुल अफ लाई चाहिँ उहाँहरूले कानुन गर्नुहुन्छ भने त हामी त्यसमा, तर चाहिँ विभिन्न खालका चाहिँ कानूनलाई तोडमोड गरेर चाहिँ व्याख्या गरिकन, जसरी हिजो हाम्रो पार्टीका अध्यक्षलाई चाहिँ उहाँहरूले गर्नु, त्यस्ता ढङ्गले गर्ने कुरालाई चाहिँ त्यो क्षणिक न, त्यो सिटको थोपा जस्तै हो, त्यो हिउँको एउटा दल्लो जस्तै हो, त्यो एकछिन उहाँहरूले गर्नुहोला, तर त्यसले उहाँहरूलाई नै कमजोर बनाउँदै लैजाने जसरी हिजो गर्नु र उहाँहरूका पनि त्यस्तै खालका गतिविधि गर्ने र
1: यस्ता गतिविधिका लागि त तपाईँहरू शिरोमणि हो हिजोदेखि फेरि
2: होइन
1: यस्तो गतिविधिमा तपाईँहरूले 36 वर्षसम्म त्यसको चाहिँ जनक भएर काम गरिदिनु भएको छ त्यो सिक्नु स्वाभाविक छ नि नयाँ पुस्ताले अर्को सरकारले 36 वर्षका घटना घटना सम्झना लाउनु भयो भने सयौं आउँछन् एकपटक सम्झिनुहुन्छ त आफैले आफैलाई
2: एकदम एकदम धेरै सम्झेको छु एकदम धेरै चाहिँ हामीले स्मरणमा छन् कतिपय विस्मृतिमा भए पनि
1: तपाईँहरूले त यतिसम्म गर्नु भएको छ कुनै एउटा संस्कृत विश्वविद्यालयको प्राध्यापक भिसी विदेश जान खोज्दा पनि एयरपोर्टबाट फर्काइदिएको सम्मका घटना छन् शरीर नियन्त्रणसम्म लिएका सम्मका घटना छन्
2: तपाईँ सुन्नु न तपाईँ प्रवक्ता नबन्नु कि सरकारको
1: म प्रवक्ता भने होइन प्रश्न गरेको नि
2: त्यो प्रश्न होइन त्यो प्रवक्ता भनेको कुरा भयो
1: गलत हो मैले भनेको कुरा
2: उहाँले पनि उहाँ तपाईँले थाहा छ उहाँले पनि आज फुटबल एन्फाको अध्यक्ष को जाँदै छत्ता गरिदिनु नि 36 वर्ष कुरा होइन उहाँले अहिले 3 महिना पनि पुगेको छ 3 महिनामा गरेका उहाँहरूका चाहिँ दर्जनौ काण्डहरू दर्जनौ घटनाहरू जसले चाहिँ कानुनी राज्यको उपास गरेको छ विधिको शासनलाई चाहिँ
1: समुद्रको तुलना समुद्रमा गरौँ मानन्दज्यू समुद्रको तुलना कुवामा
2: एक प्रकारको तानासही बाटोमा अधिनायक बाटोमा हिँडेको कुरा चाहिँ तपाईँहरूलाई त्यो किन तपाईँहरूको आँखाले देख्दैन तपाईँलाई त्यो कुरा फिल हुँदैन
1: यसले माइती घरमा प्रदर्शन गर्न रोकै लागेको छैन
2: होइन त्यो फिल हुँदैन
1: यो सरकारले माइती घरमा प्रदर्शन गर्न रोक लागेकै छैन
2: माइती घरमा त लागेको छैन तर एउटा सचिवले मेसेज गरेर एउटा सचिवको हुर्मत लिएको तपाईँले देख्नुभयो त्यो चाहिँ लोकतन्त्र हो त्यसका विधि छैनन् के कानून छैनन्
1: ए भनेको तपाईँले ठिकै गर्नुभयो यो चाहिँ तपाईँहरूले विगतमा गरे जस्तो तपाईँले ठिकै गर्नुभयो सचिवज्यू अप्लाई गर्नुहोस्
2: राम्रो हो
1: सचिवज्यू अप्लाई गर्नुहोस् तपाईँले पक्का राजदूत पाउनुहुन्थ्यो भन्नुपर्थ्यो तपाईँले गरे जस्तै
2: होइन त्यो होइन
1: ए
2: त्यसको एउटा विधि थियो निश्चित प्रक्रिया थियो एउटा मान्छेको मानवाधिकारको कुरा पनि हुँदैन
1: मान्छे विषयान्तर भयो तपाईँकोसँग मेरो मूल विषय आज अर्कै छ तपाईँहरू यी अबका विषयले विषयान्तर भएर प्रधानमन्त्री माथिको जो प्रश्नहरू उठेको छ संसदमा त्यो भुल्नुहुन्छ कि भन्ने चिन्ताहरू सुरु भएको छन् त्यसका प्रतिको जवाफ खोजेको
2: म त्यही आउन खोज्दै थिएँ तपाईँले विषयान्तर गर्नुभयो हामी चाहिँ अब तपाईँले कहाँ अब के भन्नु लाग्नुभयो नि त हामी चाहिँ एकदम स्पष्ट छौँ हामी विषयान्तर हुनुपर्ने हामी भुल्नुपर्ने छैन हामी चाहिँ कुनै विरोधका लागि विरोध पनि गरिरहेका छैनौँ र यो विपक्षीहरूको मुद्दा मात्रै भएर सरकारलाई जसरी पनि चाहिँ कमजोर बनाउनु पर्छ भन्ने पनि हाम्रो आशय होइन हाम्रो कुरा त देशको छ मुद्दा देशको छ प्रधानमन्त्रीले एउटा चाहिँ सार्वजनिक सत्ता सम्पन्न सार्वजनिक राष्ट्रको चाहिँ प्रधानमन्त्रीले चाहिँ संसदको रोस्टरमा एउटा सार्वजनिक संसदको रोस्टरमा गएर राज्य विरुद्धको राष्ट्र विरुद्धको राष्ट्रघाती अभिव्यक्ति दिन हुन्छ कि हुँदैन आजको प्रश्न यो हो र यसले सिङ्गो देशलाई मर्माहत बनाएको छ देशको शिर झुकाएको छ जनतालाई चाहिँ यसले एकदमै धेरै चाहिँ निराश बनाएको छ आज तपाईँले हेर्नु प्रधानमन्त्रीको अभिव्यक्तिपछि सीमामा धेरै ठुल्ठुला समस्याहरू भइरहेका छन् त्यहाँका सीमाका सम्पूर्ण नेपाली जनताहरूले सीमामा जो बसोबास गरिरहेका छन् चाहिँ असुरक्षित महसुस गरिरहेका छन् तपाईँको धनगढी उपमहानगरपालिका वडा नम्बर 14 500 मिटर यता चाहिँ सीमा स्तम्भ सारिएको छ 752 हाम्रो पिल्लर नम्बर हेर्नु होला त्यहाँ है सुस्थामा चाहिँ तपाईँको निर्माण गरिएको तटबन्ध भारतीय एसएसबीहरू आएर चाहिँ निर्माणमा रोक लगाएका छन् र त्यहाँ ठूलो त्रास सिर्जना गरेका छन् आतंकित बनाएका छन् फर्काएका छन् हप्काएका छन् होइन र तपाईँको चाहिँ अनि अब भारततिर चाहिँ एक प्रकारको खुसियाली छाएको छ भारतीय मिडियामा आएको खुसियाली हेर्नुहोस् त यस्तो परिस्थिति बनेको छ र एउटा सार्वजनिक सत्ता सम्पन्न राष्ट्रको प्रमुखले चाहिँ अर्को एउटा सार्वजनिक सत्ता सम्पन्न राष्ट्रको चाहिँ भूमि मिचेको छ भन्न सक्छ आज रसियाले भन्न सकेको छ युक्रेन के अरे तपाईँको इन्डियाले भन्न सकेको छ अमेरिकाले भन्न सकेको छ चाइनाले भन्न सकेको छ होइन उहाँहरूको पनि धेरै ठाउँमा चाहिँ अब यी मैले धेरै कुरा नगरौँ त्यस्ता खालका समस्याहरू छन् नि त होइन तर पनि भन्न सकेका छैन तर एउटा नेपाल जस्तो चाहिँ राष्ट्रको चाहिँ प्रमुखले जो यत्रो धेरै जियो पोलिटिक्सको एउटा संवेदनशील ठाउँमा छ राजनीतिको चाहिँ संवेदनशीलतामा छ होइन यस्तो चाहिँ देशको चाहिँ प्रधानमन्त्रीले कार्यकारी प्रमुखले त्यो खालको चाहिँ अभिव्यक्ति दिन मिल्छ त्यो राष्ट्रघाती हो त्यसले चाहिँ एउटा ठुलो चाहिँ अन्तर्राष्ट्रिय कुटनीतिमा पनि ठुलो समस्या ल्याउने कुरा हो त्यसैले यो शब्द फिर्ता लिनुपर्छ भन्ने कुरामा हामी दृढ छौँ आज मात्रै पनि हामी विपक्षीहरूको बसाइ बस्यौँ विपक्षीहरूको हामी बैठक गऱ्यौँ यसमा अब श्रम संस्कृति पार्टी चाहिँ सहभागी भएन तर उहाँहरूले चाहिँ त्यहाँ त्यो विपक्षीहरूको बैठकबाट आएको निर्णयमा हाम्रो साथ समर्थनै रहन्छ हामी सहयोगै गर्छौँ तर हामी अहिले एउटा कार्यक्रममा हाम्रो मिटिङमा भएको हुनाले हामी त्यहाँ सहभागी हुन
1: सक्छौँ
2: त्यो बाहेक हामी कंग्रेस एमाले नेपाली कम्युनिस्ट पार्टी नेकपा र राप्रपा चारवटा चाहिँ संसदमा प्रतिनिधित्व गर्ने प्रमुख विपक्षी पार्टीहरूको बीचमा हामी बैठक बस्छौँ र हामी प्रधानमन्त्रीको यो चाहिँ अभिव्यक्ति एकदम खेदजनक छ यो एक प्रकारको राष्ट्रघाती र देशद्रोही छ यसको हामीले कडा विरोध गर्नुपर्छ यसले देशको शिर झुकाएको छ देशको शिर निहुराएको छ जनतालाई निराश बनाएको छ र यो चाहिँ उहाँले माफी मागेर फिर्ता लिनुपर्छ र सदनमा आएर आफ्नो चाहिँ यो जनताका जनतालाई सम्बोधन गर्दै माया माग्नुपर्छ, आफ्नो शब्द फिर्ता लिनुपर्छ र चाहिँ संसदको रेकर्डबाट यो अभिलेखबाट यो अभिव्यक्ति हटाउनुपर्छ भन्ने कुरा चाहिँ विपक्षीहरू यसमा एकमत छन् नम्बर एक।
1: हजुर,
2: दोस्रो कुरा चाहिँ अब चालु सदनको जुन अवरोधको अवस्था छ यसमा सरकार जिम्मेवार बन्नुपर्छ।
1: हजुर,
2: सरकारले चाहिँ यो अवरोध हटाउने कुराको पहल कदमी लिनुपर्छ।
1: तर त्यो पहल कदमी चाहिँ रासोपाकै सभापति रवि लामिछाने मार्फत सर्वदलीय बैठकबाट भएको थियो, तपाईँ पनि त्यो बैठकमा सोमबार सहभागी हुनुभएको थियो, उहाँको पहल कदमी सकारात्मक छैन?
2: होइन, यसो हो नि त, उहाँले गर्ने कुरा पहल कदमी लिने कुरा त्यो सकारात्मक नै छ, तर यो त सरकारले लिनुपर्ने हो नि, रविजी सरकार त होइन नि त,
1: उहाँ त सरकारलाई उहाँ त सरकार बनाउने वा नबनाउने भन्ने कुराको सरकार जन्माउने क्षमता राख्ने पात्र हुन्छन्।
2: त्यो होला त्यसमा हामी मान्छौँ, उहाँ चाहिँ सत्तारूढ पार्टीको सभापति हुनुहुन्छ, त्यस कारण सरकार निर्माण गर्ने कुरामा सरकारलाई चाहिँ होइन यो चाहिँ नेतृत्व गर्ने चाहिँ दिशा निर्देश गर्ने कुरामा उहाँको महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुरामा अप्रत्यक्ष रूपमा हामी एकदम स्पष्टै छौँ। त्यही भएर त उहाँले बोलाउँदा पनि हामी गयौँ, तर अझै पनि राम्रो, अझै जिम्मेवार चाहिँ सरकार प्रधानमन्त्रीले नै बोलाउने, त्यहाँ सत्तारूढ पार्टीको सभापति पनि हुने होइन, त्यो चाहिँ बढी प्रभावकारी हुन्छ, बढी सुल्टो हुन्छ, बढी चाहिँ इफेक्टिभ हुन्छ र त्यो त्यसले एउटा निकास दिनमा चाहिँ योगदान गर्छ भन्ने एउटा कुरा हाम्रो। अर्को कुरा, सर्वपक्षीय बैठकमा चाहिँ हामीले भन्यौँ नि त सत्तारूढ पार्टीले कुनै न कुनै विकल्पमा गएर सक्दा चाहिँ प्रधानमन्त्रीले नै आएर चाहिँ त्यहाँ दिनुपर्छ, होइन भने प्रधानमन्त्रीले के कसरी जानुहुन्छ, के हो त प्रधानमन्त्रीको यसमा चाहिँ कुरा के हो, होइन यो यो यो अभिव्यक्तिप्रति प्रधानमन्त्रीको दृष्टिकोण के छ भन्ने कुरा चाहिँ हामीले थाहा पाउनुपर्छ र चाहिँ सदनको गतिरोध खोल्ने कुराका सन्दर्भमा चाहिँ हामी छलफल गर्न सकिन्छ भन्ने कुरा हो,
1: होइन
2: मुद्दामा कायम रहँदै यो त यो मुद्दामा त हामी तस्म दायाँ बायाँ हुँदै हुँदैन, यो विरोध गर्ने कुराका सन्दर्भमा हामी दृढ नै छौँ, तर चालु सदनको जुन गतिरोध लाई चाहिँ अन्त्य गर्ने कुराका सन्दर्भमा चाहिँ सरकारले पहल कदमी लिएमा सर्वपक्षीय बैठक राखेमा हामी त्यो बैठकमा पनि बस्छौँ र चाहिँ हामी त्यसमा के कति छ सरकार जिम्मेवार बन्छ भने हामी पनि जिम्मेवार
1: बन्छ। अनि यसमा गर्नुपर्ने कुरा के छ अब सरकारको तर्फबाट, तपाईँहरूको खास बुझ्ने गरी भनिदिनु?
2: सरकारको तर्फबाट प्रधानमन्त्रीले स्टेटमेन्ट दिनु पर्यो, प्रधानमन्त्रीले स्टेटमेन्ट दिनु पर्यो, यो कमजोरी भयो, यो म फिर्ता लिन्छु, मेरो आशा यस्तो होइन भन्नु पर्यो उहाँले,
1: अनि त्यसपछि राजीनामाको फेज आउँछ होला।
2: होइन, राजीनामा त अहिले हामीले सोचेका छैनौँ, त्यो अहिले हामी त्यहाँ चाहिँ अहिले पुग्नुपर्छ भन्ने पनि छैनौँ, तर एउटा परिस्थिति आयो भने त फरक कुरा होला होइन।
1: हजुर हजुर,
2: अब चाहिँ राष्ट्रघात एउटा चाहिँ कार्यकारी प्रमुखबाट राष्ट्रघात भइरहने, देशद्रोह भइरहने है, संविधानको चाहिँ कानुन राज्यको उपवास भइरहने, संविधानको चाहिँ ब्रेकडाउन भइरहने हुँदा त त्यो सोच्नु पनि पर्ला त्यसपछि होइन, तर अहिलेलाई हामीले राजीनामाका बारेमा सोचेका छैनौँ, तर सरकारले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ प्रधानमन्त्रीले, अहिले चाहिँ परराष्ट्र मन्त्रीलाई यसमा चाहिँ खटाएर हुँदैन, किन भन्दा यो सरकारको नीति, सरकारको निर्णय, सरकारको चाहिँ एउटा चाहिँ योजना अथवा चाहिँ ब्रोडकास्ट गर्ने त्यसलाई चाहिँ पब्लिस गर्ने कुरा होइन नि त, प्रधानमन्त्रीले चाहिँ दिएको अभिव्यक्ति सच्याउने कुरा,
1: विषयगत मन्त्रालय त फेरि परराष्ट्र पनि हो, विषयगत मन्त्रालय त परराष्ट्र पनि हो,
2: होइन विषयगत मन्त्रालय तपाईँले भनिहाल्नु नि त, परराष्ट्र सम्बन्धी सरकारका केही दृष्टिकोणहरू चाहिँ सार्वजनिक गर्नु पर्यो,
1: हजुर,
2: परराष्ट्र सम्बन्धी केही समस्याहरू आए अथवा सरकारले केही निर्णय गर्यो,
1: हजुर,
2: परराष्ट्र चाहिँ मामला सम्बन्धी सरकारले केही कुरा चाहिँ सार्वजनिक गर्नु पर्यो भने परराष्ट्र मन्त्रालय मार्फत गर्ने हो, तर यो त चाहिँ स्वयं प्रधानमन्त्रीले चाहिँ आफैले दिएको अभिव्यक्ति हो नि त,
1: हजुर,
2: आफैले दिएको अभिव्यक्ति भएको हुनाले नि अर्काले सच्याउनुहुन्छ, अर्काले ढाकछोप गर्ने, अर्काले सच्याउने कुरा यो चाहिँ जिम्मेवार हुन्छ, यो चाहिँ स्वीकार्य हुन्छ र हुँदैन,
1: त्यसो भए तपाईँहरू जे जे विषय आए पनि विषयान्तर हुनुहुन्न, टसमस हुनुहुन्न, प्रधानमन्त्रीको तहबाट यो करेक्सन हुनैपर्छ सिधा,
2: प्रधानमन्त्रीले कुनै न कुनै हिसाबले यसलाई करेक्सन गर्नुपर्छ,
1: त्यो फेसबुकको मार्फतबाट भए पनि स्वीकार्य हुन्छ,
2: त्यो फरक कुरा हो, तर सर्वपक्षीय बैठक पनि आयोजना गर्नु पर्यो, सर्वदलीय बैठक गर्नु पर्यो,
1: हजुर,
2: सर्वदलीय बैठकमा चाहिँ उहाँले यो कुरा चाहिँ ल्याउनु पर्यो, होइन यो आफ्नो दृष्टिकोण के हो भन्नु पर्यो, यस सम्बन्धी भन्नु पर्यो, त्यसपछि हामी छलफल गर्छौँ सदनको अवरोध खोल्ने कुराका सन्दर्भमा,
1: बजेट चाहिँ पास भएन भने के हुन्छ मान्छु,
2: होइन बजेट त्यो त सरकारले जान्नु पर्यो नि, हामीलाई के हुन्छ भन्ने कुरा हामीलाई के त्यसमा चाहिँ,
1: मैले थाहा नपाएर सोधेको, अन्जानमा तपाईँ त जान्नुहुन्छ त्यही भएर पो सोधेको त,
2: होइन
1: सरकारले जान्ने कुरा एउटा हो, मैले नजानेर आम जनताले नजानेर सोध्न मिल्दैन भनेको के बजेट,
2: तपाईँहरूले नजान्ने कुरा हुँदैन, तपाईँहरू धेरै जानकार हुनुहुन्छ,
1: अनि बजेट चाहिँ पास नभएपछि अनि मुलुकलाई तपाईँ सटडाउनमा लान चाहनुहुन्छ, मेरो प्रश्न
2: आवश्यकता बजेटको महत्वका बारेमा पनि तपाईँहरू,
1: अनि देशलाई सटडाउनमा लान चाहनुहुन्छ त तपाईँहरू, तपाईँहरू जस्तो
2: हामीले लान चाहेको होइन नि भने यो मैले भन्दैछु, हामीले लान चाहेको होइन, हामी त्यसप्रति एकदम संवेदनशील छौँ, होइन बजेट पनि आउनुपर्छ, बजेट पास हुनुपर्छ,
1: तर उहाँले त नियमावली जसरी पास गर्नुभयो बजेट त्यसरी पास पनि त गर्न सक्नुहुन्छ,
2: संख्याका आधारमा उहाँले गर्नुहुन्छ भने त्यसको पनि पछि चाहिँ त्यो मूल्याङ्कन होला नि त, होइन देशद्रोह गर्दै जाने, राष्ट्रघात गर्दै जाने है, कानुन राज्यको उपास गर्दै जाने अनि संसदको मर्यादा र गरिमालाई चाहिँ नि उहाँहरूले चाहिँ नि पुरै उ गर्दै जाने तर पनि अब संख्याका आधारमा जे मन लाग्यो त्यो गर्ने छुट त छैन होला नि त जे मन लाग्यो त्यो छुट गर्ने भयो भने त किन लोकतन्त्र छ किन संसद त यो उहाँहरू 182 जना बसेर हामी यसो गर्छौँ भने भयो भने किन संसदमा आएर यहाँ त्यत्रो मर्यादा तपाईँलाई दुवै दिनु पर्यो त्यता कर्मचारीलाई दुवै दिनु पर्यो राज्यको त्यत्रो किन बजेट सघाउनु पर्यो है
1: ठिक हो हस् मान्जी यो महत्वपूर्ण समय संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद
2: हस् मलाई पनि तपाईँको यति महत्वपूर्ण रेडियो अन्नपूर्णका माध्यमबाट मेरा विचारहरू संप्रेषण गर्ने अवसर प्रदान गर्नुभयो त्यसका लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद सुधुभाजी
0: रेडियो पाव घटना विषयको सशक्त संवाद
3: हजुरको रेडियो 102.1 मेगा
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
6: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
7: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
6: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ
7: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ
6: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
7: थप जानकारीको लागि टोल फ्री नम्बर 1178

0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था भएको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
5: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार विज्ञापन बोर्ड।
8: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
3: सूचना
4: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
3: जिल्ला अस्पताल रामेछाप।
5: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
6: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150मा?
6: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
7: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
6: विराज किसानको साथी,
7: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
6: प्रोप्राइटर जय मानन्दर, फोन 0485-40-239, 0485-40-533 र 98-45-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
9: नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास, पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण, वडा नम्बर 1, सपना काफे, सम्पर्क नम्बर 9844-44-3119, वडा नम्बर 2, सरस्वती विक, सम्पर्क नम्बर 97-61-63-33, वडा नम्बर 3, मनिषा बुढाथोकी, सम्पर्क नम्बर 98-49-73-0-479, वडा नम्बर 4, स्वस्तिका खड्का, सम्पर्क नम्बर 97-66-47-11-48, वडा नम्बर 5, सुजन भुजेल, सम्पर्क नम्बर 98-66-00-97-72। ओडा नम्बर छ सीता श्रेष्ठ सम्पर्क नम्बर 9864 11 36 55 ओडा नम्बर 7 देवी रमन प्रसाई सम्पर्क नम्बर 9840 94 96 19 ओडा नम्बर 8 अनिल श्रेष्ठ सम्पर्क नम्बर 9869 11 33 45 र सृजना थापा मगर सम्पर्क नम्बर 9840 26 20 72 ओडा नम्बर 9 प्रेरणा सारू सम्पर्क नम्बर 9865 20 33 53 र सुशीला बलम्पाकी सम्पर्क नम्बर 9944 21 48 03 ओडा नम्बर 10 देवी थापा मगर सम्पर्क नम्बर 9869 35 05 09 ओडा नम्बर 11 प्रविशा थापा मगर सम्पर्क नम्बर 9861 59 38 68 ओडा नम्बर 12 प्रवीण केसी सम्पर्क नम्बर 9861 064 105 ओडा नम्बर 13 अनिता तामाङ सम्पर्क नम्बर 9701 30 8 27 र ओडा नम्बर 14 केदार सिंह तामाङ सम्पर्क नम्बर 9762 87 18 73 नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ सूर्य ज्योति सही प्लान
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
0: हजुरको रेडियो

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97 67 65 24 29
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9869043230 9767564429
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली
5: अति भएको 24 घण्टा नपुग्दै उक्त घटना भएको हो चिनिया सेनासँग सम्बन्ध भएको आरोप लगाउँदै वाशिङटनले आफ्नो देशका प्रमुख प्रविधि फर्महरूलाई राष्ट्रिय सुरक्षा जोखिमको सूचीमा राखेपछि बेजिङले संयुक्त राज्य अमेरिकाले चिनिया कम्पनीमाथि दमन गरेको आरोप लगाएको छ चिनिया विदेश मन्त्रालयका एकजना प्रवक्ताले अमेरिकालाई उक्त त्रुटिपूर्ण अभ्यास सच्याउन भनेका छन् अमेरिकाले थपेका फर्महरूमा अग्रणी ई कमर्स कम्पनी अलिबाबा र विद्युतीय कार निर्माता बीवाईडी समेत छन् उक्त सूची अमेरिकी संस्थाहरूलाई चिनिया फर्मसँग काम गर्दाका जोखिमबारे चेतावनी दिन तयार पारिएको हो तर त्यसरी सूचीकृत हुनुले कुनै किसिमको प्रतिबन्ध भने जनाउँदैन श्रीलंकाको अदालतले भ्रष्टाचारको आरोपमा तात्कालीन राष्ट्रपति महिन्द राजपक्षको सरकारका एकजना पूर्व कनिष्ठ मन्त्रीलाई 16 वर्षको जेल सजाय सुनाएको छ साराना गुणवर्धनलाई सवारी र घर भाडामा लिँदा ठेकेदारहरूलाई बढ़ी रकम दिएर घुस लिएको सहित विभिन्न 4 अभियोगमा दोषी ठहर गरिएको हो र इरानको फुटबल संघले विश्वकप फुटबलको समूह चरणका लागि आफ्नो टोलीलाई उपलब्ध गराइएको टिकट संयुक्त राज्य अमेरिकाले फिर्ता लिएको जनाएको छ इरानी फुटबल संघले धेरै समर्थकहरूले समूह चरणमा हुने खेलहरू हेर्न अमेरिका जाने योजना बनाएको उल्लेख गरेको छ इरानले छुट्याइएको टिकट रद्द गरिनु अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनको भावना विपरीत भएको भन्दै त्यसले राजनीतिक हस्तक्षेप बारे प्रश्न खड़ा गरेको उल्लेख गरेको छ यो बीबीसी नेपाली सेवा हो
6: साझापखमा पुनः स्वागत छ गृहमन्त्रीका रूपमा पुनः नियुक्त भएका सुदन गुरूङले विक्रम सम्म 2058 साल जेठ 19 गते भएको राजदरबार हत्याकाण्डको अनुसन्धान अघि बढ़ाउने घोषणा गरेका छन् आज पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबार स्थित गृह मन्त्रालयमा पदबहाली गरेसँगै गुरूङले यस्तो निर्णय गरेका हुन् प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्री परिषद विस्तार गर्दै गुरूङलाई गृह मन्त्रालय र महावीर पुनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिएका हुन् एक रिपोर्ट नवनियुक्त गृहमन्त्री गुरूङले पदबहालीसँगै आफूले 4 वटा निर्णय गरेको बताए तीमध्ये दोस्रो निर्णयका रूपमा दरबार हत्याकाण्डको विषय उल्लेख गर्दै उनले यसअघिका प्रतिवेदनहरूको अध्ययनका साथमा थप छानबिन गर्ने बताएका हुन्
7: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण गिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढ़ाउने
6: यस्तै उनले जेएनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाहरू फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय समेत गरेका छन्
7: जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस सहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने
6: त्यस्तै मन्त्री गुरूङले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अझै बलियो बनाउने दावी पनि गरे साथै उनले छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने र हरेक फाइल खोलिने समेत बताए बालेन नेतृत्वको सरकारमा यसअघि पनि गृहमन्त्री रहिसकेका गुरूङले सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि पदभार सम्हालेको 27 दिनमा राजीनामा दिएका थिए आज बिहान बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदले सुदन गुरूङ सम्बन्धी छानबिन समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको जानकारी दिएका थिए यद्यपि सरकारले अहिलेसम्म उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन विपक्षीहरूले सरकारले आफू अनुकूलको समिति बनाएर गुरूङलाई चोख्याउन खोजिएको आशंका प्रकट गर्दै आएका थिए त्यस्तै विज्ञान प्रविधि मन्त्री पुनले पनि आजै पदबहाली गरेका छन्। त्यसक्रममा उनले आफूले पदमा छँदा विज्ञान प्रविधि र नव प्रवर्तनको जग बसाल्ने तर पूरै कार्यकाल पदमा नबस्ने बताए।
8: अब जे जति गर्न सकिन्छ सकेसम्म रात दिन काम गरेर पाँच वर्षको हो यो सरकार, पाँच वर्ष मैले रात दिन काम गरेर बढीमा तीन वर्ष बढीमा है मैले यहाँ घोषणा गरेको हो यो मन्त्री भएर खाने होइन। त्यसपछि चाहिँ के हुन्छ भने नयाँ युवा भाइ बहिनीहरूलाई एउटा राम्रो एउटा जग बसालेर बलियो फाउन्डेसन बसालेर चाहिँ यो छोड्ने हो।
6: सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका पुन म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारका रूपमा निर्वाचित हुँदै पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन्। गुरूङ र पुनको नियुक्तिसँगै शाह नेतृत्वको मन्त्री परिषदको सदस्य संख्या 17 पुगेको छ। अब अर्को प्रसंग, संसदमा जारी गतिरोधबारे सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय छलफल गरेको भोलिपल्ट आज मुख्य विपक्षी दल नेपाली कांग्रेसले पनि अन्य विपक्षी पार्टीहरूसँग परामर्श गरेको छ। विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धी विषयमा दिएका अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने र उनले सदनमै उपस्थित भएर माफी माग्नुपर्ने माग गर्दै आएका छन्। विपक्षीहरूको यही अडानका कारण आज पनि संसद बैठक सञ्चालन हुन सकेन। यसै सन्दर्भमा हामीले मुख्य विपक्षी नेपाली कांग्रेसका सचेतक निष्कल राईलाई टेलिफोन सम्पर्क गरी शुरूमा विपक्षी दलहरूको छलफलबाट के निष्कर्ष निस्कियो भनेर सोधेका छौं।
9: अहिले अत्यन्त महत्वपूर्ण कुरा भनेको चाहिँ बजेट सम्बन्धीको छलफल गर्नु पनि पर्ने स्थिति छ। यो डेटा खोल्नको लागि पनि हामीले पनि अब कसरी जाने भन्ने कुरामा अगाडि बढेको छौं। त्यो भन्दै गर्दाखेरि हाम्रो तपाईँको पहिलो प्राथमिकता जुन प्रधानमन्त्रीज्यू आएर रोस्टममा आफ्नो अभिव्यक्तिमाथि जुन थियो त्यसलाई तपाईँको पछाडि लिनुपर्ने कुरा चाहिँ हामीले यथावतै कायम राखेको छौँ र सरकारसँगको संवादलाई चाहिँ कायम राखेर अगाडि बढ्ने भन्ने कुराको निर्णय गर्यौं।
6: त्यो भनेको सदन चल्न दिएर पनि बहस जारी राख्ने विकल्पतर्फ अब तपाईँहरू प्रवेश गर्नु भएको हो मोटामोटी?
9: होइन, त्यस्तो पनि नबुझौँ, त्यसरी पनि नबुझौँ। हाम्रो तपाईँको कायमै छ, भोलिसम्म पनि हामी संवादमै रहन्छौँ, सत्तापक्ष सरकारसँग पनि संवादमै रहन्छौँ र भोलिसम्मको स्थिति सदन चल्नुभन्दा अगाडिसम्मको स्थिति कस्तो रहन्छ कस्तो बन्छ भन्ने कुरा निर्धारण गर्ने हो।
6: अब कतिपय सांसदहरूले मतदाताका कुरा राख्नबाट हामी वञ्चित भयौं भनेर कुरा उठाउन थालिसक्नुभयो, कहिलेसम्म तपाईँहरू अडिग भइराख्नुहुन्छ त?
9: होइन, यो कुरो यस्तो छ, मतदाताको कुरा आम नागरिकको कुरा त्यो महत्वपूर्ण कुरा छ, त्यो हामीले पनि सम्झेका छौँ। तर त्योभन्दा अगाडि यो राष्ट्रियताको कुरा रह्यो, यो गम्भीर कुरामा प्रधानमन्त्रीज्यू सम्माननीय सदनमा आएर उहाँले राख्नु भएको कुरा सर्वभौम सम्पन्न मुलुक हाम्रो जस्तो मुलुकको विपक्षमा छ, त्यसले गर्दाखेरि हाम्रो तपाईँको यो आन्दोलनको स्वरूप त कायमै रहन्छ।
6: अब यहाँ सत्ता पक्ष हिजो छलफलका क्रममा पनि परराष्ट्र मन्त्रीले त्यस विषयमा कुरा राख्ने नभए सत्तारूढ दलकै सभापतिले पनि कुरा राख्ने भन्ने कुरा पनि आयो र परराष्ट्र मन्त्रीले एक हदसम्म विभिन्न फोरमहरू मार्फत त्यसलाई प्रष्ट पार्ने कोशिश गर्नुभएको पनि देखियो। तपाईँहरूले पनि बीचको केही बाटो देखिराख्नु भएको होला नि त, तपाईँहरूले केही सुझाउनु हुँदैन?
9: होइन, एउटा कुरा चाहिँ के हो भनेर भन्नुहुन्छ भने प्रधानमन्त्रीज्यूले आएर बोल्नुभएको गल्ती उहाँले आफूले बोल्नु भएको छ, त्यसले गर्दाखेरि त्यसमा तपाईँ ढाकचोक गर्न परराष्ट्र मन्त्रीज्यू आएर भन्ने कुरो हो, त्यो पनि त्यति राम्रो उचित होइन। परराष्ट्र मन्त्रीज्यू मात्र होइन, अरू कसै सरकारका मान्छेले प्रधानमन्त्रीज्यूको स्टेटमेन्टलाई तपाईँको त्यहाँनिर आएर भनिदिनु भए हुन्छ, तर त्यो स्टेटमेन्ट तपाईँको कस्तो कस्तो स्टेटमेन्ट हुन्छ भन्ने कुरा प्रधानमन्त्रीज्यूले बोलिसके पछाडि फेरि परराष्ट्र मन्त्री मन्त्रालय निकालेको विज्ञप्ति जस्तो त्यो चाहिँ क्रस होल्डिङ अकुपेसन मात्र हो भन्ने जस्तो हो भने चाहिँ त्यस्तो त त्यो कुरा होइन, त्यसले त झन् विषयान्तर गर्छ, त्यही कुरा हामीले पनि हामीलाई सशंकित बनाएको हो।
6: तपाईँहरूले ठ्याक्कै खोज्नु भएको के त राईजी, प्रधानमन्त्रीले आफ्नो कुरा राख्नुपर्छ आशय व्यक्त गर्नुपर्छ भन्ने मात्रै हो कि रेकर्डबाटै हटाउने माफी माग्ने आदि इत्यादि सबै गर्नुपर्छ भन्ने अडान?
9: प्रधानमन्त्रीज्यूले आफ्नो अभिव्यक्तिप्रति उहाँले आत्मालोचना गर्नुपर्छ, समयमा तपाईँको त्यो गलत थियो भनेर भन्नुपर्छ, रेकर्डबाट पनि हाम्रो कुराहरू हटिनुपर्छ, किनभने सम्माननीय प्रधानमन्त्रीज्यूले बोल्नु भएको कुरा भनेको त्यो भोलिको दिनमा पनि तपाईँको नजिकको रूपमा बस्छ, त्यो एकदमै गम्भीर विषय छ, त्यो गम्भीर विषयलाई हामीले त उठान गरेको त छौँ।
6: अब सत्ता पक्षको छलफलमा पनि तपाईँहरूले भाग लिनुभयो, विपक्षी सहयात्रीहरूसँग पनि आज संवाद गर्नुभयो, भोलिको लागि सदनको बैठक आह्वान गरिएको छ तर अहिलेसम्म कुरा मिलिसकेको छैन, अब यो छलफल कसले कसरी अगाडि बढाउँछ र तपाईँहरू टुङ्गोमा पुग्नुहुन्छ?
9: छलफल अगाडि बढ्छ, अब यो यसको इनिसिएसन लिनुपर्ने खासमा सत्ता पक्षले हो सरकारले हो र हामीले पनि तपाईँको यसको इनिसिएसन लिइरहेछौँ, यो डेडलक सधैँभरि राख्नु हुँदैन भन्ने कुरामा हामी पनि गम्भीर छौँ, त्यसले गर्दाखेरि अहिले चाहिँ भोलिसम्मको लागि तपाईँको हामी संवाद त खुल्लै राखिरहेको छौँ नि त, हामी सम्पर्कमै पनि छौँ, सत्ता पक्षसँग पनि सम्पर्कमा छौँ, प्रतिपक्षी दलहरूसँग पनि संवाद नछौँ, संवाद सहकार्य रूपमा परिणत हुन्छ भन्ने म चाहिँ आशा गर्छु।
6: उनी थिए नेपाली कांग्रेसका सचेतक निष्कल राई। तपाई नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझपख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। अब एउटा प्रसंग संक्षेपमा। जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध दायर सहकारी ठगी सम्बन्धी मामिलाबाट संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ। महान्यायाधिवक्ताको निर्णय अनुसार सरकारी वकिलहरूले आरोप पत्र संशोधनका लागि निवेदन दिएका थिए। न्यायाधीश मोहन सुवेदीको इजलासले आज उक्त संशोधन स्वीकृत गरेको श्रेष्ठदार प्रभाकर कुमार मल्लिकले बीबीसीलाई जानकारी दिए। उनका अनुसार लामिछाने विरूद्धको सहकारी ठगीको अभियोग भने यथावत रहनेछ। यसअघि कास्की जिल्ला अदालतले पनि लामिछाने विरूद्ध लगाइएका सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग हटाउन अनुमति दिएको थियो। यद्यपि लामिछाने विरूद्ध संगठित अपराध सम्बन्धी मुद्दा काठमाडौँ र रूपन्देही जिल्लामा अझै कायम छ। सम्पत्ति शुद्धिकरणको मुद्दा भने कास्की जिल्ला अदालतमा मात्रै दर्ता गरिएको थियो। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। पश्चिम अफगानिस्तानमा तालिबान फौजहरूले कट्टर धार्मिक पहिरन सम्बन्धी नियम उल्लंघन गरेको आरोपमा महिलाहरू पक्राउ गरिएको विरोधमा भएका प्रदर्शनमाथि गोली चलाएको खबर आएका छन्। हैरातमा कम्तीमा 2 जनाको ज्यान गएको बताइएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्षन एथिराजनको रिपोर्ट फणीन्द्र दाहालबाट।
5: सन् 2021मा सत्ता नियन्त्रणमा लिए
6: तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। पश्चिम अफगानिस्तानमा तालिबान फौजहरूले कट्टर

0: रचना गरेका थिए जसमा पहिरन सम्बन्धी नियमहरू पनि समावेश थियो। त्यसमा महिलाहरूले घर बाहिर निस्कदा पूर्ण रूपमा अनुहार ढाक्नुपर्ने जनाइएको थियो। हेरातका बासिन्दाले तालिबानका नैतिकता सम्बन्धी प्रहरीले महिलाहरूलाई शरीर ढाक्ने गरी बुर्का नलगाएको आरोपमा पक्राउ गरेको जनाएका छन्। तालिबानले सञ्चालन गरेको संचार मन्त्रालयले हेरातमा केही पनि अस्वाभाविक नभएको भन्दै पोसाक सम्बन्धी आचरण ईश्वरीय आदेश भएको जनाएको छ। सरकारी दमनसँगै हेरातमा घरबाट बाहिर जाने महिलाहरूको संख्या उल्लेख्य रूपमा घटेको कैयौं बासिन्दाहरूले बताएका छन्। एकजना महिलाले अवस्था सहन गर्न नसकिने प्रकृतिको रहेको जनाएकी छन्। अफगानिस्तान स्थित राष्ट्रसंघीय मिशनले यसअघि पोसाक सम्बन्धी नियम उल्लंघन गरेकोमा महिलाहरू पक्राउ गरिएको प्रति चिन्ता व्यक्त गर्दै त्यसले मानव अधिकार सम्बन्धी गहिरो प्रश्नहरू उठाएको बताएको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: भी रात को 9 बजे।
1: हजुर को रेडियो 102.1 MHz।
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले

0: ढुङ्गेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 98143451 65 98143414090।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055 048541106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
6: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
8: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03। रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
9: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
2: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
6: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 05 96 0 47 590 453।
6: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
10: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
11: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो, अब अहिले यो दुःख।
10: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
12: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
13: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398 0 48 45 398।
13: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
8: सम्पर्क नम्बर 0447-590-466, 9896-92-65-99-8।
1: वाउ, होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भने साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछाप।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर,
3: किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
2: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
2: सम्पर्क नम्बर 048-545-143 98-63-023-422
1: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
2: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द्व बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
3: सचेत बनाऊ
4: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद विस्तार गर्नुभएको छ। आज दुईजना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री शाहले मन्त्री परिषद विस्तार गर्नुभएको। प्रधानमन्त्री शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्री मासुदन गुरूङ र विज्ञान प्रविधि तथा नव प्रबन्धन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएको। नवनियुक्त मन्त्रीले आज राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ। यसैबीच दुई मन्त्री नियुक्त भएसँगै मन्त्रीहरूको वरियताक्रम पनि हेरफेर भएको छ। सरकारको गृहमन्त्री मासुदन गुरूङ र विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुन नियुक्त गरेसँगै सरकारले वरियताक्रम हेरफेर गरिएको हो। यस अनुसार सुदनलाई 5 औं वरियता दिएको छ भने ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ भन्दा उहाँ पछाडि हुनुहुन्छ। त्यस्तै महावीर पुनलाई 8 औंमा राखिएको छ। उहाँ सुविधा गौतम पछिको वरियताक्रममा रहनुहुनेछ। मन्त्री परिषदको बैठकले विभिन्न 4 निर्णयहरू गरेको छ। शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले मंगलबार बसेको बैठकले कृषि वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा ऊर्जा क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिएका 4 जलविद्युत आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिनुभएको छ। यस अन्तर्गत तल्लो अरूण, तल्लो न्यादी खोला, हुन्सा खोला र तादी खोला जलविद्युत आयोजनाहरूले अब वन क्षेत्र प्रयोग गर्न पाउने उहाँको भनाइ छ। यस्तै सामान्य प्रशासन मन्त्रालय बाट आएको निजामती सेवा 16 संशोधन नियमावली 2081 पनि मन्त्री परिषदले स्वीकृत गरेको छ। यसै गरी लामो समयदेखि विवादमा रहेको नेपाल रेड क्रस सोसाइटीको व्यवस्थापनका लागि विशाल कुमार भण्डारीको अध्यक्षतामा 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको

विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ 17 गते प्रतिनिधि सभा बैठकमा व्यक्त गरेको नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको बैठक चलन नदिने भएका छन्। मंगलबार सिंहदरबार स्थित नेपाली कंग्रेसका संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले पुरानै निर्णय दोहोर्याएको हो। गृहमन्त्री सुदन गुरूङले 2058 सालको दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गर्नुभएको छ। मंगलबार गृहमन्त्रीको पदभार ग्रहण गर्दै उहाँले यस्तो निर्णय गर्नुभएको सचिवालयले जनाएको छ। 2058 जेठ 19 भएको दरबार हत्याकाण्डबारे हालसम्म प्राप्त प्रतिवेदनहरू अध्ययन गरेर थप अनुसन्धान प्रक्रिया अघि बढ़ाउने निर्णय गरिएको गृहमन्त्री गुरूङले जानकारी दिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सम्पूर्ण विद्यालयहरूलाई विद्यार्थीको व्यक्तिगत सूचना संरक्षण गर्न निर्देशन दिएको छ। केन्द्रले मंगलबार एक सूचना जारी गर्दै विद्यार्थीहरूको व्यक्तिगत गोपनीयता र सुरक्षाप्रति गम्भीर हुन सबै विद्यालयहरूलाई सचेत गराएको हो। चालू आर्थिक वर्षको 10 महिनामा 19 खर्ब 16 अर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार साउनदेखि वैशाखको अवधिमा 19 खर्ब 16 अर्ब 90 करोड़ रूपियाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। 10 महिनामा रेमिट्यान्स आप्रवाह गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 41.2% बढ़ेको हो। राष्ट्र ब्याङ्क अनुसार वैशाखमा मात्रै किर्तिमानी 2 खर्ब 57 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यसअघि 1 महिनामा यति धेरै रेमिट्यान्स भित्रिएको थिएन। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसुल बक्यौताको 50 अर्ब 1 करोड़ उठाउन निर्देशन दिएको छ। नियमित रूपैयाँ उठ्नुपर्ने महसुल नउठेको पुरानो बाँकी बक्यौता तथा डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन समेत समस्या देखिएपछि मन्त्रालयले आवश्यक पहल थालेको छ। आज बसेको मन्त्री परिषद बैठकमा प्रधानमन्त्री सहित मन्त्रीहरूलाई दुग्ध विकास संस्थान डिडिसीको उत्पादन प्याकेटमा बाँडिएको छ। कृषि मन्त्री गीता चौधरीले बैठकमा वितरण गरेको प्याकेटमा डिडिसीको उत्पादन दूध दही पेडा बटर चीज लगायत रहेका थिए। यसबाट डिडिसीको प्रवर्धन अभियानलाई थप मदत पुग्ने अपेक्षा गरिएको छ। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने विपक्षी दलहरूले अडान कायम राखेपछि बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको हो। चितवन मेडिकल कलेजमा 21 वर्षीय युवतीको मस्तिष्कमा फुटेको नशाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस्तो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। सरकारको गौरवको आयोजनाको रूपमा रहेको सुनको सिमरन बहुद्देश्य डाइभर्सन आयोजनाको काम गर्न सोमबार नयाँ ठेक्का आह्वान भएको छ। यसअघि सुशीला कार्की नेतृत्वमा रहेको सरकारले साबिकमा ठेक्का पाएको पटेल रमन निर्माण सेवाको काम सन्तोषजनक नभएको भन्दै ठेक्का तोडेको थियो। सुनकोशी नदीमा आयोजनाको बाँध निर्माण गरी सुनकोशीको पानीलाई सुरुङमा पथान्तरण गर्ने र सिन्धुली जिल्लाको कमलमाई नगरपालिका कुसुम टारमा निर्माण हुने जलविद्युत गृहमा पानी खसाल्ने योजना छ।

ओखलढुङ्गाको सुनकोस गाउँपालिकाले शैक्षिक तथा खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने 63 जना विद्यार्थी तथा खेलाड़ीलाई सम्मान गर्दै नगद पुरस्कार प्रदान गरेको छ। गाउँपालिकाले आधारभूत तह परीक्षा, माध्यमिक शिक्षा परीक्षा तथा राष्ट्रपति रनिङ सिल प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र पदक विजेता खेलाड़ीलाई सम्मान गरेको हो। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्पनीय समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: हजुरको आवाज, हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनोरमा रात्रिकालीन लोक संगीतका अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँको मुटुको डुकडुकी भर्खर 14/15 लागेको ह्यान्डसम ठिटो श्रीराज महत तपाईँको माझमा उपस्थित भइसकेको छु। तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पला आज विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको साथै दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौ अनि साथसाथै तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँको माझमा राख्दै अगाडि बढ्नेछौ। पनि भन्न चाहन्छु, लेख रचनाहरू पठाउन सक्नुहुन्छ, कार्यक्रमलाई सुन्नुहुनुहुन्छ भने सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ है भन्न चाहे। तपाईँहरूले पठाउनुभएका लेख रचनाहरूलाई पनि स्थान दिनेछु पनि भन्न चाहन्छु। साथमा मिठा रमाइला कुराकानीहरू गर्दै गर्दै अगाडि बढ्नेछौ। सुनेर साथ दिनुहोला। बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला, त्यो लागेको थकाइ पीर चिन्ता व्यथाहरूलाई भुलाउने कोसिस हाम्रो रहनेछ। पनि भन्न चाहन्छु, साथमा मनमा विभिन्न कुराहरू खेलिरहेका हुन सक्छन्, ती कुराहरूलाई पनि अब नखेलाउनुहोस् है। हामी आइसकेका छौँ, रमाइला मिठा कुराकानी हुन्छन्। सो स्टप गर्नुहोस्, ओभर थिङ्किङ स्वास्थ्यको लागि राम्रो होइन। पनि भन्न चाहन्छु है, अब ढुक्क हुनुहोस्, भोलि राम्रो छ, आज मैले राम्रो गरेँ, भोलि अझ राम्रो गर्छु भन्ने सोच बनाएर हामीलाई सुनेर साथ दिनुहोस् पनि भन्न चाहन्छु। खाना खाइसक्नुभयो? खाने तर्खर गर्दैनुहुन्छ कि अथवा होइन के गर्दैनुहुन्छ? कार्यालयमा रहेर सुनेर साथ दिइराख्नु भएको छ कि जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट सुनेर साथ दिइराख्नु भएको छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। भन्दै धेरै कुराहरू गर्न चाहिँ यो रातको समयमा धेरै कुराहरू नगरौँ, त्यो बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु। तपाईँको माझमा एउटा मिठो गीत राखेर त्यसपछि म आउनेछु। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु, एक्लै बाँच्न सक्दिनँ म भन्ने गीत रहेको छ, यो गीत राख्छु। त्यसपछि आउँछु तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्नको लागि अनि तपाईँसँग मिठा रमाइला कुराकानी गर्नको लागि। यसमा आवाज दिनुभएको छ पुष्कल भन्दा पनि देवी घरती अनि साथसाथै तिलाराम ढकालको आवाजमा गीत तपाईँको माझमा राख्न चाहन्छु, एक्लै बाँच्न सक्दिनँ म।
1: यो समाज, यो घर, यो गाउँ।

0: के गरेको हँ? यस्तो गर्न माया गरेको हँ?
1: मलाई किन बचाउनु भएको?
0: किन मर्नु पर्यो? मरेर समस्याको समाधान हुन्छ? म छैन, तिमी मर्यो भने मैले के गर्ने?
1: म तपाईँको हुन पाउँदिन, मैले बाँच्नै चाहन्न।
0: म छु त, म छु तिम्रो लागि, भएन?

हामी ठुके तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म श्रीराजमा छु, साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। यदि सुन्दै हुनुहुन्छ भने लेख रचनाहरू केही पठाउनु भएको छ भने, होइन लेख्नु भएको छ भने पठाउन सक्नुहुन्छ। पठाउनु भएका लेख रचनाहरूलाई स्थान दिनेछु, वाचन गर्नेछु पनि भन्न चाहे। मिठा रमाइला लेख रचनाहरू पठाउनुहोस् ल। रातको समयमा मिठा रमाइला कुराकानीहरू गर्नुपर्छ पनि जस्तो लाग्छ मलाई। माया प्रेम होइन विभिन्न किसिमका कुराकानी हुन सक्छन् पनि भन्न चाहे, पठाउनु होला पनि भन्न चाहन्छु। साथसाथै अब अन्य कुराहरू त छँदै छन् होइन, कुराकानी भइहाल्छ। साथमा तपाईँले पठाउनु भएका म्यासेजहरू वाचन गर्ने कोसिस गरिरहेको छु। टक्क कहिलेकाहीँ धोका दिन्छ सफ्टवेयर होइन, अब केही प्रब्लम छ किन हो, किन मलाई रातको समयमा आइसकेपछि हल्का किन धोका दिएको हो कि जस्तो महसुस हुन्छ, चल्दैन भनेको बेलामा कि त्यो भएर पनि। यति बेला म म्यासेज मार्फत भन्दा पनि टिकटक मार्फत प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु। सामाजिक सञ्जालले मलाई हल्का ढोका दिए, ठिक छ। यति बेला मलाई हेर्दै हुनुहुन्छ, यति बेला टिकटकलाई मार्फत हिराबहादुरलाई कहाँ हुनुहुन्छ, आए है म पनि भन्दैनुहुन्छ, हेर्दैछु सम्झना सबैमा भन्दैनुहुन्छ। बुटुवालदेखि हुनुहुन्छ, उहाँलाई पनि स्वागत गर्न चाहन्छु, म लाइनमा पनि हुन चाहन्छु। त्यस्तै गरेर यस्तै यति बेला हुनुहुन्छ, म्यासेज पठाउनु भएको छ मलाई टिकटकतिर आयो है भन्नुहुन्छ बहादुरजी, बुटवल देखाउनुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, म्यासेज वाचन गर्ने कोसिस गरिरहेको छु। रूपसना योग्य हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, हेर्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ। जिनु बान्तो हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर माया फुरी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, हेर्दैछु दुबईबाट, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहन्छु। आशिका मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गरिरहेको छु म टिकटकलाई मार्फत प्राप्त म्यासेजहरू। यति बेला केही कुराहरू भन्न चाहन्छु, सामाजिक सञ्जाल फेसबुकमा हल्का केही समस्या आइराखेको छ, मैले वाचन गर्न सकिरहेको छैन। यति बेला केही कुराहरू राख्छु तपाईँको माझमा, यो भावना जस्तो भनौँ न, रातको समयमा यो सुनसान समयमा जस केही मनका कुराहरू खोल्न मन लाग्छ, भन्न मन लाग्छ। कहिलेकाहीँ मन मान्दैन, नबोलौँ नभनौँ भन्दा पनि मन खै एकोरो मन छ, जिद्दी मन छ, अनि धेरै सोच्ने मन छ कि सत्य भइसकेपछि विभिन्न कुराहरू मनमा खेलिसकेपछि भन्न मन लाग्छ। ठिक छ, म्यासेजहरू प्राप्त भइरहेका रहेछन्, बल्ल सामाजिक सञ्जाल फेसबुकले पनि दियो है। ठिक छ, कहिलेकाहीँ यस्तो पनि हुन्छ, म केही कुराहरू गर्छु यो सुनसान रातमा। बाहिर अलिकति चिसो हावा चलिरहेको पनि हुनसक्छ, सायद गर्मी छ सर, गर्मी सँगसँगै हावा चलिरहेको हुनसक्छ। अनि यो शान्त वातावरणमा मनमा अचानक कुनै कुनाबाट एउटा याद उजिएर आउँछ दिमागमा, धड्कनमा होइन, कति अनौठो छ है यो मन पनि। दिनभरिको दौडधुपमा जति नै व्यस्त भए पनि यो रात परेपछि किन हो कुनि मन एकदमै भारी भएर आउँछ के, होइन लाग्छ यो रात भनेकै आफ्ना मान्छेहरूलाई सम्झिनका लागि भनेको, होइन बिहानदेखि काम गर्दा गर्दै त्यो पत्तो पाइँदैन केही हुन्न, त्यो अब कामतिर व्यस्त हुन्छ, तर जब राति हुन्छ सुनसान अनि मनमा कुराहरू खेल्न थाल्छ, अनि लाग्छ कि रात भनेको आफ्ना मान्छेहरूलाई सम्झिनका लागि भनेको। कहिलेकाहीँ म सोच्ने गर्छु, प्रेम वास्तवमा के हो, है के सँगै हुनु मात्र प्रेम हो कि टाढा भएर पनि पल पल कसैलाई महसुस गर्नु प्रेम हो। सायद प्रेम त त्यो भावना हो जुन शब्दमा कहिले व्यक्त हुनै सक्दैन, जसरी हावालाई देख्न सकिन्न बस महसुस गर्न मात्र सकिन्छ होइन। तिम्रो याद पनि मेरो लागि त्यस्तै भइदिन्छ,
मलाई थाहा छैन किन है मलाई थाहा छैन यो समय तिमी के गर्दैछौ सायद तिमी निदाइसक्यौ होला या म जस्तै टोलाएर आकाशका ताराहरू गन्दैछौ होला सम्झिँदैछु होला तिमी जहाँ भए पनि जस्तो अवस्थामा भए पनि मेरो यो मनले सधैँ तिम्रो खुसी मात्रै मागिरहन्छ कि मान्छेहरू भन्छन् एक्लोपनले पनि मान्छेलाई कमजोर बनाउँछ कहिलेकाहीँ मलाई पनि त्यस्तै लाग्छ तर होइन मलाई लाग्छ तिम्रो यादमा पग्लिनुको पनि एउटा छुट्टै आनन्द छ कि तिम्रो साथ नभएर के भयो त तिमीले दिएका ती साना साना खुसीका पलहरू ती मिठा कुराकानीहरू आज पनि मेरो ओठको मुस्कान पनि दिन्छन् कहिलेकाहीँ सँगै हुन्छौ भनेर गरिएका कुराकानीहरू होइन कहिलेकाहीँ देखेका सपनाहरू अहिले सम्बन्ध टुटेपछि पनि त्यो यादहरू सम्झिँदा पनि ओठमा मुस्कान आउँछ कि होइन त्यस्तै गरेर कहिलेकाहीँ यस्तो हुन्छ अरे कि सँगै होइन विभिन्न सँगै हुँदाखेरि म तँलाई माया गर्दिन भनेर टाढिएको सम्बन्ध पनि कहिलेकाहीँ सँगै हुँदाखेरि म तिमी बिना बाँच्न सक्दिनँ भन्ने कुराहरू गरेका कुराहरू पनि याद आउँछ कि भन्न त भनिएको थियो नि सँगै हुँदाखेरि होइन नजिक हुँदाखेरि तिमी बिना बाँच्न सक्दिनँ बुझ न मलाई तिमी नै मेरो हो क्या जिन्दगी सपना भनेर गरिएका कुराहरू अहिले टाढिँदाखेरि होइन तिमी बिना बाँच्न सक्दिनँ जानी भए जाऊ कुरा बुझ्दिनौ भनेर टाढिएको सम्बन्ध होइन कहिलेकाहीँ नजिक हुँदा गरिएका कुराहरू पनि याद आउँछन् है कार्यक्रम सुन्दै हुनुहुन्छ भनेर सेयर गरिदिनुहोस् ठिक छ कहिलेकाहीँ हरेक रात कहिलेकाहीँ म यही कामना गरेर आँखा चिम्लिन्छु कि भोलिको बिहानीले तिम्रो जीवनमा नयाँ ऊर्जा र धेरै खुसीहरू लिएर आओस् म हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्छु टिकटक लाइभमा पनि मलाई यति बेला हेर्दै हुनुहुन्छ टिकटक लाइभतिर जान्छ सोनाले रोजे गीत बजाउनु पर्यो सर भन्नुहुन्छ हिराबहादुर लगाइ हुनुहुन्छ हो र मैले म्यासेज देखेको छैन हिराबहादुरजी म वाचन गर्छु त्यसपछि भन्छु ल त्यस्तै गरेर परदेशी कान्छु सुमन हुनुहुन्छ हेलो दादा दर्शन नमस्ते भन्नुहुन्छ होइन उहाँले पनि कार्यक्रम हेर्दैछु है भन्नुहुन्छ लालीगुराँस मिडिया भन्नुहुन्छ होइन सञ्जना सबैमा भन्नुहुन्छ उहाँले पनि मनैदेखि धन्यवाद दिन चाहन्छु कुनै मलाई चाहे दिपक विक हुनुहुन्छ हेलो भन्नुहुन्छ हेलो हजुर स्वागत छ लालीमा पनि मलाई चाहे पहिलोचोटि नाम सुने जस्तो लाग्छ हजुरको त्यस्तै गरेर आशिकामा गर्नुहुन्छ उहाँ हेर्दै हुनुहुन्छ उहाँलाई मनैदेखि धन्यवाद दिन चाहन्छ है ठिक छ कर्म तामाङ हुनुहुन्छ ल दाई नमस्ते सुन्दैछु हेर्दैछु है भन्नुहुन्छ मित्र हुनुहुन्छ मेरो प्रवीण तामाङ होइन उहाँलाई पनि स्वागत छ भन्न चाहे ठिक छ यति बेला म म्यासेजतर्फ लाग्छु हिराबहादुर लखाई हुनुहुन्छ बुटोलबाट सुन्दै हुनुहुन्छ हेर्दै पनि हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद सम्झना सबैमा भन्नुहुन्छ बान्तुमा सोफिया राई हुनुहुन्छ शुभरात्रि है शुभ सपनी भन्नुहुन्छ बान्तुवा सोफिया राई हो भोजपुरबाट लाइभ हेर्दैछु सम्झना सबैमा आयो भन्नुहुन्छ विशेष रूपमा धन्यवाद मित्र प्रवीणजी के छ खबर प्रवीण तामाङ मेरो मित्र हो है धन्यवाद लाइभमा ब्रोकन हुनुहुन्छ दाई के छ खबर भन्नुहुन्छ आइडी ब्रोकन रहेको रहेछ टुट्नु भएको र वास्तविक नाम के हो जगत छेत्री हुनुहुन्छ हेलो हजुर कुनै आफ्नो हो नि सर भन्नुहुन्छ मित्र भन्नुहुन्छ प्रवीण तामाङले मित्र के छ खाना भयो है त्यस्तै गरेर
कुनै एफएम भन्दा पनि हजुरको रेडियो 102.1 MHz र हामी छाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हो अनि कार्यक्रम रातको समय सधैँ आउने गर्दछ। फ्रिक्वेन्सी मोडुलेसन भनेको हजुरको रेडियो 102.1 MHz तामाकोसी एफएम 95 MHz अनियर भइराखेको छ भने अनलाइनका माध्यम थुप्रै छन् ती माध्यमबाट पनि हामी आइरहेका छौँ। जगतजी स्वागत छ हजुरलाई लाइभमा भन्न चाहे अनि टिकटकतिर चाहिँ म खासै कहिले काहीँ आइराखेको हुन्छु आकलजुकाले हिजो फेसबुकतिर थिएँ आज टिकटकतिर छु। यस्तो छ जगतजी हजुरको रेडियो सर्च गर्नुभयो फेसबुकतिर भने चाहिँ हामीलाई जहिले जति बेला पनि सुन्न पाउनुहुन्छ अथवा हाम्रो पात्र नेपाली पात्रतिर पनि हजुरको रेडियो सर्च गर्नुभयो भने हजुरले जति बेला पनि बिहान 4 बजेदेखि राति 11 बजेसम्म हामी तपाईँको माझमा छौँ हुन्छ। टुक्रिएको मुटु होइन टुक्रिएको मुटु हुनुहुन्छ शङ्खा सभादेखि है कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। मिल्छ भने म बिनाको गाउँमा भन्ने गीत राख्नुहोस् ल भन्नुहुन्छ। राख्छु किन नमिल्नु र सम्झना सबैमा शिवरात्रि छ भन्नुहुन्छ। सौरभ केसी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि। सौरभ केसी हुनुहुन्छ बागसर नगरपालिका 8 का मान्छे आज भारतको गुजरातदेखि सम्झना छ श्रीमती छोरी छोरालाई सम्झना चाहन्छु भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। सर आज मलाई माझेदाई पोखरा फेवा तालको लामाया साँचैको नलाम्भो ख्याल ख्यालको भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। हिराबहादुर लगाए हुनुहुन्छ ओके राख्ने कोसिस गर्छु म पनि भन्न चाहे। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। धर्मराज हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। नमस्ते श्री राजे दुबईबाट कार्यक्रम सुन्दैछु सम्झना सबैमा शुभरात्रि मिठो सपनीको कामना है भन्नुहुन्छ। उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु। मलाई यहाँ केही भनिदिनुहुन्छ जस्तो लाग्छ होइन प्रोग्राम सकियो सर भन्नुहुन्छ। छैन 11 बजीसम्म हो जगतजी। प्रवीणजी हुनुहुन्छ अब एकछिनमा खाने खाना अनि तिम्रो त भइसक्यो होला भन्नुहुन्छ मित्र हुनुहुन्छ प्रवीण है मेरो भइसक्यो मित्र खाना अघि नै भइसकेको ओके ठिक छ बिस्तार खाऊ। वास्तविक नाम रोहित श्रेष्ठ दाई गोलन्जर छबाट हो भन्नुहुन्छ। मिठो गीत बजाउनु पर्यो है भन्नुहुन्छ हजुर। अर्कै रोजाइका गीतहरू राख्छौ मिठो त अब हजुरले कस्तो रोज्नुहुन्छ भन्नेमा भर पर्छ पनि भन्न चाहे। दाई पानसमा बत्ती भाले गीत राखिदिनुहोस् ल मिल्छ भने राख्ने कोसिस गर्छु ल पनि भन्न चाहे। प्रोग्राम कुन हो नि सर भन्नुहुन्छ हाम्रो जगत छेत्रीजी हुनुहुन्छ। एसएमएस दोहोरी कार्यक्रम रहेको छ होइन रातको समयमा आउने गर्दछ राति 10 बजेपछि हजुरको मुख्य मुख्य समाचारपछि लगभग रहन्छ 11 बजेसम्म। 11 बजेर कहिले काहीँ 1-2 मिनट जान्छ अथवा 5 मिनटसम्म पनि कार्यक्रम रन भइराखेको हुन्छ है। यति बेला म गीततर्फ लाग्छु त्यसपछि अन्य विस्तृतमा म्यासेजहरू वाचन गर्नको लागि उपस्थित हुनेछु। धेरै बोले जस्तो लाग्छ फेरि म बोलिराख्दा पनि प्याक प्याक होइन प्याच कति बोलिराख्छु यो गीत राख्नुपर्छ रातको समयमा त भन्ने पनि हुनसक्छ लाग्न सक्छ हुने भनिन्छ नि पका पका पका है जेस भनिन्छ नि होइन त्यो भएपछि नमजा लाग्न सक्छ। यति बेला तिलक ओली अनि पूर्ण कला विषयको सुमधुर आवाजमा रहेको गीत म बिनाको गाउँमा तपाईँको माझमा राख्न चाहन्छु। त्यसपछि आउँछु ल रेडियो सुन्दै गर्नु ल म्यासेजहरू पनि पठाउँदै गर्नुहोस्।

नवीन हाकोका माथिल्ला कली अनि पूर्ण कला विषयको सुमधुर आवाज नै गीत तपाईँको माझमा राखे कार्यक्रम आसनास दोहोरी अनि अर्भई राखेको छ। 10:42 गइसकेको छ। केही समय मात्र भएछ मिठा रमाइला कुराकानी गर्ने प्रयास म गरिरहेको छु यो रातको समयमा, अनि साथमा तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन गर्ने कोसिस गरिरहेको छु, वाचन गरिरहेको छु पनि हुन चाहे म्यासेजहरू पठाइराख्नु भएको छ। यहाँहरूलाई यो जानकारी गराउन चाहन्छु के भन्दाखेरिमा, हामी हप्ताको सातै दिन होइन सातै बार आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि हामी रहन्छौ लगभग 11 बजेसम्म। है यो कुरा यस्तो भनिदिनुहोस् ल भन्न चाहे, अन्य साथीहरूलाई पनि यसो भनिदिनुहोस् भन्न चाहे, यसो सेयर गरेर कार्यक्रम आउँछ है भनेर राम्रो लाग्छ भने ल, राम्रो लाग्दैन भने त अब फेरि भन्न के भन्नु र हामीलाई भन्नुहोस् के कुरा राम्रो लागेको छैन। राज कालीकोटे हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, सामाजिक सञ्जाल फेसबुकमा म्यासेज पठाउनु भएको छ। झापाली हिरो राज कालीकोटे वृत्तमोड झापा घर भयो, अहिले युएबाट सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। रूपसना योगी हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, सिन्धुली डुङ्ग्रेवासबाट भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। होइन सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहे पनि मन चाहे। त्यस्तै गरेर म्यासेजहरूमा वाचन गर्ने कोसिस गरिरहेको छु, कहिले काहीँ धोका दिन्छ। ठिक छ, ब्रोकनजी हुनुहुन्छ, बजाउनुहोस् न भन्नुहुन्छ, ओके प्रयास गर्छु म मेरो दाई भन्नुहुन्छ, ओके ठिक छ कोसिस गर्छु म। मन्थलीमा गर्मी कतिको छ भन्नुहुन्छ, मन्थलीतिर गर्मी होला सायद है, अनि साथमा रामी छापमा पनि गर्मी छ। मित्र प्रवीण तामाङ हुनुहुन्छ, ल भन्नुहुन्छ निस्केको ल भन्नुहुन्छ, आफ्नो ख्याल गर्नु, ओके तिमी पनि ख्याल गर पनि भन्न चाहे, आइदियो विशेष रूपमा धन्यवाद दिन चाहन्छु कार्यक्रममा सहभागी भइदिएकोमा अथवा लाइभमा जोडिएकोमा। तोरण सुनवार हुनुहुन्छ, सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई, हल्का साथ दिएन हो मलाई यो चाहिएको बेलामा, कहिले काहीँ ठिक छ साथ दिँदैन। त्यस्तै गरेर यति बेला मलाई मेसेज पठाइराख्नु भएको छ सुमित्रा थापा मगर हुनुहुन्छ, सिन्धुलीबाट हेर्दैछु सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहे। त्यस्तै गरेर दाइ म हजुरको ठुलो फ्यान हो नि भन्नुहुन्छ ब्रकनजी, हो र खासै त्यस्तो केही गरे जस्तो त लाग्दैन, विशेष रूपमा धन्यवाद दिन चाहन्छु शब्दको लागि पनि भन्न चाहे। म्यासेजहरू वाचन गर्ने कोसिस गरिरहेको हुँ मैले सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू, तर अब ठिक छ कहिलेकाहीँ सोचे जस्तो हुन्न होइन। यति बेला म्यासेजतर्फ लाग्न चाहन्छु, पर्दुशीकांक्ष सुमन हुनुहुन्छ हेर्दै हुनुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। गीत राख्नु भन्दा पनि म म्यासेजहरू वाचन गरौँ भन्ने सोच भनेर राखेको हो। ठिक छ, पानस न बत्ती बालेको हिराबहादुर लगाई हुनुहुन्छ हेर्दै हुनुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। मलाई यहाँ गीत एउटा राखिदिनुहोस् है भन्नुहुन्थ्यो, हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गरिरहेको छु, गर्ने कोसिसमा गरिरहेको छु पनि भन्न चाहन्छु। यति बेला म म्यासेज वाचन गरिरहेको हुँ नथिन गरिरहेको थिएँ, तर एउटा पानसमा बत्ती बाल्यो कि तपाईँको माझमा राख्छु छोटो मिठो, त्यसपछि म अन्य कुराहरू गर्नको लागि उपस्थित हुनेछ। तानसमा बत्ती बालेको यो समयमा कहिले काहीँ सोचे जस्तो हुँदैन, सोचेको जस्तो भइदियो भने त सबै आनन्दै हुन्थ्यो। यति बेला तपाईँको माझमा राख्न चाहन्छु विमल दागी अनि बिमा कुमारी दुराको सुमधुर आवाजमा गीत छ तानसमा बत्ती बालेको, चर्चित गीत हो यो गीत तपाईँको।

कार्यक्रममा समाज दोहोरियाउने अरू भइराखेको छ। आवाजमा म श्रीराजमा छु। हल्का केही समस्या आइराखेको छ यो टेक्निसियनमा। जब जब रात पर्छ त्यसपछि यसले पनि कहिले कहीँ सोचे जस्तो हुन्न होला। च्याप आउनु नि, च्याप अफ पनि भइराखेको छ। ठिक छ, यो हार्डवेयरको समस्या हुनसक्छ। सामाजिक सञ्जाल फेसबुकबाट सायद राम्रैसँग सुन्दै हुनुहुन्छ होला भन्ने आशा लिएको छ। अनि अनलाइनका माध्यमबाट अडियो फ्रिक्वेन्सी मोड्युलेसनबाट राम्रै आवाज गइराखेको छ भन्ने आशा छ। साथसाथै कहिलेकाहीँ स्टप होइन पाउज अनि प्ले कहिलेकाहीँ समस्या हुन्छ। ठिक छ, विशेष म धन्यवाद हुन चाहेँ। हस् धन्यवाद पनि भन्न चाहन्छु है। मलाई हेरेर साथ दिनुभयो तिनजेलसम्म। सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेज रूपमा वाचन गर्न चाहन्छु रातको समयमा। सो टिकटकबाट चाहिँ म इन्ड भए बिदा माग्न चाहन्छु। हस् धन्यवाद सम्पूर्णलाई। यति बेला केही म्यासेजहरू छन् म सामाजिक सञ्जाल फेसबुकमा वाचनहरू गर्नुपर्ने छन् होइन। यति बेला म्यासेजहरू वाचन गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ केही न केहीले धोका दिन्छ। सो त्यो भइसकेपछि कहिले चाहिँ कहिलेकाहीँ नचाहेका कुराहरू हुन्छन् कि मनमा सोचिरहेको हुँदैन यो होला राम्रै होला भन्ने सोचिन्छ। सो यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ माधव ढुङ्गेल हुनुहुन्छ। कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। बिर्तामोडबाट भन्दैन सम्झनु पर्दा प्यारी श्रीमती उमा ढुङ्गेल पनि अस्मी सोताङ रमिला राई शान्ति बिसी राई अनिता काली भूमिका गीता लिम्बू रञ्जित राई खाला बिरमान सुनवार पूर्वदी आकाश राई त्यस्तै गरेर दिया लिम्बु आङ बहाङ मुना कुन्सी बी मुना मुखिया कमला मुखिया जर्मन राई अनिता राई जेनी लिम्बु निशा बान्तवा राई लवली मेलिना श्रेष्ठ कल्पना साम्पाङ मनिषा राई कुमारी योङ लावती दिलु सानुयाम फुलका सबैमा सम्झना छ भन्नुहुन्छ। धर्मराज हुनुहुन्छ कार्यक्रम सुन्दैछु सबैमा सम्झना छ भन्नुहुन्छ। रूपसना योगीले पनि सिन्धुली ढुङ्गी बासबाट सुन्दैछु भन्नुहुन्छ। माया पुरी हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। पुरानो गाउँ सिम्ले घर भइहाल्छ दुबई होइन मन्थली नौ पुरानो गाउँ सिम्ले घर भइहाल्छ दुबईबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। मामु बाबा को लागि बुनु आइसापुरी अन्जितापुरी छोरी दृश्यपुरीलाई अवजन गीत समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। दाई नमस्ते खानुभयो कार्यक्रम कति बेला आउँछ भनेर रुममा बसेर सुनिराखेको छ है भन्नुहुन्छ। जीवन प्रकाश केसी हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनि खेम सेन्चुरीको र विष्णु माझीको नयाँ गीत आएको छ बजारमा त्यही राखिदिनु होला भन्नुहुन्छ। कोसिस म गर्छु। दाई वाइफाई बिग्रेर वाइफाई स्लो भएको छ त्यही भएर मैले आज ढिलो कमेन्ट गरेको छु भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद। प्रदेश सिकान्छ सुमन रिचाल हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। गोलन्जोर गाउँपालिका एक डुट बन्च्याङ घर भइहाल्छ बिरानो मुलुक सात समुद्र पा होइन सात समुद्र पारी साउदी अरेबियाबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। घर परिवार सबैमा सम्झन चाहन्छु भन्नुहुन्छ। पनि जीवनसाथी कमला रिजाल प्यारी छोरी झरना छोरा देवराज दाइजित विश्वकर्मा दिदी बिनाजु भान्जा निशान बदेश पूर्वेली जेठा सुनिल रिजाल साथीहरू टिका थापा मगर युनिक बे नारायण सागर विश्वकर्मा देवराज थापा मगर हेमराज मगर युनिक बस्नेत युनिक बस्नेत टिकराम सुनार दर्नाल मेनुका त्यस्तै अनिल दर्नाल कमल छेत्री कमल दर्नाल एक बहादुर हायु होमराज नेपाली प्रदीप राणा रमेश विका सुनिल नेपाली प्रशान्त लकान्द्री भुवन सुन्दास दुम्जाली कान्छु रोशन श्रेष्ठ बहिनीहरू सीता सिलवाल सीता चम्पा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। भने डुड भन्जेङवासीलाई मनमुटुदेखि नै मिठो सम्झनामा छ है ओही अभागी परदेश कान्छु सुमन विश्वकर्मा भन्दै आजबाट छुट्यो भन्नुहुन्छ। आजलाई कार्यक्रमबाट विदा भयो भन्नुहुन्छ। उनीदेखि धन्यवाद। ताई दिनभरि कता जानुभयो भन्नुहुन्छ प्रकाशजीले। यतै छु हजुर। रोमन मोक्तान तामाङ हुनुहुन्छ शुभरात्री सबैमा भन्नुहुन्छ। रमिला राई हुनुहुन्छ मोरङबाट कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। मिस यु शुभरात्रि प्यारो मान्छे सुरेन राई प्रेम भण्डारी माधव ढुङ्गेल आर्ज लेखक बान्तवा राई काला बिरमान सुनवा राज घले मगर त्यस्तै रामकुमार लिम्बु त्यस्तै गरेर राई सफल आयुष मनको साथी जीवन कार्की रञ्जित राई तीर्थ राई सुमित राई पूर्वली लगायत सबैमा सम्झना शुभरात्रि छ भन्नुहुन्छ। त्यस्तै खाना खानु भन्दै भन्नुहुन्छ घर काभ्रे सिम थली दुई है भन्नुहुन्छ। बिरु लामा हुनुहुन्छ सम्झना सबैमा भन्दैनुहुन्छ। उहाँलाई पनि मैले दुःख धन्यवाद दिन चाहन्छु पनि भन्न चाहन्छु कहिले काहीँ। सुस्मिता फागुन हुनुहुन्छ शुभरात्रि सबैमा भन्दैनुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु है।
त्यस्तै गरेर यति बेला हुनुहुन्छ राई दिबुचा चाहिँ साडिरहेको छ सुन्दैछ है दाई भन्नुहुन्छ घर बराहा पोखरी खोटाङ भइहाल्छ कुबेतबाट भन्नुहुन्छ सम्झनु पर्दा घरमा हुनुहुने मम्मी र बुनु सञ्जिता राई भाइहरूमा निशान राई त्यस्तै अंशु राई रूपा तामाङ त्यस्तै गरेर नाना मिता दिबुचा भाइ राई सफल आयुष साथीहरूमा रोयल सरोज प्रमिशा चामलिङ र मिला सुनवार मिनु ताम मनु थुलुङ बाँकी सबैमा सम्झना छ भन्नुहुन्छ मनदेखि धन्यवाद दिन चाहन्छु पनि मलाई सबै श्रेष्ठ हुनुहुन्छ कार्यक्रम सुन्दैछ है काठमाडौँबाट सबै श्रेष्ठ भन्नुहुन्छ सबै साथीहरूमा मिठो सम्झना कविता कुँवर सुजता कार्की लगायत सबैमा सम्झना शुभरात्र छ भन्नुहुन्छ भाबरामा गर्नुहुन्छ ओखलडुङ्गा पोखली घर भइहाल्छ रियादबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ घर परिवार साथीभाइ सबैमा सम्झना विशेष गरी त प्यारो साथी रञ्जित कालीलाई धेरै सम्झना शुभरात्रि छ भन्नुहुन्छ विनोद बरुवाल हुनुहुन्छ सालुबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ राई सफल आयुष हुनुहुन्छ कार्यक्रम सुन्दैछु है नेपाल घर तेह्रथुम हाल्छ युएबाट भन्नुहुन्छ सुन्दैछु भन्नुहुन्छ मिल्छ भने माया यसो हेरे पूर्वतिर किन मनाइ लभ्याए विशेष रूपमा धन्यवाद दिन चाहन्छु प्रेम तामाङ लिकेश्वर लिम्बु गोपाल भाइ सुरेन्द्र श्रेष्ठ राज तामाङ राजकुमार गुरुङ राजबुढा थोकी निरुता चामलिङ राई र मलाई साम्पाङ राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ अनिसा हुनुहुन्छ कार्यक्रम सुन्दैछ यही सम्झना सबैमा भन्नुहुन्छ बान्त सफिया राई हुनुहुन्छ राई सफल आयुष शुभरात्रि शुभ सपन डियर भन्नुहुन्छ राई सफल आयुष हुनुहुन्छ तिमीले बिहे गर्नु आँटेको केटा त मेरो मिल्ने साथी हो भन्दैनन्छ कमला मुखिया सम्झना सबैमा भन्दैनन्छ त्यस्तै गरेर यति बेला म्यासेजहरू प्राप्त भइरहेका छन् प्रकाश केसी हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ निर्दोष छेम हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ पाँच थरको मिक्लाङजुङ दुई घर भइहाल्छ बिरानो देश कतारबाट छेम निर्दोष हो भन्नुहुन्छ घर परिवारमा मिठो सम्झना माया भन्नुहुन्छ समीक्षा जोशी अङ्किता सुनवार लिम्बुनी पविना रुबिना थामी फुची संस्कृति लामा दिलदुखिरिया चामलिङ जुनिता राई काली कमला निम लिम्बु अभागी सिर्जना प्यारो मान्छे तिमी आकनुषा सुनवार माया राई पूर्वली खुसी ममता पया सरिता एकथमा राई अनिता कल्पना छेत्री लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्नुहोस् ठिक छ हल्का केही समस्या आइदियो प्राविधिक पाटोमा हिराबहादुर लगाइ हुनुहुन्छ सर म त सुनेको छ भन्नुहुन्छ सुनेको छु सर भन्नुहुन्छ उहाँलाई मनदेखि धन्यवाद दिन चाहन्छु पनि भन्नुहोस् है मेसेजहरू 81 वाचन भए होइन वाचन चाहिँ अब ठक्क गीत राख्दै यताउति गर्न पाएको भए अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ कहिले काहीँ सोचे जस्तो हुन्न तिम्रो मेरो अन्तिममा एउटा गीत राखिदिनुहोस् भन्नुहुन्छ दसैँमा 60 भइसकेको छ म कुनै एउटा गीत राख्दै आजको बजारबाट छुट्न चाहन्छु ल रोजाइको गीतहरूभन्दा पनि छोटो मिठोमा लगभग कार्यक्रमको समय अवधि सकिसकेको छ सो त्यही भएर तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मलाई धन्यवाद दिन चाहन्छु अनि साथसाथै मेसेज गरेर साथ दिनुभयो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा मनदेखि धन्यवाद ध्यान टुका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु अनि त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरि मिलन न्याकपा निङ लिएको हुनुहुन्छ नमस्कार सर सम्झना सबैमा है भन्नुहुन्छ मिलनजी विशेष रूपमा धन्यवाद यहाँबाट छुट्न चाहन्छु ल रोजाइको गीतहरूभन्दा पनि छोटो मिठोमा लगभग कार्यक्रमको समय अवधि सकिसकेको छ सो त्यही भएर तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मलाई धन्यवाद दिन

ती उपकरणहरू चार्जिङमा राखेर नछोड्नु होला पनि भन्न चाहन्छु। मौसममा परिवर्तन भइराखेको छ, स्वास्थ्य ख्याल गर्नुहोला पनि भन्न चाहन्छु। पानी प्रशस्त मात्रामा पिउनु होला, ग्यासको रेगुलेटर टप गर्न बिर्सिँदैन ध्यान दिनुहोला। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा औषधि लिन बिर्सिनु भयो कि 11 बजिसकेको छ है स्टुडियो कडीमा ध्यान दिनुहोला। कोही कसैलाई केही भन्नु थियो सम्झिनुहोस् है पनि मलाई साहेब भन्दै विशेष त आजको बसाइबाट छुट्न चाहन्छु। म सम्पूर्णलाई मनदेखि धन्यवाद दिए। अन्तिममा छोटो मिठोमा जापान टोकियो मैले चिठी पठाएको थिएँ नि कता रोकियो विमल राज छेत्री बिमा कुमारित्र त्यस्तै राजेन्द्र अनि अन्य साथीहरूको आवाजलाई गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट छुट्न चाहन्छु। म भन्न चाहे हस्त नमस्कार शुभरात्री मिठो सपनीको कामना गरे है त।

0: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
1: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
0: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
1: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
0: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटीआईएनएल जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in, फोन नम्बर 0484-40014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-4054-114 सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
5: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावाहुरी चलेको बेला के नगर्ने?
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
6: हजुरको रेडियो 102.1 MHz
7: भएको थियो। करिब 2057-58 सालसम्म ठिकै विद्यार्थी रहेको उक्त विद्यालयमा त्यसपछि भने द्वन्द, बसाइसराई लगायतका कारण विद्यार्थी घट्न थालेका थिए। विद्यार्थी कम भएकै कारण विद्यालय मर्ज गर्नुपर्ने अवस्थामा पुगेको थियो। जब 2077 सालमा सोही विद्यालयका पूर्व विद्यार्थी हेमचन्द्र विश्वकर्मा प्रधानाध्यापकका रूपमा सरूवा भएर त्यहाँ आएपछि विद्यालयको कथा फेरियो। नयाँ प्रधानाध्यापक आएसँगै विद्यालय बन्द हुन नदिने अठोट सहित अभिभावक, शिक्षक र सरकारवाला निकाय एकजुट भए। विद्यालय बन्द गर्नुको साटो विद्यार्थी बढ़ाउँदै माध्यमिक विद्यालयका रूपमा सञ्चालन गर्ने निर्णय गर्दै भर्ना अभियान शुरू गरियो। घर दैलो अभियान गरेर विद्यार्थी बढ़ाउँदै लगे। प्रधानाध्यापक विश्वकर्मा भन्नुहुन्छ, शिक्षक जवाफदेही भए, पारदर्शिता सुशासन कायम गरियो भने विद्यालय चल्दैन भन्नु हुँदैन। हामीले 5 वर्ष ट्रायल गर्यौं भनेर योजना बनायौं, अहिले बन्द हुने अवस्थाको विद्यालयलाई माध्यमिक विद्यालय बनाउन सफल भएका छौं।
8: भनिन्छ नि,
6: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
9: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
10: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। एकै पटक करिब 10,000 सरकारी कर्मचारी विदा गरिँदै शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। सरकारले एकैसाथ करिब 10,000 निजामती कर्मचारीलाई अवकाशमा पठाउने गरी कानून ल्याउने तयारी गरेको छ। 55 वर्ष उमेर वा सेवा अवधि 30 वर्ष पूरा गरेका निजामती कर्मचारीलाई अवकाशमा पठाउने गृह कार्य सरकारले गरिरहेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा विधेयकको मस्यौदामा कर्मचारीलाई अवकाशमा पठाउन एक पटकलाई विशेष प्रावधान राखिएको छ। ऐन लागू हुने मितिमा 55 वर्ष उमेर पूरा भएका वा सेवा अवधि 30 वर्ष पूरा भएका कर्मचारीलाई अनिवार्य अवकाशको प्रावधान मस्यौदामा राखिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए। त्यो प्रावधान एकपटकलाई हो, त्यसरी अवकाशमा जाने बाहेकका कर्मचारीका लागि भने अवकाशको उमेर हद 60 वर्ष हुनेछ। उनले भने विधेयकले ऐनका रूपमा लिए एकैपटक 10,000 हाराहारी कर्मचारी अवकाशमा जाने निजामती किताबखानाले सरकारलाई जानकारी दिएको छ। प्रत्येक आर्थिक वर्षमा नियमित अवकाशमा जाने कर्मचारीको संख्या 2,000 देखि 3,000 सम्म हुन्छ। किताबखानाको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2082-83 अनिवार्य अवकाशमा जाने कर्मचारीको संख्या 2,211 छ। 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अवकाश दिने कानून आए ती बाहेक 10,000 कर्मचारीले विदा पाउनेछन्। उमेर र सेवा अवधि सम्बन्धी नयाँ प्रावधानको प्रस्ताव राजनीतिक तहबाट आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। कर्मचारी प्रशासनको आकार घटाएर चुस्त बनाउने सरकारको चाहना देखिन्छ मन्त्रालयका एक अधिकारीले भने। उनका अनुसार मन्त्रालयले अर्थ मन्त्रालयको राय लिएर विधेयकको मस्यौदा 11 जेठमा कानून मन्त्रालयमा पठाएको थियो, त्यहाँबाट मस्यौदा फिर्ता आइसकेको छैन। बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएकै दिन 13 चैतमा शासकीय सुधारका कार्यसूची ल्याइएको थियो। त्यसमा प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययितालाई प्राथमिकता दिने जनाउँदै निजामती सेवा विधेयक 45 दिनभित्र तर्जुमा गर्ने भनिएको थियो। त्यसैले यो विधेयकलाई सरकारले उच्च प्राथमिकता दिएको मन्त्रालयका ती अधिकारीले बताए।
7: आजका सबैजसो पत्र पत्रिकाहरूले गृहमन्त्रीमा सुदन गुरूङ फेरि कम ब्याक भएको समाचारलाई मुख्य समाचार बनाएर छापेका छन्। 1.5 महिना अघि सम्पत्ति विवरण र शंकास्पद व्यापारिक कनेक्शनको गम्भीर प्रश्न उठ्दा सुदन गुरूङले गृहमन्त्री पदबाट राजीनामा दिँदा धेरैले नयाँ राजनैतिक संस्करण भन्दै स्वागत गरे। तर मंगलबार साँझ शीतल निवासमा तिनै गुरूङले पुनः देशको शक्तिशाली गृहमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदा सुशासनको दावीमाथि ठूलो नैतिक प्रश्न खड़ा भएको छ। सरकार आफैले गठन गरेको छानबिन समितिले गुरूङलाई क्लीन चिट त दियो, तर अध्ययन प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक समेत नगरी प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गुरूङलाई गृह मन्त्रालयको साँचो सुम्पिएका छन्। यसैबीच म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद महावीर पुनले विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ। यसअघि सुशीला कार्कीको क्याबिनेटमा शिक्षा मन्त्री रहनुभएका पुनले मंगलबार नयाँ मन्त्रालयको नेतृत्व गर्नुभएको हो। पुनले अर्थतन्त्रको इन्जिन भनेकै विज्ञान र प्रवर्धन हो भन्दै बजेट र नीति तथा कार्यक्रममा सरकारको कड़ा आलोचना गर्नुभएको थियो। यसअघि किताब बेच्दै गरेको मान्छेलाई अप्परझट मन्त्री बनाएको टिप्पणी गर्नुभएका उहाँले मन्त्रीका रूपमा आफ्नो दोस्रो इनिङ शुरू भएको बताउनु भएको छ। यसैबीच सुशासनको जगमा उभिएको दावी गर्ने सरकारको सुदन गुरूङलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी दिने कदमले केही प्रश्नहरू उठाएको छ। शक्तिशाली व्यक्तिहरूमाथि लाग्ने गम्भीर आरोपहरूलाई मत्थर पार्न सरकारी छानबिन समितिलाई नै वासिङ मेसिनका रूपमा प्रयोग गर्ने पुरानै प्रवृत्तिले अहिले पनि निरन्तरता पाएको टिप्पणी भइरहेको छ। बिचौलियासँगको साठगाँठलाई वैधानिकता दिँदा आगामी दिनमा समूहको स्वार्थ र आर्थिक नेक्ससमा जोड़िएका अन्य व्यक्तिलाई कार्यवाही गर्ने नैतिक आधार सरकारले गुमाएको छ। सार्वजनिक भइसकेको स्थायी लेखा नम्बरको विवरण अनुसार गुरूङले अहिलेसम्म राज्यलाई जति कर तिरेको त्यति कर तिरेको देखिएको छैन। सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो सम्पत्तिको वैधानिकता आफै प्रमाणित गर्नुपर्नेमा मूल्याङ्कन भन्दा कममा घर जग्गा किन्ने र कर नै नतिरी अकुत सम्पत्ति आर्जन गर्ने कार्यलाई राज्यकै समितिले वैधानिकता दिएपछि आगामी दिनमा जो कहिलाई पनि कर छलिर अवैध सम्पत्ति लुकाएर कानूनको फन्दामा सजिलै उम्कने खतरनाक बाटो खुल्ला भएको टिप्पणी गरिएको छ। भ्रष्टाचार नियन्त्रण र पारदर्शिताको पहिलो र अनिवार्य शर्त मानिने सम्पत्ति विवरण लुकाउने कार्यलाई सामान्य प्राविधिक त्रुटि मान्ने प्रवृत्तिले प्रश्रय पाएको छ। आजको हिमालय टाइम्समा पात्र फेरिए प्रवृत्ति उस्तै छानबिनको सुनपानी छर्केर गृहमा सुजनको कम ब्याक शीर्षकमा समाचार छापिएको छ।
10: यसैबीच नवनियुक्त गृहमन्त्री सुधन गुरूङले दरबार हत्याकाण्डको फाइल खोल्ने घोषणा गरेका छन्। राजीनामा दिएको 49 दिनमा गृह मन्त्रालयमा पुनरागमन गरेका उनले मंगलबार पदभार ग्रहण गर्ने क्रममा दरबार हत्याकाण्डको फाइल बिउताउने घोषणा गरेका हुन्। गृहमन्त्री गुरूङले 2058 सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णयमा हस्ताक्षर गर्दै अनुसन्धानका क्रममा यसअघि तयार पारिएका प्रतिवेदनहरूको समेत अध्ययन गरिने बताए। 25 वर्ष भएको दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश नै भएको थियो। उक्त हत्याकाण्ड अहिलेसम्म रहस्यमय बनेर रहेको छ। त्यतिबेला गठन भएको उच्चस्तरीय छानबिन समितिले समेत दरबार हत्याकाण्डको विषयमा संशय मेटाउन सकेको छैन। त्यस यता बेला बेलामा हत्याकाण्डबारे सत्य तथ्य छानबिन हुनुपर्ने माग उठ्ने गरेको छ। कार्यभार सम्हाल्दै गृहमन्त्री गुरूङले जेएनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा पनि अध्ययन गर्ने बताए। साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्याउने निर्णय गरेका थिए। पदभार ग्रहणकै क्रममा गृहमन्त्री गुरूङले आफूमाथि जस्तो सुकै आरोप लगाए पनि ठेक्न सक्ने तर नेपाली चेलीहरूलाई दुःख दिएको सहन नसक्ने बताएका थिए। दरबार हत्याकाण्डको फाइल खोल्दै सरकार शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
7: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका विपक्षी दलहरूको निशाना प्रधानमन्त्री बालेन्द्र शाहसँगै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेतर्फ सोधिएको छ। जेठ 19 गते प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भनिदिएको अभिव्यक्तिमा विपक्षी दलहरूले जवाफ माग्दै निरन्तर संसद अवरोध गरिरहेका छन्। प्रधानमन्त्री शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने र संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेर प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेका बेला विपक्षीहरूको मागमा अर्थमन्त्री डाक्टर वागले माथि छानबिनको विषय पनि थपिएको छ। आर्थिक विधेयकमा रहेका करका दर आफू खुशी हेरफेर गरेपछि अर्थमन्त्री वागले विपक्षी दलहरूको निशानामा पर्नु भएको हो। विपक्षी दलहरूले अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको मागलाई बटम लाइन बनाउन थालेका छ। मंगलबार प्रतिनिधि सभाको बैठक शुरू भए लगतै विपक्षी दलका सांसदहरू उठे। सभामुखले समय दिएपछि बोल्दै नेकपा एमालेका सांसद क्षितिज छेवेले अर्थमन्त्रीले आर्थिक विधेयक संसदमा पेश गरिसकेपछि करका दर हेरफेर गरेको भन्दै आपत्ति जनाउनुभयो। प्रधानमन्त्रीपछि विपक्षको निशानामा अर्थमन्त्री शीर्षकमा हिमालय टाइम्समा खबर छ।
10: अर्थतन्त्रका बाह्य सूचक मजबूत नागरिक दैनिक खबर लेख्छ। मुलुकको आन्तरिक अर्थतन्त्र दबाव भए पनि बाह्य सूचक भने निकै मजबूत हुँदै गएका छन्। विप्रेषण रेमिटेन्स आप्रवाह वात्तै बढ़ेको छ। चालू खाता शोधनान्तर स्थिति विदेशी मुद्रा संचिति तथा वैदेशिक लगानीका सूचकहरूमा देखिएको सुधारले नेपालको अर्थतन्त्र क्रमशः सन्तुलित बन्दै गएको संकेत गरेको छ। यद्यपि दीर्घकालीन आर्थिक स्थायित्वका लागि उत्पादन निर्यात र आन्तरिक लगानी अभिवृद्धिमा अझ बढ़ी ध्यान दिनुपर्ने चुनौती कायम छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालू आर्थिक वर्ष 2082-83 को पहिलो 10 महीनामा नेपालमा 19,16,10,00,000,000 रूपियाँ रेमिटेन्स भित्रिएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 41.2% बढ़ी हो। वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिटेन्स आप्रवाहले मुलुकको अर्थतन्त्रलाई थप बलियो बनाएको छ। प्रतिवेदन अनुसार 2083 वैशाखमा मात्र 2,57,49,00,000,000 रूपियाँ रेमिटेन्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा 1,65,30,00,000,000 रूपियाँ विप्रेषण प्राप्त भएको थियो। एक वर्षको अवधिमा वैशाखको रेमिटेन्स करिब 92 अर्ब रूपियाँले वृद्धि भएको देखिन्छ।
7: राष्ट्रिय स्वतन्त्र पार्टी रासपा पहिलो महाधिवेशनमा होमिएको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार एकाध बाहेकका जिल्लामा महाधिवेशन सकिएको छ भने मंगलबारबाट प्रदेश महाधिवेशनको प्रक्रिया शुरू भएको छ। केन्द्रीय महाधिवेशन आगामी असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुँदैछ। उक्त महाधिवेशन तयारीका लागि पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति अन्तर्गत विभिन्न उपसमितिहरू समेत बनाएर रासपाले काम गरिरहेको छ। रासपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार जिल्ला र प्रदेश महाधिवेशनबाट प्रतिनिधि छनौट भएर आउँछन्। स्थानीय तहबाट आउने प्रतिनिधिको अभिलेखीकरण भइरहेको छ। त्यहाँबाट संकलन भएर पनि प्रदेश हुँदै केन्द्रमा आउँछन्। उहाँका अनुसार जिल्ला अधिवेशन लगतै प्रदेश अधिवेशन हुँदैछ। 19 जेठमा सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भनेका थिए, जिल्ला र प्रदेश अधिवेशनबाट प्रतिनिधि छनौट भएर आइसकेपछि महाधिवेशनको प्रक्रिया अगाडि बढ़ेको छ। तदर्थबाट वैधानिक संरचनातर्फ रासोपा आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छ।
10: नेपालबाट उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या बढ़ेसँगै शैक्षिक परामर्श व्यवसाय पनि विस्तार भएको छ। तर शैक्षिक परामर्श दिने उद्देश्यले खोलिएका संस्थाको लगानी सुरक्षा, सेवा गुणस्तर लगायत विषयमा नियमन हुन नसक्दा अनेक प्रश्न उब्जिएका छन्। हाल संघीय शिक्षा तथा खेलकूद मन्त्रालयमा दर्ता भएका 760 र प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय अन्तर्गत दर्ता भएका 522 शैक्षिक परामर्श संस्था सञ्चालनमा छन्। नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालका अनुसार यस्ता संस्थाहरूले चिकित्सा, इन्जिनियरिङ, कानून, सीए, नर्सिङ लगायत विधामा अध्ययन गर्न चाहनेलाई सही, सत्य र तथ्यमा आधारित भएर परामर्श दिँदै आएका छन्। पछिल्लो समय शिक्षा तथा खेलकूद मन्त्रालयले दर्ता नवीकरण नभएका शैक्षिक परामर्श संस्थाहरूको सूची गृह मन्त्रालयमा पठाएपछि गृहले सोही अनुसार कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृहलाई निर्देशन दियो। 95 शैक्षिक परामर्श संस्थामा प्रहरीले छापा मारेर कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको गृह मन्त्रालयले जनाएको छ। दर्ता नवीकरण बिनै शैक्षिक परामर्श शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
7: आजको गोर्खापत्र दैनिकमा मनसून भित्रन तम तयार शीर्षकमा मुख्य खबर छापिएको छ। यस वर्षको मनसून भित्रिने समय आउन अब 4 दिन मात्र बाँकी छ। अघिल्लो वर्षदेखि मनसून भित्रिने समय केही दिन पर सर्दै जुन 13 तारीकमा स्थानान्तरण भएको हो। सोही अनुसार आउँदो 1 साताभित्र मनसून भित्रिने वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार भारतको केरलामा जुन 4 तारीकमा मनसूनको न्यून चापीय रेखा प्रवेश गरिसकेको छ। त्यहीबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब 10 दिन लाग्छ। मौसमविद रोजन लामिछानेले भन्नुभयो, बंगालको खाड़ीबाट अगाडि बढ़ेको मनसून केरलाबाट अगाडि बढ़ने क्रममा रहेको छ। नेपालको पूर्वी भूभागबाट प्रवेश गर्न सक्छ। शुरूआतमा पूर्वको थोरै भूभागमा मनसून फैलिने सम्भावना रहेको उहाँले बताउनुभयो। गोर्खापत्र दैनिकमा मुख्य खबर छ।
10: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सोमबार सरकारले निजी क्षेत्रका व्यक्तिहरूको समेत सम्पत्ति विवरण मागेको भन्दै असन्तुष्टि पोखे। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई पहिलो चरणमा आर्थिक वर्ष 2062-63 82-83 चैत मसान्तसम्म र दोस्रो चरणमा 2048 आर्थिक वर्ष 2061-62 अवधिमा सार्वजनिक निकायमा रहेका पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण संकलन, पुष्ट्याई र छानबिन गर्ने अधिकार दिएको छ। लगानी बोर्ड नेपाल, मिलेनियम च्यालेन्ज अकाउन्ट्स, नेपाल धितोपत्र बोर्ड, नेपाल पारवहन तथा गोदाम व्यवस्था लिमिटेड लगायत सरकारी निकायको संचालक समितिमा निजी क्षेत्रको पनि प्रतिनिधित्व हुने व्यवस्था छ। त्यसैका आधारमा अहिले निजी क्षेत्रबाट प्रतिनिधित्व गरेका व्यक्तिहरूको सम्पत्ति पनि छानबिनमा पर्ने भएपछि महासंघले असन्तुष्टि जाहेर गरेको हो। सम्पत्ति विवरण भर्नुपर्ने व्यवस्थाले निजी क्षेत्रमा त्रास शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।
7: प्लास्टिकमा प्याकेजिङ प्रचलनले रोगको जोखिम शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। खाद्य पदार्थ प्लास्टिकमा प्याकेजिङ गर्ने प्रचलन बढ़ेसँगै यसले जनस्वास्थ्यमा गम्भीर जोखिम बढ़ाएको देखिएको छ। सजिलो र स्वास्थ्यका लागि जथाभावी प्लास्टिकमा प्याकेजिङ गर्ने र बिक्री गर्ने प्रचलनले नसर्ने रोगको जोखिम बढ़ाउने विभिन्न अध्ययनहरूले देखाएका छन्। उचित तापक्रम व्यवस्थापन हुन नसक्दा प्लास्टिकका भाँडा तथा प्याकेटमा राखिएका खानेकुराले मानव शरीरमा गम्भीर रोगको जोखिम निम्त्याउने विज्ञहरू बताउँछन्। हेल्थ इन्भाइरोमेन्ट क्लाइमेट एक्सन फाउण्डेशनले केही समय अगाडि गरेको अध्ययनमा अब कम गुणस्तरका प्लास्टिक र उच्च तापक्रममा गुणस्तरीय प्लास्टिकमै पनि प्याकेजिङ गरिएका खाद्य वस्तु उपभोग गर्नेमा नसर्ने रोगको जोखिम बढ़ी हुन्छ। परम्परागत रूपमा प्रयोग हुँदै आएका पात, कपड़ा र माटोका भाँडाहरूको सट्टा आधुनिक